औपचारिक रूपमै छलफल थालेको हो। जिल्लाका क्रियाशील राजनैतिक दल, संघ संस्था र कार्यकर्ता बीच आइतबार छलफल गरेर कस्ता विषयहरू संशोधन गर्ने र कस्ता नगर्ने भन्नेमा सुझाव समेत माग गरेको छ। कार्यक्रममा राष्ट्रिय जनमोर्चाका केन्द्रीय सचिव कृष्ण अधिकारीले कार्यपत्र प्रस्तुत गर्दै संघीयता खारिज समावेशी समानुपातिक व्यवस्थालाई अझै प्रभावकारी बनाउने र संसदीय व्यवस्थामा आधारित गणतन्त्रको भन्ने रक्षा गर्नुपर्ने बेला आएको बताउनुभयो। अन्तर्राष्ट्रिय समाचार। मध्य पूर्व युद्ध अन्त्यका लागि संयुक्त राज्य अमेरिकासँग कुनै पनि सम्झौताका लागि लेबनानमा युद्ध विराम एक प्रमुख शर्त भएको इरानको विदेश मन्त्रालयले सोमबार जनाएको छ। हामी युद्ध अन्त्य गर्ने कुनै पनि सम्झौताका लागि लेबनानमा युद्ध विराम अनिवार्य शर्त भएको कुरामा जोड़ दिन्छौं। लेबनानमा इजरायलले आक्रमण विस्तार गरेपछि प्रतिक्रिया दिँदै इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बगाईले भन्नुभयो, इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले लेबनानमा इरान समर्थन हेजबुल्लाह समूहलाई लक्षित गरी गहिरो धक्का दिने धम्की दिएका थिए। इजरायलले मध्ययुगीन ब्यूफोर्ट महल नियन्त्रणमा लिएपछि सोमबार आपतकालीन बैठक बोलाउने तयारी संयुक्त राष्ट्र संघ सुरक्षा परिषदले गरेको छ। बघाईले इरानको लेबनान र यहूदी शासनको यस्तै कानूनी आक्रमण विरूद्ध प्रतिरोधका लागि सबै कदम चाल्ने बताउनुभयो। उहाँको टिप्पणी यस्तो समयमा आएको छ जब तेहरान र वाशिङटनले युद्ध अन्त्य गर्ने उद्देश्यका लागि फ्रेमवर्क सम्झौतालाई अन्तिम रूप दिने प्रयासमा सन्देशहरू आदान प्रदान गरिरहेका छन्।

खेल समाचार भारतमा जी इन्टरटेनमेन्टले फिफा विश्वकप फुटबल 2026 को प्रसारण गर्ने भएको छ। जी इन्टरटेनमेन्टले विश्वकप 2026 र 2034 सम्म 38 वटा अन्य फिफा कार्यक्रमहरू प्रसारण गर्ने अधिकार सुरक्षित गरेको समाचार संस्था रोइटर्सले जनाएको छ। यससँगै विश्वको प्रमुख बजारमध्ये एक भारतमा प्रतियोगिताको उपलब्धतालाई लिएर महिनौ लामो गति रोध समाप्त भएको छ। यद्यपि जी इन्टरटेनमेन्टले कति मूल्यमा प्रसारण अधिकार किनेको भन्ने सार्वजनिक भएको छैन। विश्व फुटबलको सर्वोच्च निकाय फिफाले शुरूमा 2026 र 2023 को विश्वकपलाई समेट्ने भारत प्याकेजका लागि झन्डै 10 करोड डलर खोजेको थियो, तर पछि 6 करोड डलरमा घटाएको छ। अमेरिका, क्यानाडा, मेक्सिकोमा हिजेट 29 गतेदेखि प्रतियोगिता शुरू हुनुभन्दा 10 दिन अघि यो सम्झौता भएको हो। पहिलोपटक विश्वकप 3 वटा देशले संयुक्त आयोजना गरेका हुन्। यस पटकदेखि 48 वटा टोलीले प्रतिस्पर्धा गर्नेछन्। सहभागी टोलीलाई 12 वटा समूहमा छुट्याइएको छ। यस्तै नेपाल हिमालयन स्पोर्ट टीभी र डिगो एप मार्फत फिफा विश्वकप प्रसारण हुने भएको छ। राष्ट्रपति सभापति रवि लामिछाने भारतमा संस्था मतदान निर्माणमा भारतीय एसएसबीको अवरोध। संसदमा अमर्यादित र आपत्तिजनक व्यापार गरेको भन्दै छानबिन गर्न समिति गठन। सीमावर्ती क्षेत्रमा हुने अतिक्रमण, क्रसर बोर्डर अकुपेन्सी र विवादका विषयमा तथ्य प्रणाविनय। प्रधानमन्त्रीले बोलेको कांग्रेस सभापति थापाको टिप्पणी। पूर्व सभामुख महरालाई 1 लाख दरौजीमा रिहा गर्दा आदेश। नेवी संघको अध्यक्षमा करूण कटुवाल नियुक्त। पोखराको सती नदीको पुल निर्माणमा 60% प्रगति। वाहनाबाजी नगर्न मन्त्री लम्सालको निर्देशन। निर्माणाधीन तनहुँ जल वितायोजनाको मुख्य भागको आधा कंक्रिटिङको काम सकियो। र अमेरिकासँगको सम्झौतामा लिब्ना युद्ध विराम पूर्व प्रमुख शर्त रहेको इरानको प्रस्तुत।

0: समेटिन्जेल सम्म सुनेर साथ दिनुभयो तपाईँ सम्पूर्णलाई धन्यवाद। बिहान 7 बजेको शुक्ला गण्डकी समाचार लिएर पुनः उपस्थित हुने नै छौ। त्यतिन्जेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण हुनेसँगै म रिमा पनि विदा हुने आज्ञा चाहन्छु। यसपछि तपाईँ सुन्न सक्नुहुन्छ बिहान 6 बजेको काया कैरन शुक्ला गण्डकी एफएम 97.6 MHz र इन्टरनेट अनलाइनमा www.shuklagandakifm.com लगइन गरी सुन्दै गर्नुहोला। नमस्कार।
1: तपाईको टोल छिमेक र समुदायमा कुनै घटना दुर्घटना विकास निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला, हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ। शुक्ला गण्डकी समाचारमा जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी एफएम 97.6 MHz, फोन 0564143778, इमेल NEWSSUKLAGANDAKI@gmail.com।
2: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
3: एकान्छी
4: सुन त, काठमाडौँबाट चिसा पानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसा पानी रहेछ? ए भाइ कहाँ हो?
3: हजुर हजुर, स्याङ्जाको मग्याम चिसा पानी हो। आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्ने
4: हो र हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, झन्डै सजिलो हुने भयो अब त।
3: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको समयोग कटेज बाईको होटल टाइटेनिक छ, गोङगोबु बसपार पछाडिपट्टि।
4: हजुर, काठमाडौँ दोलेगौडा ढोरफिर्दी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसा पानी आवाजावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
5: समय सम्झनुहोस् है, मग्याम चिसा पानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
3: होटल टाइटेनिक गोङगोबु बसपार, प्रोप्राइटर रामचन्द्र महत, मोबाइल 98461688 98235572763।
6: ल, माथिको व्रत बन्दको दिन पनि जुर्यो, अब सरसामान किन्नतिर जुट्ने हो कि?
3: गाउँमा के छलफल हो, सबै एकै ठाउँमा हुनुहुन्छ त।
6: नातिको व्रत बन्द गरेर उम्काइदेऊ कि भनेर जुटेको।
3: मेरो छोराको बिहे पनि आँट्यो, लत्ता कपडाको लागि बजारतिरै जाने तर्खर गर्दैछु।
7: ल त्यसो भाइ, दुलेगौडाको भीमसेन मन्दिर नजिकै रहेको दुर्गा एम्पेक्समा गएर व्रत बन्द र बिहेका कपडा सँगै गएर किनौ। त्यहाँ त गुणस्तरीय लत्ता कपडा अनि फेन्सीका आइटमहरू सर्वसुलभ मूल्यमा पाइन्छ।
8: सम्पर्क दुर्गा एम्पेक्स, शुक्ला गण्डकी 4, दुलेगौडा भीमसेन टोल, प्रोप्राइटर टीकाराम श्रेष्ठ कान्छा, मोबाइल 98460667645।
9: दुर्गा कपडा पसल अब आफ्नै भवनमा पनि व्हाइट हाउस पार्टी प्यालेसको गेट नजिकै।
10: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पनि, कहिले के चाहिने, ढिक्कै भइसके।
11: ए घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो पुछार अड्क्यो किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
10: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे।
12: हामी कहाँ प्लाई सिसा, फाइबर ढोका, फोरमाइका, प्लाई ढोका, मोडुलर किचन, चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
11: ठाउँ नयाँ, सेवा पुरानो, तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्ष वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
12: सोनुप सिसा प्लाई पसल, शुक्ला गण्डकी 4, दुलेगौडा, नगरपालिकाबाट 10 घर माथि,
11: पोखरा जाने बाटोतिर।
13: विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता।
11: थप जानकारीको लागि सम्पर्क मोबाइल 98560662827 र 98644530031।
14: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्, आज त यो बाटो आउँदा यसको घरमा नगै भएन।
15: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
14: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेको। दिपा, ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले? त्यही दुलेगौडा बजारमा छ नि दीर्घाय फर्निचर सोरुम, त्यहीबाट ल्याएको। ए त्यसो भए त म गइहाले, चिया त पिएर जाऊ, अहिले हतार छ, पछि आउँदै गरौँला है।
16: दीर्घायु फर्निचर शोरूम।
15: हामी कहाँ स्टील तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याड र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
16: साथै पुरानसँग साथी र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
17: एभरेस्ट स्टील र नेपालको नम्बर वान कम्पनी बागमती कृषिका लागि आधिकारिक विक्रेता।
15: दीर्घायु फर्निचर शोरूम दिलीगौडा त नहुँ।
16: प्रोपाइटर लक्ष्मी राज वाग्ले। फोन नम्बर 0765709604। मोबाइल नम्बर 9847162068
15: 9856602068।
18: प्रसन्न, होमवर्क देखाउ त।
19: हस् टिचर।
18: ओहो, कस्तो राम्रो ह्यान्ड राइटिङ तिम्रो।
19: टिचर, मेरो मम्मीले त सधैँ दादा स्टेसनरीबाट गुड मर्निङ कपी ल्याइदिनुहुन्छ, अनि म होमवर्क यही कपीमा गर्छु।
18: ए हो र, त्यसो भए प्रसन्नले जस्तै गरी सबैजनाले गुड मर्निङ कपीमै लेख्नुहोस् है।
20: आफ्नै कम्पनीबाट उत्पादित गुड मर्निङ कपी, क्लासिक कपीको आधिकारिक विक्रेता, युनेक्स कावासाकी सनबाटका ओरिजिनल ऱ्याकेट पाइनुका साथै मेसिनबाट ऱ्याकेट बुनिन्छ। मिकासा ट्रेन कम्पनीका भलिबल र फुटबल, नटराज, क्याल्ट्रिक्स, सोहो, रेनको, बिन, फ्लेयर कम्पनीका स्तरीय पेन्सिल, पेन, मार्कर र बोर्ड मार्कर पाइन्छ। कक्षा नर्सरीदेखि स्नातकोत्तर तहका पाठ्य पुस्तक, स्टेसनरी, खेलकुदका सामग्री, पत्र पत्रिका होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क राधा स्टेसनरी स्टोर्स, शुक्ला गण्डकी 4 दुलेगौडा। फोन 0564144484, मोबाइल 9856603384 र 9856607988।
21: हाम्रो मोबाइल पसल दुलेगौडामा
22: रु 100 को टेम्पर ग्लास मात्र 50 रुपियाँमा, मोबाइल एक्सचेन्ज अफर, सबै प्रकारका मोबाइलहरू मर्मत, मोबाइल अनलकको व्यवस्था।
21: नझुक्किनुहोस् मात्र हाम्रो मोबाइल पसलमा। सैमसंग, रेडमी, पोको, एमआई, भिभो, रियलमी, ओप्पो, बिंको ब्रांड का मोबाइल भैटविल को साथ फुल वारेन्टी,
23: साथ ही 0% ब्याज दर में सब कंपनी का मोबाइल किस्ताबंदी में पाइन।
21: प्रोपाइटर संतोष श्रेष्ठ। हमारो मोबाइल पसल शुक्ला गंडकी 4 दुलेगौड़ा, कृति फोटो स्टूडियो को नजिक, सांग्रीला बैंक को ठीक पारिपट्टी। संपर्क 9856056996।
24: स्वदेशमै उत्पादन भएको गुणस्तरीय युपिभीसीका झ्याल ढोका, न बाङ्गेला भन्ने डर, न त खिया र धमिरा नै लाग्ला भन्ने पीर, घाम पानीले असर नगर्ने, फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने, वन जंगल पनि नमास्तिने, वातावरण मैत्री, साउन्ड प्रुफ, फाइदा त के छ के?
25: तर महँगो होला नि?
24: छैन, बजारमा उपलब्ध काठ र एल्युमिनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो युपिभीसीका झ्याल ढोका।
26: बलियो, आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
27: बाराही अल्मुनियम, अब युपीभीसी को साथमा।
26: अल्मुनियमका झ्याल ढोका, स्टील रेलिङ, फलाम सम्बन्धी सम्पूर्ण काम, साथै डोजर, लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला।
27: सम्पर्क बाराही युपीभीसी अल्मुनियम एन्ड स्टील उद्योग, शुक्ला गण्डकी 2 गाछे पानी। प्रोप्राइटर सुमन सापकोटा। फोन 0564144411, मोबाइल 9856229038 र 9800282938।

0: connected, stay connected.
1: नयाँ जडानको लागि सम्पर्क 9008-13424 र 9850-14175.
2: शुक्ला गण्डकी एफएम 97.6
3: शुक्ला गण्डकी टाइम चेक.
4: यति बेला बिहानको ठिक 6 बज्यो.
5: रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ.
6: आज 2083 साल जेठ 19 गते मंगलबार, सन् 2026 जून 2 तारीक अधिक जेठ कृष्ण पक्षको द्वितीया तिथि.
7: काया कैरनका साथमा
6: किसान पाइप प्रोडक्ट प्राली
7: राष्ट्रको शान किसान
6: अ कम्प्लिट पाइपिङ सोल्युसन्स.
5: काया कैरन शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट.
6: संसद प्रधानमन्त्रीमा केन्द्रित हुँदा कानून निर्माण र नागरिकता मुद्दा ओझेलमा, विपक्षीको अडानले संसद अवरूद्ध, कांग्रेसमा आङदेम्बे नेतृत्वमा छाया सरकार.
5: 26 लाख घरायसी विद्युत उपभोक्ताले भ्याट तिर्नुपर्ने, कर्मचारीको तलब बढ्दा ढुकुटीमा वार्षिक 60 अर्ब रूपियाँ व्यवहार थपिने.
6: बजेट श्रम र रोजगार क्षेत्र मैत्री भए पनि कार्यान्वयनमा चुनौती, सरकारले सरकारवालासँग पर्याप्त सल्लाह र छलफल गरेर मात्र अगाडि बढ्नु.

0: काठमाडौँको भर्ना सम्बन्धी सूचना।
1: प्राविधिक शिक्षा विकल्पमा होइन समृद्धिको संकल्पको रूपमा पढौ भन्दै विगत 31 वर्षदेखि प्राविधिक शिक्षामा समर्पित यस कलेजमा शैक्षिक सत्र 2083 लागि प्रमाणपत्र तहका शैक्षिक कार्यक्रमहरू हेल्थ असिस्टेन्ट, ल्याब टेक्निसियन र फिजियोथेरापी सहायकमा भर्ना खुल्यो।
0: कोर्सका विशेषताहरू: 3 वर्षभित्रै कोर्स उत्तीर्ण गरी विभिन्न स्वास्थ्य संस्थाहरूमा प्राविधिक नायक सुब्बा सरहको जागिर वा स्वरोजगारी मार्फत आत्मनिर्भर बन्न सकिने, देश विदेशमा सहज रूपमा आकर्षक रोजगारी पाइने, पढ्दै कमाउँदै मोडलमा सम्बन्धित विषयमा स्नातक तह अध्ययन पनि गर्न सकिने।
1: थप जानकारीका लागि ह्युमन रिसर्च डेभलपमेन्ट एण्ड रिसर्च इन्स्टिच्युट बबरमल काठमाडौँमा सम्पर्क गर्नुहुन वा कलेजको वेबसाइट www.hrdri.edu.np मा लगइन गर्नुहुन वा मोबाइल नम्बर 9851177619 वा 9576721314 मा सम्पर्क गर्नुहुन अनुरोध छ।
2: जहाँ फेरिन्छ सुखको सास, त्यही हो घर, जहाँ हुन्छ खुशीको बास, जहाँ बालापन उमेरले छेक्दैन, मनको कलाकारिता कसैले रोक्दैन, जहाँ पहिलो आवास हुन्छ, आखिर किन आफ्नो घर आफ्नै हुन्छ। योजना बदलिए पनि उमङ्ग उभि, प्लान ए नभए प्लान बी त बनिहाल्छ नि। मास्टर सेफ बनाउँछन् केही घर, भित्ताले नै लिन्छन् स्वादको मिठास, जहाँ हुन्छन् आत्मीयता र उल्लास, त्यही हो घर, जहाँ हुन्छ खुसीको बास। एसियन पेन्ट्स रोयल, घर जहाँ हुन्छ खुसीको बास।
0: नेरुडे मिरमिरे लघुवित्त वित्तीय संस्थाको अत्यन्त जरूरी सूचना। यस नेरुडे मिरमिरे लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 पुष मसान्तसम्ममा 365 दिन भन्दा बढ़ी अवधिले भाका नागेका ग्राहक सदस्यहरूलाई 2083 साल असार मसान्तसम्ममा आकर्षक ब्याज र हर्जना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्न वा नियमित गर्न अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहक सदस्यहरूले आफूले कारोबार गरेको यस वित्तीय संस्थाको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। नेरुडे मिरमिरे लघुवित्त वित्तीय संस्था लिमिटेड।
3: काया कहिरनमा अब खबरको सिलसिला। नागरिकको प्रतिनिधित्व गर्दै आम सरोकारका मुद्दामा बहस र आवश्यक कानून निर्माणमा जुट्नुपर्ने संसद, प्रधानमन्त्री बालेन्द्र शाहको सीमा सम्बन्धी अभिव्यक्ति उहाँको पहिरन र क्रियाकलापमा केन्द्रित भइरहेको छ। यसले नागरिकलाई बोझ पार्ने कर नीति, पश्चिम एशियाको द्वन्द अर्थात मध्य पूर्वको द्वन्दका कारण बढ़ेको मूल्य र सरकारले नै तयारी गरेका झण्डै 4 दर्जन कानून बनाउने छलफल ओझेलमा परेको छ। नेपाल भारत सीमाबारे प्रधानमन्त्री शाहले जेठ सत्रमा अस्ति दिएको विवादास्पद अभिव्यक्तिको चित्तबुद्ध जवाब संसदलाई दिनुपर्ने विज्ञहरू बताउँछन्। तर शाहको पहिरन र अन्य क्रियाकलापमा बढ़ी केन्द्रित भएर आम सरोकारका मुद्दामा बहस र आवश्यक कानून निर्माणमा असर पार्न नहुने उनीहरूको भनाइ छ। वैशाख 28 प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आउँदो आर्थिक वर्ष 83-84 को नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो। त्यस क्रममा शुरूआतमै प्रधानमन्त्री शाह संसद बैठकबाट बाहिरिएपछि संसदले बहसको लीक छोड़ेको हो। यही कारण नीति तथा कार्यक्रममाथि छलफल हुनुपर्ने संसद प्रधानमन्त्रीले बैठक छोड़ेको विषयमा त्यसबेला केन्द्रित भयो। संसदका पूर्व महासचिव सूर्य किरण गुरूङ विगतमा सभामुखले सहजीकरणमा संसदको जस्तो सुकै गतिरोध अन्त्य भएको भन्दै अहिले पनि सभामुख अग्रसर हुनुपर्ने बताउनुहुन्छ। विपक्षीहरूले पनि संसदीय गतिविधिमा प्रस्तुत हुँदा आफ्नो मर्यादा भूल्न नहुने उहाँको भनाई छ। यो खबर कान्तिपुर दैनिकले छापेको छ। यसैबीच प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल भारत सीमा विवाद सम्बन्धी दिएको अभिव्यक्ति सच्याउनु पर्ने माग राखेर प्रतिपक्षी दलहरूले हिजो संसदका दुवै सदनको बैठक संचालनमा अवरोध पुर्याएका छन्। अवरोधका कारण प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक कार्यसूचीमै प्रवेश नगरी स्थगित भए। प्रधानमन्त्री शाहले अस्ति आइतबार प्रतिनिधि सभा बैठकमा भारतले नेपालको जग्गा मात्र होइन नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको अभिव्यक्ति दिनुभएको थियो। प्रतिपक्षी दलहरूले प्रधानमन्त्रीको यो अभिव्यक्ति कूटनैतिक रूपमा अपरिपक्व भएकोले नसच्याएसम्म सदन चल्न नदिने बताएका छन्। प्रधानमन्त्री शाहले प्रतिनिधि सभा बैठकमा नेपाल भारत सीमा सम्बन्धी दिएको अभिव्यक्ति विरूद्ध सदनदेखि सड़कसम्म विरोध भइरहेको छ। यसैबीच प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारको काम कार्यवाहीमाथि निगरानी राख्न छाया

0: सरकार गठन गरेको छ। कांग्रेसले प्रतिनिधि सभा संसदीय दलका नेता भीष्मराज आङदेम्बेको नेतृत्वमा 18 सदस्यीय छाया सरकार गठन गरेको हो। विपक्षमा पुगेपछि कांग्रेसले विगतमा पनि छाया सरकार बनाउने गरेको थियो, तर त्यसले प्रभावकारी काम गर्न सकेको थिएन। प्रतिनिधि सभामा कांग्रेसका 38 सांसद छन्। चार वर्ष अघि गठन भएको राष्ट्रिय स्वतन्त्र पार्टीले 182 सीटसहित सरकारको नेतृत्व गरेको छ। रासपा नेतृत्वको वर्तमान सरकार पुराना राजनैतिक दलहरूलाई पेलेर जान रणनीतिमा रहेको कांग्रेसको बुझाइ छ। संसद र सरकारलाई खबरदारी गर्न कांग्रेसले छाया सरकार बनाएर कार्य विभाजन गरेको हो। यसैबीच सभामुख डोल प्रसाद अर्यालले अस्ति आइतबारको प्रतिनिधि सभा बैठकमा भएको अमर्यादित गतिविधिको छानबिन गर्न समिति गठन गर्नुभएको छ। प्रतिनिधि सभा सचिवको संयोजकत्वमा 3 सदस्यीय अध्ययन समिति गठन भएको हो।
1: आगामी आर्थिक वर्षदेखि बिजुलीमा लागू हुने मूल्य अभिवृद्धि कर भ्याटको मारमा 26 लाख घरायसी ग्राहक पर्ने भएका छन्। ती ग्राहकले मासिक 50 युनिट भन्दा बढ़ी बिजुली खपत गर्ने नेपाल विद्युत प्राधिकरणको तथ्याङ्क छ। आर्थिक वर्ष 2083-84 बजेटमा 50 युनिट भन्दा बढ़ी बिजुली खपत गर्ने ग्राहकलाई 5% भ्याट लागू गर्ने उल्लेख छ। 50 युनिट भन्दा बढ़ी बिजुली खपत गर्ने घरायसी ग्राहक 26 लाख भन्दा बढ़ी रहेको प्राधिकरणका प्रवक्ता राजन ढकालले पुष्टि गर्नुभयो। उल्लेखित तथ्याङ्क घरायसी ग्राहकको मात्रै रहेको र यसमा सामुदायिक औद्योगिक लगायतका ग्राहकको संख्या नसमेटिएको ढकालले बताउनुभयो। यता अर्थमन्त्री स्वर्णिम वागले भने बिजुलीमा लागेको करको भार आम नागरिकलाई अत्यन्तै कम पर्ने तर यसले देशको ऊर्जा पूर्वाधार निर्माणका लागि आवश्यक स्रोत जुटाउन सघाउने दावी गर्नुहुन्छ। 14 लाख ग्राहकलाई मात्र नयाँ व्यवस्था अनुसार भ्याट लाग्ने उहाँको टिप्पणी छ। सरकारले 85 अर्ब रूपियाँ भन्दा बढ़ीको ऊर्जा पूर्वाधार निर्माण गर्नुपर्ने र त्यसका लागि 3-4 वर्ष लाग्ने वाग्लेले बताउनुभयो। भ्याट लगाएकै कारण बिजुलीको महसुल तिर्न नसक्ने अवस्था आए त्यसमा पुनरावलोकन गर्न सकिने अर्थमन्त्री वागलेको भनाई रहेको छ। 50 युनिट भन्दा बढ़ी बिजुली खपतमा भ्याट लगाउँदा ग्राहकलाई आर्थिक भार पर्ने मात्र नभई खपत समेत घट्ने पूर्व ऊर्जा मन्त्रीहरूको टिप्पणी रहेको छ। 26 लाख घरायसी विद्युत उपभोक्ताले तिर्नुपर्नेछ भ्याट शीर्षकको खबर कान्तिपुरमा छ। यसै गरी सरकारले आगामी आर्थिक वर्षदेखि लागू हुने गरी बजेट मार्फत घोषणा गरेको तलब वृद्धिले राज्य कोषमा थप 60 अर्ब रूपियाँ व्यय भार हुने भएको छ। आर्थिक वर्ष 2083-84 बजेटको राष्ट्र सेवक कर्मचारीका लागि हाल खाइपाई आएको तलबमा 10% वृद्धि गरेर पुगेकोमा अरू 10% प्रोत्साहन सहित कुल 21% तलब वृद्धि गरेको छ। महालेखा नियन्त्रक कार्यालयका अनुसार अहिले राज्य कोषबाट तलब पारिश्रमिक बुझ्नेहरूको संख्या झण्डै 6 लाख छ। अर्थ मन्त्रालयले तलब बढ़दा कति व्ययभार थपिन्छ भनेर अध्ययन गरेको छ। बजेट लेखन टोलीमा समेत रहेका मन्त्रालयका सहसचिव डाक्टर धनीराम शर्माका अनुसार 6 लाख कर्मचारीको तलब बढ़दा वार्षिक 60 अर्ब रूपियाँ व्ययभार थपिने अनुमान छ। नयाँ पत्रिकामा खबर छ।
0: काया कैरनमा बजेटमा श्रम र रोजगारको क्षेत्रबारे कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
3: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1 लाखसम्मको छुटको व्यवस्था पनि छ।
2: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
4: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
5: फोन 0556493333, 493555।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: मेजर अप्लायन्सेस का एसी कूलर फ्रिज कुकर इन्डक्सन एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त बेचरको पानी लागिसकेको छ। बेचर अप्लायन्सेस, बेचरको पानी लाग्छ।
2: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़ सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
3: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्यूब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले संसद प्रधानमन्त्रीमा केन्द्रित हुँदा कानून निर्माण र नागरिकका मुद्दा ओझेलमा विपक्षीको अडानले संसद अवरूद्ध, कांग्रेसमा आङदेव्य नेतृत्वमा छाया सरकार, 26 लाख घरायसी विद्युत उपभोक्ताले भ्याट तिर्नुपर्ने, कर्मचारीको तलब बढ़दा ढुकुटीमा वार्षिक 60 अर्ब रूपियाँ व्यवहार थपिने लगायतका खबर प्रस्तुत गर्यौं।
4: अब बाँकी प्रसंग। आर्थिक वर्ष 2083-84 बजेटले श्रम रोजगार, सिप विकास, उद्यमशीलता र वैदेशिक रोजगारीका क्षेत्रमा नयाँ कार्यक्रम तथा नीतिगत व्यवस्था अघि सारेको छ। रोजगारमुखी उत्पादन, पारिश्रमिक सहितको इन्टर्नशिप, सामाजिक सुरक्षा विस्तार, सुरक्षित वैदेशिक रोजगारी, विप्रेषणको उत्पादनशील लगानी तथा स्टार्टअप प्रवर्धनलाई प्राथमिकता दिइएको छ। तर यी कार्यक्रमले कति रोजगारी सृजना गर्छन्, युवालाई स्वदेशमै अवसर दिन्छ कि दिँदैनन् र कार्यान्वयन कतिको प्रभावकारी हुन्छ भन्ने विषयमा बहस शुरू भएको छ। साथी महेश गेवालीले श्रम रोजगार तथा आप्रवासन विज्ञ निलाम्बर बर्डालसँग बजेटमा श्रम तथा रोजगार कार्यान्वयन बारे सोध्नु भएको छ।
5: विदेशमा अलपत्र परेको, मृत्यु भएकाको उद्धारको लागि चाहिँ एउटा विनियोजनै गरेर जानु भएको छ, रकम विनियोजन गर्नुभएको छ, त्यो चाहिँ स्वागतयोग्य कुरा छ। वैदेशिक रोजगारीमा रहेकाहरूलाई शिक्षासँग जोड्ने कुराहरू छ, होइन, खुला विश्वविद्यालय मार्फतबाट यो वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यताकै कारणले गर्दाखेरि आफ्नो अध्ययनबाट छुट्नुभएकाहरूलाई यसले जोड्ने काम गर्छ, यो राम्रो कुरा हो, यो स्वागत गर्नुपर्छ यसलाई, होइन। अब त्यो बाहेक भनेको सिप विकासका कुराहरू छन्, महिला उद्यमीहरूलाई सपोर्ट गर्ने कुराहरू छन्, जुन चाहिँ डाइरेक्टली वैदेशिक श्रम रोजगार भनेर चाहिँ सेक्सनमा नभए पनि अरू सेक्सनमा यो रिफ्लेक्ट हुन्छ। लगानी आकर्षण गर्नका लागि केही कुराहरू पनि गरेका छन्, होइन, नेपाली नागरिकले विदेशमा लगानी गर्न पाउनेलाई चाहिँ सहजीकरण गर्ने भनेको छ, गैर आवासीय नेपालीहरूलाई यहाँ चाहिँ सेकेन्डरी मार्केटमा चाहिँ ट्रान्ज्याक्सन गर्न दिने, त्यो कारोबार गर्न दिने भनेको छ, त्यो चिज पनि राम्रो। अर्को चाहिँ यो कृषि र पशुजन्य उद्यम गर्न चाहनेहरूलाई चाहिँ 1000 जना युवाहरूलाई स्टार्टअप सुविधा दिने भनेको छ, यसले लगानीलाई चाहिँ हेल्प गर्छ, होइन, त्यस्ता खालका राम्रा कुराहरू पनि आएका छन्।
6: त्यो चित्त नबुझेका कुराहरू यसपालिको बजेटमा चाहिँ के छन्?
5: उत्कृष्ट खालका कुराहरू र नतिजा देला जस्तो खालको कुरा के हो त भनेर हेर्दाखेरि खासै केही पनि देखिएन। जस्तो यसमा एउटा कुरा के भनिएको छ भने श्रम तथा रोजगार क्षेत्रमा 3 अर्ब 63 करोड विनियोजन गरेको भन्ने कुराहरू हाइलाइट गरिएको छ, तर त्यसको चाहिँ डिटेल प्लानहरू हेर्दाखेरि चाहिँ फेरि पहिला चाहिँ वैदेशिक रोजगार बोर्डले चाहिँ 25,000 कतिलाई चाहिँ तालिम दिने, 25,000 तालिम दिने, के दिने भने जस्तै खालको पपुलर डिसिजन्स मात्र पो हो कि शंका गर्ने ठाउँ त्यहाँ पनि छ। प्याकेजिङ राम्रो आयो, कलेभर चाहिँ युनिफर्म जस्तो देखियो, त्यति मात्रै हो। तर गुदी कुरोमा जाँदाखेरि त खासै नयाँ कुरोहरू के आएर श्रम सम्झौताको पुनरावलोकन तथा नयाँ गन्तव्यसँग थप सम्झौता भनेर लेख्नु भएको छ। अब त्यो त पहिला पनि कुरा चलिराखेको हो नि, अब निकैले नयाँ एनाउन्समेन्ट के दियो त
6: ठ्याक्कै भन्नु पर्दाखेरि जुन अहिलेको बजेट छ यो चाहिँ हाम्रो विशेष गरी श्रम र रोजगार मैत्री बजेट भन्न मिल्छ कि मिल्दैन?
5: यसलाई श्रम रोजगार मैत्री बजेट भन्न मिल्छ, तर यो भन्न मात्रै मिल्छ, तर अपर्याप्त हो। यति कुराले त्यो बजेट विनियोजनबाट यी सबै भनेका कुराहरू सम्भव छन् त भन्ने क्वेसन चाहिँ छ। मैले शत प्रतिशत कार्यान्वयनमा जटिलता देख्छु, तर अलि जटिल किन छ भन्दाखेरि त्यो क्ल्यारिटी देखिएन क्या। 2200 जान लागेका अहिले 3200 पुगेको थियो कुनै टाइममा, सो त्यो 3200 घटाएर हामी 1800 ल्याउने प्लान के त भन्ने चाहिँ प्लान छैन, त्यसले खासै होप दिँदैन, त्यो कारणले गर्दा जटिल हुन्छ।
6: अब जुन अहिलेको बजेट छ, अब यो बजेटले चाहिँ विशेष गरी रोजगारीको क्षेत्रमा चाहिँ कस्तो प्रभाव पार्ने देखिन्छ?
5: यही सरकारले अर्को वर्ष चाहिँ यसको एक्सपिरियन्सबाट नयाँ कुरा अलिकति डिटेल्ड प्लान यसरी ल्यायो भने चाहिँ के होला, बिग्रिँदैन के पनि, राम्रो पनि के पनि हुँदैन, किनभने यसले क्लियर दिएन।
6: विशेष गरी सरकारलाई चाहिँ के सुझाव दिनुहुन्छ?
5: अब यो योजनाका हिसाबले राम्रो कुराहरू ल्याउनु भएको छ, हामीले मागेकै कुराहरू ल्याउनु भएको छ, होइन, विज्ञहरूसँग सल्लाह गरेर, सबै स्टेक होल्डरसँग सल्लाह गरेर मात्रै अगाडि बढ्दाखेरि राम्रो हुन्छ। नत्र यो नारामा मात्रै सीमित हुन्छ, यो अगाडि बढ्दैन। यो वर्ष हामीले खालि यसको सल्लाहमा बितायौँ भने अर्को वर्ष राम्रो हुन्छ। एकदमै हतार गरेर होइन भोलि नै मलाई रिजल्ट चाहिएको छ देखाउनु परेछ भनेर गर्दा झन् बिग्रिने चान्सेसहरू हुन्छ। त्यो कारणले गर्दाखेरि नआत्तिकन, अहिले पनि बिग्रिया केही पनि छैन, यो एक वर्षमा फाउन्डेसन बन्यो भने अर्को वर्ष पक्कै पनि हामीले सबैले फिल गर्ने गरी चेन्ज आउँछ।
3: श्रम रोजगार तथा आप्रवासन विज्ञ निलाम्बर बडालसँग बजेट श्रम तथा रोजगार मैत्री छ कि छैन भन्ने विषयमा गरिएको विस्तृत कुराकानी अहिले बिहान 8 बजेको कार्यक्रम देश प्रदेशमा सुन्न सक्नुहुन्छ।
7: डाक्टर होस् वा नर्सको तयारी लिन्छ भाइब्रेन्टले पूरै जिम्मेवारी। भाइब्रेन्ट पुतली सड़क काठमाडौँ।
4: भू उपग्रह सैटेलाइटमा आधारित इन्टरनेट सेवा प्रदायक स्टार लिंकले नेपालमा सेवा विस्तारका लागि पुनः चासो देखाएको छ। हिजो कम्पनीकी निर्देशक रेविका हन्टरले सूचना तथा संचार मन्त्री विक्रम तिमिल सिन्हासँगको भेटमा नेपालमा इन्टरनेट सेवा संचालनका लागि अनुमति लिन चाहेको बताउनु भएको छ। यसअघि कम्पनीका संस्थापक एवं विश्वकै धनाढ्य अर्बपति इलन मस्क स्वयंले भिडियो कन्फरेन्स मार्फत तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसँग कै सर्वोच्च शिखर सगरमाथामा स्टारलिंकको हाई स्पीड इन्टरनेट चलेको हेर्ने ठूलो इच्छा भएको बताउनु भएको थियो। स्टारलिंकका लागि नेपालमा रहेका नीतिगत र व्यावहारिक अवरोध फुकाउन मस्कले विशेष अनुरोध गर्नुभएको थियो। त्यही विषयलाई हन्टरले फेरि संचार मन्त्री तिमिल सिन्हासँग दोहोर्याउनु भएको छ। स्टारलिंकले दूरसंचार लाइसेन्समा 100% स्वामित्व हुनुपर्ने अडान राख्दै आएको छ। हन्टरले नेपालमा विद्यमान केही नीतिगत र कानूनी जटिलताका कारण अनुमति पाउन नसकेको गुनासो समेत गर्नुभएको छ। नेपालमा इन्टरनेट सेवा विस्तारका लागि स्टारलिंकले फेरि देखायो चासो विषयमा कान्तिपुरमा खबर छ।
3: काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
8: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल बानीसोर जमल र ओम अस्पतालमा।
9: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353। के तपाईँ ढाड, कम्मर, घुँडा, गर्दन दुख्ने समस्या, युरिक एसिड, बाथ रोग, नसा सम्बन्धी समस्या वा अन्य कुनै दीर्घ रोगबाट पीड़ित हुनुहुन्छ?
10: यस्ता समस्याको आयुर्वेदिक पद्धतिबाट सर्वसुलभ उपचारका लागि बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय मार्फतको आयुर्वेद तथा वैकल्पिक चिकित्सालयलाई आजै सम्झनुहोस्।
9: हाम्रा सेवाहरू
10: ओपीडी सेवा,
9: विशेषज्ञ ओपीडी सेवा,
10: निशुल्क औषधि वितरण,
9: सशुल्क फार्मेसी सेवा,
10: फिजियोथेरापी सेवा,
9: अकुपंचर सेवा,
10: योग परामर्श सेवा,
9: क्रियाकल्प सेवा,
10: पूर्वकर्म पञ्चकर्म सेवा,
9: छार सूत्र सेवा,
10: जलौका सेवा,
9: अग्निकर्म लगायत अन्य विभिन्न सेवाहरू,
10: प्रयोगशाला सेवा बिहान 8 बजेदेखि 3 बजेसम्म।
9: विस्तृत जानकारीका लागि
10: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय बागमती करिडोर गैरीगाउँ काठमाडौँ, फोन नम्बर 01-4110-6096 98-514-2463।
11: एकान्छी सुन त, काठमाडौँबाट चिसा पानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसा पानी रहेछ? ए भाइ कहाँ हो?
12: हजुर हजुर, स्याङ्जाको मग्याम चिसा पानी हो। आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्ने
11: हो र हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, झन्नै सजिलो हुने भयो अब त।
12: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको समयो कटेज दाईको होटल टाइटेनिक छ, गङ्गोबु बसपार पछाडि पट्टि।
11: हजुर, काठमाडौँ दोलेगौडा ढोरफिर्दी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसा पानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
13: समय सम्झनुहोस् है, मग्याम चिसा पानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
12: होटल टाइटेनिक गङ्गोबु बसपार, प्रोप्राइटर रामचन्द्र महत, मोबाइल 98461688 98235572763।
14: ह्याप्पी एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
15: वाउ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
14: मैले तिम्रो लागि भनेर चन्द्रिकालीका सुन चाँदी पसलमा बनाएको नि।
16: नयाँ तथा पुराना डिजाइन का अत्याधुनिक गरगहना,
14: पुराना गरगहना सँग नयाँ साथ फेर,
16: राशि अनुसार का पत्थर साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ।
14: चन्डिकालिका सुनचाँदी पसल, शुक्ला गण्डकी दुलेगौं रातनहुँ, प्रोप्राइटर प्रेम घिमिरे, मोबाइल 98562609999।
17: उसका सहयोगीहरूले स्टेट अफ हर्मुजलाई पूर्ण रूपमा रोक्ने जनाएका छन्। इरानले स्टेट अफ हर्मुजलाई पूर्ण रूपमा रोकेर यसको सट्टामा बाब अल मन्डिब सहित अन्य विकल्पलाई सक्रिय पार्ने जनाएको त्यहाँको अर्ध सरकारी समाचार संस्था तस्निमले जनाएको छ। इरानले लेबनानमा इजरायलको कदमको विरोधमा अमेरिकासँग मध्यस्थकर्ता मार्फत भइरहेको वार्ता र मस्यौदा प्रस्तावकहरूको आदान प्रदान रोकेको पनि खबरमा उल्लेख छ। इरानका विदेश मन्त्री सैयद अब्बास राघचीले सामाजिक सञ्जाल पोस्टमा इरान र अमेरिका बीच कुनै पनि मोर्चामा युद्धविराम उल्लंघन गर्नु सबै मोर्चामा युद्धविराम उल्लंघन गर्नु बराबर रहेको टिप्पणी गर्नुभएको छ। गाजा र लेबनानमा इजरायली अभियान तत्काल बन्द गर्ने माग पूरा नगरेसम्म वार्ता नहुने इरानले निकालेको विज्ञप्तिमा उल्लेख छ। अमेरिकासँग अप्रेलमा भएको युद्धविरामलाई जारी राख्नका लागि लेबनानमा युद्धविराम इरानको पूर्व शर्त मध्ये एक भए पनि अहिले त्यहाँ सबै मोर्चामा युद्धविराम उल्लंघन गरिएको छ। इरानी संसदका सभामुख मोहम्मद बागर गालिबाफले अमेरिकाले इरान विरोधी नौसैनिक नाकाबन्दी र इजरायलले लेबनानमा बढ़ाएको युद्ध अपराध अमेरिकाले युद्धविरामको पालना नगरेको पुष्टि गर्ने प्रमाण भएको बताउनु भएको छ।
4: अब खेल खबर। श्रीलंकामा हुने लंका प्रिमियर लीग एलपीएल 2026मा नेपाली क्रिकेट टोलीका 3 खेलाड़ी अनुबन्धित भएका छन्। ड्राफ्ट मार्फत लेग स्पिनर सन्दीप लामिछाने, कप्तान दिपेन्द्र सिंह ऐदी र ओपनर कुशर भुर्तेल विभिन्न टोलीमा आबद्ध भएका हुन्। 4 पटकको विजेता जाफना किंग्सले सन्दीप लामिछानेलाई 20,000 अमेरिकी डलरमा अनुबन्ध गरेको छ। यो टोलीमा नेपाली कप्तान दिपेन्द्र सिंह ऐदी पनि आबद्ध भएका छन्। दिपेन्द्रलाई एसोसिएट स्टार श्रेणी अन्तर्गत 15,000 अमेरिकी डलरमा अनुबन्ध गरिएको हो। यसै गरी कोलम्बो क्यापिटल्सले ओपनर कुशल भुर्तेललाई 15,000 अमेरिकी डलरमा आफ्नो टोलीमा भित्राएको छ। भुर्तेलका लागि यो पहिलो विदेशी फ्रेन्चाइज लीग अनुभव हुनेछ।
17: खेलकै अर्को खबरमा, दोस्रो सिजनको यही जेठ 22 गते शुक्रबारदेखि शुरू हुने भनिएको नेपाल कबड्डी लीग एनकेएल स्थगित भएको छ। काठमाडौँ त्रिपुरेश्वरको राष्ट्रिय खेलकुद परिसर कबड हलमा हुने प्रतियोगिता अहिलेलाई स्थगित गर्नु परेको आयोजक एस्ट्रोनोनिक्स म्यानेजमेन्टले विज्ञप्ति मार्फत जनाएको छ। ड्राफ्ट मार्फत छनौट भएका सम्पूर्ण खेलाड़ीको छनौट भने यथावत रहने उल्लेख छ। अब केही खबर संक्षेपमा। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने 5 दिने औपचारिक भ्रमणको क्रममा हिजो अपरान्ह नयाँ दिल्ली पुग्नु भएको छ। भारतको सत्तारूढ़ भारतीय जनता पार्टीका अध्यक्ष नीतिश नवीनको निमन्त्रणामा भएको उहाँको दिल्ली भ्रमणलाई राजनीतिक र कूटनैतिक वृत्तमा निकै चासोपूर्वक हेरिएको छ। भेटमा सभापति लामिछानेले भारतसँग नेपालका प्राथमिकताहरूबारे छलफल गर्नुहुनेछ।
4: नेपाल दूध उत्पादनमा आत्मनिर्भर भई ग्रामीण अर्थतन्त्रको बलियो खम्बाका रूपमा स्थापित भएको छ। 26 विश्व दुग्ध दिवसको अवसरमा कृषि मन्त्रालयले सार्वजनिक तथ्याङ्क अनुसार दुग्ध ग्रामीण र शहर बीच पुलको रूपमा रहेर शहरबाट वार्षिक करिब 28 अर्ब रूपियाँ कारोबार भएको छ।
3: पानी पर्ने क्रम घट्न थालेसँगै विस्तारै तातो बढ़ने क्रम शुरू भएको छ। वर्षा कम भएकोले तराईका केही क्षेत्रमा तातो लहर बढ़ने भएको हो। हिजोदेखि पानी पर्न केही कम भएसँगै मधेस र कोशी प्रदेश लगायत तराईमा तातो दिन हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। भोलिदेखि मधेस, कोशी, बागमती र गण्डकी प्रदेशको तराईमा पानी पनि तातो दिन हुने सम्भावना छ। विभागको 3 दिनको अभिलेखमा नेपालमा अधिकतम तापक्रम 37 डिग्रीसम्म पुगेको छ। मौसम विभागका सूचना अधिकारी दिनकर कास्ता अनुसार अबका केही दिन तराईमा तातो दिन हुने सम्भावना रहेको छ।
4: नवलपरासीको सुस्तामा भारतीय पक्षले अवरोध सृजना गर्दै हस्तक्षेप गरेको छ। नारायणी नदीको कटान र डुबान नियन्त्रणका लागि सुस्ता क्षेत्रमा भइरहेको तटबन्धन कार्यमा आइतबारदेखि भारतीय सीमा सुरक्षा बल एसएसबीले हस्तक्षेप गरेको हो। प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधि सभामा भारतले नेपालको मात्र होइन नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको भन्ने अभिव्यक्ति दिएपछि केही समयमा यो अवरोध भएको स्थानीयको भनाई छ।
3: काया कैरनमा अब पालो उखानको।
4: पूर्वतिरको होड़ पश्चिमतिरको दौड़।
3: उखान सँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
4: संसद प्रधानमन्त्रीमा केन्द्रित हुँदा कानून निर्माण र नागरिकका मुद्दा ओझेलमा विपक्षीको अडानले संसद अवरूद्ध। कांग्रेसमा आङदेम्बे नेतृत्वमा छाया सरकार।
3: 26 लाख घरायसी विद्युत उपभोक्ताले भ्याट तिर्नुपर्ने। कर्मचारीको तलब बढ्दा ढुकुटीमा वार्षिक 60 अर्ब रूपियाँ व्यवहार थपिने।
4: बजेट श्रम र रोजगार क्षेत्र मैत्री भए पनि कार्यान्वयनमा चुनौती। सरकारले सरोकारवालासँग पर्याप्त सल्लाह र छलफल गरेर मात्र अघि बढ्नुपर्ने विज्ञको सुझाव।
3: हर्मुज जलमार्ग पूर्ण रूपमा बन्द गर्ने इरानको निर्णय। अमेरिकासँगको सन्देश आदान प्रदानमा समेत रोक। गाजा र लेबनानमा इजरायली अभियान बन्द नगरेसम्म वार्ता नहुने अडान।
4: र लंका प्रिमियर लीगमा नेपाली क्रिकेट टोलीका 3 खेलाड़ी अनुबन्धित। शुक्रबारदेखि हुने भनिएको नेपाल कबड्डी लीग स्थगित।
3: र अन्तिममा आजको कार्टुन गजब सभा शीर्षकमा अविनले बनाउनु भएको कार्टुन बजेटसँग सम्बन्धित छ। यहाँ अर्थमन्त्री जस्ता देखिने व्यक्तिका 2 हात छन्। एक हातले दिएको सिक्का थोपा थोपाका रूपमा खस्दैछ। त्यो खस्दै गरेको सिक्का अर्को एकजना सर्वसाधारण नागरिकले खुशी हुँदै दुवै हातले थाप्दैछन्। अनि अर्थमन्त्रीले अर्को एक हातले ती नागरिकको कोटको खल्तीबाट मोटो रकम झिक्दैछन्। लेखिएको छ बजेट 83-84। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी संघर्ष विष्टसँगै हामी पनि विदा माग्छौं। उमालेको या शुद्धिकरण गरेको पानी मात्रै पिउने गरौं। नमस्कार।

0: शुक्ला गण्डकी एफएम 97.6।
1: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अलमलमा परिरहेछ त केटा त।
2: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेवडामा पनि छ। पीटी, आईएलटीएस, टोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ।
1: हजुर, बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली।
2: मुख्य कार्यालय चिफलीढुङ्गा पोखरा।
1: शाखा कार्यालय शुक्ला गण्डकी 4 दुलेगौंडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
2: फोन गर्नुहोस् 0635905011। पुन मोबाइल।
3: होइन, कति पुन मोबाइल भन्दै कराएको?
2: दुलेगुडामा भरपर्दो मोबाइल रिपेयर गर्ने ठाउँ बिर्सन्छ कि भनेर सम्झेको हो के?
3: कहाँ छ पुन मोबाइल?
2: यही दुलेगुडामा तरकारी पसलको आदैमा छ।
1: मोबाइल किन्ने पुरा पैसा छैन, चिन्ता नलिनुहोस्। 0% ब्याजमा किस्ताबन्दीमा मोबाइल पाइन्छ। साथै सम्पूर्ण मोबाइलका पार्ट्स तथा कभर पाइनुका साथै होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
2: सेल्स र रिपेयर्सको भर पर्दो ठाउँ, अनुभवी टेक्निसियनबाट मोबाइल मर्मत गरिने पुन मोबाइल पार्ट्स, शुक्ला गण्डकी 4 दुलेगौंडा, मुनाल सहकारीको तलपट्टि, सिद्धार्थ बैंकको पारि र तरकारी पसलको आडमा।
1: प्रोपाइटर हेमराज पुन, मोबाइल 98 1 91 74 888 र 98 4 48 48 00 00।
4: ए बुढा, गहना किनिदिन्छु भन्नुभएको पनि यत्रो समय भइसक्यो, केही सुचारै छैन हजुरको त। हेर्नुहोस् त, सुनको मूल्यले पनि आकाशै छोइसक्यो।
5: ए बुढी, गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भन्या, पैसा जम्मा गर्नु पर्यो अनि गुणस्तरीय पनि त हुनु पर्यो नि।
4: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि, अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा। सबै साथीहरू खैरेनी टारको ब्रिजेश ज्वेलर्सबाट लिने गरेका छन्, त्यही जानेमा हामी पनि।
5: हजुर, हाम्रा सेवाहरू कम्प्युटरद्वारा नापतोल गरिने,
4: सुनको गुणस्तर मापदण्ड अनुसार भएको,
5: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गहना पाइने,
4: पुराना सुनसँग नयाँ गहना साट्न सकिने,
5: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने,
4: विवाहको लागि गरगहना बनाउँदा विशेष छुटको व्यवस्था। सम्पर्क ब्रिजेश ज्वेलर्स, शुक्ला गण्डकी 6 खैरेनी टार तनहु।
1: थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदा
4: मोबाइल नम्बर 98 2 61 52 0 67। प्रोपाइटर बुद्धि बहादुर विश्वकर्मा।
6: साथै घरगहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्
4: है, ब्रिजेस ज्वेलर्स। या बुढा, 20 वर्षदेखिको यस्तो पुरानो टिभी कति हेर्ने भनेको के? वाइफाई र मोबाइलबाटै कनेक्सन गरेर टिभी चलाउन सक्ने जमाना आइसक्यो।
2: कुरो त ठिकै हो बुढी, छोरोले पनि नयाँ टिभी भनेर हैरान पारेछ, अहिले किन पैसा छैन?
4: लौ, पैसाको टेन्सन मान्नै पर्दैन नि, मनिषा इलेक्ट्रोनिक पसल खैरेनी टारमा किस्ताबन्दीमा इलेक्ट्रोनिक सामानहरू पाइन्छन्। किस्ताबन्दीमै पाउने भएपछि बाँकी पैसा महिनै महिनामा तिरौला।
7: हामी कहाँ विभिन्न ब्रान्डका टेलिभिजन, फ्रिज, वासिङ मेसिन, मोबाइल लगायत सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुका साथै मर्मत पनि गरिन्छ। सम्पर्क मनिषा इलेक्ट्रोनिक्स पसल, शुक्ला गण्डकी 6 खैरेनी टार, रूपान्तर कृषि सहकारी नजिकै आफ्नै भवनमा। प्रोपाइटर कुलकुमार कुमाल। मोबाइल 98 4 60 26 6 17 र 98 1 61 38 981।
8: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्, आज त यो बाटो आउँदा यसको घरमा नगै भएन।
9: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
8: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
9: त्यही दुलेगौंडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
8: ए त्यसो भए त म गइहाले,
9: चिया त पिएर जाऊ,
8: अहिले हतार छ, पछि आउँदै गरौँला है।
10: दीर्घायु फर्निचर शोरूम।
11: हामी कहाँ स्टील तथा काठ का सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, लोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर बेड र फर्निचर का सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
10: साथै पुरासँग सात फिर र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
12: एभरेस्ट स्टील र नेपालको नम्बर वन कम्पनी बागमती कृषिका लागि आधिकारिक विक्रेता।
11: दीर्घायु फर्निचर शोरूम दुलीगौडा तनहुँ।
10: प्रोप्राइटर लक्ष्मीराज वाग्ली। फोन नम्बर 065-70-974। मोबाइल नम्बर 98-460-268।
11: 98-560-268।
13: हाम्रो मोबाइल पसल दुलीगौडामा
14: रु 100 को टेम्पर ग्लास मात्र 50 रुपियाँमा। मोबाइल एक्सचेन्ज अफर, सबै प्रकारका मोबाइलहरू मर्मत, मोबाइल अनलकको व्यवस्था।
13: नझुक्किनुहोस् मात्र हाम्रो मोबाइल पसलमा। सामसुङ, रेडमी, पोको, एमआई, भिभो, रियलमी, ओप्पो, बिङ्को ब्रान्डका मोबाइल भ्याटविलको साथ फुल वारेन्टी,
15: साथै 0% ब्याज दरमा सबै कम्पनीका मोबाइल किस्ताबन्दीमा पाइन्छ।
13: प्रोप्राइटर सन्तोष श्रेष्ठ। हाम्रो मोबाइल पसल शुक्ला गण्डकी 4 दुलेगौडा, कृति फोटो स्टुडियोको नजिकै, साङ्ग्रिला बैङ्कको ठिक पारिपट्टि। सम्पर्क 98-560-56-996।
16: स्वदेशमै उत्पादन भएको गुणस्तरीय युपिभीसी का झ्याल ढोका, न बाङ्गेला भन्ने डर, न त खिया र धमिरा नै लाग्ला भन्ने पीर, घाम पानीले असर नगर्ने, फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने, वन जंगल पनि नमासिने, वातावरण मैत्री, साउन्ड प्रुफ, फाइदा त के छ के?
17: तर महँगो होला नि?
16: छैन, बजारमा उपलब्ध काठ र एल्मुनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो युपिभीसी का झ्याल ढोका।
13: बलियो, आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
18: 12 अल्मुनियम, अब यूपीवीसी को साथमा।
13: अल्मुनियम का झ्याल ढोका, स्टील रेलिंग, फलाम सम्बन्धी सम्पूर्ण काम, साथै डोजर, लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला।
18: सम्पर्क 12 यूपीवीसी अल्मुनियम एन्ड स्टील उद्योग, शुक्ला गण्डकी 2 गाछे पानी। प्रोप्राइटर सुमन सापकोटा। फोन 065-414-411। मोबाइल 98-560-22-938 र 98-028-22-938।
19: हप्ता एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
20: वाउ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
19: मैले तिम्रो लागि भनेर चन्डिकालीका सुन चाँदी पसलमा बनाएको नि।
20: नयाँ तथा पुराना डिजाइन का अत्याधुनिक गरगहना,
19: पुराना गरगहना सँग नयाँ सात फेर,
20: राशि अनुसार का पत्थर, साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ।
19: चण्डिकालिका सुनचाँदी पसल, शुक्ला गण्डकी दुलेगौडा तनहुँ। प्रोप्राइटर प्रेम घिमिरे। मोबाइल 98-560-62-099।
21: गाउँबाट सपिङ गर्नको लागि दुलेगौडा झरेको, यता हेरिनी उस्तै, उता हेरिनी उस्तै, कहाँ जाउँ जाउँ, अलमल्ल परे म त।
22: हैन, के भयो तिमीलाई, यताउता हेर्छौ के खोज्दैछौ?
21: सपिङका लागि भनेर दुलेगौडा झरेको, कुन पसल पसौ पसौ, खोजेको जस्तो कहीँ पाउँदिन। आफूलाई भने नयाँ स्टाइलिस फेसन अनुसारको कपडा लगाउन मन लाग्ने।
22: ल तिमी ढुक्क हौ न, दुलेगौडा बजारमा रहेको असीम अस्मी फेन्सी स्टोर साउ न। तिमीलाई आवश्यक पर्ने सम्पूर्ण कपडा पाइनुका साथै स्वदेशी तथा विदेशी आधुनिक डिजाइनका कपडा सुपथ मूल्यमा पाइन्छ नि।
21: त्यसो भए सँगै जाउ न त, दुवै जना भएर सपिङ गरी फर्काउला। हामी कहाँ आधुनिक स्वदेशी तथा विदेशी डिजाइनका कपडाहरू साथै स्कुल ड्रेस पनि सुपथ मूल्यमा पाइन्छ। असीम अस्मी फेन्सी स्टोर, शुक्ला गण्डकी 4 दुलेगौडा। प्रोप्राइटर बिर्सना श्रेष्ठ। मोबाइल नम्बर 98-461-94-378, 98-171-96-902।
23: कता हिँडेको आइफोन हातमा लिएर?
24: आइफोन हो कि माइफोन, के बनाऊ, चाँडै नै बिग्रन्छ। के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ। पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
23: लौ तँलाई थाहा छैन, दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिफ लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ, अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
24: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
23: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज, शुक्ला गण्डकी 4, दुलेगौंडा, सिद्धार्थ बैंक भएको भवनमा। प्रोप्राइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0654140050, मोबाइल 9843723811।

0: Get connected, stay connected.
1: नयाँ जडानको लागि सम्पर्क 9008813424 र 9855414
2: शुक्ला गण्डकी एफएम 97.6

0: गरेको र नेपालका प्रजातान्त्रिक लोकतान्त्रिक आन्दोलनमा गणतान्त्रिक आन्दोलनमा योगदान पुर्याएको चाहिँ नि राष्ट्रिय जीवनमा महत्वपूर्ण स्थान बनाएको नेताले किन गर्दै हुनुहुन्छ हामी थाहा छैन. हामी पुरानो अध्यावधिकमा पनि खुला छौँ, हामी चाहिँ नि नयाँ वितरणमा पनि हामी खुला छौँ र हामीले पक्षपात गर्दैनौ. पार्टीलाई पार्टी जस्तो बनाउँछौ, पार्टीलाई सरकारी पार्टी बनाउँछौ, पार्टीमा सबैको चाहिँ स्वामित्व र अपनत्व चाहिँ काम गर्छौ, साझा घरको रूपबाट यो पार्टीलाई अगाडि बढाउँछौ. बीपीले जसरी यो पार्टीको स्थापना गर्नुभयो, बीपीले जुन बाटो हामीलाई देखाउनुभयो, जुन विरासत छोडेर जानुभयो, त्यसलाई आत्मसात गरेर हामी अगाडि बढ्छौ भनिराखेका छौँ. त्यसो भएको हुनाले यो
1: नवीकरणको विषयमा चाहिँ किन विवाद भइरहेको छ? यसमा तपाईँले नयाँलाई भटाभट दिन खोज्नुभएको, संस्थापनको चाहिँ बाहुल्यता क्रिएट गर्नका निम्ति हो?
0: होइन, बिल्कुल होइन. त्यो लिन चाहनुहुन्छ उहाँहरूको लागि ढोका कुरा छ, केही आधारभूत शर्तहरू होइन, नेपाली नागरिक भएको नेपाली कंग्रेसको नीति सिद्धान्तलाई अङ्गीकार.
1: आवाज अलिकति क्लियर आएन महामन्त्रीज्यू, तपाईँको आवाज अलिक क्लियर आएन थोरै, यो नेटवर्क.
0: हजुर बोल्दैछु. त्यसो भएको हुनाले हामीले नेपाली कंग्रेसको सिद्धान्त, यसको आदर्श नीति कार्यक्रमलाई स्वीकार गर्ने उमेर पुगेको नेपाली नागरिकलाई हामी नेपाली कंग्रेसको क्रियाशील सदस्य, त्यसमा हामी विभेद गर्दैनौँ र पुराना क्रियाशील सदस्यहरू जो हुनुहुन्छ उहाँहरूको पनि अध्यावधि गर्छौँ, अपडेट गर्छौँ. त्यसको चाहिँ डिजिटल अभिलेखीकरण हामी गर्छौँ होइन, पार्टीलाई चाहिँ डिजिटलाइज बनाउने कुरामा चाहिँ सबैले सहयोग गर्नुपर्छ. यसमा पक्षपात गर्दैनौँ, यसमा काका पाका गर्दैनौँ, यसमा गुटबन्दी गर्दैनौँ. पार्टीलाई सबैको साझा घरको रूपबाट हामी रूपान्तरित भनेर हामीले भनिसकेपछि यसमा चाहिँ अन्यथा सोच्नु चाहिँ मलाई लाग्छ उपयुक्त हुँदैन. कसैलाई कमजोर पार्न, कुनै खास गुट विशेषलाई बल पुर्याउन हामीले यो काम गरिरहेका छैन.
1: होइन, जस्तो अब अहिले अध्यावधिक हुने कार्य अनि त्यसपछि नयाँ नवीकरण गर्ने कार्य कसरी अगाडि बढ़िरहेछ, त्यो निरन्तर
0: भइरहेछ. हाम्रो युनिटले काम गरिरहेका छन्, प्राविधिक कुरा हो. कहिले काहीँ चाहिँ सर्भर डाउन हुने, कहिले काहीँ चाहिँ त्यो काम नगर्ने, त्यसले चाहिँ तीव्र गतिमा भएर चाहिँ केही ढिलाइ भएको हो. तर अहिले आएर पछिल्लो समय आएर यसले तीव्र गति पक्रेको छ, यो चाहिँ अगाडि बढ़िरहेको छ र यसलाई हामीले चाहिँ उपयुक्त समयमा सम्पन्न गर्छौं.
1: तर नेपाली कंग्रेसको एउटा पक्षले त सम्पर्क कार्यालय खोलेर आफ्ना समानान्तर गतिविधिहरू पनि त चलाइरहेको छ नि त, अब यो विभाजनकै संघारमा हो कि मिल्ने बाटो पाटो
0: होइन? अब यो सम्पर्क कार्यालय खोल्ने परम्परा सनातन जस्तो भइसकेको छ. यो पहिलेदेखि नै पार्टीका नेताहरूले आफ्नो सजिलो सम्पर्क कार्यालय खोल्ने, त्यहाँ साथीहरूसँग भेटघाट गर्ने, पार्टीका समस्याहरूको बारेमा छलफल गर्ने र अगाडि बढ्ने यो परम्परा जस्तो भइसकेका छ. यो चाहिँ स्वस्थ रूपमा नै चलेको. अब यसलाई चाहिँ अहिले साथीहरूले खोल्नु भएको सम्पर्क कार्यालय चाहिँ अनुचित हो, यो चाहिँ होइन भन्ने पक्षमा हामी छैनौँ. तर यसलाई चाहिँ छलफललाई कुन किसिमले केन्द्रित गर्नुहुन्छ, पार्टीमा विवाद छ, पार्टी विभाजन हुन्छ भन्ने कुरालाई नि बल पुर्याउनका लागि चाहिँ नि उहाँहरूले गति गर्नुहुन्छ भने त्यो चाहिँ वाञ्छनीय हुँदैन, त्यो सही हुँदैन. तर पार्टीलाई कसरी चाहिने एकताबद्ध रूपबाट अगाडि बढाउने, पन्ध्रौं महाधिवेशनलाई कसरी चाहिने व्यवस्थित गर्ने, कसरी सबै साथीहरू सहभागी हुने वातावरण निर्माण गर्ने भन्ने छलफल गरेर अगाडि बढ्नुहुन्छ भने यो उपयुक्त छ. त्यसैले कार्यालय खोल्ने कुराले पार्टी विभाजनलाई बल पुर्याउँछ भन्ने मलाई लाग्दैन.
1: तर अब पार्टीलाई एक दिक्का बनाएर लैजान सक्ने तपाईँका केही त्यस्ता शर्तहरू केही सुझावहरू केही छन्?
0: होइन, अब यस्तो हो, यो चाहिँ डेमोक्रेटिक पार्टी हो, प्रजातान्त्रिक पार्टी हो. प्रजातान्त्रिक पार्टीमा चाहिँ हाम्रा काम कारवाही गतिविधि विधान सम्मत प्रक्रिया सम्मत हुनुपर्छ. पार्टीका निर्णय प्रक्रियाहरू पारदर्शी हो, खास केही नेताहरूको निजी या घरेलु मामला त होइन नि, त्यो त आफ्नो लाख सदस्यहरूको आधार चाहिँ नि सरकार साझा मामला हो. त्यसो भएको हुनाले हामीले काम गर्दा पनि हाम्रा कामहरू चाहिँ नि निर्णय प्रक्रियाहरू, मूल्याङ्कन प्रणाली, न्याय पद्धति, हाम्रो चाहिँ हरेक कामहरू चाहिँ हाम्रो विधान सम्मत र विधि सम्मत प्रक्रिया सम्मत गर्छ. यसैका लागि हामीले यो प्रश्न उठाएका हौ. मामलामा हामी चाहिँ नि स्पष्ट छौँ, हामी प्रतिबद्ध छौँ, हामीले गरेका संकल्पहरूलाई हामीले चाहिँ नि बिर्सेका छैनौँ र उहाँहरूले चाहिँ खुला दिलले चाहिँ यो पार्टीमा यो चाहिँ संस्थामा उहाँहरूले चाहिँ आफ्नो कुराहरू राख्न सक्नुहुन्छ, आफ्नो भनाइहरू राख्न सक्नुहुन्छ. होइन निर्वाचन समिति बनेको छ त्यसलाई विस्तार गर्ने सन्दर्भमा होस्, अनुशासन समितिका सन्दर्भमा होस्, होइन क्रियाशील व्यवस्थापन समितिका सन्दर्भमा होस् अथवा क्रियाशील छानबिन नै गर्नु पर्यो, उहाँहरूलाई चित्तै दिँदैन, होइन यहाँ त हामी बसेरै छानबिन गर्छौँ, हामी आफै हेर्छौँ अथवा हामी अद्यावधि चाहिँ आफै हेर्छौँ कसरी भइरहेको छ भन्ने कुरा, र केन्द्रीय समितिमै ठुलो संख्यामा उहाँहरू आइसक्नु भएको छ, अझै पनि कतिपय ठाउँहरूमा उहाँहरूलाई समेट्ने कुरामा चाहिँ नि पार्टीको खुला छ, नेतृत्व चाहिँ यस विषयमा उदार छ, त्यसैले हामी सबै चाहिँ एक भएर चाहिँ यसमा लागौं भन्ने आग्रह हो यो पन्ध्रौं महाधिवेशनलाई सबैको चाहिँ एउटा साझा चाहिँ महाधिवेशनको रूपबाट एउटा उत्सव अथवा ऐतिहासिक महोत्सवको रूपमा चाहिँ सम्पन्न गराउँ, यसमा लागेका विषयहरू मन लागेका चाहिँ अनेक चाहिँ प्रसङ्गहरूलाई उठाएर प्रश्नहरूलाई उठाएर विषयहरूलाई उठाएर त्यसलाई समाधान दिन हामी तयार छौँ।
1: हस् महामन्त्रीज्यू, यहाँको महत्वपूर्ण समयका लागि यहाँलाई धेरै धेरै धन्यवाद, नमस्कार। देशका महामन्त्री गुरुराज घिमिरे आज श्रोता नेपाली बसमा छोटो विश्राम छ, विश्रामपछि पुनः उपस्थित हुनेछ।
2: सुरक्षित भविष्यको लागि जीवन बीमा गरौं, जीवन बीमाका लागि राष्ट्रिय जीवन बीमा कम्पनी
3: चिकित्सालय तनहुँबाट उपलब्ध हुने सेवाहरू,
4: बिरामी परीक्षण,
3: निशुल्क औषधि वितरण,
4: प्रयोगशाला सेवा,
3: पञ्चकर्म, पूर्व कर्म,
4: बस्ती कर्म,
3: शिरोधारा,
4: नस्य कर्म, जलनीति,
3: छार सूत्र सेवा,
4: उपचारात्मक योग, फिजियोथेरापी, अकुपंचर सेवा,
3: स्वस्थ जीवनशैली परिवर्तन तथा योग कार्यक्रम,
4: ज्येष्ठ नागरिकलाई निशुल्क स्वास्थ्य संरक्षण, प्रवर्धन, पञ्चकर्म, रसायन र योग,
3: अग्निकर्म, मर्म चिकित्सा,
4: स्तनपाई आमाका लागि स्तनवर्धक आयुर्वेदिक औषधि वितरण, अनि सुन्नुहोस् त स्थानीय तहमा रहेका आयुर्वेद औषधालयहरूमा पनि यी सेवा उपलब्ध छन्। शुक्ला गण्डकी नगरपालिकामा वार्ड नम्बर 6 को खैरिनटार आयुर्वेद औषधालयमा, भीमाद नगरपालिकाको वार्ड नम्बर 6 भीमाद आयुर्वेद औषधालय, रिसिङ गाउँपालिकामा वार्ड नम्बर 4 को भिरकोट आयुर्वेद औषधालय, अनि घिरिङ गाउँपालिकाको वार्ड नम्बर 5 स्थित नागरिक आरोग्य सेवा केन्द्रबाट पनि यी सेवा उपलब्ध छन्। सबै सेवाको लागि दमौली नै जानु चाहिँ पर्दैन। थप जानकारीको लागि प्रदेश आयुर्वेद चिकित्सालय दमौली तनहुँ, फोन नम्बर 0565634383।

0: ट्राफिक नियमको पालना गरौ, सवारी दुर्घटना हुनबाट आफू पनि बचौ र अरूलाई पनि बचाऊ।
1: इलाका प्रहरी कार्यालय बेलचौतरा तनहुँ र अस्थायी ट्राफिक प्रहरी पोस्ट बेलचौतराको अनुरोध।
0: सवारी दुर्घटना न्यूनीकरणको लागि हामी सबैको दायित्व।
1: सवारी साधन चलाउनु पूर्व सवारीको यान्त्रिक अवस्थाको चेक जाँच गर्ने गरौ।
0: मादक तथा नशालु पदार्थको सेवन गरी सवारी नचलाऊ।
1: सवारी चलाउँदा सिट बेल्ट र हेलमेटको सही प्रयोग गरौ।
0: सिट भन्दा बढी यात्रु राखेर सवारी साधन नचलाऊ।
1: सवारी साधनको हुटमा, छतमा, ढोकामा झुन्डिएर र उभिएर यात्रा नगरौ नगराऊ।
0: तीव्र गति र हतारमा सवारी साधन नचलाऊ।
1: मोबाइलमा कुराकानी गर्दै, फेसबुक चलाउँदै, च्याट गर्दै सवारी साधन नचलाऊ।
0: लामो दूरीको यात्रा गर्दा समय, गति र दूरीको विचार गरी समय समयमा विश्राम गरौ।
1: पैदल यात्रुहरूले सड़कको प्रयोग गर्दा, फुटपाथ र सड़क पार गर्दा जेब्रा क्रसिङको प्रयोग गरौ।
0: सवारी साधन चलाउँदा साइरन बजाउँदै आउने सवारी साधन जस्तै एम्बुलेन्स, दमकल सब वाहनहरूलाई विशेष प्राथमिकता देऊ।
1: सड़क अनुशासनको पालना गरौ,
0: ट्राफिक नियमको पालना गरौ, सभ्य नागरिक

0: धूम्रपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौ, आफू बाँचौ र अरूलाई पनि बचाऊ।
1: धूम्रपान भनेको के हो?
0: धूम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवाँ खानु हो। चुरोट, बिडी, तमाखु, कक्कड जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो।
1: धूम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँछ।
0: धूम्रपान तथा सुर्तीजन्य पदार्थको सेवन गर्दा हुने
1: मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्र नली, पाठेघर आदिको क्यान्सर हुन्छ।
0: दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदय घात, मस्तिष्क घात, गर्भपतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ।
1: धूम्रपानको धुवाले वर्षेनी धूम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्छ। नजिकै बसेको कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
0: धूम्रपान तथा सुर्तीजन्य पदार्थबाट बच्ने उपाय:
1: साथी भाइको लहलहैमा नपरौ,
0: दीर्घकालीन असरको मनन गरी कुलतमा नफसौ,
1: धूम्रपानबाट छुटकारा पाउन स्वास्थ्य कर्मीको सल्लाह लिऊ,
0: सार्वजनिक स्थलमा धूम्रपान नगरौ,
1: घरभित्र र बच्चाको अगाडि कहिल्यै धूम्रपान नगरौ।
2: नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, जीपी कोइराला, राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्र, बेलचौतारा, तनहुँ।
3: कृषि विकास कार्यालय तनहुँको अनुरोध:
4: प्राङ्गरिक कृषि उत्पादनको उपभोग गरौं।
5: रैथाने बालीहरू जस्तै कोदो, फापर, जौ, उवा, चिनो, कागुनो, लट्टे आदि संरक्षण तथा प्रबन्धन गरौं।
4: विषादीको प्रयोग सकेसम्म नगरौं। गर्नै परेमा सुरक्षित किसिमका विषादी सिफारिश विधि अनुसार प्रयोग गरौं। विषादी विष हो, औषधि होइन भन्ने कुरा सदैव मनन गरौं।
5: बिउ बिजन खरिद गर्दा आधिकारिक तथा इजाजत पत्र प्राप्त एग्रोभेटबाट लेबल तथा बिल सहितको सिफारिस बिउ मात्र खरिद गरौं।
3: कृषि सामग्री आपूर्ति, कृषि उत्पादन प्रणाली, रोग किरा व्यवस्थापन, उत्पादन उपरान्त प्रविधि, बजारीकरण लगायत कृषि सम्बन्धी अन्य प्राविधिक समस्या आइपरेमा कृषि विकास कार्यालय तनहुँमा सम्पर्क गरौं।
4: थप जानकारीको लागि 0-65-5-63-130।
3: कृषि विकास कार्यालय तनहुँ, दमौली।
6: मुद्दाहरू अहिले जुन न्याय नपाएर अल्झिरहेको अवस्था छ त्यसलाई जवाफदेही बनाउने र जिम्मेवारी बनाउन सकियो भने चाहिँ भोलिका दिनहरूमा अहिले जुन सरकारी निकायमा देखिएको जुन छनक छ अहिले सबैको न्यायमा पहुँच हुन्छ र समयमा न्याय प्राप्त हुन्छ भन्ने विश्वास दिलाउन चाहिँ अवस्था आउने जस्तो मलाई लाग्छ।
7: होइन, बार र न्यायालय बीचको सम्बन्ध अहिले कस्तो छ? बार त रिसाएको छ नि त, होइन, आन्दोलित छ नि त बार, होइन?
6: अहिले जुन हिजोको अवस्थामा जुन प्रधान न्यायाधीशको सिफारिसको विषय लिएर बारले केही प्रश्न उठाएको थियो त्यो आफ्नो ठाउँमा उहाँहरूको परम्परा तोड्यो भन्ने विषयमा त्यो जाहज पनि होला, तर प्रधान न्यायाधीश त आइदिनु सक्नुभयो, चाहे त्यो सिनियरिटीको आधारमा आओस्, चाहे क्षमताको आधारमा आओस्, संवैधानिक परिषदले सिफारिस गरिसक्यो र नयाँ प्रधान कायम गरिसकेपछि यसमा विवाद गर्नुभन्दा पनि अब आगामी दिनमा प्रधान न्यायाधीश, न्यायाधीश र बारको बीचमा कसरी समन्वय गर्ने भन्ने विषयमा छलफल गरेर अगाडि बढ्नु नै बुद्धिमत्ता होला। किनकि हामीले द्वन्द्व मात्र सिर्जना गरेर समाधान हुँदैन, द्वन्द्व भन्दा पनि निकासको बाटो खोज्नुपर्छ। त्यसको लागि बारको नेतृत्व र प्रधान न्यायाधीश स्वयंले पनि बारको नेतृत्वलाई समय समयमा आफ्नो चेम्बरमा बोलाएर छलफल गर्यो भनेदेखि चाहिँ ती विवादका विषयहरूलाई कसरी निरूपण गर्ने भन्ने विषयमा सहजीकरण हुन्छ र भोलिका दिनमा बार र बीचको द्वन्द कम हुन्छ। हिजोका दिनहरूमा त्यो हुन्थ्यो, प्रधान न्यायाधीशले बारको नेतृत्वहरूलाई समय समयमा आफ्नो चेम्बरमा बोलाउने, छलफल गर्ने, जसले गर्दा मुद्दाको विषयमा, न्यायाधीशको विषयमा र कानून व्यवस्थाको विषयमा उठेका विषयहरूमा चाहिँ छलफल हुने चलन थियो, जसले गर्दा सहजीकरण भएको थियो। तर केही विचार वर्ष यता चाहिँ त्यो न्यूनीकरण भएको हुनाले समस्या आएको भन्ने मलाई लाग्छ।
7: अब अहिले यो संविधान संशोधनका कतिपय बहसहरू चलेका छन्, प्रावधानहरू चलेका छन्, होइन, सरकार दुईटै नजिकको छ, अब कुन ढंगले अगाडि बढ्ने, देशमा कार्यकारी राष्ट्रपति वा प्रधानमन्त्रीको अवधारणालाई अगाडि सार्ने कि नसार्ने भन्नेमा चाहिँ बालेन शाह नै आफै कन्भिन्स भएर अब कार्यकारीमा नजाने, होइन, त्यसले चाहिँ भोलि देशलाई नै अप्ठ्यारो पार्छ भन्ने खालका पनि बहसमा आउनुभयो भन्ने खालको विषय सँगसँगै जोडिएर आएको छ। संविधान संशोधन अहिलेको अवस्थामा कतिको सहज, असहज, जटिल के छ?
6: अहिले नेपाल कानून समाजले पनि यो कन्स्टिट्युसन उहाँको ग्रुपले पनि अहिले संविधानका विषयमा छलफलहरू अगाडि बढ़िरहेका छौं। यो क्रममा हामीले तीन चारवटा प्रोग्राम गरेछौं, अरू प्रोग्राम निरन्तर अगाडि बढ़िरहेको छ। जस सन्दर्भ यहाँले भन्नुभयो जस्तै गरी अहिले संविधान संशोधन गर्ने यो उचित समय हो, किनकि 10 वर्ष यसले व्यतीत गरिसकेको छ र नेपाल सरकारले पनि संविधानका विषय कस्तो छलफल, संविधानका संशोधन विषयहरू कस्तो हुनुपर्छ भन्ने विषयमा समिति गठन गरेर काम अगाडि बढ़िरहेको छ। यही क्रममा यहाँले पनि जुन उठाउनु भएको छ, हिजो जेएनजी ग्रुपले प्रत्यक्ष राष्ट्रपति वा प्रधानमन्त्रीको विषयमा धेरै प्रश्न उठाउनु भएको थियो र धेरै अपेक्षा राख्नु भएको थियो, तर हामी त्यहाँ दुई चार घटनाहरूले गर्दाखेरि अहिलेका आवाजहरू चाहिँ अलिकति फरक भएको हामीले पाएका छौं। हिजो केपी ओलीजी प्रधानमन्त्री हुँदाखेरि द्वितीयको सरकार प्रमुख हुँदाखेरि पनि लोकतान्त्रिक भन्दा पनि अलि फरक ढाले देखिएको र अहिलेको अब द्वितीयको प्रधानमन्त्री पनि अलिकति डेमोक्रेटिक भन्दा पनि अटोक्रेटिक गएको हो कि भन्ने आवाजले गर्दाखेरि चाहिँ यदि हामीले प्रदेश राष्ट्रपति प्रधानमन्त्री गर्यो भने त्यो व्यक्तिलाई हामीले डेमोक्रेटिकमा काम गराउन सकिन्छ कि सकिँदैन भन्ने प्रश्न उठेको छ र यो विषयमा दलले पनि र नागरिकहरूले पनि कुरा उठाइरहेको छ। त्यसै गरी संसदको पनि अहिले प्रश्न उठिरहेको छ। हिजो पनि माननीय सांसदजीहरूले खालि दलीय आधारमा दलीय पोजिसनको आधारमा कानून निर्माण गर्न धेरै ढिलाइ गरेको थियो भने आज पनि फेरि यो दुई तिहाईको एकातर्फ र अर्को समय एकातिर जुन हिसाबमा हामी हेरिरहेछौँ, अहिले करिब करिब 1.5 महिना हामी हेरिरहेछौँ, यो चाहिँ अब चाहे त्यो कानून विधेयक पास गर्नेमा होस्, चाहे नियमावली पास गर्ने प्रक्रियामा होस्, यसमा सर्वसम्मति भन्दा पनि अलिकति दुई तिहाई र बाँकी समूहको बीचको चाहिँ अलि द्वन्द्वको रूपमा जुन ऐन अथवा विधेयकहरू पास गर्ने प्रमुख हरियो बढेको छ, यसले गर्दा चाहिँ कार्यान्वयन गर्न पनि फेरि समस्या आउँछ भन्ने विषयमा प्रश्न उठेको छ।
7: होइन, अब तपाईँ एउटा सचेत नागरिक हो, होइन, कानूनको जानकार पनि हो, देशको सबै विषयमा यहाँले चासो पनि राख्नुहुन्छ। अब अहिले बालवाला प्रधानमन्त्री बालेन शाहको एउटा विषय निकै चर्चामा आइरहेको छ, तपाईँले पनि सुन्नु भएको छ। अब नेपालले पनि भारतको भूमि अतिक्रमण गरेको छ, मलाई लाग्छ अहिलेसम्म कुनै पनि शासकले चाहिँ यो हिम्मत गरेका थिएनन्, यो आँट गरेका थिएनन्। यो कसरी आयो, यदि चाहिँ देशको कार्यकारीले चाहिँ यस्ता अभिव्यक्तिहरू दिँदै गर्दाखेरि चाहिँ हामी कुन अवस्थामा पुग्न सक्छौं?
6: सायद मलाई लाग्छ प्रधानमन्त्रीज्यूले अध्ययन नगरिकन त्यसै बोल्नु भएको मलाई लाग्दैन, किनकि नेपालको अहिले

नमस्कार। बिहान 7 बजेको शुक्ला गण्डकी समाचारमा यहाँलाई हार्दिक स्वागत छ। म राजन उपाध्याय। तपाईँ हामीलाई 97.6 मेगाहर्ज र इन्टरनेट अनलाइनमा www.shuklagandakiefm.com का साथै हाम्रो पात्रो र नेपाली पात्रो एप्स मार्फत पनि विश्वभर एकसाथ सुनिरहनु भएको छ। अब समाचार सुन्नुहोस्। पूर्व गृहमन्त्री सुदन गुरूङमाथि लागेको आरोपबारे छानबिन गर्न गठित समितिले प्रतिवेदन तयार गर्न थप 5 दिन समय मागेको छ। प्रतिवेदन लेखन कार्य अन्तिम चरणमा पुगेको जनाउँदै समितिले सोमबार प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयलाई समय थपका लागि पत्रचार गरेको हो। मन्त्री परिषदले वैशाख 28 गते पूर्व न्यायाधीश अच्युत प्रसाद भण्डारीको समयजगतमा छानबिन समिति गठन गरेको थियो। समितिलाई प्रारम्भिक रूपमा 15 दिनको कार्यविधि प्रदान गरिएको थियो।

अच्युत मणि न्यौपाने सदस्य रहनु भएको छ। समितिका सदस्य न्यौपानेका अनुसार छानबिनको मुख्य काम सम्पन्न भइसकेको छ भने प्रतिवेदन लेख्न मात्र बाँकी छ। उहाँले छानबिन प्रतिवेदनलाई अन्तिम रूप दिन थप 5 दिन आवश्यक परेको बताउनुभयो। समितिले यसअघि

0: एमाले पनि प्रधानमन्त्रीको भनाईलाई राष्ट्रिय हितमाथिको कुठाराघात भनेको छ। नेपाली कम्युनिष्ट पार्टीका प्रवक्ता प्रकाश ज्वालाले विज्ञप्ति जारी गर्दै सुगौली सन्धेर स्थापित सीमारेखा अनुसार नेपालले भारतको कुनै भूभाग कब्जा नगरेको स्पष्ट पार्नुभएको छ। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले विज्ञप्ति जारी गरी प्रधानमन्त्रीको अभिव्यक्तिले अन्तर्राष्ट्रिय जगतमा नेपालको सीमा र सार्वभौमिकताबारे अन्यल सिर्जना गरेको भन्दै भर्सना गर्नुभएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पाँच दिने औपचारिक भ्रमणका सिलसिलामा हिजो भारतको नयाँ दिल्ली पुग्नु भएको छ। भारतीय सत्तारूढ़ पार्टी भारतीय जनता पार्टी भाजपाको निमन्त्रणामा भारत पुग्नुभएका लामिछानेलाई नयाँ दिल्ली स्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भाजपाका महासचिव अरूण सिंह र विदेश विभाग प्रमुख डाक्टर विजय चौथाइयाले स्वागत गर्नुभयो। नयाँ दिल्लीमा राष्ट्रसभा सभापति लामिछाने र उहाँको प्रतिनिधिमण्डलले भारतीय सत्तारूढ़ पार्टी भाजपाको नेतृत्वसँग उच्चस्तरीय राजनैतिक भेटघाट गर्नुका साथै अयोध्याको समेत भ्रमण गर्ने तालिका रहेको छ। उक्त भ्रमणलाई भाजपा र राष्ट्रसभा दुवै पार्टीले औपचारिक पार्टी टू पार्टी संवादको शुरूआतका रूपमा व्याख्या गर्दै उच्च महत्वको साथ हेरिएको जनाएका छन्। राष्ट्रसभाले सभापति लामिछानेले नयाँ दिल्लीमा भाजपा शीर्ष नेतृत्वसँग उच्चस्तरीय राजनैतिक तथा कूटनैतिक भेटवार्ता गर्ने कार्यक्रम रहेको जानकारी दिँदै भेटवार्तामा दुई दलबीच संगठनात्मक विकास अभ्यास लोकतान्त्रिक प्रक्रिया तथा जनमुखी राजनैतिक पहुँचका विषयमा विचार आदान प्रदान हुने जनाएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहता र नेपालका लागि चिनिया राजदूत चाङ माओमिङ बीच शिष्टाचार भेटवार्ता भएको छ। सिंहदरबार स्थित मन्त्रालयमा हिजो राति भएको भेटवार्तामा उहाँहरूबीच दुई देशबीचको घनिष्ठ सम्बन्धका विषयमा छलफल भएको मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारीले बताउनुभयो। मन्त्री मेहताले चीन सरकारले नेपाललाई पुर्याउँदै आएको सहयोग र स्वास्थ्य क्षेत्रका विभिन्न परियोजनामा भएको सहयोगको प्रशंसा गर्नुभयो। चीनले गरेको विकासबाट नेपालले पाठ सिकेर योजनासहित काम गर्ने उहाँको भनाई छ। राजदूत चाङले नेपालको आर्थिक एवं सामाजिक विकासमा वर्तमान सरकारले उल्लेखनीय सफलता हासिल गर्न सकोस् भनी कार्यकालको शुभकामना व्यक्त गर्नुभएको जनाइएको छ। अमेरिकी विदेश मन्त्रालयकी सार्वजनिक कूटनीति सम्बन्धी उपविदेश मन्त्री सारा बी रोजर्सले अमेरिकाले नेपाललाई एक महत्वपूर्ण र बलियो साझेदारको रूपमा लिएको बताउनु भएको छ। तीन दिने भ्रमणका लागि नेपाल आउनुभएकी रोजर्सले सोमबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेपालको प्रविधि क्षेत्रको विकास एनसीसी परियोजना वाक स्वतन्त्रता भू राजनैतिक विषयमा अमेरिकी धारणा स्पष्ट पार्नुभयो। परराष्ट्र मन्त्री शिशिर खनाल र सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिसिनासँगको भेटघाट निकै फलदायी रहेको बताउँदै उहाँले अमेरिका नेपालसँग आर्थिक सम्बन्ध बलियो बनाउन व्यावसायिक वातावरण सुधार्न र डिजिटल पहुँच विस्तार गर्न तत्पर रहेको बताउनुभयो। पश्चिम नवलप्रासीको सुस्तामा निर्माणाधीन तटबन्धको काममा भारतीय सशस्त्र सीमा बल एसएसबीले अवरोध गरेको छ। नारायणी नदीको कटानबाट सुस्ताको जमीनलाई जोगाउन भन्दै सिंचाई तथा जलस्रोत व्यवस्थापन आयोजना कार्यालय भरतपुरले एक किलोमिटर क्षेत्रमा तटबन्ध निर्माणको काम गरिएको थियो। गत फागुनदेखि निर्माण शुरू गरिएको तटबन्धको 80% काम सम्पन्न भइसकेको छ भने त्यससँगै जोड़िएको पूर्वतर्फको 132 मिटर क्षेत्रमा पनि तटबन्ध निर्माणका लागि ठेक्का सम्झौता भइसकेको छ। तर आइतबार अपरान्ह तटबन्ध निर्माण स्थलमा आएको 25-30 जना भारतीय एसएसबीको समूहले अवरोध गरेपछि तटबन्ध निर्माण काम रोकिएको हो। विवादित भूमिमा कुनै पनि देशबाट कुनै पनि निर्माण काम नगर्ने सहमति भएको दावी भारतीय एसएसबीले गरेको छ। तर सुस्तामा नेपालीहरूको बसोबास र खेती रहेकोले नारायणीमा आएको बाढ़ीले कटान गर्दा नेपालीकै क्षति गर्छ। वडाधीश आदम हुसेनका अनुसार 8 करोड़ र 6 करोड़ 2 वटा ठेक्का मार्फत काम भइरहेको छ। पूर्वाधार विकास मन्त्री सुशील लम्सालले पोखराको पृथ्वीचोक स्थित सेती नदीमा निर्माणाधीन पुलको अवलोकन गर्नुभएको छ। पोखरा मुगलिङ राजमार्ग सुधार चरण एक आयोजना अन्तर्गत सेती नदीमा बनिरहेको पुलको भौतिक प्रगति बुझ्न सोमबार मन्त्री लम्साल अवलोकनको लागि पुग्नु भएको हो। उहाँसँग पर्यटन मन्त्री पनि सहभागी हुनुहुन्थ्यो। पोखराको लेकसाइड प्रवेशद्वार मानिने पुल करिब 3 वर्षभित्र सम्पन्न गर्ने गरी 2079 साल साउन 26 गते सम्झौता भएको थियो। तर चीनबाट सामग्री आपूर्ति तथा स्थानीय जग्गा व्यवस्थापनमा समस्या आएपछि निर्माणमा ढिलाइ भएको हो। आजसम्म निर्माण अवधि 2 पटक थप भइसकेको छ। पहिलोपटक 2083 वैशाख 21 सम्म 8 महिना र दोस्रो पटक 2083 चैत 17 सम्म 11 महिना म्याद थप गरिएको बताइएको छ। मन्त्री लम्सालले अवलोकनपछि निर्माण प्रगतिबारे चासो व्यक्त गर्दै सरकारको तर्फबाट आवश्यक सहयोग गर्ने आश्वासन दिनुभयो। उहाँले हालसम्म भएका काम बाँकी काम तथा देखिएका अवरोधबारे विस्तृत जानकारी लिनुभएको थियो। पुल निर्माण परियोजनाका प्रबन्धक कृष्णबहादुर कुमारका अनुसार पुलको भौतिक प्रगति करिब 60.14% र वित्तीय प्रगति 54.75% पुगेको छ। उहाँले तल्लो भागको काम राम्रोसँग अघि बढ़िरहेको र माथिल्लो संरचनामा काम बाँकी रहेको जानकारी दिनुभयो। मन्त्री लम्सालले भन्नुभयो, हामीले यस आयोजनालाई प्राथमिकतामा राखेका छौं, आवश्यक सबै सहयोग गरेर काम छिटो सम्पन्न गरिनेछ। यता विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गको पोखरा मुगलिन सड़कको अधिकांश यात्रा सहज बनिसकेको छ। पोखराबाट मुगलिनसम्मको 90 किलोमिटर अहिले 2 घण्टामा पार गर्न सकिन्छ। सार्वजनिक सवारीमा समेत यात्रा अवधि छोटिएको छ। निजी सवारीको यात्रा अवधि त झनै कम भएको छ। पोखरा मुगलिनको पोखरादेखि आम्बुखैरीसम्मको खण्डलाई 2 भागमा बाँडेर विस्तार गर्न थालिएको थियो। पोखरा आम्बुखैरीनी 80 किलोमिटरलाई 2 खण्ड, पूर्वी खण्ड आम्बुखैरीनी जामुने 41 किलोमिटर र पश्चिम खण्ड जामुने पोखरा झण्डै 39 किलोमिटरमा बाँडेर यो सड़क विस्तार गर्न थालिएको थियो। राजमार्गका ठाउँ ठाउँमा ठूला आकारका पुल बनाउने काम नसकिए पनि यात्रुले निकै नै कम दूरीमा मात्र कच्ची र एकतर्फी सड़कमा यात्रा गर्नुपर्ने अवस्था छ। दुईतर्फी कालपत्री नसकिएको केही भागमा एकतर्फी 2 लेन कालपत्री गरेर भए पनि यात्रालाई सहज बनाउने प्रयास गरिएको आयोजनाले बताएको छ। पूर्वी खण्डको राजमार्ग कालपत्र गर्ने काम अघिल्लो वर्ष नै सकिएको थियो। पूर्वी खण्डको दमौलीमा ठूलो आकारको पुल काम मात्र बाँकी पूरा हुन बाँकी छ। अहिले दमौलीमा धमाधम पुल बनिरहेको छ। निर्माणाधीन पुलका कारण दमौलीमा केही दूरी मात्र पुरानो र कालपत्र नभएको सड़कमा मात्र यात्रा गर्नुपर्छ, नत्र भने पूर्वी खण्ड काम सकिएको छ। निर्माणाधीन तनहु जलविद्युत आयोजनाको मुख्य बाँधको आधा कंक्रिटिङको काम सकिएको छ। राष्ट्रिय गौरवको 140 मेगावाट क्षमताको यस आयोजनाको प्याकेज एक अन्तर्गत 140 मिटर अग्लो बाँधका लागि आवश्यक पर्ने कुल 8,50,000 घनमिटर कंक्रिट मध्ये हालसम्म 4,24,120 घनमिटर कंक्रिट राख्ने काम पूरा भएको आयोजना प्रमुख श्यामजी भण्डारीले जानकारी दिनुभयो। भण्डारीका अनुसार मुख्य बाँधको आधा जति काम अघि बढ़िसँगै आयोजनाका अन्य मुख्य संरचनाहरू निर्माणको अन्तिम चरणमा पुगेका छन्। रिसिङ गाउँपालिका 1 झापुटारमा निर्माणाधीन आयोजनाको समग्र काममा हालसम्म 75% प्रगति भएको छ। मुख्य बाँध र सुरुङ निर्माणले उल्लेख्य गति लिएका छन्। आयोजनाका 3 वटा प्याकेजमध्ये बाँध र विद्युत गृह निर्माणको काम अन्तिम चरणमा पुगेसँगै आयोजना समयमै सम्पन्न हुने विश्वास बढ़ेको छ। प्याकेज एक अन्तर्गत बाँध लगायत संरचना हेडवर्क्सको काम सोङदा कालिका जेबीले गरिरहेको छ। यो प्याकेजमा हालसम्म 57% भौतिक प्रगति भएको छ। मुख्य बाँध निर्माणका लागि डाँडा कटान, पौष सड़क, सेती नदीको धार फर्काउन आवश्यक अस्थायी बाँध र 2 वटा डाइभर्सन सुरुङ लगायत संरचनाको निर्माण यसअघि नै सकिएको थियो। 140 मिटर अग्लो बाँध निर्माणका लागि कंक्रिटिङ कोर ड्रिलिङको काम तीव्र गतिमा जारी छ। यसैगरी प्याकेज 2 अन्तर्गत विद्युत गृह तथा सम्बन्धित उपकरणको काम चिनिया कम्पनी सिनो हाइड्रो कर्पोरेशनले गरिएको छ। यस प्याकेजको प्रगति 76% पुगेको आयोजनाका अधिकारीले जनाएका छन्। भूमिगत संरचनाहरू खन्ने कार्य सम्पन्न भई अधिकांश शिविर निर्माणको काम सकिएका छन्। पर्वतको कुष्मा नगरपालिका 14 आथरमा सोमबार राति भएको जीप दुर्घटनामा परि एकजनाको ज्यान गएको छ। जिल्ला प्रहरीकारले पर्वतका सूचना अधिकारी प्रहरी निरीक्षक दिनेश पौडेलका अनुसार आर्थरको वडा कार्यालयबाट चरी पानीतर्फ जाँदै गरेको G1J5465 नम्बरको जीप सोमबार राति करिब 8:45 समयमा अधेरी नेटा भन्ने स्थानमा दुर्घटनामा परेको हो। दुर्घटनामा परि आर्थरका वडा सदस्य 52 वर्षीय केशवराज पौडेलको निधन भएको हो। टाउको र शरीरको विभिन्न भागमा गम्भीर चोट लागेका उहाँलाई उपचारका लागि पोखरा ल्याइएकोमा चिकित्सकले मृत घोषणा गरेका हुन्। दुर्घटनामा जीवका चालक आर्थरकै 27 वर्षीय बुद्धिसागर पौडेल, 46 वर्षीय राजेन्द्र पौडेल घाइते हुनु भएको छ। उहाँहरू दुवैको टाउको र शरीरको विभिन्न भागमा चोट लागेको तथा अवस्था मध्यम रहेको तथा थप उपचार पोखरामा भइरहेको प्रहरीले बताएको छ। यात्रुहरूलाई छोड़ी चालक घर फर्किने क्रममा भएको दुर्घटनामा उक्त बलेरो पिकअप जीव सड़कबाट करिब 500 मिटर तल खसेको थियो। अदालतबाट दोषी ठहर भए पनि सजाय भुक्तान नगर फरार रहेका 3 जना कसूरदारलाई स्याङ्जा प्रहरीले पक्राउ गरेको छ। सुरक्षित र न्यायपूर्ण समाज निर्माणका लागि फैसला कार्यान्वयनलाई प्रभावकारी बनाउने उद्देश्यले खटिएको विशेष प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो। जिल्ला प्रहरीकारले स्याङ्ज्याका अनुसार मंगलबार ओडा प्रहरीकारले र प्रहरी चौकी गलेङबाट खटिएको विशेष अपरेशन टोलीले ती फरार व्यक्तिहरूलाई नियन्त्रणमा लिएको हो। पक्राउ परेमा सवारी चालक अनुमति पत्रको नतिजा फेरबदल गरी भ्रष्टाचार गरेको मुद्दामा दोषी ठहर भएका गलेङ नगरपालिका 9 पक्वादीका 60 वर्षे सीताराम खनाल हुनुहुन्छ। उहाँलाई अदालतले 3 महिना कैद र 5,000 रूपियाँ जरिवानाको फैसला सुनाएको थियो। खनालले परीक्षा परिणाम फेरबदल गरी भ्रष्टाचार गरेको अभियोगमा लामो समयदेखि सजाय भुक्तान गर्न बाँकी रहेको प्रहरीले जनाएको छ। प्रहरीले ज्यानमानी उद्योग जस्तो गम्भीर मुद्दामा 10 महिना 21 दिन कैद सजाय सुनाइएका तीले भन्ने लील बहादुर गुरूङलाई पनि पक्राउ गरेको छ। तनहु दुग्ध उत्पादक सहकारी संस्थामा आबद्ध किसानले दूध बिक्रीबाट मात्रै मासिक करिब 2 करोड़ रूपियाँ आमदानी गर्ने गरेका छन्। 26 विश्व दुग्ध दिवसको सन्दर्भमा संस्थाले दिएको जानकारी अनुसार किसानहरूले गत 1 वर्षको अवधिमा 23 करोड़ रूपियाँ बराबरको दूध बिक्री गरेका छन्। संस्थाका व्यवस्थापक राजु भुजेलका अनुसार सहकारी मार्फत दैनिक 8,000 लिटर भन्दा बढ़ी दुग्ध संकलन र बिक्री हुँदै आएको छ। यहाँ संकलन हुने अधिकांश दुग्ध सुजल डेरी मार्फत पोखरा निर्यात हुने गरेको व्यवस्थापक भुजेलले जानकारी दिनुभयो। गत वर्ष मात्रै 19 लाख लिटर दूध बिक्री गरी 23 करोड़ रूपियाँ आमदानी गर्न सफल भएको थियो। संस्थाका अध्यक्ष तुलसीराम सापकोटाका अनुसार यस जिल्ला स्तरीय सहकारी संस्थासँग जिल्लाका अन्य 18 दुग्ध उत्पादक सहकारी संस्थाहरू आबद्ध छन्। सञ्जालमा हाल 1,500 जना व्यवसाय किसानहरू प्रत्यक्ष रूपमा जोड़िएर व्यवसायिक दूध उत्पादनमा लागेका छन्। गाउँ गाउँमा गठन भएका सहकारी मार्फत संकलित दुग्ध सहजै बजार गइरहेकाले किसानहरू पशुपालनतर्फ थप उत्साहित भएका छन्। कृषि उत्पादनको लागत घटाउँदै किसानलाई सहज रूपमा कृषि यान्त्रिकीकरण सेवा उपलब्ध गराउने उद्देश्यले पोखरा महानगरपालिकाले महानगरभित्र संचालन हुने ट्र्याक्टर तथा मिनी टेलर हाते ट्र्याक्टरको भाडा दर निर्धारण गरी लागू गरेको छ। महानगरपालिकाको आर्थिक विकास महाशाखाका प्रमुख मनोहर कडेरियाले सोमबार सूचना सार्वजनिक गर्दै ठूला र साना ट्र्याक्टरको भाडा दरमा एकरूपता कायम गरिएको जनाउनु भएको हो। यसअघि विभिन्न स्थानमा फरक फरक दरमा सेवा उपलब्ध हुँदै आएकोमा अब महानगरले तोकेको दर अनुसार मात्रै शुल्क लिनुपर्ने व्यवस्था गरिएको छ। महानगरका अनुसार किसानले आफ्नै लगानीमा खरिद गरेको मिनी टिलरको भाडा दर प्रति घण्टा 1,020 रूपियाँ कायम गरिएको छ। यस्तै अनुदान प्राप्त यन्त्रका हकमा प्रति घण्टा 900 रूपियाँ शुल्क निर्धारण गरिएको छ। ठूला ट्र्याक्टरको हकमा 30 मिनट भन्दा बढ़ी समय सञ्चालन भएको अवस्थामा प्रति घण्टा 3,400 रूपियाँ शुल्क लाग्नेछ भने 30 मिनट भन्दा कम सञ्चालन भएमा प्रति मिनट 60 रूपियाँको दरले शुल्क तिर्नुपर्ने व्यवस्था गरिएको छ। आगामी राष्ट्रिय महाधिवेशनलाई लक्षित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी स्याङ्जा ले सबै 11 स्थानीय तहमा नयाँ कार्यसमिति चयन भएको जनाएको छ। आइतबार वालिङ नगरपालिका फेदीखोला र आँधीखोला गाउँपालिकाको पहिलो अधिवेशनबाट नयाँ नेतृत्व चयन भएसँगै स्थानीय तहको निर्वाचन पूरा भएको हो। राष्ट्रिय जनमोर्चा बागलुङले संविधान संशोधनका एजेण्डाबारे औपचारिक छलफल शुरू गरेको छ। सरकारले पनि संविधान संशोधनको तयारी स्वरूप समिति गठन गरेपछि उक्त पार्टीले औपचारिक रूपमै छलफल थालेको हो। पानी पर्ने क्रम घट्न थालीसँगै विस्तारै तातो बढ़ने क्रम शुरू भएको छ। वर्षा कम भएकाले तराईका केही क्षेत्रमा तातो लहर बढ़ने भएको हो। हिजदेखि पानी पर्न कम केही भएसँगै मध्य प्रदेश र कोशी प्रदेश लगायत तराईमा तातो दिन हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। इरान र उसका सहयोगीहरूले स्ट्रेट अफ हर्मुजलाई पूर्ण रूपमा रोक्ने भएका छन्। इरानले स्ट्रेट अफ हर्मुजलाई पूर्ण रूपमा रोकेर यसको सट्टामा बाब अल मन्डेबस सहित अन्य विकल्पलाई सक्रिय पार्ने जनाएको त्यहाँको अर्ध सरकारी समाचार संस्था तस्निमले जनाएको छ। इरानले लेबनानमा इजरायलको कदमको विरोधमा अमेरिकासँग मध्यस्थकर्ता मार्फत भइरहेको वार्ता र मस्यौदा प्रस्तावहरूको आदान प्रदान रोकेको पनि तस्निमको खबरमा उल्लेख छ। इरानका विदेश मन्त्री सईद अब्बास अराघचीले सामाजिक सञ्जालमा एउटा पोस्टमा इरान र अमेरिका बीच कुनै पनि मोर्चामा युद्धविराम उल्लंघन गर्नु सबै मोर्चामा युद्धविराम उल्लंघन गर्नु बराबर भएको बताउनु भएको छ। अवस्था हामीलाई तिन्जेलसम्म सुनेर साथ दिनुभयो तपाईँलाई धन्यवाद। बिहान 10 बजेको शुक्ला गण्डकी समाचार लिएर पुनः उपस्थित हुनेछौ। त्यतिन्जेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण युनिटसँगै म राजन उपाध्याय पनि विदा हुनेका चाहन्छु। तपाईँ यसपछि विभिन्न राष्ट्रिय गीत सुन्न सक्नुहुनेछ। हामीलाई सुन्दै गर्नुहोला। नमस्कार।
1: तपाईको टोल छिमेक र समुदायमा कुनै घटना दुर्घटना विकास निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला। हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ। शुक्ला गण्डकी समाचारमा जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी FM 97.6 MHz, फोन 0654143778, इमेल NEWSSUKLAGANDEKI@gmail.com।
2: सहकारी र सदस्य सम्बन्धी महत्वपूर्ण जानकारीहरू। सहकारीको कार्यक्षेत्र पहिचान गरेर सदस्य बनौं, सदस्य बनेर मात्रै कारोबार गरौं। सदस्य बनेपछि मासिक नियमित बचत गरौं, पारिवारिक बजेट बनाएर मात्रै खर्च गरौं। उद्यमी व्यवसायी बन्नको लागि ऋण लिऊ, ऋणको किस्त नियमित तिर्ने गरौं। सदस्य पहिचान फारम अध्यावधिक गर्ने गरौं, सदस्यको दायित्व र कर्तव्य पूरा गरौं। सहकारी हाम्रो सुख दुःखको साथी हो। सहकारीको मालिक वा ग्राहक हामी आफै हौ। सहकारी नाफाको लागि मात्रै होइन, यो त अझ बढी सेवाको लागि हो भन्ने बुझौं।
3: जनचेतनाको लागि पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेड, प्रधान कार्यालय बुद्ध चोक पोखरा, सेवा केन्द्रहरू दुले गौडा तनहु र भण्डारी कास्की।
2: सुखी सदस्य दिगो सहकारी, 25 वर्षदेखि सदस्यको सहयात्री।
4: दाजु, बिहेको दिन त आइसक्यो त, सुट हेर्न पर्ने होइन र? तपाईँ त ढुक्क बस्नु भएको छ।
5: भाइ पनि बरेली टेलर सुधा हुँदै के को चिन्ता के भने?
4: दाजु पनि बरेलीमा सुट आफै रेडी भएर बसिदिन्छ कि क्या हो?
5: हाँसो होइन के भाइ, साँच्चै भनेको, त्यहाँ गएपछि जस्तो खोज्यो त्यस्तै रोजी रोजी रेडिमेड सुटहरू पाइन्छ। आफैले नापेर सिलाउने भए पनि धुन्दै हुने रहेछ, अरू टेलर जस्तो हो र भने।
4: ल दाजु, त्यसो भए मेरो बिहेको लागि त्यही जानु पर्छ क्या हो?
6: हामी कहाँ उच्च स्तरीय सटिङ सुटिङ, कोट प्यान्ट, लेहेङ्गा, ब्लाउज, कुर्ता सुरुवाल, अर्डर अनुसार आकर्षक डिजाइनमा सिलाइनुका साथै रेडिमेड सिभिल सर्ट प्यान्ट, अफिस तथा संघ संस्थाका ड्रेस रेडिमेड ड्रेस पनि पाइन्छ। साथै विवाहको लागि आवश्यक सम्पूर्ण कपडाहरू पाइन्छ र शुक्ला गण्डकी क्षेत्रभित्रका सम्पूर्ण स्कूल तथा कलेज ड्रेस पाइनुका साथै अर्जेन्ट सिलाइन्छ।
7: बरेली टेलर्स, दुलेगौडा भित्री बजार, प्रोपाइटर प्रेम परियार, मोबाइल 98460089, दमौली शाखाको लागि सम्पर्क 98060-13425।
8: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौ, अनि सोफालाई चाहिँ यहाँ राखौ।
9: आहा, कति राम्रो देखिएको, कोठा नै चिटिक्कै भयो है बुढी।
8: हो त नि, अब चाहिँ राम्रो भयो।
10: ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ? ल, कोठा पनि चम्किएको छ।
8: ए नानी, बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको, हेर्नुहोस् न, राम्रो देखियो। यति सामान जोडियो, अब त वर्षौसम्म ढुक्क।
11: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन।
6: हामी कहाँ पर्दा, सोफा, कार्पेट, दराज, तन्ना, पलाङ, डाइनिङ टेबलका साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
12: विगत लामो समयदेखि धुलेगुडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार, हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर डेकोरेशन, शुक्ला गण्डकी 4 भित्री बजार,
6: प्रोपाइटर सुभाष गिरी, सम्पर्क 0654-1194, मोबाइल 98560-20630।
11: विगत लामो समयदेखि तपाईँहरूको मन जित्न सफल न्यू होम डेकोर एन्ड डेकोरेसन।
13: सूर्योदय इङ्ग्लिस बोर्डिङ स्कुल भुरुङ्गेमा कक्षा 11 को नयाँ भर्ना खुल्यो।
14: स्नातक तह व्यवस्थापन संकायमा नेपाल प्रथम नतिजा प्राप्त गर्न सफल गण्डकी मल्टिपल कलेजका प्राध्यापकहरूबाट अध्यापन गराइने यस स्कूलमा म्यानेजमेन्ट समूहमा सीमित सिटका लागि नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ। एक सेक्सन मात्र सञ्चालन गरिने भएकाले समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
13: सूर्योदय इङ्ग्लिस बोर्डिङ स्कूल, शुक्ला गण्डकी 6 भुरुङ्गी।
14: हाम्रा विशेषताहरू:
13: स्वच्छ र शान्त शैक्षिक वातावरणमा अध्यापन गराइने,
14: पर्याप्त खेलकुद, अतिरिक्त क्रियाकलाप र यातायातको सुविधा,
13: सुविधा सम्पन्न भवन, पुस्तकालय र ई लाइब्रेरीको व्यवस्था।
14: नोट: पहिला भर्ना हुन आउने विद्यार्थीलाई जीपीए को आधारमा 50% सम्म छुट प्रदान गरिनेछ।
13: भर्ना समय बिहान 7 बजेदेखि 9 बजेसम्म। थप जानकारीका लागि 0565-71479 र 98560-62635।
15: ऋतु सुन न, बच्चाहरूको लागि कपडा अनि खेलाउन ल्याउनु पर्नेछ। भोलि पोखरा जाउ न है।
16: ल, यतिका लागि पनि किन पोखरा जानु? बच्चाहरूका लागि त जस्तो खोज्यो उस्तै राम्रा राम्रा क्वालिटीका खेलौना, कपडाहरू, सम्पूर्ण सामग्रीहरू यही दुलेगौडाको रस्तु बेबील्यान्डमा पाइन्छ नि।
15: हजुर, यस क्षेत्रको पुरानो र विश्वसनीय गुणस्तरीय सामान पाउने ठाउँ रस्तु बेबील्यान्ड। हामी कहाँ साइकल, वाकर, झोलुङ्गा, स्वदेशी तथा विदेशी रेडिमेड कपडा, जुत्ता चप्पल लगायत बच्चा बच्चीहरूको लागि चाहिने सम्पूर्ण सामग्रीहरू विशेष छुटको साथ उपलब्ध गराइन्छ।
17: रस्तु बेबील्यान्ड, शुक्ला गण्डकी चार, दुलेगौडा।
15: मोबाइल 9856055577।
18: माइला दाई, ए माइला दाई, पानी त धेरै ठुलो पर्यो। खोला किनारा र भिरालो जमिनमा बस्नेहरू त सतर्क हुनुपर्छ है।
19: हो हो, सुरक्षित ठाउँमा सर्नु नै बुद्धिमानी हुन्छ।
20: विपदको पूर्व तयारी गरौं, जनधनको क्षति कम गरौं। वर्षायाममा बाढी र पहिरोको जोखिम बढ्ने भएकोले उच्च सतर्कता अपनाऊ। पूर्व सूचना प्रणालीमा ध्यान दिऊ र आपतकालीन अवस्थाका लागि तयारी अवस्थामा रहौं।
18: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
21: ए बाबु, कमजोरीले हो कि बुढेसकालले? हिजो आज काम गर्ने आँट आउँदैन मलाई त।
22: किन आमा, के भएर?
21: माछा मासु नखाएको पनि धेरै भयो। अलि राम्रो ठाउँमा लोकल मासु खान पाए नि तागत आउँथ्यो कि।
22: ल आमा, किन चिन्ता लिनुहुन्छ? हाम्रै दुलेगौडाको भित्री बजारमा थापा फ्रेस हाउस छ नि। त्यहाँ त सुस्तक ब्रोइलर, लोकल कुखुराको ताजा मासु पाइन्छ, अनि हाँसको अन्डा, ससेज र माछा पनि त्यही पाइन्छ। हिँड्नुहोस् आमा, आज मै लगिदिन्छु।
21: हजुर, हामी कहाँ ब्रोइलर तथा लोकल कुखुराको ताजा मासु, हाँस तथा लोकल कुखुराको अन्डा, ससेज र माछा पाइन्छ। साथै विवाह, पास्नी, पिकनिकको लागि मासु चाहिएमा हामीलाई सम्झनुहोस्।
22: थापा फ्रेस हाउस, शुक्ला गण्डकी चार, दुलेगौडा भित्री बजार। प्रोपाइटर सरोज पौडेल सम्भ।
21: मोबाइल 9856043952 र 9806656586।
23: कालिका बहुमुखी क्याम्पस काजी पोखरीको कक्षा 11 नयाँ भर्ना सम्बन्धी सूचना।
24: कालिका बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2083-84 का लागि कक्षा 11 विज्ञान, व्यवस्थापन, शिक्षा र मानविकी विषयमा नयाँ भर्ना खुलेको जानकारी गराउँदछौ।
23: अनुशासित वातावरणमा गुणस्तरीय शिक्षाका लागि कालिका बहुमुखी क्याम्पसमा भर्ना भई आफ्नो शैक्षिक लक्ष्य प्राप्त गरौं।
24: सुन्दर, शान्त र स्वस्थ वातावरणमा अवस्थित
23: योग्य तथा अनुभवी प्राध्यापक द्वारा पठन पाठन,
24: सुविधा सम्पन्न पुस्तकालय, ल्याब सहित खेलकुद तथा अतिरिक्त क्रियाकलापहरूका लागि क्याम्पसको आफ्नो सभा हल, बास्केटबल, भलिबल तथा फुटबल मैदान भएको,
23: गरीब तथा जेहेन्दार विद्यार्थीहरूको लागि छात्रवृत्तिको व्यवस्था,
24: भर्ना कार्यक्रम बिहान 7 बजेदेखि 4 बजेसम्म भइरहेको छ।
23: थप जानकारीको लागि क्याम्पस प्रशासनमा सम्पर्क गर्न हुन अनुरोध गरिन्छ। फोन नम्बर 0168433385
24: र मोबाइल नम्बर 9856383585।

0: शुक्ला गण्डकी एफएम 97.6।
1: आहा, कति स्वादिष्ट मासु हो। यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो।
2: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
3: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अण्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस, दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658 590 065, मोबाइल 98166 34372।
4: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अलमलमा परिरहेछ त केटा त।
5: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगुडामा पनि छ। पीटी, आईएलटीएस, टोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ।
4: हजुर, बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्रणाली।
5: मुख्य कार्यालय चिफली ढुङ्गा पोखरा,
4: शाखा कार्यालय शुक्ला गण्डकी 4 दुलेगौडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
5: फोन गर्नुहोस् 0658 590 511।
6: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पर्ने, कहिले के चाहिने, ढिक्कै भइसके।
7: ए, घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो, पुछार अड्क्यो, किन गर्नु पर्यो र। यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
6: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे।
8: हामी कहाँ प्लाई, सिसा, फाइबर ढोका, फोरमाइका, प्लाई ढोका, मोडुलर किचन, चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
7: ठाउँ नयाँ, सेवा पुरानो, तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्ष वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
8: सोनुप सिसा प्लाई पसल, शुक्ला गण्डकी 4, दुलेगौडा, नगरपालिकाबाट 10 घर माथि,
7: पोखरा जाने बाटोतिर। विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता। थप जानकारीको लागि सम्पर्क मोबाइल 9856268027 र 9864453031।
9: आज पनि खाना काट्छ होइन, कहाँ जान्छु कि तिम्रो ध्यान, राम्रोसँग खाना बनाउनु आउँदैन भने।
10: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि। यता प्रेसर कुकर बिग्रेको बिग्रेछ, उता ग्यास चुलोको हालत यस्तै छ, गतिलो सामान किनेर ल्याउने भए पो।
9: ए मेरी तिते करेली, त्यसरी नरिसाउ न, बरु भन न किचनको सामान किन्ने कहाँ जाने।
10: दुलेगौडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, त्यही जाउँ न।
11: किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्तै समाधान गरिदिन्छन् नि, अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साटफेर पनि गर्न पाइन्छ, बुझ्नुभयो।
12: हजुर, राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू, राइस कुकर, प्रेसर कुकर, ग्यास चुलो सेट, पंखा लगायत अत्यन्त सस्तो मूल्यमा, सम्झिनै पर्ने ठाउँ
7: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, शुक्ला गण्डकी 4, बन्केवा चोक।

0: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
1: त्यही धुमपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
2: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भए। म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
3: धुमपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: यो चम्सुरीका घरका फर्निचरका सामान कति राम्रा हुन्! डरा हेर्यो त्यस्तै, लोबेट हेर्यो त्यस्तै, सोफा पर्दा कार्पेट हेर्यो सबै त्यस्तै।
6: राम्रो नहुने त कुरै भएन नि भतौरी आमै, गण्डकी सिसा पसल तथा फर्निचर सप्लाइजबाट ल्याएको हो नि यो सामान। मैले तिमीलाई कुरा काट्दै गाउँ चार्दै हिँड्न ठिक्क छ?
5: त्यसो नभने मरी म पनि अब नातिकेर भरबटेलाई लिएर सबै सामान किन्न त्यतै जान्छु।
6: हामी कहाँ आकर्षक डिजाइनका काठ तथा स्टीलका घरयासी एवं अफिसियल फर्निचरहरू, कार्पेट, डोरम्याट, चन्ना, प्लास्टिकका कुर्सी तथा अर्डर बमोजिमका सामानहरू सुपथ मूल्यमा होम डेलिभरीका साथ उपलब्ध गराइन्छ।
7: यस क्षेत्रकै सबैभन्दा पुरानो र विशाल फर्निचर पसल
8: गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 बीपी चोक,
7: प्रोप्राइटर प्रकाश न्यौपाने, सम्पर्क 0565702625, मोबाइल 9855338 9841656।
9: समय जति परिवर्तन भए पनि यी तामा, पित्तल, ढलोड आदि धातुका सामानहरूको महत्व चाहिँ छुट्टै हुने, फेरि स्वास्थ्यका लागि पनि उपयोगी हुने। यो अर्डर अनुसारको भरपर्दो धातुको सामान बनाउने ठाउँ चाहिँ कहाँ होला है?
10: ल पत्तै छैन है तिमलाई, दुलेगौडा मेटल उद्योगमा तिमीले खोजे जस्तै धातुका सम्पूर्ण सामानहरू ब्रान्डेड कम्पनीका भान्सामा प्रयोग हुने सबै सामान पाइन्छ नि।
11: हामी कहाँ तामासँगै अन्य धातु, पित्तल, ढलोड, अल्मुनियम, सिलट, चरेस, स्टील आदि सँगै किचनका अन्य सामान, होटल, रेस्टुरेन्ट र समाजका लागि आवश्यक सम्पूर्ण भाँडाकुँडा, खुद्रा तथा होलसेल बिक्री तथा मर्मत गरिन्छ। साथै बेटर होम अप्लायन्सेसको आधिकारिक विक्रेता पनि भएकोले बेटर कम्पनीका राइस कुकर, प्रेसर कुकर, इलेक्ट्रिक जग, मिक्सर लगायतका सम्पूर्ण सामानहरू पनि पाइन्छ तथा सर्भिसिङको पनि व्यवस्था रहेको छ।
9: 3 दशकदेखि यहाँहरूको सेवामा समर्पित दुलेगौडा मेटल उद्योग, शुक्ला गण्डकी 4 दुलेगौडा तनहु, प्रोप्राइटर सूर्य बहादुर बानिया, संचालक संगम बानिया, फोन 0564141142, मोबाइल 9560231128 र 9462614726।
12: बाल विद्या मन्दिर मावि BBM शुक्ला गण्डकी 4 दुलेगौडामा कक्षा 11 को नयाँ भर्ना सम्बन्धी सूचना। शुक्ला गण्डकी नगरपालिकामा होटल व्यवस्थापन विषय अध्यापन गराउने पहिलो विद्यालय बाल विद्या मन्दिर मावि BBM होटल म्यानेजमेन्ट र म्यानेजमेन्ट विषयमा कक्षा 11 नयाँ भर्ना खुल्यो। SEE 2081 संस्थागत तर्फ तनहुमै उत्कृष्ट नतिजा ल्याउन सफल, प्रदेशकै केन्द्रबिन्दुमा रहेको यस विद्यालयमा नयाँ भर्ना चलिरहेको छ।
13: भर्ना फारम वितरण भइरहेको छ, समयमा नै सम्पर्क गर्नुहोला।
14: अन्य जानकारीको लागि बिहान 6 बजेदेखि अपराह 5 बजेसम्म विद्यालय प्रशासन कार्यालय वा फोन 0564142585, 9560534497 र 9560334385 सम्पर्क गर्नुहोस्।
6: प्रधानाध्यापक बाल विद्या मन्दिर माध्यमिक विद्यालय BBM शुक्ला गण्डकी 4 दुलेगौडा।
15: सुन्दर अटोक्स यमाहा शोरूम दुलेगौडा प्रस्तुत गर्दछ
16: आकर्षक बलियो, सबैभन्दा बढी माइलेज दिने पिकअप भएको यमाहा कम्पनीको याफाई सिस्टम, हाइब्रिड स्कुटर र मोटरसाइकल चाहिएमा ओरिजिनल पार्ट पुर्जा र भरपर्दो सर्भिसिङ सेवा, पुरानो बाइक स्कुटर साट्नु परेमा हामीलाई सम्झनुहोस्। सुन्दर अटो ओक्स यमाहा शोरूम दुलेगौडा बजार तनहुँ।
17: सम्पर्क 0564142121, मोबाइल 9560535921।
16: प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ।
18: Yamaha।

0: शुक्लागन्धकी एफएम 97.6
1: तपाईँको आजको राशिफल
2: शुक्लागन्धकी एफएम 97.6 मेगाहर्जमा दिनभर प्रसारण हुने कार्यक्रमको रूपरेखा,
1: तपाईँको साथीभाइ र आफन्तजनको जन्मदिनको शुभकामना,
2: तपाईँको गाउँघर टोल छिमेकमा हुन लागेको कार्यक्रमको जानकारी,
1: सबै एकै ठाउँमा कार्यक्रम सुखद बिहानी

नमस्कार, कार्यक्रम सुख बिहानीमा यहाँहरू सम्पूर्णलाई स्वागत छ। म कार्यक्रम प्रस्तुत आदिमा कार्यक्रम सुख बिहानीमा आज दिनभरि प्रसार हुने कार्यक्रमहरूको रूपरेखाको बारेमा जानकारी, तपाईँको राशिफल, तपाईँको जन्मदिनको शुभकामना लगायत विभिन्न सूचनाहरूलाई कार्यक्रममा स्थान दिने गर्दछ। आज मिति 2083 साल जेठ महिनाको 19 गते मंगलबार, ईस्वी सम्मत 2026 जून 2 तारीख, सत्र सम्मत 1948 नेपाल सम्मत 1146। आज अधिक ज्येष्ठ कृष्ण पक्षको द्वितीय तिथि, सूर्यदेव बिहान 5:09 भने सूर्यास्त साँझ 6:56 आउनेछ। कार्यक्रम शुरूआत गर्नु। आज दिनभरि प्रसार हुने कार्यक्रमहरूको रूपरेखाको जानकारीबाट, बिहान 4:55 तपाईँले राष्ट्रिय रिनसँगको विभिन्न मंगलधुनहरू सुन्नुभयो। 5:00-5:25 विभिन्न भक्ति गीत संगीतहरू, 5:25-5:50 शुक्लगणदेखिसम्म, 6:00-6:30 काया कैरन, 6:30-7:00 नेपाली बहस, 7:00-7:20 शुक्ला गण्डकी समाचार, 7:20-7:45 विभिन्न राष्ट्रिय गीत संगीतहरू, 7:45-8:00 तपाईँ सुन्नुहुन्छ कार्यक्रम सुखद बिहानी। 8:15-9:00 शुक्ला गण्डकी सरोकार, 9:15 नेपाल खबर, 9:15-10:00 काम बेसीको भाका, 10:15 शुक्ला गण्डकी समाचार, 10:15-12:00 हेलो शुक्ला गण्डकी, 12:00-12:15 नेपाल खबर, 12:15-1:00 विभिन्न पपी संगीतहरू, 1:00-2:00 लोकगीत संगीत, 2:00-3:00 मिनेगी संगीतहरू, 3:00-3:15 नेपाल खबर, 3:00-4:00 फिल्मी गीत संगीत, 4:00-5:00 आधुनिक गीत संगीतहरू, 5:00-5:15 शुक्ला गण्डकी समाचार, 5:15-6:00 लोक चौतारी, 6:00-6:30 नेपाल दर्पण, 6:30-7:00 नेवारी भाषा गीत संगीतहरू, 7:00-7:30 शुक्ला गण्डकी समाचार, 7:30-8:00 विभिन्न गीत संगीतहरू, 8:00-8:30 शुक्ला गण्डकी सरकारको पुनः प्रसारण, 8:45-9:00 बीबीसी नेपाली सेवाको साँझ पख, 9:10 श्रुति सम्वेक, 10:15 शुक्ला गण्डकी समाचार, राति 10:00 शुक्ला गण्डकी समाचार पछि आजको हाम्रो सम्पूर्ण नियमित कार्यक्रमहरू पूरा हुने गर्दछन्। भोलि बिहान 4:55 हाम्रा कार्यक्रमहरू पुनः प्रस्ताव हुने गर्दछन्। यतातिर दिनभरि प्रस्ताव हुने कार्यक्रमहरूको रूपरेखाको बारेमा जानकारी, खेल जानकारी, बच्चा दुनिया पालु रहेको छ तपाईँको राशिफलको। राशिफल स्वागत गरौं मेष राशिबाट। मेष राशिमा तारिफिकी काम गर्दै प्रतिष्ठा आर्जन गर्ने समय छ भने समाजले पढे जिम्मेवारी दिलाउनेछ। नसोचेको अवसरले पनि मन प्रफुल्लित हुनेछ। समुदायकै हितमा काम राम्रै गर्न सकिनेछ। टाढिएका साथीभाइहरू नजिकिनाले हर्ष बनेछ। भाग्यले विभिन्न अवसर थमाउनेछ भने उपलब्धिको स्रोत पहिलाउन सकिनेछ। अरूको काममा जुट्नु परे पनि फाइदा आफैलाई हुनेछ। वृषराशिमा मार्क्सर इओ बाबी भूबेबु सामान्य काममा अलमिन पर्दा मुख्य कार्य सम्पादनमा समय लाग्नेछ। चुनौतीपूर्ण जिम्मेवारी वहन गर्नु पर्ला। समस्याले दौड़धूप गराउन सक्छ। कामको चाप बन्नेछ भने शरीरमा कमजोरी अनुभूति हुनेछ। स्वास्थ्यका लागि आरबीआरमा ध्यान पुर्याउनुहोला। गोपनीयता बाहिरिनाले समस्या पर्न सक्छ। मेहनतले नियमित काममा सम्पादन गर्न सकिनेछ। मिथुन राशि, मिथुन राशिमा काकेको गङ्गा छकेको हो। माहौल रमाइलो रहनेछ। मान सम्मान प्राप्त हुनुका साथै सम्मानित कामको यस लिने अवसर छ। व्यवसायको स्तरमा रमाइलो यात्रा हुनेछ। प्रतीक्षा गरिएको उपलब्धि प्राप्त हुनेछ भने व्यवसायका लागि सम्भावना खोजी गर्ने समय छ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ भने अतिथिको रूपमा सत्कार पाइनेछ। प्रतिष्ठित नतिजाले जीवनशैलीमा परिवर्तन आउन सक्छ। कर्कट राशि, कर्कट राशिमा मार्क्सरी हो डाडी डुडेडो। काम बन्नाले उत्साह जाग्नेछ। आफ्नै प्रयासलाई अधिकार स्थापित गर्न सकिनेछ। व्यापार लगायत आर्थिक लाभ हुने काम शुरू हुने समय छ भने परिणत गर्दा सजिलै लक्ष्य प्राप्त हुनेछ। मेहनतले प्रतिस्पर्धाको दौड़ जिताउन सक्छ। भौतिक साधन जुट्नाले फाइदा हुने कामहरू शुरू हुनेछ। प्रतिस्पर्धामा किनारा राख्नेछ भने द्वन्द्व र मुद्दामा पनि विजय प्राप्त हुने समय छ। मामी मुमेमो टाटी टुटे। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ भने विद्यामा वृद्धि, सहुलियत वा विशेष अवसर प्राप्त हुनेछ। सहपाठीहरूलाई उछन्दै पुरस्कार प्रशंसा प्राप्त गर्न सकिनेछ। व्यापारमा फाइदा हुनेछ भने पशुपालन र कृषिमा लाभ मिल्नेछ। सन्तानको साथले उत्साह जगाउनेछ। मेहनत गर्दा विशेष अवसर प्राप्त हुनेछ भने लक्ष्यानुसार समयमै काम सम्पादन हुनेछ। कन्या राशि, कन्या राशिमा पिपु र ठपेको साझेदारीको काममा सोजनाले दिगो योजनामा अघि बढ्दा फाइदा उठाउन सकिनेछ। अन्यमा मानिजनको सुझाव शिरोधार्य गर्दा लाभ हुनेछ। रुकीका काममा दोहोरेर परिणत गर्दा आर्जित द्रव्य अरूलाई दिने नभए भित्राउने समय छ। दिएको धनमा पछि आफैलाई अवश्य पर्न सक्छ। पुरानो सम्झौतामा विकरण हुनाले पछिसम्म फाइदा हुनेछ।
तुलाराशि तुलाराशिमा मासेर रिरुरेर तार्ती तुते पर्यटन गर्दा राम्रै अवसर पाइनेछ। साथीभाइहरूले पनि सहयोग जुटाउनेछन्। पछि सम्बल लाभ हुने काम प्रारम्भ हुनेछ। भौतिक साधन जुट्नाले दिगो योजना प्रारम्भ होला। प्रतिस्पर्धीहरूले हार खानेछन् भने काममा मेहनतको फल प्राप्त हुनेछ। व्यापारमा मनज्ञ धन लाभ हुनेछ भने सेवामूलक काम गर्दा प्रतिष्ठा पाइनेछ। बेलैमा योजना बनाएर काम प्रारम्भ गर्दा दिगो फाइदा हुनेछ। वृश्चिक राशि बेसरक्षणमा छैतो नानिनु नेनु याइयो प्राथमिकताका आधारमा काम गर्न नसक्दा पछि परिनेछ। बोली व्यवहारमा अलि सजग रहनु पर्ला। केही विवादास्पद जिम्मेवारी आउन सक्छ। बल भन्दा बुद्धिको उपयोगले योजना अघि बढ्नेछ। आजको श्रमबाट पछिलाई फाइदा हुनेछ। अध्ययनतर्फ ज्ञानलाई निकाल्ने अवसर प्राप्त हुनेछ भने नीति नियमलाई ध्यान दिनुहोला। मेहनतले सम्मान स्थान दिलाउनेछ। धनुराशि धनराशन माग्छ एयो अभिभू दफा डबे आफन्तसँग भेटघाट हुनाले परिवेश उल्लासमय रहनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बन्नेछन्। प्रतिष्ठित काम गर्दै राम्रो दाम कमाउने बेला छ। रचनात्मक काम प्रारम्भ गर्ने समय छ। तर काममा प्रतिस्पर्धा बढ्नेछन् भने सहयोगहरू टाढिन सक्छन्। अरूको विषयमा चासो राख्दा व्यर्थमा दुःख पाइनेछ। तापनि स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। मकर राशि माग्छ भोज जेखीको खेखो गागी खर्चको जोगो गर्न आफन्त र परिवारबाट टाढिनु पर्ला। आर्थिक प्रलोभन देखाउनेहरूबाट सजग रहनुहोला। समस्या पर्दा सहयोग गर्नेहरू कमै भेटिनेछन् भने खर्च लागे पनि दिगो फाइदा हुने कामहरू फेला पर्न सक्छ। टाढाका साथीभाइहरूको निम्त प्राप्त हुने समय छ भने अवसरको खोजीमा दौड़धूप गर्नुपर्ने छ भने चुनौती पन्छाउँदै रोकिएको कामहरू सम्पादन गर्न सकिनेछ। कुम्भ राशि मासे गुगेको सासु सुसे सोध नयाँ अवसरका साथै आमदानीका स्रोतहरू फेला पर्नेछन् भने नोकरी तथा व्यवसायमा फाइदा हुनेछ। आवश्यक भौतिक साधनहरू जुड्नाले नयाँ काम थालनी गर्न सकिनेछ। रुचिका विषयमा लगानी बढ़ाउने समय छ। विशेष योजना सार्वजन नगर्नुहोला। पछिका लागि आर्थिक जोड गर्नुपर्ने समय छ। व्यापार लगायत व्यावसायिक काममा भने केही मन्दी आउन सक्छ। अन्तिममा मीन राशि मासे दिदु छ जनी दिदु चाची नयाँ काममा जग बसाउने समय छ। कामको स्थलमा पदासीन व्यक्तिहरूसँग मित्रता बनेछ। घुमेको स्थान प्राप्त हुनुका साथै समाजमा आफ्नो प्रचस्तो बनेछ। रोकिएका काममा दोहोऱ्याएर प्रयत्न गर्नुहोला। मेहनत गर्दा राम्रो परिणाम प्राप्त हुनेछ। दैनिक काममा पनि उल्लेख्य फाइदा हुनेछ भने व्यापार तथा थोरै लगानीबाट पनि नाफा मनगे नाफा उठाउन सकिनेछ। राशिफलमा ज्येष्ठ भन्दा पनि भाग्य भन्दा गर विश्वास गर्नुहोला। तपाईँको आजको दिन शुभ अनि सुगन्धित होस्। तपाईँको आजको राशिफल पछि नै अपल रहेको जन्मदिनको शुभकामना।

आज मिति 2083 साल जेठ महिनाको 19 गते मंगलबार सर्वदश जन्मदिन परिप्रसाद सर्वदश जन्मदिन मनाउँदै हुनुहुन्छ। तपाईँ सम्पूर्णलाई जन्मदिनको हार्दिक मनमा शुभकामना व्यक्त गर्दछु। तपाईँको सुस्वास्थ्य दीर्घायु साथै उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु। र मेरो व्यक्तिगत तर्फबाट तपाईँ सम्पूर्ण जन्मदिनको हार्दिक मनमय शुभकामना व्यक्त गर्दछु। तपाईँले आज चालिका र तपाईँले ठिक राम्रो रहोस्। तपाईँ सम्पूर्णलाई जन्मदिनको हार्दिक मनमय शुभकामना व्यक्त गर्दछ।

तापनि श्रीमती दाजुभाइ साथीसँगै आफ्नोपन तत्व जस्तैको जन्मदिन परेको छ, हाम्रो यस कार्यक्रममा प्रसङ्ग गर्न चाहनुहुन्छ भने तपाईँले हामीलाई फोन गरेर जन्मदिनको शुभकामना र तपाईँहरूको गाउँघरमा हुँदै गरेका कार्यक्रमहरूका सूचना टिपाउन सक्नुहुनेछ। 06 4 14 3 7 8 0 4 1 128 34 1 1 2 3 1 1 2 3 1 1 2 3 1 1 2 3 1 1 2 3 1 1 2 3 1 1 2 3 1 1 2 3 1 1 2 3 1 1 2 3 1 1 2 3 1 1 2 3 1 1 2 3 1 1 2 3 1 1 2 3 1 1 2 3 1 1 2 3 1 1 2 3 1 1 2 3 1 1 2 3 1 1 2 3 1 1 2 3 1 1 2 3 1 1 2 3 1 1 2 3 1 1 2 3 1 1 2 3 1 1 2 3 1 1 2 3 1 1 2 3 1 1 2 3 1 1 2 3 1 1 2 3 1 1 2 3 1 1 2 3 1 1 2 3 1 1 2 3 1 1 2 3 1 1 2 3 1 1 2 3 1 1 2 3 1 1 2 3 1 1 2 3 1 1 2 3 1 1 2 3 1
भने हामीले यस कार्यक्रममा प्रसारण गर्ने गर्दछौँ। आजको लागि भने हाम्रो निर्धारित समय सकिएको छ। भोलि बिहान पुनः यसै समयमा तपाईँहरूको माझमा पुनः उपस्थित हुने नै छ। जेलसम्मको लागि म कार्यक्रम प्रस्तुतकारीमा पनि बिदान्छु। तपाईँहरूको बिहान तपाईँहरूको दिन शुभ अनि सुख बिताउ। समय सुन्दै गर्नुहोला शुक्ला गण्डकी एफएम 97.5 मेगाहर्ज। नमस्कार, शुभ बिहानी, शुभ दिन।

0: नयाँ जडानको लागि सम्पर्क 9808-13424 र 9850-14175.
1: शुक्ला गण्डकी एफएम 97.6
2: शुक्ला गण्डकी टाइम चेक।
0: यति बेला बिहानको ठिक 8 बज्यो। होइन भाउजू, यस्तो फेसनेबल कपडा लगाएर कता हिँड्नुभयो? दाइले विदेशबाटै ल्याइदिनु भयो जस्तो छ नि।
3: के को दाइले विदेशबाट ल्याइदिनु नि नानी? आज भोलि त हाम्रै धुलेगौडा बजारको अजम्बरी इन्टरप्राइजमा स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सहज मूल्यमा पाइन्छ नि। यो कपडा मैले त्यहीँ गएर किनेको।
0: ए हो र भाउजू, त्यसो भए त म पनि अब त्यही जान्छु। स्कुल तथा क्याम्पसका ड्रेसहरू, स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ
4: अजम्बरी इन्टरप्राइजेज, शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार। फोन नम्बर 0965702090, मोबाइल नम्बर 9840681457 र 9816326032। स्तरीय कपडा पाइने एउटै ठाउँ, अजम्बरी इन्टरप्राइजमै जाउँ।
5: मेरिया मैनी, कस्तो राम्रो गहना!
6: होइन दिदी, हिजो बजार गएर आएदेखि त निकै धपक्कै बोलेर बस्नु भएको छ त। राति पनि बत्ती बाल्नै नपर्ने।
0: कान्छी पनि स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसलको गहना लगाएर आएदेखि तैले मात्रै होइन, देख्ने जति सबैले यही भनिरहेछन्।
7: स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसल।
0: नयाँ तथा पुराना हरेक डिजाइनका सुन चाँदीका गर गहना,
7: शुद्ध सुन तथा चाँदीका गर गहना,
0: छापावाला सुन चाँदीका गर गहना,
7: राशि अनुसारका पत्थर,
0: कम्प्युटर तौल प्रविधि,
7: बिक्री वा साथ फेरमा सुनको सही मूल्याङ्कन,
0: बिना रसायन 24 क्यारेटका गर गहनाको लागि सम्झिने पर्ने ठाउँ,
7: स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसल, शुक्ला गण्डकी नगरपालिका तुलेगौडा तनहुँ, शाखा कार्यालय बन्केवा चोक,
0: प्रोपाइटर रामु विश्वकर्मा, मोबाइल नम्बर 98।

0: सम्झनुहोस्है मध्यम चिसो पानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
1: होटल टाइटनिक गंगबु बस पार्क, प्रोपाइटर रामचन्द्र महत, मोबाइल 9841616878, 9825527763।
2: सुन होमवर्क देखाउ त।
3: हस टीचर।
2: ओहो कस्तो राम्रो ह्यान्डराइटिङ तिम्रो।
3: टीचर मेरो मामीले त सधैँ दादा स्टेसनरीबाट गुड मर्निङ कपी ल्याइदिनुहुन्छ, अनि म होमवर्क यही कपीमा गर्छु।
2: ए हो र, त्यसो भए प्रसुनले जस्तै गरी सबैजनाले गुड मर्निङ कपीमै लेख्नुहोस् है।
4: आफ्नै कम्पनीबाट उत्पादित गुड मर्निङ कपी क्लासिक कपीको आधिकारिक विक्रेता योनेक्स कावासाकी सनबाटका ओरिजिनल ऱ्याकेट पाइनुका साथै मेसिनबाट ऱ्याकेट बुनिन्छ। निकासा ट्रेन कम्पनीका भलिबल र फुटबल नटराज क्याल्ट्रिक्स सोहो रेनको बिन फ्लेयर कम्पनीका स्तरीय पेन्सिल पेन मार्कर र बोर्ड मार्कर पाइन्छ। कक्षा नर्सरीदेखि स्नातकोत्तर तहका पाठ्य पुस्तक स्टेसनरी खेलकुदका सामग्री पत्र पत्रिका होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क राधा स्टेसनरी स्टोर्स शुक्लागन्धकी 4 दुलेगौड़ा, फोन 0965414484, मोबाइल 9856603384 र 9856607988।
5: आहा कति राम्री भयो कि, सबै रूपरङ्ग नै फेरिछौ। हेर न मेरो पनि डन्डी पुऱ्याएर अनुहार यस्तो भएको छ। स्किन टेस्ट गर्न पोखरा जाने भनेको समय नै मिलेको छैन। लौ तिमीलाई थाहा छैन, पोखरा जानै पर्दैन। म यति राम्री हुनुमा हाम्रै दुलेगौडा बजारमा रहेको आरोग्य स्किन केयरको कमाल हो नि। त्यहाँ त पोखराको प्रसिद्ध छाला तथा कपाल सम्बन्धी क्लिनिक केशर मेडिस्पाको सहकार्यमा सञ्चालित विभिन्न स्किन केयर ब्रान्डको सामग्री सहित स्किन टाइप अनुसार प्रोडक्ट रिकमेन्ड गरिन्छ नि। हजुर, हामी कहाँ डेली स्किन केयर, सन क्रिम, फेस वास, मोइस्चराइजर का साथै छालाको अवस्था र प्रकार अनुसारको सिरम एवं अन्य सम्पूर्ण स्किन केयर र हेयर केयर प्रोडक्टहरू पाइन्छ। आरोग्य स्किन केयर इन्टरप्राइजेज शुक्ला गण्डकी 4 दुलेगौडा, यानै एमबी ब्याङ्क र दुलेगौडा पोलिक्लिनिकको बीचमा। प्रोप्राइटर रोशनी श्रेष्ठ, मोबाइल नम्बर 9827109066 र 9840594530।
6: तपाईको सेवामा समर्पित दुलेगौडा बजारकै एकमात्र विश्वासिलो र भरपर्दो इलेक्ट्रोनिक्स पसल सन्देश ट्रेडर्स, जहाँ तपाईले स्यामसङ ब्रान्डका मोबाइल, फ्रिज, एलईडी टीभी, वासिङ मेसिन, माइक्रोओभन, भ्याकुम क्लिनर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुहुनेछ।
7: ओल्ड पुल ब्रान्डका सामानहरूका लागि पनि सम्झन सक्नुहुनेछ।
8: सुन्नुहोस् है, सामसुङ तथा इन्स्टार कम्पनीका मोबाइल, वासिङ मेसिन, फ्रिज, टिभी लगायतका सामान 0% ब्याज दरमा किस्ताबन्दीमा पनि उपलब्ध गराइन्छ।
6: सन्देश ट्रेडर्स सुप्रा गण्डकी तिलेगौडा मुक्तिनाथ विकास बैंक सँगै प्रोप्राइटर सुरेन्द्र पौडेल। सम्पर्क 0565706676, मोबाइल 9856062676।

0: connect your dream, connect your future, stay, connect your heart.
1: Connect Australian Education and Visa Services. शुक्ला गण्डकी चार दुलेगौँडा वाचिङ डिपार्टमेन्ट भवन सँगै मोबाइल 9852384993 र 9852383073
2: स्वदेशमै उत्पादन भएको गुणस्तरीय यूपीवीसी का झ्याल ढोका न बाङ्गेला भन्ने डर न त खिया र धमिरा नै लाग्ला भन्ने पीर घाम पानीले असर नगर्ने फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने वन जंगल पनि नमास्किने वातावरण

0: सामग्री साउन्ड प्रुफ, फाइदा त के छ के
1: तर महँगो होला नि?
0: छैन, बजारमा उपलब्ध काठ र एल्मुनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो यूपीबीसीका झ्यालडुङ्गा।
2: बलियो, आकर्षक र सस्तो मूल्यमा तनहुँमा नै पहिलो पटक
3: बाराही एल्मुनियम अब यूपीबीसीको साथमा।
2: एल्मुनियमका झ्याल ढोका, स्टील रेलिङ, फलाम सम्बन्धी सम्पूर्ण काम, साथै डोजर लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला।
3: सम्पर्क बाराही यूपीबीसी एल्मुनियम एन्ड स्टील उद्योग, शुक्ला गण्डकी 2 गाछे पानी, प्रोप्राइटर सुमन सापकोटा, फोन 0635414411, मोबाइल 9558229338 र 9808222938।
4: अब तपाईँको घर, अफिस वा बगैँचा हराभरा र सुन्दर बनाउने सही समय यही हो। द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स। यहाँ हरेक प्रकारका फूलका गमलाहरू, इन्डोर र आउटडोर बिरुवाहरू, सिजनल र पेरिनियल्स प्लान्टहरू, रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ। हामी तपाईँको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोलुसन, ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस, गार्डनिङ टुल्स र न्युट्रियन्स, सजिलो र भरपर्दो सेवा। थप जानकारीको लागि सम्पर्क रविन थापा, मोबाइल 9856033398 र 9845610950, इमेल robin98560@gmail.com, टिकटक @davillagegarden। तपाईँको हरियाली सपना पूरा गर्न हामी तयार छौ। पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स, शुक्ला गण्डकी 4 दुलेगौड़ा हेल्प पोस्ट चोक। आजै आउनुहोस्, जहाँ फूल मात्रै होइन प्रेम पनि फुल्छ।
5: पुन मोबाइल, पुन मोबाइल, पुन मोबाइल
6: होइन, कति पुन मोबाइल भन्दै कराएको?
5: दुईवटामा भरपर्दो मोबाइल रिपेयर गर्ने ठाउँ बिर्सन्छ कि भनेर सम्झेको हो कि?
6: कहाँ छ पुन मोबाइल?
5: यही दुईवटामा तरकारी पसलको आदैमा छ।
6: मोबाइल किन्ने पूरा पैसा छैन, चिन्ता नलिनुहोस्। 0% ब्याजमा किस्ताबन्दीमा मोबाइल पाइन्छ, साथै सम्पूर्ण मोबाइलका पार्ट्स तथा कभर पाइनुका साथै होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
5: सेल्स र रिपेयर्सको भरपर्दो ठाउँ, अनुभवी टेक्निसियनबाट मोबाइल मर्मत गरिने पुन मोबाइल पार्ट्स, शुक्ला गण्डकी 4 दुलीगौडा, मुनाल सहकारीको तलपट्टि, सिद्धार्थ बैंकको पारी र तरकारी पसलको आडमा।
6: प्रोप्राइटर हेमराज पुन, मोबाइल 9811974888 र 9848480000।
7: दाई, एक बिहानै झोला बोकेर कता जान लागेको?
8: घरैसी सामान सकिएको थियो, बजारतिर जाउँ भनेर।
7: मेरो पनि घरको सामान सकिया छ, कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल?
8: त्यसो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा, त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ।
7: ल हेर्नुहोस् न त जाउँ त्यसो भए।
2: दुलेगौडा सपिङ सेन्टर, शुक्ला गण्डकी 4 दुलेगौडा, 3 तारा केबलको 4 घरमाथि आफ्नै भवनमा।
7: दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ, साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ।
9: चिकन ससेज, बफ ससेज
7: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ।
5: प्रोप्राइटर सन्दीप श्रेष्ठ, फोन नम्बर 0635705052, मोबाइल 9856028587।
10: यो पोखरेल नाचिकोमा किनेको मोबाइल त म बुढीलाई चलाउन पनि सजिलो, आवाज पनि क्लियर।
11: पोखरेल दाजुकोमा बनाएको मोबाइल त नयाँ जस्तै पो भएछ त।
12: हजुर आमादेखि नातिसम्मको एउटै रोजाई, पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स।
2: सम्पूर्ण ब्रान्डका मोबाइलका साथै पार्ट्स र एसेसरिजहरूको होलसेल तथा खुद्रा बिक्री गरिनुका साथै मर्मत गरिन्छ।
6: अब दक्ष प्राविधिकद्वारा आइफोन, स्यामसुङ, रेडमी लगायत सम्पूर्ण मोबाइलको मर्मत ग्यारेन्टीका साथ गरिन्छ। साथै ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै फराकिलो रूपमा सेवा विस्तार गरेका छौ। हामी कहाँ सरल किस्ताबन्दीमा 0% ब्याज दरमा आइफोन, स्यामसुङ, एमआई, भिभो, होनर, ओप्पो, वान प्लस, नथिङ,
2: सिम लगायत मोबाइल किस्तामा मात्र नागरिकताको भरमा मोबाइल लिन पाइनेछ र पुरानो फोनसँग नयाँ सार्टफेयर गर्ने व्यवस्था पनि रहेको छ।
1: अरू गर्छन् ग्यारेन्टीका कुरा, हामी दिन्छौ सेवामा सन्तुष्टि।
3: सम्पर्क पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स, दुलेगौंडा हेल्थ पोस्ट चोक,
1: प्रोप्राइटर विनोद पोखरेल, मोबाइल नम्बर 9856012474।
13: मंगलम पुनरिकाक्ष मंगलाय तनुहरी
14: पण्डित बहादुर सुन पर्सी घर पैसो रुद्री र सत्यनारायणको पूजा सँगै गर्ने भनेको
15: ओमकार
14: अनि पण्डित पनि धेरै चाहिन्छ भन्छन् कहाँ खोज्ने होला
15: ओमकार
14: अनि घरमा पूजा सामग्री पनि छैन भने
15: ओमकार
14: या पण्डित बा पनि जति बेला ओमकार मात्रै भन्नुहुन्छ भने के हो ओमकार भनेको
15: नानी पनि वर्षौंदेखि सेवा दिँदै आइरहेको ओमकार पूजा सामग्री भण्डारमा जानुहोस् त्यहाँ जति मूल्य मिलाएर त दुलेगौंडा खैरेनीको त कुरै छाडौ पोखरामा पनि पाइँदैन लाखबत्ती रुद्री सप्ताह न्वारन घर पैचो विवाह व्रत बन्न लगायत विभिन्न देवी देवताका मूर्तिहरू धार्मिक पुस्तकहरू विवाहका लागि यज्ञ सजाउने सामानहरू शुभ विवाह ब्यानर सम्पूर्ण पूजाका सामानहरू सुपथ मूल्यमा पाइने दुलेगौंडा खैरेनीकै सबैभन्दा पुरानो अनि सबैभन्दा सस्तो ओमकार पूजा सामग्री भण्डारलाई सम्झनुहोस्
14: विस्तृत जानकारीको लागि फोन नम्बर 9856508634।
16: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6।
17: ब्यालेन्स तरिकाले भन्नुभयो राम्रा पक्षका कुराहरू पनि बताउनुभयो नराम्रा पक्षका कुराहरू अथवा भनौँ न अलिकति चित्त नबुझेका कुराहरूलाई पनि ब्यालेन्स तरिकाले सन्तुलित रूपमा बताइसक्नु भयो। ठ्याक्कै भन्नुपर्दाखेरि जुन अहिलेको बजेट छ यो चाहिँ हाम्रो विशेष गरी श्रम र रोजगार मैत्री बजेट भन्न मिल्छ कि मिल्दैन
18: यसलाई श्रम रोजगार मैत्री बजेट भन्न मिल्छ तर यो भन्न मात्रै मिल्छ अब कार्यान्वयनको कुरामा अघि मैले भने जस्तो धेरै ग्रे लाइनहरू छन् त्यो ग्रे लाइनहरू स्पेसिफिक भइदिए भए अझ हामी खुसी साथ मन खोलेर भन्न मिल्थ्यो तर के त भन्दा अब जस्तो हामीले त त्यही भएको टेक्स्टलाई नै हेरेर न भन्ने हो टेक्स्टलाई हेरेर भन्दाखेरि चाहिँ यो मैत्री श्रमिक मैत्री बजेट हो तर अपर्याप्त हो यसले दुईटा पार्टबाट अपर्याप्त छ एउटा यसले डिफाइन गर्न सकिरहेको छैन के हो त त्यो भनेको हामीले आफैले भनेकै कुरा के हो भनेर डिफाइन गर्नलाई चाहिँ अझै धेरै कुराहरू छन् त्यसका आस्पेक्टहरू त्यो कारण डिफिनेसन गर्नै पर्छ भने अर्को चाहिँ के हो त भन्दाखेरि यति कुराले त्यो बजेट विनियोजनबाट यी सबै भनेका कुराहरू सम्भव छन् त भन्ने क्वेसन चाहिँ छ
17: अनि यो अर्को पाटो भनेको जति पनि यो नेपालमा युवा रोजगारी र वैदेशिक रोजगारीका जति पनि वर्तमान तथ्याङ्कलाई हेर्दाखेरि चाहिँ बजेटले सही समस्या पहिचान गरेको छ कि छैन
18: अहिले कस्तो भयो भने यो बजेटको टाइमिङ र मन्त्रालयले गरिरहेको कन्सल्टेसनको टाइमिङ चाहिँ जुलिया जस्तो लाग्छ मलाई त्यो कारणले हजुरको क्वेसनको एन्सर इज त्यसरी एकदम छैन डिटेल्समा छैन कस्तो भयो भने मन्त्रालयले पनि कन्सल्टेसन गर्दैछ दुई तीन महिनाको प्लानहरू ल्याउँदैछ होइन अनि त्यसपछि आएर उहाँहरू मल्टी स्टेक होल्डरसँग कन्सल्टेसन गर्दै हुनुहुन्छ मैले पाएको जानकारी अनुसार अनि त्यसपछि आएर अब यो बजेट चाहिँ जेठ 15 आउनै पर्ने बाध्यता थियो त्यो कारणले गर्दाखेरि प्रोबेब्ली मैले खालि डट जोड्न खोजेको एनाउन्समेन्ट अहिले भइहाल्छ डिटेल्सहरू पछि आउँछ भनेर पो गर्नुभयो कि जस्तो फिलिङ चाहिँ हुन्छ
17: त्यो पहिलेका बजेट भाषणले जति पनि कार्यक्रमहरू ल्याए अथवा योजनाहरू बनाए त्यो चाहिँ कतिको कार्यान्वयन भए
18: यस्तो छ अब हामीले यसलाई दुई तरिकाबाट हेर्नुपर्छ एउटा चाहिँ के हो त भन्दाखेरि यसले प्रत्यक्ष रूपमा श्रमिकले अनुभूति गर्ने गरी के परिवर्तन भए भन्ने कुरा एउटा हो भने अर्को चाहिँ त्यसले दीर्घगामी रूपमा चाहिँ के कहाँ असर गर्यो भन्ने कुरा हेर्नुपर्छ दीर्घगामी असर गर्ने कुराहरूमा पहिलाका बजेटहरूले काम गरेका थियो प्रत्यक्ष रूपमा श्रमिकले अनुभूति गर्ने खालका चाहिँ परिवर्तन केही पनि भएनन् पहिलाको बजेटबाट तर दीर्घगामी प्रभाव पार्ने कुराहरू जस्तो एक्जाम्पलको लागि पहिलाको बजेट एउटा मात्रै एक्जाम्पलले बुझाउनलाई जस्तो हामीले विदेशमा रहेका नेपालीहरू जुन जेलमा हुनुहुन्छ अथवा चाहिँ मुद्दा खेपिराख्नु भएको छ उहाँहरूको लागि लिगल असिस्टेन्सको जुन थियो त्यो त दिएको त्यसले दीर्घगामी प्रभाव पार्ने चिज हो नि त त्यो त त्यो तर प्रत्यक्ष श्रमिकले त त्यसले सारा श्रमिकले त त्यो कुरा अनुभूति गर्दैन जसलाई परेको छ उसलाई मात्रै हो त्यो त पोलिसी लेभलमा त्यसले चेन्ज ल्याउन सक्ने कुरा हो हेर्दाखेरि एउटा इन्डिभिजुअल केस हेन्डल गरे जस्तो तर त्यसले त एउटा प्रेसिडेन्स इस्टाब्लिस गर्छ नि त, त्यस्ता खालका कामहरू पहिला कहिले भए तर के भएन भन्दा जस्तो यही के भन्छ वैदेशिक रोजगारीमा जानका लागि लिने ऋणको चक्रीय ब्याजमा पर्नुपर्ने कुरालाई समाधान गर्नुपर्ने कुराहरू अहिले पनि भएको छैन, पहिला पनि थिएन, भनेपछि चक्रीय ऋण लिएर जानेलाई समाधान गर्ने कुराहरू यस्ता खालको कुराहरू अहिले पनि छैन। अब यहाँनिर एउटा एनाउन्समेन्ट के आयो यो बजेटले चाहिँ भन्दा त्यहाँ हिट गर्न सक्ने चक्रीय ब्याजसम्मलाई हिट गर्न सक्ने चाहिँ के भन्दा बिना धितो ऋण दिने र रोजगारदाताबाट क्रमशः उठाउने भन्ने कुरा चाहिँ आयो, तर त्यो नेपालमा बसेर रोजगारदातासँग त्यसरी लिन सकिन्छ र भन्ने क्वेसन छ। नेपालमै भएको रोजगारदातासँग उठाउन सकिँदैन, अब विदेशमा भएका रोजगारदातासँग कसरी उठाउने होला र होइन, अब सिप सिकेर जानुपर्छ अनि यसले प्रोडक्टिभिटी गर्छ भनिसकेपछि हामीले एउटा पार्टबाट त ल ठिक छ सिप सिकेपछि उसको चाहिँ ओभरअलमा पाउने कमाउने कुराहरू बढ्छन् होइन, अनि सिप विकास भइसकेपछि उसको इम्प्लोएबिलिटी पनि बढ्छ, रोजगार पाउने क्षमता पनि वृद्धि हुन्छ, आफ्नै व्यक्तिगत क्षमता वृद्धि हुन्छ भन्ने एउटा आस्पेक्ट होला। तर त्यो सिप विकाससँग चाहिँ हामीले केही गरी सिस्टमेटिकली जोड्न सकेनौँ र यसै गरी बाहिरबाट आएर तीन महिने छ महिने तालिमहरू मात्रै दिने हो भनेदेखि वर्कर्सहरूको इन्ट्रेस्ट निड त्यसले फुलफिल गर्छ कि गर्दैन, रुचि हुन्छ कि हुँदैन, आवश्यकता हो कि होइन भन्ने कुरा पनि हेर्नु पर्ला। र अर्को पार्टमा के पनि हो भन्दाखेरि यो तीन महिना चाहिँ यहाँ गरिराख्ने बेलामा त म तीन महिना त्यहाँ तलब थाप्छु भनेर जुन मेन्टालिटी ग्रो भइसकेका छ त्यो मेन्टालिटीलाई कसरी एड्रेस गर्छ त गर्दैन नि त। सो इन्सेन्टिभाइज गर्ने हो त्यसलाई भनेदेखि चाहिँ त्यो जस्तो दुई महिना तिमी यहाँ कुर्दाखेरि त्यहाँ पाउँछौ भन्ने ग्यारेन्टी म दिन्छु भनेर सरकारले भन्न सक्नु पर्यो नि त, त्यो त सरकारको स्कोपमा पर्दैन। त्यो कारणले गर्दा यस्ता खालका एनाउन्समेन्टहरू चाहिँ कस्तो हो भन्दाखेरि सुन्दा राम्रो सुनिन्छ, प्याकेजिङ राम्रो हुन्छ, तर त्यसको इफेक्ट हुन्छ, त्यो इफेक्टमा अलिकति क्यालकुलेसन भएन कि भन्ने हो। बरु इन्बिल्ट के गर्न सकिन्थ्यो भने जस्तो अहिले टेक्निकल स्कुल्सहरूको कुरा कन्सेप्टहरू धेरै उठ्या छन् होइन, अहिले ठाउँ ठाउँमा चाहिँ प्राविधिक शिक्षालाई चाहिँ फोकस गरेर स्कुलको करिकुलम डेभलप भएको छ भने त्यहीमै चाहिँ हामीले इन्भेस्टमेन्ट गरेर अनि त्यहाँबाट चाहिँ सिपयुक्त जनशक्ति चाहिँ निकाल्न पाएको भए त अहिले छुट्टै अर्को थप सिपको कुराहरू राख्नु पर्दैन थियो होला नि त। जस्तो एक्जाम्पलको लागि मैले त पाइनँ, मभन्दा अगाडि मेरो दाजु दिदीहरू दुई चार वर्ष जेठाहरूले के पाउनुभयो भन्दाखेरि उहाँहरूले कुकिङको अनि त्यो गार्डनिङको के को चाहिँ उहाँले पूर्व व्यावसायिक भनेर तालिमै त्यहीँ गर्नुहुन्थ्यो, केही नजाने पनि त्यति त जन्नुहुन्थ्यो नि त, उहाँहरूले पूर्व व्यवसायिक त कम्पलसरी थियो, हाम्रो पालिमा थिएन होइन, मभन्दा पछिको त झन् के पनि गर्नै पाइएन, हामीसँग सुन्नसम्म पायौँ, अगाडि गाडी देख्न पायौँ, त्यो जोड्दै चाहिँ लगेर यसलाई चाहिँ एउटा खालको करिकुलमको सेटभित्र ल्याउन पाएको भए के हुन्थ्यो त भन्दाखेरि बाह्र कक्षा दस कक्षा पास गरिसकेपछि दस र बाह्र कक्षाको थ्रेसहोल्डलाई पास गरिसक्दा उनीहरूसँग सामान्य सिप त भइसक्थ्यो नि त। अब सिपयुक्त जनशक्तिको कुरा गर्ने हो भने हामीले माथिबाट रिइन्फोर्स्ड तालिम दिएर धेरैलाई क्याप्चर गर्न सक्दैनौं। रिइन्फोर्स्ड तालिमले कसलाई दिन्छ त भन्दा टार्गेटेड पपुलेसनलाई मात्र दिन्छ, हाम्रो उद्देश्य टार्गेटेड पपुलेसन होइन। र ओभरअल यो बजेटको चाहिँ इन्टेन्सन के पनि देखिन्छ भन्दा सरकारले यो वर्कफोर्सलाई रिटेन गर्ने भन्ने चाहिँ यो बजेटले देखाउँछ, तर रिटेन्सन क्यापेसिटी हाम्रो छ कि छैन भन्ने कुराको एड्रेसै गर्दैन। यो बजेटको इन्टेन्सनको लाइनमा हेर्नु भने त्यहाँ देखिन्छ हामी चाहिँ जनशक्तिलाई यहाँ रिटेन गर्ने होल्ड गर्ने भन्ने नै देखिन्छ कि ओभरअल। अब त्यसका लागि यो तयारीका कुराहरू यहाँ आएका छन्, तर आजको मितिमा जब हामीले हेर्ने हो भने 2200 जति चाहिँ दैनिक रूपमा गइराखेका छन्, त्यो 2200लाई घटाएर 2000 ल्याउनको लागि प्लान के त, त्यो त यहाँबाट देखिँदैन। ल रिटेन्सनको कुरा गरियो, भोलि फर्केर आइसकेकाहरूलाई तिमीहरू जान पाउँदैनौ भनेर रोकेर त भएन होला होइन, कसरी रिटेन गर्ने त, हाम्रो स्पेसिफिक क्षेत्र पुर्याइदिनु पर्यो नि त, सरकारको पार्टबाट के भइरहेछ त, त्यो चिज त देखिएन यसबाट। भनेपछि यो पार्टबाट म स्केप्टिक छु होइन, तर के त भन्दाखेरि फेरि अब यो राम्रो एनाउन्समेन्ट गरेर आएको कुरालाई रिप्याकेजिङै भए पनि राम्रोसँग चाहिँ आइसकेको कुरालाई त राम्रो भन्नु त पर्यो, तर पनि त्यति धेरै होपफुल अहिले नै त भइराख्ने अवस्था चाहिँ छैन।
19: त्यसो भए यो कार्यान्वयनमा चाहिँ समस्या हुन सक्ने सम्भावना चाहिँ कतिको देख्नुहुन्छ?
18: मैले 100% कार्यान्वयनमा जटिलता देख्छु, समस्या होइन। जटिल किन छ, समस्या भनेको त भोलि जटिल बल्झेपछि समस्यामा आउला होइन, तर अलि जटिल किन छ भन्दाखेरि त्यो क्ल्यारिटी देखिएन कि। अघि मैले भने जस्तो रिटेन्सन इन्टेन्सन हो, गुड इन्टेन्सनले गुड फेटले उहाँले ल्याउनु भएको हो, तर त्यो रिटेन्सन गर्ने प्लान के त, र अरू धेरै सोच्नु परेन। 2200 जान लागेका अहिले 3200 पुगेको थियो कुनै टाइममा, सो त्यो 3200 घटाएर हामी 1800 ल्याउने प्लान के त भन्ने चाहिँ प्लान छैन। हामी केमा कुरा गरिराखेका छौँ त भन्दाखेरि अरू पेरिफेरल कुराहरूमा चाहिँ कुरा गरिराखेका छौँ, फोकस गरिराखेका छौँ भने त्यसले खासै होप दिँदैन, त्यो कारणले गर्दा जटिल हुन्छ। ल अब अरू एक दुईवटा प्लानैको उसमा हेर्ने हो भने पनि नि प्लान नै गरेर एकचोटि हेर्दाखेरि जस्तो यो के अरे एग्रो पुलिङको कुरा आयो, त्यो एग्रो पुलिङको प्रायोरिटी कसलाई त कसले पाउँछ त? भोलि यो निजी क्षेत्रलाई एग्रो पुलिङको प्रोत्साहन गर्ने भनेर भनेको छ, त्यो भनेदेखि के ठूला बिजनेस हाउसेसहरूले चाहिँ त्यसलाई लिँदैनन् भन्ने के ग्यारेन्टी भयो? होइन, अब त्यो एग्रो पुलिङ गर्दाखेरिको टर्म्स एन्ड कन्डिसन्सहरूको कुराहरू कस्तो हुने के हुने, हामीले जुन त्यो स्पेसल चाहिँ एग्रिकल्चर जोनको कुराहरू गरिरहेका छौँ, त्यो स्पेसल एग्रिकल्चर जोनले चाहिँ कुन चाहिँ इन्डस्ट्रीलाई ब्याकअप गर्नलाई चाहिँ त्यहाँ हुन्छ? जस्तो एक्जाम्पलको लागि यो मोरङको करिडोरमा कपर केबलको ठूलो इन्डस्ट्री छ, अब त्यो कपर केबलको इन्डस्ट्रीलाई चाहिँ बेनिफिट हुने गरी त्यहाँको एग्रो पुलिङ गरेर देखाउनु पर्यो नि त। अब यो फेरि सुन्दाखेरि दुईवटा फरक कुरा गरे जस्तो हजुरलाई साउन्ड होला, तर मैले भन्न खोजेको छ भने त्यहाँनिर एग्रो त्यो गर्छ भने त्यसको फिल्टरेसन प्रोसेसलाई चाहिँ नदीमा जुन त्यो त्यसको कपरको त्यो प्युरिफिकेसन गरी जान्छ, त्यसलाई प्युरिफाई गर्नलाई नर्कट रोप्ने एग्रो पुलिङको प्लान पो ल्याउनु पर्यो त, भनेको स्पेसिफिक हुनु पर्यो, त्यो ठाउँको लागि त्यही चाहियो। त्यो स्थानीयबाट गर्ने भनेको राम्रो कुरा हो, तर त्यो स्थानीयले त्यो कुरासम्म चाहिँ सोच राखेर बजेट राखेर ह्युमन रिसोर्स छ कि छैन त त्यहाँ पनि हेर्नु पर्यो क्या। त्यतातिर चाहिँ हेरिएको देखेर अब हुन त फेरि आउला भन्ने पार्टमा छु म अझै पनि, अब 15 गते ल्याइहाल्नु पर्ने यता कन्सल्टेसन चलिरहेको भएर त्यो डिटेल नआएको हुनसक्ला, तर यो कुराहरूलाई ध्यानमा दिइएन भने फेरि पनि गाह्रो हुन्छ। जस्तो एक्जाम्पलको लागि अर्को एउटा थप एक्जाम्पल, अब हामी विराटनगर जुट मिल त रिभाइभ गर्नु नसकौँला अरे आजको मितिमा, तर जुटको खेती हुने त त्यो एरिया अहिले पनि त हो नि, होइन? जुटको खेती गर्नलाई त रोक्या होइन, त्यो त इन्डस्ट्री फर सम रिजन बन्द भयो, भनेपछि वाइ नट हामी त्यो पुरानो कुरालाई चाहिँ सानसानो इन्टरप्राइजरलाई एग्रो पुलिङ गरेर त्यो गर्यो भने त त्यो त मेन बाली भन्दा फरक बाली उब्जने चिज भयो जुट खेती त। त्यतातिर सोचेको खोइ त त्यो प्लान खोइ डिटेल प्लान, हामी एग्रिकल्चर र टुरिज्मलाई चाहिँ खालि के भने नाराको रूपमा मात्रै लिएर आएर त कहिलेसम्म गर्ने? यहाँ चाहिँ होमस्टेको कुराहरू यसमा देखेको छैन क्लियरली, तर पर्यटनको कुराहरू चाहिँ यसमा जोडिएको देखेको छु, भनेपछि होमस्टेको कुरालाई पनि जोडेर चाहिँ ल्याइदिएको भएदेखि त अहिले हामीसँग एउटा स्ट्रक्चर थियो। जस्तो एक्जाम्पलको लागि हामीसँग होमस्टे एसोसिएसनले नेपालभरिको होमस्टेलाई एउटा खालको हेर्ने खालको क्याटर गर्ने खालको एउटा सिस्टम स्ट्रक्चर छ, त्यो सिस्टम स्ट्रक्चरलाई चाहिँ रिइन्फोर्स गरिदिएको भए त यो सानो लेभलको माइक्रो एन्टरप्राइजेसहरू जुन त्योसँग एसोसिएटेड हुन्थ्यो, खालि घरमा राखेर भात खुवाउने मात्र होइन क्या, त्यो भात खुवाउनलाई चाहिने चामल उत्पादन गर्ने, तरकारी उत्पादन गर्ने, कुखुरा पालिदिने, दुध उत्पादन गर्ने पनि त इन्डस्ट्री हुन्थ्यो नि त, त्यो पेरिफेरल इन्डस्ट्रीलाई पनि सपोर्ट गर्ने गरी चाहिँ हामीसँग प्लान भइदिएको भए यसले अझ राम्रो गर्थ्यो कि होइन? अब त्यो अब आउला भनेर आश मात्रै गर्ने हो कि साँच्चै नै आउँछ भनेर होप पनि राख्ने भन्ने चाहिँ डाउटमा भएको भएर जटिलता छ, इम्प्लिमेन्टेसनमा धेरै जटिलता चाहिँ यो क्ल्यारिटी नभएको कारणले छ। प्रोग्राम एनाउन्समेन्टहरू आफैमा राम्रा छन्, तर त्यो इम्प्लिमेन्टेसनको यो जटिलतालाई हेरिएन भने यसले हजुरले भने जस्तो समस्यामा चाहिँ पुर्याउँछ।
20: कार्यक्रम देश परदेशमा हामी आर्थिक वर्ष 2083-84 बजेट, श्रम तथा रोजगार, वैदेशिक रोजगारी, सिप विकास, उद्योग तथा रोजगारी सृजना बीचको सम्बन्धको विषयमा श्रम तथा आप्रवासन विज्ञ निलाम्बर बडालसँग कुराकानी गरिरहेका छौं। कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।
21: शुक्ला गण्डकी एफएम 97.6।
22: ला टायरमा कट लाग्यो, हिजो मात्रै नयाँ हालेको, खत्तम भयो नि, अब नयाँ किन्नु पर्यो। फेरि
23: किन नयाँ किन्नु पर्यो? राजु टायर मर्मत केन्द्र खैरेनी टायरमा मर्मत गरे भइहाल्यो नि।
22: खैरेनी टायर कहाँनिर छ यो राजु टायर?
23: राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा छ।
22: कार, स्कर्पियो, भ्यान, मोटरसाइकलका हरेक साइजका नयाँ तथा पुराना टायरहरू सुपथ मूल्यमा पाइनुका साथै ट्युबलेस टायरहरू मेसिनबाट मर्मत गरिन्छ, विगत 25 वर्षदेखिको अनुभव।
23: सम्पर्क राजु टायर ट्युब पंचर मर्मत केन्द्र, शुक्ला गण्डकी 6, खैरेनी टार, राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा। प्रोपाइटर राजु गुरुङ, मोबाइल नम्बर 9855062452।
24: दाजु, बिहेको दिन त आइसक्यो त, फ्रुट हेर्न पर्ने होइन र? तपाईँ त ढुक्क बस्नु भएको छ।
25: भाइ पनि बरेली टेलर हुँदा हुँदै के को चिन्ता के भने?
24: दाजु पनि बरेलीमा सुट आफै रेडी भएर बसिदिन्छ कि क्या हो?
25: हाँसो होइन के भाइ, साँच्चै भनेको, त्यहाँ गएपछि जस्तो खोज्यो त्यस्तै रोजी रोजी रेडिमेड सुटहरू पाइन्छ, आफैले नापेर सिलाउने भए पनि धुन्दै हुने रहेछ, अरू टेलर जस्तो हो र भने।
24: ल दाजु, त्यसो भए मेरो बिहाको लागि त्यही जानु पर्छ क्या हो?
0: हामी कहाँ उच्च स्तरीय सटिङ सुटिङ कोट प्यान्ट लेहेङ्गा ब्लाउज कुर्ता सुरुवाल अर्डर अनुसार आकर्षक डिजाइनमा सिलाइनुका साथै रेडीमेड सिभिल सर्ट प्यान्ट अफिस तथा संघ संस्थाका ड्रेस रेडीमेड ड्रेस पनि पाइन्छ। साथै विवाहको लागि आवश्यक सम्पूर्ण कपडाहरू पाइन्छ र शुक्ला गण्डकी क्षेत्रभित्रका सम्पूर्ण स्कूल तथा कलेज ड्रेस पाइनुका साथै अर्जेन्ट सिलाइन्छ।
4: बरेली टेलर्स दुलेगौड़ा भित्री बजार प्रोपाइटर प्रेम परियार मोबाइल 9841608029 दमौली शाखाको लागि सम्पर्क 9807613425।
5: ए नानीको बुवा, आज त नयाँ सन्धि सम्झिनेहरू आउँदै हुनुहुन्छ। खानाको व्यवस्था चाहिँ म मिलाउँछु, मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है।
7: ढुक्क भाउन हो बुढी, फ्रेस हाउस जति भन्छ क्यारे ल्याइ त हाल्छु नि।
5: इज्जतको सवाल छ बुढा, जहाँ पायो त्यहीबाट ल्याउने होइन नि। दुलेगौडाको पञ्चमुनि चोखेमा छ नि तिमसेना फ्रेस हाउस, त्यही जानु। ताजा स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि।
7: हजुर, खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ। साथै विवाह पास्नी र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्।
5: होम डेलिभरीको पनि व्यवस्था छ।
8: सम्पर्क तिमसेना फ्रेस हाउस शुक्ला गण्डकी 4 पञ्चमुनि चोक तनहुँ, प्रोप्राइटर केशर बहादुर तिमसेना, मोबाइल 9811411178 9855600778।
20: रोजगारी शिप विकास उद्योग तथा रोजगारी सृजनाको विषयमा श्रम तथा आप्रवासन विज्ञ निलाम्बर बडालसँग कुराकानी गरिरहेका छौ। अब बाँकी कुराकानी सुनौ।
17: वैदेशिक रोजगारीमा जाने जति पनि युवाहरूको संख्या छ, त्यसलाई चाहिँ नेपालमै रोक्ने आधार चाहिँ कतिको देख्नुहुन्छ?
18: अब यो यस्तो छ, आर्थिक सामाजिक रूपमा हेर्नुपर्छ यसले। सामाजिक रूपमा हामी रोक्न सक्दैनौँ यो जति टाउको फुटा पनि रोकिँदैन, किनभनेदेखि पल्ला घरको मान्छे गइराखेको छ, मैले यहाँ चाहिँ मैले एकदम राम्रो स्ट्रङ केही कुरा नदिकन किन रोकिन्छ? रोकिन रोकिँदैन नि, होइन। आजको मितिमा एउटा भिसा लिएको मान्छेले चाहिँ अमेरिकाको भिसा भएको एकदम स्पेसिफिक एक्जाम्पल, अमेरिकाको भिसा लिएको मान्छे अमेरिका नगएर नेपालमा बस्यो भने गाली गर्ने अवस्था छ नेपालीहरूले, साथीहरूले, होइन। भनेपछि त्यो अवस्था भनेको सामाजिक कुरा छ नि त, त्यो चिजबाट त हामी रोक्न सक्दै सक्दैनौ। तर अब इकोनोमिक रिटेन्सनको कुरा, इकोनोमिक आस्पेक्टबाट रिटेन्सनको कुरालाई चाहिँ हामी केही हदसम्म सक्छौँ। जस्तो एक्जाम्पलको लागि, सबैजना वैदेशिक रोजगारीमा जान लागेका मान्छेहरू जुन छन् ती सबै एप्लिकेन्ट्सहरू जान पाएको होइनन्, सर्टेन पर्सेन्ट जानुभएको हो, होइन। त्यो कुरालाई हामीले ध्यान दिने हो भनेदेखि हामीसँग यहाँ भएका विकास निर्माणका कार्यक्रमहरू जति पनि छन्, होइन, यसमा चाहिँ हामीले डाइरेक्ट लिङ्केज गर्न सक्यो भने केही रिटेन्सन सुरु हुन्छ। त्यो रिटेन्सन सुरु भएर त्यसले प्रोडक्सन राम्रो दियो भने बल्ल के हुन्छ त भन्दा नेक्स्ट जेनेरेसन रोकिने हो। अहिलेकोमा हामीले बिउ रोपेका छैनौँ, हामी रोक्ने मात्र कुरा गरेर रोकिनेवाला छैन। सो अहिले हामी कुन फेजमा छौँ भनेर हेर्ने हो भने, अहिले हामी रिटर्न फेजमा छौँ। त्यो रिटर्न फेजमा भएको अवस्थामा त्यो रिटेन गर्ने, त्यो रिटर्निङहरूलाई रिटेन गर्ने प्लानहरू स्पेसिफिक नल्याउने हो भने यसले नयाँ जान लागेका एस्पाइरेन्टहरूलाई रोक्न सक्दैन। हुन त यो बजेटमा एउटा रिटर्निङहरूको प्रोग्राम पनि बनाएको छ, एनाउन्स गरेका छ, होइन। तर त्यो रिटर्निङहरूको प्रोग्राम कस्तो खालको, के हो, कुन स्कोपमा, कतिसम्म भन्ने कुराहरू स्पष्ट छैन। अब त्यो पहिला भएका गफहरू जस्तै चाहिँ गफ हुने हुन् भनेदेखि, अब यो फेरि यो पनि एउटा गफ होला, होइन, यसमा चाहिँ साँच्चै नै क्यालकुलेटेड प्रोग्रामहरू आउँछ भनेदेखि चाहिँ यो राम्रो कुरा होला। त्यसले एउटा रिटेन गर्नेलाई एउटा आइडिया दिन्छ, त्यो रिटेन्सनले एस्पाइरेन्टलाई रोक्छ। अब भेरी त्यो दुईटा सेन्टेन्समै भन्ने हो भने चाहिँ एस्पाइरेन्टलाई रोक्न सामाजिक आर्थिक रूपमा सकिँदैन, रोक्ने नै हो भनेदेखि हामीले रिटर्निङलाई रिटेन गरेर देखाउनु पर्यो र अनि एस्पाइरेन्टहरू रोकिन्छ।
17: त्यो लक्ष्य स्पष्ट भएन भन्ने कुरा तपाईँले जोड्नुभयो नि, जुन संख्या देखाइदिनु पर्ने थियो रोजगारीको, भनौँ न यो स्पष्ट लक्ष्य वा संख्या उल्लेख नगर्नु पनि अलिकति जटिलता हुनसक्छ भनेर तपाईँले भनिरहनु भएको छ, यसलाई चाहिँ कसरी हेर्नुहुन्छ?
18: अब यस्तो हो कि, अब हामीले चाहिँ टार्गेट लिने हो भनेदेखि, हामीसँग चाहिँ मेजरेबल टार्गेट नहुने हो भनेदेखि हामी अल्मलिन्छौँ नि त। हाम्रो मेजरेबल टार्गेट छैन अहिलेलाई, हामी वैदेशिक रोजगारीमा सकेसम्म नजाउन् भन्ने सोचेका हो नि त। र साँच्चै नै रोक्ने नै कुरा गर्ने हो भनेदेखि चाहिँ हामीले यो वर्षमा यतिजनालाई यहाँ रोजगारी दिन्छौँ भनेर क्लियर हुनु पर्यो नि त। र त्यो रोजगारी दिन्छौँ मात्रै एनाउन्समेन्ट होइन, पहिलाकाले गरेको जस्तो एनाउन्समेन्ट मात्र होइन, अहिले नयाँ भन्नेहरूले पनि के गर्नु पर्यो त भन्दा, यो चाहिँ इकोनोमिक जोनमा अथवा मानव एक्जाम्पलको लागि हामीले भैरवाको चाहिँ इन्डस्ट्रियल करिडोरमा यति इम्प्लोइमेन्टको अपर्च्युनिटी छ, त्यो मध्ये यति इम्प्लोइमेन्ट अपर्च्युनिटी यतिजनाले यसरी यसरी पाइराखेका छन्, त्यहाँ चाहिँ हामी यसरी लिङ्क गर्छौँ भनेर प्लान आउनु पर्यो नि त। नत्र भनेदेखि त त्यो त कस्तो खालको भयो भने एनाउन्सै गर्नलाई त के भएर मैले पनि के भनिदिन सक्छु भने मेरो घरमा उतै आँगनमा अटाउने जति मान्छेलाई म पालिदिन्छु भनिदिन्छु नि, भन्नलाई के बिग्रेर भनेर त भएन होइन। अब भोलि परिहाल्यो होला तैँले भनेको थिइस् भने म टेन्टै गाडेर भए पनि चल्यो, 10-15 जनाले त राखौँला नि त के बिग्रेर। त्यस्तो त्यो हचुवातालले एडोक किसिमको कुरा गरेर भएन। हामीसँग के हुनु पर्यो त भन्दा भोलि गएर ल यो वर्षको लक्ष्य हामीले हासिल गर्यौँ कि गरेनौँ भन्ने कुराको इन्डिकेटर के त, त्यो त चाहियो नि त। ल हामीले दैनिक रूपमा वैदेशिक रोजगारीमा जानेको संख्या घटाएर 2000 पुर्याउँछौ भन्ने हो भनेदेखि बाँकी रहेको जुन त्यो 200x365 छ त्यो 200x365 हामी कहाँनिर रिटेन गर्छौ भन्ने कुराको प्लान पनि त चाहिएला नि। त्यो चाहिँ नगर्ने अनि खालि हामी चाहिँ इन्सेन्टिभ बाहेक अरू तरिकाले गर्छौं भनेर मात्रै भन्दाखेरि त्यसले दिँदैन।
2: अर्को यो सिप विकास र इन्टर्नसिपको कुरा पनि यसपालिको बजेटमा समेटिएको छ। जे होस् यो उद्योग र श्रम बजारसँग चाहिँ आबद्ध सिप प्रणाली विस्तार गर्ने भनिएको छ यसमा विशेष गरी, अनि यो व्यवहारमा चाहिँ यो कतिको सम्भव छ?
18: अब यो चाहिँ कस्तो भने एकदम टटकार आवश्यकता भइसकेको कुरा थियो। यो धेरै लामो समयदेखि ड्यू बसेको थियो, माग भइसकेको थियो, ट्रेड युनियनका साथीहरूले धेरै लामो समयदेखि भनिरहनु भएको थियो इन्टर्नसिपको नाममा श्रम शोषण भयो भन्ने कुरा थियो। त्यसका लागि यो मागलाई सम्बोधन गरेर आएको हो, राम्रो कुरा हो। अब कस्तो भनेदेखि अहिले यसलाई चाहिँ हामीले कसरी हेर्ने, यस्तो ठूलो नेटवर्क जालो फिजेको छ। यो चाहिँ फेरि सर्फेसमा हेर्दाखेरि इन्टर्नसिप मात्र देखिन्छ होइन, तर यो चाहिँ के भने शैक्षिक प्रतिष्ठानहरूले जति पनि आफ्ना स्टुडेन्टहरूलाई पठाउँछन् उनीहरूसँग उनीहरूले जुन चाहिँ प्रतिष्ठानहरूमा पठाइराखेका छन् इन्टर्नसिप गर्नलाई त्योसँगको सम्झौता छैन। स्टुडेन्टले आफ्नो क्यापेसिटीमा गएर नेगोसिएसन गरेर गइराखेका छ भने त्यो सिस्टम फेलियर त्यहाँनिरबाट भइराखेका छ कि त्यो सिस्टममा एक्चुली हेर्नुपर्ने अवस्था छ। जस्तो एक्जाम्पलको लागि सामान्य लिएर हेर्ने हो भने शिक्षा पढाउने क्याम्पसले जुन त्यो प्र्याक्टिस टिचिङमा पठाउँछ, त्यो प्र्याक्टिस टिचिङमा पठाउँदाखेरि त्यो स्टुडेन्टले त्यहाँ गएर चाहिँ कति पढाउँछ के पढाउँछ भनेर जसरी चाहिँ इन्टर्नल र एक्सटर्नल पुगेर हेर्नुहुन्छ, त्यसै गरी जुन होटलहरूमा होटल म्यानेजमेन्टका कलेजहरूबाट पठाउनुहुन्छ इन्टर्नसिपका लागि त्यसले त्यहाँ गएर कति गरिरहेछ के गरिरहेछ भनेर हेर्ने सिस्टमहरू के कसो छ, त्यहाँतिर त्यो रिइन्फोर्समेन्टको कामहरू भइरहेका छैन। त्यसले गर्दाखेरि यो अलिक कम्प्लिकेटेड छ। अब चाहिने कुरा त के हो भन्दाखेरि इन्टर्नसिप भनेको त्यतिकै एउटालाई लिएर आएर काम मात्र लगाएर भोलि एउटा चिठी लेखेर पठाइदिएको भरमा काम त्यसरी लिन त पाइँदैन नि त। त्यो चिज एकदम जायज छ, त्यो कुरा इन्टर्नसिपको कुरा, इन्टर्नसिपलाई फर्मलाइज गर्ने कुरा होइन, त्यसलाई चाहिँ हाम्रो ग्लोबल के भन्छ ब्रोडर इकोनोमीको चाहिँ पर्सपेक्टिभबाट हेर्ने कुरा, इकोनोमिक कन्ट्रिब्युसनको हिसाबले त्यसलाई हेर्ने कुराहरू त्यहाँ राम्रो छन्। तर त्यही पार्टमा चाहिँ हामीले यसलाई अझ केयर सेक्टरको पर्सपेक्टिभबाट हेर्ने भन्दा त्यो झन् छुट्या छ, केयर सेक्टर पनि जोडिनुपर्ने हो। अब हुन त अहिले अब इन्टर्नसिप र त्यो केयर सेक्टर यसो हेर्दा दुइटा छुट्टो छुट्टै जस्तो लाग्छ, तर होइन, किनभने हस्पिटालिटी सेक्टरको सर्टेन आस्पेक्टमा केयर सेक्टरको पनि त्यहाँ इन्भल्भमेन्ट छ। र अनि जस्तो नर्सिङ पढ्ने अरू चाहिँ स्पेसिफिक चाहिँ यो फिजियोथेरापी पढ्ने के पढ्नेहरूले त केयर सेक्टरमा काम गरिराख्नु भएको छ नि त, त्यहाँ पनि त इन्टर्नसिपको लागि भनेर गरेको छ। यो सबै डिटेल्सहरूमा एक्चुली काम गर्न बाँकी छ। यो अहिले 15 गते भनेर बुझ्नु पर्यो, यो 15 गते भन्दा पछिका काम निकै बाँकी छन्। त्यसभित्रको डिटेल्सहरू उहाँले बुझ्नु भएको छ छैन, छैन भने विज्ञहरूलाई बोलाएर बुझ्न सकियो। विज्ञहरू नेपालका जस्तो चाहिँ के भन्छ फ्रीमा काम गरिदिने विज्ञहरू उहाँहरूले पाउनुहुन्न, उहाँहरूले सहयोग गरिराख्नु भएको छ, सो उहाँहरूले हेल्प गर्नुभयो भने यो राम्रै हुन्छ होला।
2: अर्को पक्ष भनेको जुन यो विशेष गरी यो वैदेशिक रोजगारीलाई पनि अझ सुरक्षित र मर्यादित बनाउने कुरा पनि गरिएको छ, यसलाई चाहिँ कसरी मूल्याङ्कन गर्नुहुन्छ?
18: अब यो चाहिँ कस्तो भने लङ टर्मको भिजन राखेर यो अघि भनेका जति पनि कुरा छन् यो सबै रिजल्ट गरेपछि अल्टिमेट हुने रिजल्ट एन्ड रिजल्ट हो त्यो। अब एन्ड रिजल्टलाई नै एनाउन्सै नगर्दाखेरि त झर्नु हुँदै भएन, त्यो एनाउन्समेन्ट हो, ठिक हो, राम्रो चाहियो थियो, त्यो चाहिँ ब्रोडर थिम हो, त्यो थिममा बसेर अघिका सब थिमहरूमा काम गर्नुपर्ने हो। अब अहिले देखेका जस्तो 3-4 कुरा यसले जुन बजेटमै एनाउन्स भएको चाहिँ बायोलेटरल एग्रिमेन्टलाई रिभिजिट गर्ने कुरा होइन, त्यसपछि आएर ठगीका कुराहरूलाई गर्ने चाहिँ हेर्ने कुराहरू, यी सबै जे जे कुराहरू आएका छन् यो राम्रो कुरा हो. अब यही पनि के छ भन्दाखेरि अब डिटेल प्लानमा त्यो ट्राइब्युनलहरूलाई जुन श्रम ट्राइब्युनलहरूको कुराहरू छ एक्टिभ बनाउने गर्ने भनेको छ. त्यसै गरी चाहिँ वैदेशिक रोजगार न्यायाधिकरणलाई पनि चाहिँ ठाउँ ठाउँमा उच्च न्यायालय मार्फत चाहिँ गर्ने कुराहरू गर्यो भने जस्तो हाम्रो एनएनएसएमका अध्यक्ष अधिवक्ता कृष्ण नेपालीले भन्नुहुन्छ यो चाहिँ के भन्छ टेम्पररी सेसन्सहरू गर्न कोर्ट सेसन्सहरू गर्न सकिन्छ भन्नुहुन्छ. त्यस्ता खालका कार्यक्रमहरू मार्फतबाट चाहिँ गर्न सक्यो भने त्यो एड्रेस होला. यस्ता धेरै कुराहरू छन् जुन गरिसकेपछि यो एनाउन्समेन्ट नगरे भए पनि हुन्थ्यो.
3: यो अर्को भनेको यो नयाँ गन्तव्य मुलुकसँग पनि श्रम सम्झौता विस्तार गर्ने भन्ने कुराहरू पनि छ. यो चाहिँ साँच्चै आवश्यक थियो.
18: यो एकदमै आवश्यक थियो किनभनेदेखि हामी अहिले कस्तो खालको छौँ भने टेक्ने ठाउँ नभएको अवस्थामा छौँ. हामीसँग आजको मितिमा 13 श्रम सम्झौता छन्. ती 13 श्रम सम्झौता पनि कस्ता खालका छन् भन्दा मेमोरान्डम अफ अण्डरस्ट्यान्डिङ टाइपका भनेको सफ्ट चाहिँ खालका ल हो होइन, जसमा हामीले चाहिँ जसको ग्राउन्डबाट चाहिँ हामीले कुनै पनि कोर्टमा अपिल गर्न मिल्दैन, अण्डरस्ट्यान्डिङ हो होइन. त्यो कारणले गर्दाखेरि त्यो त रिभिजिट गर्नै पर्ने थियो. र त्यो बाहेक चाहिँ हामीले श्रम सम्झौता नगरेका राष्ट्रहरूमा श्रमिक पठाउँदाखेरि नेगोसिएसन गर्नलाई ठाउँ छैन, त्यो कारणले गर्नै पर्थ्यो. र पिपल फोरम फर ह्युमन राइट्स पिपल फोरम भन्ने संस्थाले त्यो नगरिकन नपठाउनु भनेर पीआईएल नै गरेको थियो र पीआईएलमा एउटा भर्डिक्ट पनि आएको थियो. भनेपछि यो त त्यसको त्यो भर्डिक्टको लाइनमा छ क्या, त्यो कारणले गर्नुपर्ने थियो. तर कस्तो खालको भन्दाखेरि प्रपर होमवर्क पनि गरौं. र अर्को त्यो द्विपक्षीय श्रम सम्झौता भनेको चाहिँ पब्लिक डोमेनमा हुनुपर्ने चिज हो, जसलाई हामीले एनालाइसिस गर्न पाउनुपर्ने थियो. त्यो चिज चाहिँ अहिले पनि नभएको छ एउटा गुनासो. अब यो मौकाको फाइदा उठाएर मैले गुनासो पनि राखेँ.
3: पटक पटक यो दोहोराइ नै रहेका छौँ, विशेष गरी यो विदेशबाट फर्केका जति पनि रिटर्नीहरू हुनुहुन्छ. अब समयचक्र हेर्दाखेरि 10-10 वर्षको कुराकानी पनि गर्यो. हामीले अघिल्लो भेटमा चाहिँ 52 सालदेखि नेपालमा वैदेशिक रोजगारी व्यवस्थापनका कुराहरू पनि गर्यो. अबको समय भनेको अलिकति रिटर्नीहरूको संख्या पनि बढ्दै जाने भन्ने कुरा चाहिँ अघिल्लो कुराकानीमा पनि हामीले गरेका थियौँ. उहाँहरूको जति पनि सिप छ र उहाँहरूले ल्याउने जुन पुँजी छ त्यसलाई चाहिँ उत्पादनशील क्षेत्रमा लगाउने भन्ने कुरा छ, त्यसको लागि चाहिँ के गर्नुपर्छ?
18: हामीसँग चाहिँ पहिला कन्सेप्चुअली के क्लियर हुनु पर्यो भन्दाखेरि हामीले पुँजी मात्रै भनिराखेका छौँ क्या. पुँजीको चार प्रकार चाहिँ हामीले बिर्सिनु भएन. एउटा सामाजिक पुँजी पनि ल्याउँछ, सांस्कृतिक पुँजी पनि ल्याउँछ, मानवीय पुँजी पनि ल्याउँछ, अनि बल्ल आर्थिक पुँजी ल्याउने हो. पैसा फोर्थ हो. त्यो कारणले यो हामीले पैसालाई युटिलाइज गर्ने मात्रै कुरा गर्यौं. मलाई यो बजेटमा एउटा बन्न नपरेको कुरा अर्को एउटा पनि के छ भने एउटा चाहिँ उत्पादनशील क्षेत्रमा लगानी गर्ने भनेको छ. अनुत्पादक कसरी हुन्छ एउटा व्यक्तिले लिएर आएको पैसा हुनै हुँदैन क्या. त्यो कन्सेप्टै रङ हो. त्यो ग्राउन्डबाट बाहिर निस्क्यौँ, लेट्स ग्रेजुएट फ्रम द्याट क्या. हामी चाहिँ अहिले पनि त्यही कुरा, एउटा मान्छेले मेरो छोराछोरीलाई राम्रो स्कुलमा पढाउँछु, हेल्थ चाहिँ कभरेज राम्रो दिन्छु, मिठो खाना दिन्छु, पहिलाभन्दा सुकिलो मुकिलो लुगा लाउन दिन्छु भनेरै वैदेशिक रोजगारीमा जाने हो भने त्यही नै प्रोडक्टिभ काम हो क्या. अब यसलाई अनप्रोडक्टिभ भनिएको छ, लगानी गर भने अब घरमा चाहिँ मन कल्पाएर अनिखेर त्यहाँ अर्को ठाउँमा लगानी गर्न जान्छ, जाँदैन नि. त्यो इम्प्र्याक्टिकल कुरा गरेर हुँदै हुँदैन. त्यो एउटा चाहिँ मलाई चित्त नबुझेको कुरा पहिलेदेखि मैले भनिराखेको. र अनि त्यसपछि यो कुरालाई चाहिँ हामीले कसरी हेर्नु पर्यो भने त्यो चिजलाई कसरी युज गर्ने भनेको. केही गरी एउटा मान्छेले फेसनेबल हुन चाहन्छ भनेदेखि त्यो फेसनेबल हुनको लागि चाहिने लुगा चाहिँ उत्पादन गर्नेतिर पो सरकारले ध्यान दिने हो त. लुगा चाहिँ त अलि सामान्य लगा भनेर बस्ने होइन नि. त्यतातिर ओरिएन्टेशन बिग्रियो कि हाम्रो सरकारको. त्यो कारणले गर्दाखेरि सिप पुँजीलाई चाहिँ उपयोग गर्ने हो भने उसको रुचि हेर्नु पर्यो, उसको आवश्यकता हेर्नु पर्यो, उसको क्षमता हेर्नु पर्यो. क्षमता रुचि र आवश्यकता राम्रोसँग एनालाइसिस गरेर त्यो अनुसारको प्रडक्ट ल्यायो भनेदेखि नभने पनि हुन्छ, यो नभनिकन पनि आफै हुन्छ कि त्यो लाइनमा जान्छ. तर हामीले के गरिराखेका छौँ त भन्दा हामीले खालि फाइनेन्सियल क्यापिटललाई मात्रै फोकस गरिराखेका छौँ. हामीले अरू क्यापिटलहरूको कुराहरू गरिराखेका छैनौँ. एउटा मान्छेले 10 वर्ष विदेशमा बस्दा सिकेको राम्रोसँग सुट लाउनलाई सिकेर आयो भने उसको छोराछोरीलाई सुट सिलाइदिएर अनप्रोडक्टिभ भन्न पाइन्छ? त्यो त कल्चरल क्यापिटलको ट्रान्सफर हो नि त.
3: सर, अब चाहिँ यो जुन विशेष गरी श्रमिक अधिकार र सामाजिक सुरक्षाको पाटोमा पनि अलिकति अघि नै कुराकानी त जोडिसकेको छ. यो बजेटमा चाहिँ श्रमिक र रोजगारदातालाई अनिवार्य रूपमा श्रम रजिस्ट्रीमा चाहिँ आबद्ध गर्ने भन्ने कुराहरू पनि छ. र सँगसँगै यो विशेष गरी लिखित सम्झौता गर्ने, न्यूनतम ज्यालाका कुरा, बिमा र बैंक मार्फत चाहिँ तलब भुक्तानी अनिवार्य गर्ने घोषणा पनि, यी कुराहरू चाहिँ कार्यान्वयन हुन सक्लान् कि नसक्लान्?
18: यो चाहिँ कस्तो भने अहिले अहिले देखेको प्रब्लम भनेको इन्सेन्टिभको हो. जस्तो यो त हाम्रो इन्टरनल लेबर मार्केटलाई बढी फोकस्ड कुरा हो कि यो चाहिँ. र यो चाहिँ कस्तो भने इन्सेन्टिभ है हामीले गर्न नसकेको कारणले, जस्तो एउटा उद्योगले आफ्नो चाहिँ श्रमिकहरूलाई सबै सुविधा दिनबाट किन चाहिँ हिचकिचाइरहेको छ, किन करको दायरामा आउन हिचकिचाइरहेको छ, किन सामाजिक सुरक्षामा लान सकिराखेको छैन भन्दा यसका अन्य पेरिफेरल कारणहरू पनि छन्. जस्तो योभन्दा अगाडि मैले हजुरलाई हाम्रो कुराकानीमा कुरा गरे जस्तो मलाई लाग्छ, हाम्रो बोर्डर लाइनमा भएका उद्योगहरूले सकेसम्म इन्डियनहरूलाई रिटेन गर्न खोज्छ नि त. किन भन्दा यहाँ चाहिँ ट्रेड युनियनको कुरादेखि लिएर छुट्टीका कुरादेखि लिएर दिनुपर्ने अन्य सुविधाका कुरादेखि लिएर यो टिओआर दिनुपर्ने टिओआरमा काम गर्दाखेरिको शर्तहरूका कुराहरूदेखि लिएर त्यसमा चाहिँ इन्डियनहरू ल्याउँदाखेरि सहज भएको कारणले इन्डियनले चाहिँ नेपाली वर्कफोर्सलाई रिप्लेस गरिराखेका कुरा त छ नि त. यो त यथार्थ हो. भनेपछि त्यहाँनिर हामीले इन्सेन्टिभाइज गर्न सक्यौँ र त्यो इम्प्लोयरलाई दिन सक्यो भने त उसले त नेपाली वर्कर्सहरू लिन्थ्यो होला नि त. हो त्यसरी हामीले हेरिरहेका छैनौँ कि. यसलाई हामीले के भन्यौँ भने टुक्रा टुक्रा टुक्रा गरेर हेऱ्यौँ, छुट्टा छुट्टा हेऱ्यौँ. जबकि यो एउटै एउटा नेटवर्कको अथवा भनौँ यो हेक्सागनको छवटा पोइन्ट हो. त्यसलाई चाहिँ हामीले के गरेर विचार गर्यौँ भन्दाखेरि छवटा कुना नभनेर यो छवटा चाहिँ बिन्दु भनेर हेऱ्यौँ कि. बिन्दु होइन, यो कुना हो. त्यसरी हेरियो भने यो रिजल्भ हुन्छ. नत्र चाहिँ कस्तो भनेदेखि हामीले रोजगारदातालाई चाहिँ दपेट्यौं भने रोजगारदातालाई धेरै दपेटिसकेपछि त उसले सकेसम्म नाफा त उसले नाफै गर्न भनेर बस्यो भने नाफा उसले अन्त बाटोबाट नाफा निकाल्न खोज्छ नि त. त्यो कारणले गर्दा यो कारणमा जान नसकेको अहिले पनि त्यही हो, पछि पनि त्यही हो. भनेपछि हामीले उसलाई दिने इन्सेन्टिभ के हो त, त्यो कुरामा हाम्रो क्लियर भइरहेको छैन. जब क्लियर हुन्छ यो लागू हुन्छ, जबसम्म क्लियर हुँदैन लागू हुँदैन. अहिलेको इन्सेन्टिभ के त भन्दाखेरि उद्योग गर्न ब्यासु मात्रै क्या. त्यतिले त भएन नि त. त्यो उद्योग गर्न दिनलाई अरू अन्य पूर्वाधारका कुराहरू, जस्तो सड़क बाटो जो कतिको जोडिया छ, थ्री फेज लाइन लिनलाई कतिको सहज भएको छ, उसले चाहिँ त्यो वर्करको चाहिँ रिक्रुटमेन्टको लागि कति सहज भएको छ, उसले र मेटेरियल प्रोक्युरमेन्टको लागि कतिको सहज भएको छ, अनि त्यसपछि आएर यो क्रस बोर्डर चाहिँ आउँदाखेरि भन्सारमा कतिको सहजीकरण भएको छ, यी सबै कुरा त हेर्छ त. त्यतातिरको आस्पेक्टबाट चाहिँ नहेरिदिने अथवा हेरेको भयो भने न्यून रूपमा हेर्ने र खालि यहाँ भएको वर्कर्सको उसलाई मात्रै चाहिँ हामीले इन्सेन्टिभको रूपमा हेर्ने हो भने त यो कुरा त रिजल्भ हुनेवाला छैन. वर्कर्स राइट्सलाई कर्टेल गरेर उसलाई दिनुपर्छ भनेको होइन, तर उसको पनि त यहाँनिर पाउनुपर्ने जुन सेवा सुविधा छ त्यसमा त ग्यारेन्टी गरिदिनु पर्यो नि त. त्यो दुइटैलाई बेनिफिट हुने कुरा हुन्छ क्या. त्यो भयो भने रोजगारदाताले दिन्छन् होला भन्ने अपेक्षा गर्न सकियो. अहिलेकै अवस्थामा त उसले सकेसम्म नाफै कमाउन खोज्छ र नजान नै खोज्छ नि त.
1: यो अर्को अघि अलिकति यो स्टार्टअप र उद्यमशीलताको बारेमा पनि कोटाइसक्नु भएको छ यहाँले. विशेष गरी यो स्टार्टअप र नव उद्यमलाई चाहिँ विशेष गरी यो रोजगारी सृजनाको माध्यमका रूपमा चाहिँ कतिको महत्व दिइएको छ.
18: अब यो चाहिँ मेरो एकदम ठूलो पहिलेदेखिको आग्रह माग नै यही थियो क्या. हामीले के हो भन्दा जबसम्म माइक्रो इन्टरप्राइजेसहरू फस्टाउँदैनन् त्यो ठाउँमा ठूला इन्टरप्राइजेसहरू आएर गरेर केही पनि हुनेवाला छैन. किनभने माइक्रो इन्टरप्राइजले सप्लिमेन्ट गर्छ कि ठूला इन्टरप्राइजेसहरूलाई, त्यसले गर्दाखेरि माइक्रो इन्टरप्राइज ग्रो हुनै पर्थ्यो. त्यो कारणले स्टार्टअपको आइडिया ब्रिलियन्ट आइडिया हो, यहाँनिर सपोर्ट गर्नै पर्छ. अब हामी क्लियर चाहिँ हुनुपर्छ है, कसरी, कुन दायरामा, कुन स्कोपमा, कुन सेक्टरमा भन्ने कुराहरू चाहिँ हामीसँग क्लियर क्ल्यारिटी हुनुपर्छ. त्यो क्ल्यारिटी भइसकेपछि चाहिँ हामीले के गर्न सक्छौँ त भन्दा यो कुराहरूले यो कुरालाई इन्सेन्टिभाइज गरेर हामीले दिन सक्यो भने, यसलाई नै इन्सेन्टिभको रूपमा चाहिँ अगाडि बढाउन सक्यो भनेदेखि चाहिँ त्यसले हाम्रो ग्रोथलाई हेल्प गर्छ. अहिलेको अवस्थामा हामीसँग स्टार्टअपको कन्सेप्ट पनि राम्रो छैन. हामी केमा काम गर्छौँ जहिले पनि भन्दाखेरि मैले अघि भने जस्तो यो हाम्रो कन्सेप्ट चाहिँ फेरि हेक्सागन दिमागमा आयो, हेक्सागनै सोचौँ. हेक्सागनको चाहिँ पाँचवटा पोइन्ट भनेर हामी बुझिराखेका छौँ, हेक्सागन बुझिराखेका छैनौँ कि पाँचवटा डिफ्रेन्ट पोइन्ट भनेर. त्यसलाई हामीले जब लाइनले ड्र गर्छौँ त्यो चाहिँ के हो त भन्दा पाँचवटा कर्नर हुन्छ, त्यसले एउटा एरिया कभर गर्छ. जस्तो एउटा कुनै मान्छे हामी केही गरी चाहिँ यो स्टार्टअपलाई मोमो उत्पादनसँग जोडेर हेर्ने हो भनेदेखि सबैले मोमो पोको पारेर भ्यार भ्यार पारेर चाहिँ उसिनेर मात्रै बेचेर हुन्न क्या. त्यहाँ एउटाले किमा बनाउनु पर्यो, एउटाले पिठो बेल्नु पर्यो, अर्कोले त्यो किमालाई ठाउँ ठाउँमा पुर्याउनु पर्यो. त्यो गरेर जब हामीले त्यसलाई चाहिँ हेक्सागोनल स्टाइल, अब हेक्सागोन होइन पेन्टागन भनौँ, र त्यो पेन्टागन स्टाइलमा हामीले गर्न पाँचवटा पोइन्टबाट चाहिँ गर्न सक्यो र पाँचवटा कर्नरबाट गऱ्यो भने त्यसले एउटा एरिया कभर गर्छ र त्यो सस्टेनेबल हुन्छ. नत्र चाहिँ के हुन्छ त भन्दा त्यो सस्टेनेबल हुँदैन. यो चाहिँ कस्तो खालको हुन्छ भने सबैले एउटा गरेपछि त त्यहाँनिरको एउटा मार्केट त लुज गर्छ नि त. जस्तो त्यो चेनमा के हुन्छ त भन्दाखेरि एउटाको मोनोपोली हुन्छ नि त. त्यो मोनोपोली भयो भने त उसले आफ्नो बेनिफिटमा चलाउँछ नि, त्यसरी हुँदैन. त्यो कारणले यसलाई हेर्ने तरिका चाहिँ के हुनु पर्यो भन्दा सबैजनाले एउटै प्रोडक्सन होइन, सबैजनाले त्यो प्रोडक्सन चेनमा काम गर्नु पर्यो क्या. त्यसरी गर्यो भने हुन्छ, त्यो स्टार्टअपमा पनि त्यो कुरामा ध्यान दियो भने राम्रो कुरा हो, यसले प्रोडक्सन राम्रो दिन्छ.
19: यो अर्को भनेको वन हरित उद्योग र रोजगारी पनि रहेछ त्यसमा. अनि विशेष गरी यो तपाईँको जडीबुटीका कुराहरू अनि गैरकाष्ठ वन पैदावारका कुराहरू, काठ उद्योगका कुराहरू पनि यसमा आएका रहेछन्. अनि अर्को कुरा भनेको वनमा आधारित उद्योगले चाहिँ ग्रामीण क्षेत्रमा चाहिँ रोजगारी सिर्जना गर्ने कुराहरू पनि यसमा समावेश गरिएको छ. यो वनलाई संरक्षणको सीमित दायराबाट निकालेर चाहिँ हरित यो भनौँ औद्योगिकरणसँग जोड्ने नीति चाहिँ कतिको व्यावहारिक छ.
18: अब यो चाहिँ कस्तो भने व्यवहारिक अव्यवहारिक भनेर यस्तो राइट एन्ड रङको एन्सर हुँदैन. यो चाहिँ यो चाहिँ के भने हामीसँग भएको वनको डिफ्रेन्ट प्रकारहरू छ नि, त्यो प्रकारहरूमा अहिले भएको सामुदायिक वन कबिलियत वन जुन छ, यो वनको उपभोग कसरी गर्ने भन्नेसँग जोडेर त्यसको डिटेल्स प्लान आयो भने बल्ल हामीले चाहिँ यो सही वा गलत भनेर भन्न सकिएला होइन. नत्र अब अहिले जुन जसरी भनिरहेको छ, यो त माइक्रो लेभलमा त विभिन्न तराईका जिल्लाहरूमा मैले आफैले गएर हेरेको छु होइन. जस्तो मसलाकोबाट चाहिँ धुप बनाउने अनि एन्टी के अरे पेस्टिसाइड्सहरू बनाउनेहरू, तितेपातीबाट पेस्टिसाइड बनाउने, यी सबै कुराहरू त भइ नै राखेको छ नि. अहिले भएकै कुरा हो यो, नयाँ नौलो केही पनि होइन. मैले अघि भने प्याकेजिङ राम्रो हो यो भन्छ. यो चिजलाई चाहिँ हामीले राम्रोसँग प्रपरली कोअर्डिनेटेड वेमा गर्न सक्यो भने राम्रो हो. जस्तो हामीसँग चाहिँ यो के अरे उपभोक्ता वन समितिको समिति छ, नेपालको वान अफ द राम्रो चिज जुन चाहिँ ग्लोबल्ली रिकगनाइज भएको होइन. त्यसबाट त्यो मार्फतबाट हामीले भइरहेको स्ट्रक्चरलाई युज गर्ने किन कन्जुसाइ गर्नु, कि भएको चिजहरूलाई युज गरौँ न पहिला. भनेपछि यो त्यो स्ट्रक्चरबाट हामी गएर यसरी गर्न सक्यो भनेदेखि यसले प्रोडक्टिभ होला. होइन अब हामीले हाम्रो देखेको पकेट क्षेत्रको सभासदले चिनेको मान्छेको र त्यो कम्युनिटीको भनेर गयो भनेदेखि चाहिँ यो फेल हुन्छ. नत्र भने यसले चाहिँ प्रोडक्सन राम्रै दिन्छ. जस्तो अहिले यो के अरे वन क्षेत्रमा, राष्ट्रिय वनमा अहिले गइरहेको वन पैदावार बाहेकका अन्य जुन छ नि, भनेको आफै ग्रो हुने, त्यसमै पनि कति चिजलाई हार्भेस्ट गर्न सकिने ठाउँ छ नि त. त्यहाँ हार्भेस्ट हुन पाएको छैन होइन. तर हार्भेस्ट नहुँदाखेरि वेस्ट गइराखेको छ, त्यो हार्भेस्ट गर्दाखेरि फेसिलिटेट हुन्थ्यो. जस्तो मैले रुख काट्ने कुरा गरे होइन, मैले भनेको उन्युको कुराहरू होइन, त्यहाँनिर च्याउको कुराहरू, त्यो त वेस्ट भएर जाने चिज हो नि त. अब त्यो कति मात्रामा ओसिलो स्थानबाट आउने च्याउले त्यहाँको न्युट्रिसनलाई चाहिँ सप्लिमेन्ट गर्छ, बाँकी त वेस्टै हो, ड्राई भएर जाने चिज हो. भनेपछि त्यो कति हो के हो भने क्यालकुलेटेड भएर, मलाई त्यो म विज्ञ होइन, तर क्यालकुलेट गरेर हामीले त्यसबाट एक्सट्राक्ट गर्न सक्यो भने त्यो पनि त इकोनोमिक कन्ट्रिब्युसनको पार्ट होला नि त. सो त्यो लेभलको हेर्नुपर्छ यसमा चाहिँ. खालि हामीले वन जोगाउने भनेर वनलाई एकदम त्यो कन्फाइनमेन्टमा राख्ने अनि उपभोक्ता वनलाई चाहिँ छाडा छोड्ने भने जस्तो गरेर चाहिँ हुँदैन. जस्तो लास्ट टाइम अर्को एउटा योसँग जोडेर हेर्नुपर्ने कुरा वनको कुरा उठ्या भएर, वन्यजन्तु र मानवको द्वन्द्व जुन छ त्यो त यसले निराकरण गर्न सक्छ, यो प्लानले निराकरण गर्न सक्छ. तर अहिले पनि त हामीसँग व्यवस्थापन त भइराखेको छ नि त्यो चिजलाई. त्यसलाई के गर्नु पर्यो त भन्दा राम्रा गुड प्र्याक्टिसेसहरूलाई लिएर आएर त्यसलाई अरू ठाउँमा रेप्लिकेट गर्नु पर्यो. त्यसमा भएका अलिकति नेगेटिभ जुन प्र्याक्टिसेसहरू छ त्यसलाई रिड्युस गर्दै जानु पर्यो. यसरी हेर्नुपर्छ. तर अब अहिले त्यति धेरै डिटेल स्टडी भएको जस्तो लागेन.
19: अब जुन अहिलेको बजेट छ, अब यो बजेटले चाहिँ विशेष गरी रोजगारीको क्षेत्रमा चाहिँ कस्तो प्रभाव पार्ने देखिन्छ?
18: अब यो चाहिँ कस्तो भने अहिले भइरहेकै कुराहरू चलिराख्छ, यसमा नयाँ नौलो ठ्याक्कै ड्रास्टिक केही पनि चेन्ज हुनेवाला छैन, यसले केही पनि दिँदैन. अब यो फर्स्ट इयरको इम्प्लिमेन्टेशनबाट यही सरकारले अर्को वर्ष चाहिँ यसको एक्सपिरियन्सबाट नयाँ कुरा अलिकति डिटेल्ड प्लान यसरी ल्यायो भने चाहिँ केही होला. यो चाहिँ स्टेपिङ स्टोनको रूपमा मान्न सकिन्छ. बिग्रिँदैन केही पनि, राम्रो पनि केही पनि हुँदैन, बन्दैन पनि. यो किनभने यसले क्लियर दिएन. अब अघि भने जस्तै 15 गतिको डाउटलाई एकछिन राखेर हेर्ने हो भने चाहिँ यसले त्यो सर्टेन आस्पेक्टमा क्लियरिटी ल्यायो भने यसले अगाडिको स्टेप चाहिँ राम्रो हुन्छ.
19: विशेष गरी सरकारलाई चाहिँ के सुझाव दिनुहुन्छ?
18: अब यो योजनाका हिसाबले राम्रो कुराहरू ल्याउनु भएको छ, हामीले मागेकै कुराहरू ल्याउनु भएको छ होइन. र उहाँहरू पनि यही समुदायको, यही समाजको, यही राष्ट्रको भएको कारणले गर्दाखेरि बाहिरका कुरा ल्याउनुहुन्न उहाँहरूले, हामीलाई थाहा छ. अब के गर्नु पर्यो भन्दा यसलाई इम्प्लिमेन्टेशनमा जाँदाखेरि चाहिँ विज्ञहरूसँग सल्लाह गरेर सबै स्टेक होल्डरसँग सल्लाह गरेर नेगेटिभ पोजिटिभ सबै कुराहरू हेरेर एसेसमेन्ट गरेर मात्र अगाडि बढ्दाखेरि राम्रो हुन्छ, नत्र यो नारा नारामा मात्रै सीमित हुन्छ, यो अगाडि बढ्दैन। त्यो कारणले गर्दाखेरि यसमा चाहिँ के गर्नुपर्ने छ भन्दा यसको डिटेल्ड प्लानहरू चाहिँ डिटेल्ड प्लान है, फेरि त्यो भनेर प्लान मात्रै होइन, यो त एनाउन्समेन्ट मात्रै हो। डिटेल्ड प्लानहरू गर्दाखेरि चाहिँ चित्त बुझ्ने पार्टीसँग, नबुझ्ने पार्टीसँग, अपोनेन्टसँग, सँगै भएकासँग सबैसँग कुरा सुनेर बुझेर अनि बल्ल डिसिजन लियो भने यसले अगाडिको बाटो राम्रो देखाउँछ। यो वर्ष हामीले खालि यसको सल्लाहमा बितायौँ भने अर्को वर्ष राम्रो हुन्छ। एकदमै हतार गरेर होइन भोलि नै मलाई रिजल्ट चाहिएको छ देखाउनु परेको छ भनेर गर्दा झन् बिग्रिने चान्सेसहरू हुन्छ। त्यो कारणले गर्दाखेरि नआत्तिकन अहिले पनि बिग्रिया केही पनि छैन, राम्रै कुराहरू त भइराखेको छ, पोजिटिभ नै छ। भनेपछि अब प्रपर प्लान गरिएन भने चाहिँ जटिल छ, समस्यामा नलगौं, जटिलतामै राखौं, त्यो जटिलतालाई सहजीकरण गर्दैछौ, सहज बनायौं भने राम्रो हुन्छ। र सहज बनाउने एउटा तरिका चाहिँ के भने, नेपालमा सबैभन्दा बेस्ट ऊ चाहिँ के छ भन्दा, नेपाल सरकारलाई विज्ञहरूले हरदम सहयोग गरेका छन्, सहयोग लिऊ। उहाँहरूले कहिले पनि त्यस बापतमा मलाई इन्सेन्टिभ चाहियो भनेर माग्नु पनि भएको छैन, सकिन्छ दिउँ, नसके पनि सम्मान गरेर उहाँहरूसँग चाहिँ विज्ञता उहाँहरूको विज्ञतालाई उपभोग गरौं। त्यसपछि जसलाई जसको सरोकार हो त्यसलाई नै सोधौं, होइन खेलाडीहरूले खेलौं, दर्शकहरूले गएर खेल्न नथालौं, रेफ्रीले आफै गोलानी काम नगरौं, त्यति गर्यो भने राम्रो हुन्छ। सबैले आफ्नो आफ्नो जिम्मेवारीमा काम गर्यो भने अगाडि बढ्न सजिलो हुन्छ। तर के नसोचौं भन्दाखेरि यही एक वर्षमा काय पलट हुन्छ भनेर चाहिँ केही पनि हुँदैन। यो एक वर्षमा फाउन्डेसन बन्यो भने अर्को वर्ष पक्कै पनि हामीले सबैले फिल गर्ने गरी चेन्ज आउँछ।
6: हुन्छ सर, तपाईँको महत्वपूर्ण समय र जानकारीको लागि धेरै धेरै धन्यवाद।
18: हजुर, यहाँलाई पनि धेरै धेरै धन्यवाद। अब मेरो आफ्नो अनुभव आफ्ना कुराहरू राख्न पाइयो र विशेष गरी चाहिँ मनमा अघि लागेका दुई तिनवटा गुनासा थिए त्यो पनि भन्न पाइयो, धेरै धेरै धन्यवाद।
20: उहाँ हुनुहुन्थ्यो श्रम तथा आप्रवासन विज्ञ निलाम्बर बडाल। आजको देश परदेश तपाईलाई कस्तो लाग्यो? कार्यक्रम सुन्दा तपाईको मनमा लागेको कुरा जान्न हामी सधैँ उत्सुक छौं। उज्यालोको फेसबुक पेज facebook.com/उज्यालो र इमेल ठेगाना this@unionn.com.np मार्फत आफ्नो समस्या, प्रश्न र भोगाईका साथै हामीलाई सल्लाह र सुझाव दिन तथा गुनासो र जिज्ञासा पनि छाड्न सक्नुहुन्छ। हामी तपाईका गुनासा, सुझाव र प्रतिक्रियाको सधैँ स्वागत गर्छौं र तपाईलाई परेका समस्या समाधान गर्न कोशिश गर्छौं। तपाईको परदेशको भोगाई उज्यालो अनलाइनमा प्रकाशित पनि गर्छौं। देशभरका विभिन्न एफएम रेडियो स्टेशन, उज्यालो एप्लिकेशन, उज्यालो अनलाइन तथा फेसबुक लाइभबाट एकसाथ प्रसारण भइरहेको कार्यक्रम देश परदेशको समय आजलाई सकिन लाग्यो। कार्यक्रम सुन्नु भएकोमा तपाईलाई धन्यवाद। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज, उज्यालो अनलाइन.com र उज्यालोको मोबाइल एप्लिकेशनमा खबर र जानकारी पढ्न र सुन्न अनुरोध गर्दै आजलाई प्राविधिक साथी संघर्ष विष्टसँगै म महेश गेवाली पनि बिदा माग्छु। नमस्कार।

0: पिपल्स क्याम्पस काठमाडौँको भर्ना सम्बन्धी सूचना।
1: 45 वर्षको विश्वास बोकेको देशकै अग्रणी सामुदायिक क्याम्पस पिपल्स क्याम्पस काठमाडौँ पकनाजोलमा व्यवस्थापन तर्फ कक्षा 11 भर्ना खुल्यो।
0: अनुभवी शिक्षक शिक्षिका, स्मार्ट पढाइ र उज्जवल भविष्य अब सबै एकै ठाउँमा।
1: यहाँ टियु अन्तर्गतका MBS, BBA, BBM र BBS कार्यक्रमहरू पनि सञ्चालनमा छन्।
0: थप जानकारीका लागि फोन नम्बर 01-5351-990 सम्पर्क गर्नुहोला।
2: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित। इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुविसु सुरक्षा।
3: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पिड र स्टेबल इन्टरनेट।
2: साथै सुविसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित।
3: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ।
2: सुविसु, छिटो पनि सुरक्षित पनि। थप जानकारी तथा बुकिङका लागि
4: 01-42-3888 98-12-35-8888।
0: नेहरूले मिरमिरे लघुवित्त वित्तीय संस्थाको अत्यन्त जरूरी सूचना। यस नेहरूले मिरमिरे लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 पुस मसान्तसम्ममा 365

0: खैरानी माध्यमिक विद्यालयमा कक्षा 11 नयाँ शैक्षिक सत्रको लागि भर्ना खुल्यो।
1: विगतका वर्षहरूमा गण्डकी नै उत्कृष्ट र एसईई 2082 शुक्ला गण्डकीमा सामुदायिक तर्फ उत्कृष्ट नतिजा ल्याउन सफल
0: खैरानी माध्यमिक विद्यालयमा कक्षा 11 कम्प्युटर साइन्स सहित शिक्षा र व्यवस्थापन समूहका विषयहरूमा अंग्रेजी र नेपाली दुवै माध्यममा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ। थप जानकारीको लागि खैरानी माध्यमिक विद्यालय शुक्लागण्डकी 6 फोन नम्बर 0965702439 मोबाइल 9956063636।
2: माउन्ट अन्नपूर्णमा नदीपुरमा कक्षा 11 भर्ना सम्बन्धी सूचना। एसईई उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूमा हार्दिक बधाई तथा शुभकामना सहित गण्डकी प्रदेशकै पहिलो निजी विद्यालय यस माउन्ट अन्नपूर्णमाविमा नयाँ शैक्षिक सत्र 2083 लागि म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, टुरिज्म एण्ड माउन्टेनियरिङ र कम्प्युटर साइन्समा भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ। हाम्रा विशेषताहरू प्रोग्रेसिभ र मूल्यमा आधारित शिक्षा, दक्ष तथा दूरदर्शी व्यवस्थापन, दक्ष तथा अनुभवी शिक्षकहरू, उत्कृष्ट शैक्षिक नतिजा, माइन्डफुलनेस मेडिटेशन र काउन्सिलिङको व्यवस्था, अत्याधुनिक एचएम ल्याब तथा कम्प्युटर ल्याब, पोखराको केन्द्रमा अवस्थित भएकोले सार्वजनिक यातायातको पनि सजिलो व्यवस्था तथा शहरको प्रमुख स्थलहरूमा विद्यालयको बस सेवा, फिल्ड भिजिट, प्रोजेक्ट ओक तथा इन्टर्नशिपको व्यवस्था, पर्याप्त खेलकुद तथा विभिन्न क्लबहरूको व्यवस्था। विषय फ्युचर लिडर्स, म्यानेजर्स, होटल अन्टरप्रेनर्स एन्ड आईटी पर्सनल्स जोइन मस्ट सेप ए फ्युचर। भर्ना फारम वितरण भइरहेको छ। अनलाइन एप्लिकेशनको लागि हाम्रो वेबसाइट www.nass.edu.np मा लगइन गर्न सकिनेछ। फर मोर डिटेल्स माउन्ट अन्नपूर्ण सेकेन्डरी स्कूल मास बैसी माग नदीपुर, फोन 0615707718, 9863 32836, 9556022019।

0: नयाँ जडानको लागि सम्पर्क 9808-13424 र 9855-14175।
1: शुक्ला गण्डकी एफएम 97.6।
2: शुक्ला गण्डकी टाइम चेक।
0: यति बेला बिहानको ठिक 9 बज्यो।
3: नायको लेबनानको भनाई, इजरायली प्रधानमन्त्री नेतान्याहुद्वारा पनि सम्झौताको पुष्टि, र शुक्रबारदेखि शुरू हुने भनिएको दोस्रो संस्करणको नेपाल कबड्डी लीग स्थगित। नेपाल खबरमा अब पूरा खबर। सरकारले निजी अस्पताललाई आकस्मिक उपचार गर्नुपर्ने प्रकृतिका बिरामीलाई मात्र स्वास्थ्य बीमाको सुविधा दिन सकिने जनाएको छ। अन्यथा सामान्य बिरामीलाई आकस्मिक सेवा दिए बापत बीमा बापतको रकम दावी भुक्तानी नदिने बोर्डले सूचित गरेको छ। बोर्डले हिजो सबै निजी सेवा प्रदायक स्वास्थ्य संस्थाको नाममा सूचना निकालेर सामान्य प्रकृतिका बिरामीले पनि अत्यावश्यक सेवा अन्तर्गत निजीमा भर्ना भएको पाइएमा स्वास्थ्य बीमामा दावी नपुग्ने जनाएको हो। बिरामीको स्वास्थ्य अवस्थामा आकस्मिक उपचार आवश्यक भएको अवस्थामा मात्र निजी अस्पतालबाट दिएको आकस्मिक सेवामा बीमा कार्यक्रम अन्तर्गत दावी भुक्तानी हुने बोर्डले उल्लेख गरेको छ। गएको शनिबारदेखि निजी अस्पतालमा स्वास्थ्य बीमा सेवा कटौती गरेको बोर्डले अबदेखि निजीबाट दिने आकस्मिक भर्नाको दावी भुक्तानीमा पनि कड़ाई गरेको हो। बोर्डले निजी अस्पतालबाट दिने अत्यावश्यक बाहेकको सेवामा स्वास्थ्य बीमाको दावी भुक्तानीलाई हटाएको छ। जिल्ला प्रहरी कार्यालय पर्साले वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहलाई पक्राउ गरेको छ। सिंह आज बिहान 6:15 पर्साको ठोरीबाट पक्राउ परेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ। लिखित कृत्य गरेको सम्बन्धी कसुरमा सिंहलाई जिल्ला अदालत पर्साबाट 8 दिन अघि नै पक्राउ पूर्जी जारी भएको थियो। स्थानीय लियाकत अलीको जाहेरी अनुसार जिल्ला अदालत पर्साले मेयर सिंह सहित 3 जना विरूद्ध पक्राउ पूर्जी जारी गरेको हो। पक्राउ परेका मेयर सिंहलाई जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखी थप सोधपूछ चलिरहेको पर्सा प्रहरीले जानकारी दिएको छ। पूर्व गृहमन्त्री सुधन गुरूङबारे छानबिन गर्न गठित समितिले सरकारसँग थप 5 दिन समय मागेको छ। प्रतिवेदन लेखन कार्य भइरहेको भन्दै समितिले थप समय मागेर प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयलाई हिजो पत्राचार गरेको हो। गएको वैशाख 28 पूर्व न्यायाधीश अच्युत्तम प्रसाद भण्डारीको नेतृत्वमा महालेखा नियन्त्रक शुभकान्त पौडेल र महान्यायाधिवक्ताको कार्यालयका सह न्यायाधिवक्ता अच्युत मणि नेउपाने सदस्य रहेको समिति गठन भएको थियो। समितिलाई शुरूमा 15 दिनको समय दिएको थियो। समितिले गुरूङसँग बयान लिइसकेको छ। व्यवसायी दीपक भट्टको लिबर्टी माइक्रो इन्सुरेन्स र स्टार माइक्रो इन्सुरेन्सको शेयर किनेको विषयमा समितिले छानबिन गरेको हो। भट्टको कम्पनीमा नाम जोड़िएपछि गएको वैशाख 9 गुरूङले गृहमन्त्रीबाट राजीनामा दिनुभएको थियो।

0: तराईमा तातो दिन हुने सम्भावना छ। देशको हिमाली र पहाड़ी भागका थोरै ठाउँमा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका एक दुई ठाउँमा मेघ गर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको पनि सम्भावना रहेको छ। जलवायु परिवर्तनले निम्त्याएको बढ़दो गर्मीको प्रकोप कम गर्न आज विश्वभर हिट एक्सन डे अर्थात गर्मी कम गर्न सकिने कार्य दिवस मनाइँदैछ। तातो गर्मी र तातो हावाले निम्त्याउने लूको प्रकोप कम गर्न र सुरक्षित रहन गरिने कार्यलाई हिट एक्सन भनिन्छ। यस्ता कार्यहरू अन्तर्गत घर वा कार्यस्थलको तापक्रम व्यवस्थापन गर्ने, शरीरलाई चिसो राख्ने र विपद व्यवस्थापन सम्बन्धी पूर्व तयारीका उपायहरू अपनाइन्छ। यो वर्ष पनि समुद्रको सतहको तापक्रममा आएको परिवर्तनले विकसित हुँदै गएको एल निनोको प्रभावले नेपाल लगायत एसियाली देशमा मनसुनी अवधिमा तापक्रम औसत भन्दा बढ़ी हुने प्रक्षेपण गरिएको छ। तराई क्षेत्रमा फेरि मनसुनी गतिविधिमा कमी आउने हुँदा वर्षा कम र गर्मी बढ़ी हुने मौसमविदले बताउँदै आएका छन्। जलवायु विज्ञ डाक्टर धर्मराज उप्रेतीले बढ़दो विश्वव्यापी तापक्रम र एल निनोको प्रभावले नेपाल लगायत एसियाली क्षेत्रमा गम्भीर असर पुर्याउने चेतावनी दिनुभएको छ। बढ़दो गर्मीबाट विद्यार्थी, कृषि कर्ममा संलग्न व्यक्तिहरू, जोखिम समूहमा रहने महिला, बालबालिका, मजदूर र ज्येष्ठ नागरिक गम्भीर रूपमा प्रभावित हुने भएकोले यसतर्फ विशेष सावधानी अपनाउन विज्ञको सुझाव छ। तातो लहरले लू लगायतका स्वास्थ्य समस्याको जोखिम बढ़ने भएकोले अनुकूलनका उपायहरू अपनाउन सबै पक्ष जिम्मेवार बन्न आवश्यक रहेको जलवायु विज्ञ उप्रतिले बताउनु भएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्जन भित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध।
2: चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौं, फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौं,
1: विद्युतीय उपकरण बन्द गरौं, टेलिभिजन, वासिङ मशिन, कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौं,
2: घर बाहिर भएमा रुख, बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौं,
1: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौं, पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ,
2: नदी, तलाउ वा पोखरीबाट टाढा बसौं,
1: गाडी भित्र भएमा झ्याल बन्द गरेर बसौं।
3: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
0: सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारको काम कार्यवाहीको निगरानी गर्न छाया सरकार गठन गरेको छ। पार्टी संसदीय दलका नेता विष्णुराज आङदेम्बीको नेतृत्वमा कांग्रेसले 18 सदस्यीय छाया सरकार गठन गरेको हो। उसले सांसदहरूलाई प्रधानमन्त्रीदेखि मन्त्रीसम्मको जिम्मेवारी पनि तोकेको छ। संसदीय दलका नेता आङदेम्बीलाई छाया प्रधानमन्त्री तोकेको कांग्रेसले बाँकी 17 वटै मन्त्रालयमा छाया मन्त्री बनाएको छ। विपक्षीमा पुगेपछि कांग्रेसले विगतमा पनि छाया सरकार गठन गर्ने गरेको थियो, तर त्यसले प्रभावकारी काम गर्न सकेको थियो। गएको फागुन 21 भएको चुनावबाट प्रतिनिधि सभामा कांग्रेस 38 सीटमा खुम्चिएको छ। यसअघि केपी शर्मा ओलीको नेतृत्वमा नेकपाको सरकार हुँदा कांग्रेसले बनाएको छाया सरकारको नेतृत्व पार्टीका तत्कालीन सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवाले गर्नुभएको थियो। एमाले नेपालको संसदीय इतिहासमै पहिलो पटक 2048 सालमै छाया सरकारको अभ्यास गरेको थियो। अमेरिकाका सार्वजनिक कूटनीति सम्बन्धी उपविदेश मन्त्री साराबी रोजर्सले नेपाललाई अमेरिकाले महत्वपूर्ण साझेदारका रूपमा हेरेको बताउँदै द्विपक्षीय साझेदारी विस्तारमा जोड़ दिनुभएको छ। काठमाण्डुमा हिजो संचारकर्मीसँग भएको छलफलमा उहाँले 55 करोड़ अमेरिकी डलर बराबरको मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसी कम्प्याक्टलाई नेपालको अर्थतन्त्र र ऊर्जा क्षेत्रको लागि महत्वपूर्ण लगानीका रूपमा उल्लेख गर्दै यस मार्फत दुई देशबीचको साझेदारी अझ सुदृढ़ हुने विश्वास व्यक्त गर्नुभयो। गएको वर्ष 1,12,000 अमेरिकी पर्यटक नेपाल भ्रमणमा आएका बताउँदै वहाँले अमेरिकालाई नेपालको दोस्रो ठूलो पर्यटक स्रोत बजारको रूपमा चित्रण गर्नुभयो। नेपालमा नवपरिवर्तन र आर्थिक वृद्धिको ठूलो सम्भावना रहेको बताउँदै उपविदेश मन्त्री रोजर्सले लगानी व्यवसाय संचालन र नवपरिवर्तनको लागि वातावरण थप

0: अनुकूल बन्दै जाँदा अमेरिकी कम्पनीहरू नेपालमा अझ बलिया साझेदार बन्न सक्ने धारणा व्यक्त गर्नुभयो। परराष्ट्र मन्त्री शिशिर खनाल तथा सूचना संचार मन्त्री डाक्टर विक्रम तिमल सिन्हासँग भेट गरी आर्थिक सम्बन्ध सुदृढीकरण, व्यापारिक वातावरण सुधार तथा डिजिटल पहुँच विस्तार लगायतका विषयमा आफूले छलफल गरेको उहाँले जानकारी दिनुभयो। सुर्खेत प्रहरीले 3 करोड़ रूपियाँ बराबरको सुन सहित व्यापारी श्यामसुन्दर अग्रवाललाई वीरेन्द्रनगरबाट पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सुर्खेतले हिजो वीरेन्द्रनगर नगरपालिका छ राजाचोकमा रहेको पसलबाट सुन चाँदीका गरगहना सहित अग्रवाललाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक कविन्द्र सिंह बोहराले जानकारी दिनुभयो। उहाँका अनुसार पक्राउ परेका अग्रवालमाथि अनुसन्धान भइरहेको छ। अब विदेशको खबर। हिजबुल्लाह समूहले इजरायलमाथि आक्रमण रोक्न पारस्परिक सहमति जनाएको लेबनानले जनाएको छ। हिजबुल्लाहले इजरायलमाथि आक्रमण रोक्ने र इजरायलले लेबनानको राजधानी बेरूतमा आक्रमण नगर्ने अमेरिकी योजना स्वीकार गरेको लेबनानले बताएको बीबीसीले उल्लेख गरेको छ। अमेरिकामा रहेको लेबनानी दूतावासले आक्रमण रोक्ने पारस्परिक अमेरिकी प्रस्तावलाई हिजबुल्लाहले स्वीकार गरेको पुष्टि गरेको छ। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले पनि सम्झौताको पुष्टि गर्दै यदि हिजबुल्लाहले आफ्ना शहर र नागरिकलाई आक्रमण गर्न बन्द नगरेमा बेरूतमाथि आक्रमण अगाडि बढ़ने चेतावनी समेत दिनुभएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेतान्याहु र हिजबुल्लाहका प्रतिनिधिसँग कुरा गरेको र सबै आक्रमण बन्द गर्न द्विपक्षीय सहमत भएको बताएपछि पछिल्लो सम्झौता बाहिर आएको हो। साथै युद्धविराम सबै लेबनानी क्षेत्रलाई समेट्ने गरी विस्तार गर्ने तयारी छ। अब खेल खबर। यही शुक्रबारदेखि शुरू हुने भनिएको दोस्रो संस्करणको नेपाल कबड्डी लीग एनकेएल स्थगित भएको छ। काठमाडौँको त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद राखेको कबड्डी हलमा हुने भनिएको प्रतियोगिता अहिलेका लागि स्थगित गर्नु परेको आयोजक एस्ट्रोनिक्स म्यानेजमेन्टले विज्ञप्ति मार्फत जनाएको छ। ड्राफ्ट मार्फत छनौट भएका सम्पूर्ण खेलाड़ीको छनौट भने यथावत रहने उल्लेख छ। आयोजकका अनुसार दोस्रो संस्करणको लागि 512 नेपाली खेलाड़ी र 15 देशका 100 बढ़ी विदेशी खेलाड़ीले यसअघि नै नाम दर्ता गरिसकेका छन्। एनकेएलको पहिलो संस्करणमा प्रमुख 6 शहरका टोली विराटनगर, जनकपुर, काठमाडौँ, पोखरा, बुटवल र धनगढ़ीले प्रतिस्पर्धा गरेका थिए। फाइनलमा काठमाडौँलाई हराउँदै जनकपुर च्याम्पियन भएको थियो। चार भन्ज्याङभित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। निजी अस्पतालले सामान्य बिरामीलाई आकस्मिक सेवा दिए बीमा दावी रकम भुक्तानी नहुने, आकस्मिक उपचार आवश्यक भएको अवस्थामा मात्रै लागू हुने बीमा बोर्डको भनाई। लिखत कीर्ति कसुरमा वीरगंजका मेयर राजेश मान सिंह पक्राउ, पूर्व गृहमन्त्री सुधन गुरूङबारे छानबिन गरिरहेको समितिले 5 दिन थप समय माग्यो। तराईमा तातो बढ़दै आज मधेस र कोशी प्रदेश लगायत तराई क्षेत्रमा तातो दिन हुने, बढ़दो गर्मीको प्रकोप कम गर्न आज हिट एक्सन डे मनाइँदै। हिजबुल्लाहले इजरायलमा आक्रमण रोक्न सहमति जनाएको लेबनानको भनाई, इजरायली प्रधानमन्त्री नेतान्याहुद्वारा पनि सम्झौताको पुष्टि। र शुक्रबारदेखि शुरू हुने भनिएको दोस्रो संस्करणको नेपाल कबड्डी लीग स्थगित।
1: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई शुक्ला गण्डकी एफएम 97.6।
2: आहा, कति स्वादिष्ट मासु हो। यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटे छन् कि क्या हो।
3: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
4: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रत बन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस, दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658 590 065, मोबाइल 98166 34372।
5: सुन्दर अटो होक्स यमाहा शोरूम दुलेगौडा प्रस्तुत गर्दछ
6: आकर्षक बलियो, सबैभन्दा बढी माइलेज दिने पिकअप भएको यमाहा कम्पनीको याफाई सिस्टम, हाइब्रिड स्कूटर र मोटरसाइकल चाहिएमा ओरिजिनल पार्ट पुर्जा र भरपर्दो सर्भिसिङ सेवा, पुरानो बाइक स्कूटर साट्नु परेमा हामीलाई सम्झनुहोस्। सुन्दर अटो ओक्स यमाहा शोरूम दुलेगौडा बजार तनहुँ।
7: सम्पर्क 0654142121, मोबाइल 98565391।
6: प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ।
1: Yama.
7: होइन भाउजू, यस्तो फेस्तो नेपाल कपडा लगाएर कता हिँड्नु भयो? दाइले विदेशबाटै ल्याइदिनु भयो जस्तो छ नि।
8: के को दाइले विदेशबाट ल्याइदिनु नि नानी? आज भोलि त हाम्रै धुलेगौडा बजारको अजम्बरी इन्टरप्राइजमा स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ नि। यो कपडा मैले त्यहीँ गएर किनेको।
7: ए हो र भाउजू, त्यसो भए त म पनि अब त्यहीँ जान्छु। स्कुल तथा क्याम्पसका ड्रेसहरू स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ।
9: अजम्बरी इन्टरप्राइजेज, शुक्ला गण्डकी चार, दुलेगौडा भित्री बजार। फोन नम्बर 0965702090, मोबाइल नम्बर 9846081457 र 9816362632। स्तरीय कपडा पाइने एउटै ठाउँ, अजम्बरी इन्टरप्राइजमै जाऊ।
10: समय जति परिवर्तन भए पनि यी तामा, पित्तल, ढलोड आदि धातुका सामानहरूको महत्व चाहिँ छुट्टै हुने, फेरि स्वास्थ्यका लागि पनि उपयोगी हुने। यो अर्डर अनुसारको भरपर्दो धातुको सामान बनाउने ठाउँ चाहिँ कहाँ होला है?
11: ल पत्तै छैन है तिमलाई? दुलेगौडा मेटल उद्योगमा तिमीले खोजे जस्तै धातुका सम्पूर्ण सामानहरू, ब्रान्डेड कम्पनीका भान्सामा प्रयोग हुने सबै सामान पाइन्छ नि।
12: हामी कहाँ तामासँगै अन्य धातु, पित्तल, ढलोड, अल्मुनियम, सिलोट, चरेस, स्टील आदि सँगै किचनका अन्य सामान, होटल, रेस्टुरेन्ट र समाजका लागि आवश्यक सम्पूर्ण भाँडाकुँडा, खुद्रा तथा होलसेल बिक्री तथा मर्मत गरिन्छ। साथै बेटर होम अप्लायन्सेसको आधिकारिक विक्रेता पनि भएकोले बेटर कम्पनीका राइस कुकर, प्रेसर कुकर, इलेक्ट्रिक जग, मिक्सचर लगायतका सम्पूर्ण सामानहरू पनि पाइन्छ तथा सर्भिसिङको पनि व्यवस्था रहेको छ।
10: तीन दशकदेखि यहाँहरूको सेवामा समर्पित दुलेगौडा मेटल उद्योग, शुक्ला गण्डकी चार, दुलेगौडा तनहु। प्रोपाइटर सूर्य बहादुर बानिया, संचालक संगम बानिया। फोन 0965714142, मोबाइल 9560231128 र 9462614726।
13: बुवा ढोक गरे, घरतिर सबै सन्चै हुनुहुन्छ होला? मैले अलिअलि पैसा पठाइदिएको छु, घर चाहिँ चिटिक्कको बनाउनु है।
14: यतातिर सबै ठिक छ बाबु, घर बनाउनको लागि केही चिन्ता लिनै पर्दैन। दुलेगौडा बजारमा रिमाल हार्डवेयर सेन्टर छँदैछ, म त ढुक्क छु, तैँले पनि कुनै चिन्तै नलि।
13: यस क्षेत्रकै सबैभन्दा पुरानो र धेरैभन्दा धेरै ग्राहकको विश्वास जित्न सफल रिमाल हार्डवेयर सेन्टर।
15: नेपालका उत्कृष्ट ब्रान्डहरू जस्तै उल्लासका रंगीन तथा सादा जस्ता पाटा, शिवम सिमेन्ट, एसियन पेन्ट्सका रंग रोगन, पञ्चकन्याका एसडीपी पाइप, राजस्थानी मार्बल, सेनिटरी टाइल्स, इन्डियन ज्याकर कम्पनीका धारा लगायत सम्पूर्ण निर्माण सम्बन्धी सामान चाहिएमा हामीलाई सम्झनुहोस्।
16: रिमाल हार्डवेयर, सम्पर्क 0654142445, 0654143445।
17: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौ, अनि सोफालाई चाहिँ यहाँ राखौ।
13: आहा, कति राम्रो देखिएको, कोठा नै चिटिक्कै भयो है बुढी।
17: हो त नि, अब चाहिँ राम्रो भयो। ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ? ल कोठा पनि चम्किएको छ। ए नानी बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको, हेर्नुहोस् न राम्रो देखियो, यति सामान जोडियो, अब त वर्षौसम्म ढुक्क।
18: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन।
19: हामी कहाँ पर्दा, सोफा, कार्पेट, दराज, तन्ना, पलाङ, डाइनिङ टेबलका साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
15: विगत लामो समयदेखि दुलेगौडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी चार, भित्री बजार, हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी चार, भित्री बजार।
16: प्रोपाइटर सुभाष गिरी, सम्पर्क 0965714194, मोबाइल 9856602630।
18: विगत लामो समयदेखि तपाईँहरूको मानसिकमा सफल न्यू होम डेकोर एन्ड डेकोरेसन।
20: आज पनि खाना काँच्छै होइन, कहाँ जान्छु कि तिम्रो ध्यान, राम्रोसँग खाना बनाउन आउँदैन भने?
21: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि। यता प्रेसर कुकर बिग्रेको बिग्रै छ, उता ग्यास चुलोको हालत यस्तै छ, गतिलो सामान किनेर ल्याउने भए पो।
20: ए मेरी तिते करेली, त्यसरी नरिसाउ न, बरु भन न किचनको सामान किन्न कहाँ जाने?
21: दुलेगौडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, त्यही जाऊ न।
17: किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्तै समाधान गरिदिन्छन् नि, अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साटफेर पनि गर्न पाइन्छ, बुझ्नुभयो?
0: हजुर, राम्रो र सस्तो मूल्यमा रोजी सम्पूर्ण भान्साका सामानहरू, राइस कुकर, प्रेसर कुकर, ग्यास चुलो सेट, पंखा लगायत अत्यन्त सस्तो मूल्यमा, सम्झिनै पर्ने ठाउँ
2: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, शुक्ला गण्डकी 4 बनकेवा चोक।
22: समय आएको छ नेपालले प्रमाणित प्रविधिको सर्वश्रेष्ठ टीएमटी छड पाउने। समय आएको छ पत्ता लगाउने 8 दमको श्री स्टीलको साथ विश्वस्तरीय गुणस्तर जापानी प्रविधिबाट उत्पादित आफ्नो निर्माणलाई दिनुहोस् 8 दम र समयसँगै हरो उत्तीर्ण दिनुहोस्। श्री स्टील टीएमटी सिद्ध प्रविधिको शक्ति 8 दमको साथमा।
23: गहना भनेको त यस्तो पो हुनु पर्छ, आफ्नो भने गहना भन्नु मात्रै हो, न गहना राम्रो न राम्रो डिजाइनको, होइन रमिता? यस्तो राम्रो डिजाइनको गहना तिमीले कहाँ बनायो?
24: भन्नलाई त सबैले राम्रो अनि डिजाइन अनुसारको गहना पाइन्छ भनेर भन्छन् नि, तर हाम्रै दुलगौडा बजारमा रहेको ओम एम आभूषण सुनचाती दुकानमा जस्तो राम्रो गहना त कहाँ पाइन्छ र? मैले त त्यही गएर बनाएको।
23: थ्याङ्क यू है रमिता तिमीलाई, त्यसो भए अब म गहना बनाउन त्यही जान्छु।
25: कम्प्युटर तौल प्रणालीद्वारा ग्यारेन्टीका साथ छापा सुनका गरगहना तयार पारिनुका साथै विभिन्न आधुनिक डिजाइनका गरगहना बिक्री वितरण तथा साटफेर गरिन्छ।
26: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना
27: विगत 24 वर्षदेखि दुलेगौडा बजारमा सेवारत, गरगहनाको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल
25: ओम एम आभूषण सुन चाँदी दोकान।
23: प्रोप्राइटर मीन बहादुर सुनार, फोन 0565705537, मोबाइल नम्बर 98460692 46, 98058 0008।
22: शुक्ला गण्डकी एफएम 97.6।
28: उकाली चढ्दै ओह्राली चढ्दै भन्स्याङ चौतारी अनि मेलापात गर्दै
29: लिम्बू सन्तिनी वनपाखा मौलिक लोक संस्कृतिको सजनाको लागि कार्यक्रम गाम बेसीका भाका।
28: कार्यक्रम गाम बेसीका भाका हरेक दिन बिहान 9 बजेको नेपाल खबर पछि सुन्न नभुल्नुहोला।

हजुर नमस्कार, अनि हार्दिक लोक सांगीतिक अभिवादन। शुक्ला गण्डकी एफएम 97.10 मतम समय घरमा कार्यक्रम गाम्भीसीको भागका लिएर उपस्थित भइसकेको छु। मरिममा हाम्रो यस कार्यक्रम आउने गर्दछ। हप्ताको सातै दिन आइतबारदेखि शनिबारसम्म बिहान 9 बजेको नेपाल खबरपछि लगभग 10 बजेसम्म हामी तपाईँको माझमा रहने गर्दछौ। यस कार्यक्रमलाई प्रायोजन गरिदिनु भएको मेन आभूषण सञ्चारी उद्योग विद्यालय गौडामा रहेको छ। गर्वसँग सम्बन्धी सम्पूर्ण जानकारी लिनु परेको छ आधुनिक आकाशको विज्ञानका गर्वनाहरू रश्मि सर्वत्र राखिएका गर्वनाहरू कञ्चन नापतल प्रणालीद्वारा नापिएका थापा लसुनका गर्गनाहरू आवश्यक परेको छ भने तपाईँहरू मेन आभूषण सञ्चारी उद्योगमा गएर दुःखका चार गर्वनाहरूको कारोबार पार्न सक्नुहुनेछ। बिहानीको समय रहेको छ, पक्कै पनि मेसोजीकन सन्च्याएर मेरो हुन्छ होला भन्ने विश्वास पनि रहेको छ। आज पनि हामी रहेका छौँ मंगलबारको अवस्थामा। मंगलबारको अवस्थामा तपाईँहरूको माझमा तपाईँहरूको गायन प्रतिभालाई कार्यक्रममा स्थान दिने गर्छ। तपाईँहरू फोन गर्न सक्नुहुन्छ 0922 9760 3611 को माध्यमबाट तपाईँहरू फोन गरेर कार्यक्रममा सहभागिता गर्न सक्नुहुनेछ र आफ्नो मनपर्ने लोकबाट र आफ्नै आवाजमा गुनगुनाउन सक्नुहुनेछ। तपाईँहरू भने फोन गर्दै गर्नुहोस्, हामी तपाईँको फोनको प्रतीक्षामा रहनेछौ भन्दै यति बेलाको क्रममा भन्ने कार्यक्रममा अपोलो लोक सांगीतिकको श्री स्वरूप घरमा मौरी भनिरहेको छ, मदन ढकाल र शान्ति श्रीको आवाजमा रहेको छ त्यस्तो बद्री सापकोटाको, अनि लय शब्द बद्री सापकोटाको रहेको छ। यति बेला क्रममा स्वीकार हो सुमधुर भाग।

हजुर, यसमा दुभागमा तपाईँको मासलाई के पके पनि मन पर्यो होला भन्ने विश्वास रहेको छ। यति बेला क्रमको सुमधुर लुभागलाई स्थान दिन्छु फूल जस्तै भनिरहेको छ। यसमा दुभाग स्वीकार्नुहोस् खेमसेन छुरी र रञ्जित विश्वकर्माको आवाजमा रहेको छन्। सदभाग कृष्ण विश्वकर्मा र असीम चन्द्र विश्वकर्माको रहेको छ। यति बेला स्वीकार्नुहोस् यसमा दुभाग।

0: हजुर यो मधुर भाका मन तपाईँको माझमा राखिसकेँ, पक्कै पनि मन पर्यो होला। यति बेलाको क्रममा अर्को सुमधुर भाका कार्यक्रममा स्थान दिन्छु अनि त्यसपछि फेरि म तपाईँको माझमा आउनेछु। दिनेश शर्मा र स्मृति गौतमको आवाजमा रहेको छन्लाई दिनेश गौतमको रहेको छ। त्यो बेलाको क्रममा झुम्का दिउँला सुनको भनिरहेको छ, यो सुमधुर भाका सिकानुहोस्।
1: एक बजी सकौँ।

0: काजिस चिया लिएर आऊ, चिया चिया
1: काजिसलाई चिया भन्ने
2: हजुर समुद्र भाकामा तपाईँको माझमा राखिसके पक्कै पनि मन पर्यो होला. आज पनि नै समुद्र लोकभाकाले कार्यक्रममा स्थान दिँदै हुने कार्यक्रमबाट पनि बिदा माग्न जानुपर्ने बेला भइसकेको छ. तिनीहरूसम्म सुनेर साथ दिनुहुने तपाईँ सम्पूर्णलाई धेरै धेरै धन्यवाद. अनि हाम्रो यस कार्यक्रमलाई प्रायोजन गरिदिनु भएकोमा उमेन आभूषण संजाति उद्योगलाई पनि मनदेखि आभार प्रकट गर्दछु. स्वदेशता विदेशमा रहेर इन्टरनेट अनलाइन मार्फत हाम्रो मोबाइल पात्र नेपाली पात्र एप्स मार्फत पनि सुनेर साथ दिनुहुने तपाईँ सम्पूर्णलाई पनि विशेष विशेष धेरै धेरै धन्यवाद दिँदा अन्तिममा जाँदा जाँदै पूर्णिमा मेलैमा भनिरहेको छ. यसमा आवाज रहेको छ बसन्त थापा र दीपिका बयम्बुको अनि गाइसक्दा आकाश नेपाली र तेजस रेग्मीको रहेको छ. यसमा दुर्भागलाई छोड्दै आजको श्रृंखलाबाट पनि म कार्यक्रम प्रस्तुतारीमा भन्न चाहन्छु. तपाईँको बाँकी पर्छु भने सुखविधा सुन्दै गर्नुहोला. शुक्रबार भन्दा क्याफेन सन्तान विकास समय जय कि जय संगीत नमस्कार.

0: शुक्ला गण्डकी एफएम 97.6
1: गहना भनेको त यस्तो पो हुनु पर्छ, आफ्नो भने गहना भन्नु मात्रै हो, न गहना राम्रो न राम्रो डिजाइनको, होइन रमिता? यस्तो राम्रो डिजाइनको गहना तिमीले कहाँ बनायो?
2: भन्नलाई त सबैले राम्रो अनि डिजाइन अनुसारको गहना पाइन्छ भनेर भन्छन् नि, तर हाम्रै दुलगौडा बजारमा रहेको ओम एम आभूषण सुनचाती दुकानमा जस्तो राम्रो गहना त कहाँ पाइन्छ र? मैले त त्यही गएर बनाएको।
1: थ्याङ्क यू है रमिता तिमीलाई, त्यसो भए अब म गहना बनाउन त्यही जान्छु।
3: कम्प्युटर तौल प्रणालीद्वारा ग्यारेन्टीका साथ छापा सुनका गरगहना तयार पारिनुका साथै विभिन्न आधुनिक डिजाइनका गरगहना बिक्री वितरण तथा साटफेर गरिन्छ।
2: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना
4: विगत 24 वर्षदेखि दुलेगौडा बजारमा सेवारत, गरगहनाको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल
3: ओम एम आभूषण सुनचाँदी दोकान।
1: प्रोप्राइटर मिम बहादुर सुनार, फोन 0 65 75 537, मोबाइल नम्बर 98 4 60 69 2 46, 98 58 28 00 8।
5: ए हजुर, सुन्नुहोस् न, चाड पर्व पनि आइसक्यो, बुबा आमा बाबु नानी मलाई अनि हजुरलाई पनि कपडा किन्न जाम न।
6: सुन न चन्दा, कपडा किन्न त जान हुन्थ्यो नि, यस्तो महँगीमा त्यति धेरै पैसा कहाँबाट ल्याउँ त म?
5: हजुर पनि यस्तै चिन्ता लिनुहुन्छ, हाम्रै दुलेगौडामा ग्यालेक्सी फेसन ग्रुपले फिक्स प्राइसमा फेसन फ्रेन्जी पसल ल्याएको छ नि, त्यही जाने हो। त्यहाँ त बच्चादेखि वृद्धसम्मलाई हुने गरी गुणस्तरीय फेसनका कपडाहरू 400, 600, 800 हजारमा पाइन्छ नि, अनि भएन त कमाल, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार नै चारिरहनु पर्ने झन्झट, अझै यसको त देशको धेरै ठाउँमा सस्तो पसल रहेछ नि, त्यसैले ठगिने डर पनि भएन।
7: हजुर, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार चारिरहनु पर्ने झन्झट,
8: एउटै छाना मुनि बच्चादेखि वृद्धसम्मलाई हुने गुणस्तरीय फेसनेबल कपडाहरू फेसन फ्रेन्जीमा, साथै 400, 600, 800 हजार माथिका प्रिमियम फेसनका क्वालिटी कपडाहरू पनि पाइन्छ।
9: दुलेगौडा बनकेवा चोकदेखि दक्षिण तर्फ कुमारी बैंक भएको लाइन रिमाल गेस्ट हाउसको आडैमा, सम्पर्क मोबाइल 98 570 65 119 र 98 694 57 056।
8: फेसन फ्रेन्जी, तपाईँको सन्तुष्टि नै हाम्रो चाहना।
10: यो चम्चेरीका घरका फर्निचरका सामान कति राम्रा हुन्, दराज हेर्यो त्यस्तै, लोबेट हेर्यो त्यस्तै, सोफा पर्दा कार्पेट हेर्यो सबै त्यस्तै।
1: राम्रो नहुने त कुरै भएन नि फतौरी आमै, गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्सबाट ल्याएको हो नि यो सामान मैले, तिमीलाई कुरा काट्दै गाउँ सार्दै हिँड्न ठिक्क छ?
10: त्यसो नभने मरि म पनि अब नातिकेर भरबटीलाई लिएर सबै सामान किन्न त्यतै जान्छु।
1: हामी कहाँ आकर्षक डिजाइन का काठ तथा स्टील का घड़ियासी एवं अफिसियल फर्निचर, कारपेट, डोरमैट, तन्ना, प्लास्टिक का कुर्सी तथा अर्डर बमोजिम का सामान सुपथ मूल्य में होम डिलीवरी का साथ उपलब्ध कराइन।
11: इस क्षेत्र के सबैभन्दा पुरानो र विशाल फर्निचर पसल
5: गण्डकी सीसा पसल तथा फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 BP चोक,
11: प्रोप्राइटर प्रकाश न्यौपाने, सम्पर्क 0 65 570 225, मोबाइल 98 5 60 33 800 78, 98 4 61 56 58।

0: connect your dream, connect your future, stay, connect your heart.
1: Connect Australian Education and Visa Services. Shikla Gandaki Chal Pule Gura, Watin Department Balan Sunday, Mobile, Antanabe Pasaki, Batis Chasi, Kilamadu, the Antanabe Pasaki, Atis Shuni Tirata.
2: ए बाबु, कमजोरीले हो कि बुढेसकालले? हिजो आज काम गर्ने आँट आउँदैन मलाई त।
3: किन आमा, के भएर?
2: माछा मासु नखाएको पनि धेरै भयो। अलि राम्रो ठाउँमा लोकल मासु खान पाए नि तागत आउँथ्यो कि।
3: ल आमा, किन चिन्ता लिनुहुन्छ? हाम्रै दुलेगौडाको भित्री बजारमा थापा फ्रेस हाउस छ नि। त्यहाँ त सुस्तक ब्रोइलर लोकल कुखुराको ताजा मासु पाइन्छ, अनि हाँसको अन्डा, ससेज र माछा पनि त्यही पाइन्छ। हिँड्नुहोस् आमा, आज मै लगिदिन्छु।
2: हजुर, हामी कहाँ ब्रोइलर तथा लोकल कुखुराको ताजा मासु, हाँस तथा लोकल कुखुराको अन्डा, ससेज र माछा पाइन्छ। साथै विवाह, पास्नी, पिकनिकको लागि मासु चाहिएमा हामीलाई सम्झनुहोस्।
3: थापा फ्रेस हाउस, शुक्ला गण्डकी 4, दुलेगौडा भित्री बजार। प्रोप्राइटर सरोज पौडेल सम्भ।
2: मोबाइल 98563493952 र 98076।

0: इन्टरनेट गेट कनेक्टेड स्टे कनेक्टेड।
1: नयाँ जडानको लागि सम्पर्क 9008213424 र 9850614175।
2: शुक्ला गण्डकी एफएम 97.6।
3: शुक्ला गण्डकी टाइम चेक।
1: यति बेला बिहानको ठिक 10 बज्यो।
4: घटना दुर्घटना
5: कला संस्कृति
4: स्थानीय राष्ट्रिय अन्तर्राष्ट्रिय खेलकुद
5: जे देख्छौ त्यो भन्छौ। सूचना तपाईँको अधिकार।
6: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गीत ट्रेन किचन सेन्टर शुक्ला गण्डकी 4 बनिकेवा चोक कुमारी बैंक सँगै आफ्नै भवनमा तनहुँ जिल्लाको पहिलो र एक मात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर। मूल्य र गुणस्तरको ग्यारेन्टी। सम्पर्क 9850607554।

नमस्कार, बिहान 10 बजेको शुक्ला गण्डकी समाचारमा यहाँलाई स्वागत छ। समाचार कक्षबाट म रिमा दमियामीलाई 97.6 MHz र इन्टरनेट अनलाइनमा www.shuklagandaki.fm.com लगइन गर्नुका साथै हाम्रो पात्र नेपाली पात्र एप्स मार्फत पनि विश्वभरिकै साथ सुन्न सक्नुहुनेछ। अब समाचार विस्तारमा सुन्नुहोस्। संघीय संसद अन्तर्गत प्रतिनिधि र राष्ट्रिय सभाका दुवै सदनको बैठक मंगलबार पनि बस्ने भएको छ। प्रतिनिधि सभाको बैठक मंगलबार दिउँसो 1 बजे बस्ने संसद सचिवालयले जनाएको छ। बैठकको शुरूआतमा सम्माननीय सभामुख जीवी अर्यालजी, राष्ट्रपति कार्यालयबाट प्राप्त विधायक प्रमाणीकरण सम्बन्धी पत्रको व्यवहार पढेर सुनाउनुहुने भएको छ। बैठकको मुख्य एजेण्डाका रूपमा आगामी आर्थिक वर्ष 2083-84 को बजेटमाथिको छलफल रहने भएको हो। कार्यसूची अनुसार माननीय अर्थमन्त्री डाक्टर सोरेम वाग्लेले राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने भएको छ। अर्थमन्त्रीले प्रस्ताव प्रस्तुत गरेसँगै सदनमा आगामी आर्थिक वर्षको राजस्व र व्ययको वार्षिक अनुमान बजेटमाथि सामान्य छलफल शुरू हुने सम्भावित कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ। पूर्व गृह मन्त्री सुदन गुरूङबारे छानबिन गर्न गठित समितिले सरकारसँग थप 5 दिन समय मागेको छ। प्रतिवेदन लेखन कार्य भइरहेको भन्दै समितिले थप समय मागेर प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयलाई हिजो पत्रचार गरेको हो। गएको वैशाख 28 पूर्व न्यायाधीश अच्युत प्रसाद भण्डारीको नेतृत्वमा महालेखा नियन्त्रक शोभाकान्त पौडेल र महान्यायाधिवक्ताको कार्यालयका सह न्यायाधिवक्ता अजय मणि न्यौपानी सदस्य रहेको समिति गठन भएको थियो। शुरूमा 15 दिनको समय दिएको थियो। समितिले गुरूङसँग बयान दिइसकेको छ। व्यवसायी दीपक भट्टको लिबर्टी माइक्रो इन्सुरेन्स र स्टार माइक्रो इन्सुरेन्सको शेयर किनेको विषयमा सभा समितिले छानबिन गरेको हो। भट्टको कम्पनीमा नाम जोडिए

त्यसलाई मिसाने राष्ट्रिय नीति र नेपाल भारत सम्बन्धको बारेमा आफ्नो दृष्टिकोण प्रस्तुत गर्नुभएको छ। सभापति लामिछानेले कूटनीतिक नियोगलाई लगानी व्यापार र आर्थिक सहकार्यको इन्जिनमा रूपान्तरित गर्नुपर्ने बताउनुभयो। नेपालको जलविद्युत क्षमता भारतको बढ़दो ऊर्जा आवश्यकताको स्वच्छ स्रोत बन्न सक्ने उल्लेख गर्दै उहाँले एकीकृत क्षेत्रीय ऊर्जा व्यापार बजार निर्माणको आवश्यकता रहेको बताउनु भएको छ। सीमा पर व्यापारमा देखिने प्रशासनिक जटिलताहरू हटाउन आधुनिक र डिजिटल एकीकृत जाँच चौकी तथा उन्नत पारवाहन कोरिडोर विकास गर्नुपर्ने लेखमा उल्लेख गरिएको छ। जनकपुर लुम्बिनी बोधगया तथा हिमाली क्षेत्रहरूलाई सोड्ने साझा पर्यटन सर्किट निर्माण गरी अन्तर्राष्ट्रिय पर्यटक आकर्षित गर्न सकिने धारणा पनि उहाँले व्यक्त गर्नुभयो। नेपाल र भारत बीच समय समयमा देखिएको सीमा विवादहरूलाई उग्र राष्ट्रवादको नाराबाजीबाट नभएर प्रमाणमा आधारित संवाद र आपसी समझदारीबाट समाधान गर्नुपर्ने सभापति लामिछानेको तर्क छ। सभापति लामिछानेले नेपालको विकासलाई क्षेत्रीय स्थिरतासँग जोडेर हेर्नुपर्ने बताउनुभयो। उहाँले वर्तमान समयलाई नेपाल र भारत बीचको सम्बन्ध नयाँ उचाइमा पुर्याउने ऐतिहासिक अवसरको रूपमा चित्रण गर्नुभएको छ। सरकारले सार्वजनिक गरेको शासकीय सुधार अन्तर्गतको 100 दिनमा गरिने 100 कार्यसूची मध्ये 65 दिनको अवधिमा 70% कार्यसूची कार्यान्वयनमा भएको बताइएको छ। कतिपय काम 100 कार्यसूचीमा तोकिएका समय सीमाभन्दा पनि अघि नै सम्पन्न भई कार्यान्वयनमा आएका छन्। अन्तर मन्त्रालय र निकायसँग समन्वय गरी कार्यान्वयन गर्न लामो प्रक्रिया पूरा गर्नुपर्ने, संविधान र कानून संशोधन बिना कार्यान्वयनमा आउन नसक्ने लगायतका अन्य 30% बाँकी काम भने कार्यान्वयन प्रक्रियामा रहेका छन्। 2082 चैत्र 13 गते बालेन्द्र शाह नेतृत्वको गठन भएको पहिलो मन्त्री परिषद बैठकले निर्णय गरी शासकीय सुधारका 100 कार्यसूची सार्वजनिक गरिएको थियो। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालय ले कार्यसूचीलाई सबै मन्त्रालयले कार्यान्वयन गरी नागरिकलाई सुशासन र सेवा प्रवाहको अनुभूति दिलाएको जनाएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयका सहसचिव डाक्टर विष्णु कुमार भूषालले सार्वजनिक खरिद प्रक्रियामा बने ढिला सुस्तै, लागत वृद्धि, गुणस्तरहीन कार्य अन्त्य गर्न सार्वजनिक खरिद ऐन संशोधन भई कार्यान्वयनमा आएको, मन्त्रालयहरूले गर्ने प्रमुख कार्य र तीनको समय सीमा तोकेर कार्यालयको काम प्रभावकारी तथा नतिजामा आधारित बनाइएको बताउनुभयो। त्यस्तै ई गभर्नमेन्ट प्रकुमेन्ट सिस्टम कार्यान्वयनमा ल्याइएको हरेक मन्त्रालय र कार्यान्वयनको कामलाई मितव्ययी सम्पन्न कार्य बनाउन कार्य सम्पादन सूची तयार गरी सबै मन्त्रालयले कार्यान्वयनमा ल्याएको पनि उहाँले जानकारी दिनुभयो। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारको कामलाई कार्यवाहीको निगरानी गर्न छाया सरकार गठन गरेको छ। पार्टी संसदीय दलका नेता विष्णुराज आङदेवको नेतृत्वमा कांग्रेसले 18 सदस्यीय छाया सरकार गठन गरेको हो। उहाँले सांसदहरूलाई प्रधानमन्त्रीदेखि मन्त्रीहरूको सम्मको जिम्मेवारी पनि तोकेको छ। संसदीय दलका नेता आङ दवेलाई छाया प्रधानमन्त्री तोकेको कांग्रेसले बाँकी 17 मन्त्रालयमा छाया मन्त्री बनाएको छ। विपक्षीमा पुगेपछि कांग्रेसले विगतमा पनि छाया सरकार गठन गर्ने गरेको थियो, तर त्यसले प्रभावकारी काम गर्न सकेको थिएन। गएको फागुन 21 भएको चुनावबाट प्रतिनिधि सभामा कांग्रेस 38 सीटमा खुम्चिएको छ। यसअघि केपी शर्मा ओलीको नेतृत्वमा नेकपाको सरकार हुँदा कांग्रेसले बनाएको छाया सरकारको नेतृत्व पार्टीका तत्कालीन सभापति तथा संसदीय दलका नेता शेरबहादुर देवालले गर्नुभएको थियो। एमाले नेपालको संसदीय इतिहासमै पहिलो पटक 2048 सालमै छाया सरकारको अभ्यास गरेको थियो। सरकारले निजी अस्पताललाई आकस्मिक उपचार गर्नुपर्ने प्राकृतिक बिरामीहरूलाई मात्र स्वास्थ्य बीमाको सुविधा दिन सकिने जानकारी दिएको छ। अन्यथा सामान्य बिरामीलाई आकस्मिक सेवा दिए बीमा बापतको रकम दाबी भुक्तानी नदिने स्वास्थ्य बीमा बोर्डले सूचित गरेको छ। बोर्डले हिजो सबै निजी सेवा प्रदायक स्वास्थ्य संस्थाको नाममा सूचना निकालेर सामान्य प्रकृतिका बिरामीले पनि अत्यावश्यक सेवा अन्तर्गत निजीमा भर्ना भएको पाइएमा स्वास्थ्य बीमामा दाबी नपुगन जनाएको छ। बिरामीको स्वास्थ्य अवस्थामा आकस्मिक उपचार आवश्यक भएको अवस्थामा मात्र निजी अस्पतालहरूबाट दिएको आकस्मिक सेवामा बीमा कार्यक्रम अन्तर्गत दाबी भुक्तानी हुने बोर्डले उल्लेख गरेको छ। गएको शनिबारदेखि निजी अस्पतालमा स्वास्थ्य बीमा कटौती गरेको बोर्डले अबदेखि निजीबाट दिने आकस्मिक भर्नाको दाबी भुक्तानीमा पनि कडाई गरेको हो। बोर्डले निजी अस्पतालबाट दिने अत्यावश्यक बाहेकका सेवामा स्वास्थ्य बीमाको दाबी भुक्तानीलाई हटाएको छ। गण्डकी प्रदेश सरकारको आगामी

0: आर्थिक वर्ष 2083-84 नीति तथा कार्यक्रम आज प्रस्तुत हुँदैछ। प्रदेश प्रमुख दिली राज भट्टले आज अपरान्ह 4 बजे बस्ने प्रदेश सभा बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुने प्रदेश सभा सचिवालयका सचिव गोविन्द पौडेलले जानकारी दिनुभयो। प्रदेश सरकारले असारे गते बजेट ल्याउनु पर्ने संवैधानिक व्यवस्था छ, त्यस अघि सरकारले नीति तथा कार्यक्रमहरू प्रस्तुत हुन लागेको हो। प्रदेश सभाको बजेट अधिवेशन हिजेट 11 गतेदेखि शुरू भएको थियो। यसबीचमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता विषयमा छलफल भएको प्रदेश सभा सचिवालयले जनाएको छ। विस्तारको क्रममा रहेको पृथ्वीराज मार्गको मुगलिन पोखरा सड़कको अधिकांश यात्रा सहज बनिसकेको छ। पोखराबाट मुगलिनसम्मको 90 किलोमिटर अहिले 2 घण्टामा पार गर्न सकिने भएको छ। सार्वजनिक सवारीमा समेत यात्रा अवधि घटेको छ। निजी सवारीको यात्रा अवधि त झनै कम भएको छ। पोखरा मुगलिनको पोखरादेखि आबुखैरीसम्मको खण्डलाई 2 भागमा बाँडेर विस्तार गर्न थालिएको थियो। पोखरा आबुखैरी 80 किलोमिटरलाई 2 खण्ड, पूर्वी खण्ड आबुखैरी जामुने 40 किलोमिटर, पश्चिम खण्ड जामुने पोखरा झण्डै 39 किलोमिटरमा बाँडेर यो सड़क विस्तार गर्न थालिएको थियो। राजमार्गका ठाउँ ठाउँमा ठूला आकारका पुल बनाउने काम नसके पनि यात्रु निकै नै कम दूरीमा मात्र कच्ची र एकतर्फी सड़कमा यात्रा गर्नुपर्ने अवस्था छ। दुईतर्फी कालोपत्री नसकेको केही भागमा एकतर्फी 2 लेन कालोपत्री गरेर भए पनि यात्रालाई सहज बनाउने प्रयास गरिएको आयोजनाले बताएको छ। पूर्वी खण्डको राजमार्गमा कालोपत्रे काम गर्ने कामहरू अघिल्लो वर्ष नै सकिएको थियो। पूर्वी खण्डको दमौलीमा ठूला आकारको पुलको काम मात्र हुन बाँकी रहेको छ। दमौलीमा धमाधम पुल बनाइरहेको छ भने निर्माणाधीन पुलका कारण दमौलीमा केही दूरी मात्रामा पुरानो र कालोपत्रे नभएको सड़क मात्र यात्रा गर्नुपर्दछ। नत्र भने पूर्वी खण्डको काम सकिएको छ। पश्चिममा धेरै जसो खण्ड कालोपत्रे भइसकेकाले यात्रा सहज बनिसकेको मुगलिन पोखरा आयोजनाको पश्चिम खण्डका प्रमुख इन्जिनियर कृष्ण कुमारले जानकारी दिनुभयो। पश्चिम खण्डका आयोजना प्रमुख कुमारको अनुसार सबै गरी 38.71 किलोमिटर सड़क मध्ये प्रथम तहको कालोपत्रे 38 किलोमिटरको काम सकिएको छ। दोस्रो तहको कालोपत्रे भने 37.28 किलोमिटर मात्र भएको छ। निर्माण तलको जलविद्युत आयोजनाको मुख्य भागको आधा कंक्रिटिङको काम सकिएको छ। राष्ट्रिय गौरवको 140 मेगावाट क्षमताको यस आयोजनाको प्याकेज अन्तर्गत 140 मिटर अग्लो बाँधका लागि आवश्यक पर्ने कुल 8,50,000 घनमिटर कंक्रिटिङ मध्ये हालसम्म 4,24,120 घनमिटर कंक्रिट राख्ने काम पूरा भएको आयोजना प्रमुख श्यामजी भण्डारीले जानकारी दिनुभयो। पर्वत जिल्लाको कुष्मा नगरपालिका 14 आथर खर्कमा गए राति भएको जीव दुर्घटनामा परि एकजनाको मृत्यु भएको छ। जीव सड़कबाट करिब 500 मिटर तल खसेको थियो। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक दिनेश पौडेलका अनुसार आथर डाँडा खर्क स्थित ओडा कार्यालयबाट चरीपानीतर्फ जाँदै गरेको G1-5865 नम्बरको जीपा अधेरी नेता भन्ने स्थानमा दुर्घटना हुँदा वडा सदस्य 52 वर्षीय केशवराज पौडेलको निधन भएको हो। टाउको र शरीरको विभिन्न भागमा गम्भीर चोट लागेको उहाँलाई उपचारको लागि पोखरा लगिएकोमा चिकित्सकहरूले मृत घोषणा गरेको थियो। दुर्घटनामा जीप चालक सोही ओडाकै 27 वर्षीय बुद्धिसागर पौडेल र 46 वर्षीय राजेन्द्र पौडेल घाइते हुनुभएको छ। दुवैजनाको पोखरा स्थित मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। दूध तनहु दुग्ध उत्पादन सहकारी संस्था मावर्द किसानले दूध बिक्रीबाट मातृमासिक करिब 2 करोड़ रूपियाँ आमदानी गरेका छन्। 26 विश्व दूध दिवसको सन्दर्भमा संस्थानले दिएको जानकारी अनुसार यहाँका किसानहरूले गत एक वर्षको अवधिमा 23 करोड़ रूपियाँ बराबरको दूध बिक्री गरेका छन्। संस्थाका व्यवस्थापक राजु भुजेलका अनुसार सहकारी मार्फत दैनिक 8,000 लिटर भन्दा बढ़ी दूध संकलन र बिक्री हुँदै आएको छ। यहाँ संकलन हुने अधिकांश दूध सुजल डेरी मार्फत पोखरा निर्यात हुने गरेको व्यवस्थापक भुजेलले जानकारी दिनुभयो। खेल समाचार। यही शुक्रबारदेखि शुरू हुने भनिएको दोस्रो संस्करणको नेपाल कबड्डी लीग एनकेएल स्थगित भएको छ। काठमाडौँको त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद राखेप कबड्ड हलमा हुने भनिएको प्रतियोगिताका लागि स्थगित गरेको आयोजक एस्ट्रोनिक्स म्यानेजमेन्टले विज्ञप्ति मार्फत जनाएको छ। ड्राफ्ट मार्फत छनौट भएका सम्पूर्ण खेलाड़ीहरूको छनौट भने यथावत रहने उल्लेख छ। आयोजकका अनुसार दोस्रो संस्करणका लागि 512 खेलाड़ी नेपाली खेलाड़ी र 15 देशका 100 भन्दा बढ़ी विदेशी खेलाड़ीहरूले यसअघि नै नाम दर्ता गराइसकेका छन्। एनकेएलको पहिलो संस्करणमा प्रमुख 6 शहरका टोली विराटनगर, जनकपुर, काठमाडौँ, पोखरा, बुटवला, धनगढ़ीले प्रतिस्पर्धा गरेका थिए। फाइनलमा काठमाडौँ हराउँदै जनकपुर च्याम्पियन भएको थियो। हवस् कामला तिन्जेलसम्म सुने साथ दिनुभयो तपाईँ सम्पूर्णलाई धन्यवाद। साँझ पाँच बजेको शुक्ला गण्डकी समाचार लिएर पुनः उपस्थित हुने नै छौ। तिन्जेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण युनिटसँगै मरिमा पनि विदा हुने आज्ञा चाहन्छु। यसपछि तपाईँ सुन्न सक्नुहुनेछ कार्यक्रमहरू शुक्ला गण्डकी एफएम 97.6 MHz र इन्टरनेट अनलाइनमा www.shuklagandakifm.com लगइन गरी सुन्दै गर्नुहोला। नमस्कार।
1: तपाईको टोल छिमेक र समुदायमा कुनै घटना दुर्घटना विकास निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला, हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ। शुक्ला गण्डकी समाचारमा जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी एफएम 97.6 MHz, फोन 06-4-14-378, इमेल neweshsukla@gmail.com।
2: शुक्ला गण्डकी एफएम 97.6।
3: हाम्रो मोबाइल पसल दुलेगौडामा
4: रु 100 को टेम्पर ग्लास मात्र 50 रुपियाँमा, मोबाइल एक्सचेन्ज अफर, सबै प्रकारका मोबाइलहरू मर्मत, मोबाइल अनलकको व्यवस्था।
3: नझुक्किनुहोस् मात्र हाम्रो मोबाइल पसलमा। सैमसंग, रेडमी, पोको, एमआई, भिभो, रियलमी, ओप्पो, बेंको ब्रांड का मोबाइल भैटविल को साथ फुल वारेन्टी, साथ 0% ब्याज दर में सब कंपनी का मोबाइल किस्ताबंदी में पाइन। प्रोपाइटर संतोष श्रेष्ठ, हमारो मोबाइल पसल शुक्ला गंडकी 4 दुलेगौड़ा, कृति फोटो स्टूडियो को नजिक, सांग्रीला बैंक को ठीक पारिपट्टी। संपर्क 98560-56996।
5: It's new galaxy time।
6: नेपालको शैक्षिक समृद्धिमा उत्कृष्ट योगदान पुर्याएको न्यू ग्यालेक्सी स्कूल पोखरामा कक्षा 11 को नयाँ शैक्षिक सत्रका लागि साइन्स, म्यानेजमेन्ट, कम्प्युटर, टुरिज्म र होटल म्यानेजमेन्टमा नयाँ भर्ना आवेदन फारम खुला गरिएको छ।
5: संस्थाका विशेषताहरू,
6: गण्डकी प्रदेशमै 2079 को कक्षा 12 को बोर्ड परीक्षामा छात्रातर्फ सर्वोत्कृष्ट
5: अध्ययन, अनुशासन र अतिरिक्त क्रियाकलापहरूको सन्तुलित संगम,
6: साइन्स, कम्प्युटर, टुरिज्म र होटल म्यानेजमेन्ट का आधुनिक ल्याबहरू।
5: किसान कास्की स्पोर्ट्स मिटमा 2074 देखि लगातार 78 सालसम्मको च्याम्पियनशिप विजेता,
6: स्पेलबी कन्टेस्ट लगायत विभिन्न अतिरिक्त क्रियाकलापहरूको राष्ट्रिय विजेता,
5: प्रोजेक्ट वर्क, फिल्ड भिजिट, इन्टर्नशिप, ट्रेकिङ हाइकिङ र रिसर्च बेस्ड लर्निङ,
6: पढ़ाई तथा खेलकुदमा जेहेन्दार र उत्कृष्ट विद्यार्थीहरूका लागि विशेष छात्रवृत्तिको व्यवस्था।
5: विस्तृत जानकारीका लागि
6: न्यू ग्यालेक्सी स्कूल, प्लस टू कलेज अफ साइन्स, म्यानेजमेन्ट, टुरिज्म एन्ड होटल म्यानेजमेन्ट,
5: नदीपुर पोखरा।
6: फोन 06157021 र 585307।
7: बी द ग्यालेक्सियन्स, फील द डिफरेंस, डेडिकेटेड टू एकेडेमिक एक्सलेन्स सिन्स 1994।
8: ए के भयो, के को हल्ला खल्ला हो यो?
9: के हुनु, डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
10: के सकिनु नि, गाउँमा सडक बने पनि बसा हिँड्नु पर्ला भन्ने डर छ, रातभरि सुत्न सके होइन।
8: होइन किन माइली भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या।
10: सडक बन्दैमा के नै भइहाल्छ र, जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, परतिरको मुहानको धारो पनि सुक्यो, अब पानी लिन 2 घण्टा तल खोलामा पुग्नु पर्छ, बाटो मात्र भएर के गर्ने?
9: हो त है, हामीले त ध्यानै नदिएको।
10: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
11: विकासका नाममा विनाश ननिम्त्याउ, नेपाल सरकार, विज्ञापन बोर्ड।
12: यो चम्सुरीका घरका फर्निचरका सामान कति राम्रा हुन्? दराज हेर्यो त्यस्तै, लोबेट हेर्यो त्यस्तै, सोफा, पर्दा, कार्पेट हेर्यो सबै त्यस्तै।
13: राम्रो नहुने त कुरै भएन नि फतौरी आमै, गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्सबाट ल्याएको हो नि यो सामान मैले। तिमीलाई कुरा काट्दै गाउँ सार्दै हिँड्न ठिक्क छ?
12: त्यसो नभने मरी, म पनि अब नातिकेटो भरबटीलाई लिएर सबै सामान किन्न त्यतै जान्छु।
13: हामी कहाँ आकर्षक डिजाइन का कार तथा स्टील का घरयासी एवं अफिसियल फर्निचरहरू, कार्पेट, डोरम्याट, तन्ना, प्लास्टिक का कुर्सी तथा अर्डर बमोजिम का सामानहरू सुपथ मूल्यमा होम डेलिभरी का साथ उपलब्ध गराइन्छ।
14: यस क्षेत्रकै सबैभन्दा पुरानो र विशाल फर्निचर पसल
3: गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 बीपी चोक,
14: प्रोप्राइटर प्रकाश न्यौपाने, सम्पर्क 0765702525, मोबाइल 98563378, 98461656958।
15: प्रदेश आयुर्वेद चिकित्सालय तनहुँबाट उपलब्ध हुने सेवाहरू,
16: बिरामी परीक्षण,
15: निशुल्क औषधि वितरण,
16: प्रयोगशाला सेवा,
15: पञ्चकर्म, पूर्वकर्म,
16: बस्ती कर्म,
15: शिरोधारा,
16: नस्य कर्म, जलनेति,
15: छार सूत्र सेवा,
16: उपचारात्मक योग, फिजियोथेरापी, अकुपंचर सेवा,
15: स्वस्थ जीवन शैली परिवर्तन तथा योग कार्यक्रम,
16: ज्येष्ठ नागरिकलाई निशुल्क स्वास्थ्य संरक्षण प्रवर्धन, पञ्चकर्म, रसायन र योग,
15: अग्निकर्म, मर्म चिकित्सा,
16: स्तनपायी आमाका लागि स्तन वर्धक आयुर्वेदिक औषधि वितरण। अनि सुन्नुहोस् त, स्थानीय तहमा रहेका आयुर्वेद औषधालयहरूमा पनि यी सेवा उपलब्ध छन्। शुक्ला गण्डकी नगरपालिकामा वार्ड नम्बर 6 खैरिनटार आयुर्वेद औषधालयमा, भीमाद नगरपालिकाको वार्ड नम्बर 6 भीमाद आयुर्वेद औषधालय, रिसिङ गाउँपालिकामा वार्ड नम्बर 4 भिरकोट आयुर्वेद औषधालय, अनि घिरिङ गाउँपालिकाको वार्ड नम्बर 5 स्थित नागरिक आरोग्य सेवा केन्द्रबाट पनि यी सेवा उपलब्ध छन्। सबै सेवाको लागि दमौली नै जानु चाहिँ पर्दैन। थप जानकारीको लागि प्रदेश आयुर्वेद चिकित्सालय दमौली तनहुँ, फोन नम्बर 0665634383।
17: बनमा त आगो लागेछ, निभाउन जाउ न।
18: हो त, एउटा सानो मात्रै सिङ्गो बनिसका पनि हो।
19: हाम्रो बन, हाम्रो धन, डरेलोबाट जोगाउने डरा जतन, बनमा डरेलो लगाउने कानुनी अपराध हो। डरेलो लागेको देखेमा तुरन्त नजिकको बैङ्क कार्यालय वा सुरक्षा निकायमा खबर गरौँ। वन जोगिए मात्र हामी जोगिन्छौँ।
20: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
21: पञ्चमुनि देव माध्यमिक विद्यालयको कक्षा 11 नयाँ भर्ना सम्बन्धी सूचना। तनहु जिल्लाकै शैक्षिक स्थान एवं नेपाल सरकारबाट नमूना विद्यालयको रूपमा घोषित यस पञ्चमुनि देव माध्यमिक विद्यालयमा शैक्षिक सत्र 2083 लागि कक्षा 11 अंग्रेजी र नेपाली माध्यममा बिहानी र दिवा सत्रको लागि साइन्स, म्यानेजमेन्ट, एजुकेशन, कम्प्युटर साइन्स, होटल म्यानेजमेन्ट साथै प्राविधिक तर्फ भेटरिनरी साइन्स विषयमा सीमित सिटको लागि भर्ना खुलेको सहर्ष जानकारी गराउँदछ। मिति 2083 जेठ 1 फर्म वितरणको साथ भर्ना कार्यक्रम सञ्चालन भइरहेको छ। प्रवेश परीक्षा, कक्षा सञ्चालन तथा थप जानकारीको लागि विद्यालय प्रशासनबाट जानकारी गराइनेछ। पञ्चमुनि देव माध्यमिक विद्यालय, शुक्ला गण्डकी नगरपालिका 4 दोलेगौड़ा, तनहू। थप जानकारीको लागि सम्पर्क 0564141184, 98562210 र 98562345।
22: स्वदेशमै उत्पादन भएको गुणस्तरीय यूपीवीसी का झ्याल ढोका, न बाङ्गेला भन्ने डर, न त खिया र धमिरा नै लाग्ला भन्ने पीर, घाम पानीले असर नगर्ने, फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने, वन जंगल पनि नमास्तिने, वातावरण मैत्री, साउन्ड प्रुफ, फाइदा त के छ के?
23: तर महँगो होला नि?
22: छैन, बजारमा उपलब्ध काठ र एल्मुनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो यूपीवीसी का झ्याल ढोका।
24: बलियो, आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
25: 12 अल्मुनियम, अब यूपीवीसी को साथमा।
24: अल्मुनियम का झ्याल ढोका, स्टील रेलिङ, फलाम सम्बन्धी सम्पूर्ण काम, साथै डोजर, लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला।
25: सम्पर्क 12 यूपीवीसी अल्मुनियम एन्ड स्टील उद्योग, शुक्ला गण्डकी 2 गाछे पानी, प्रोप्राइटर सुमन सापकोटा, फोन 0765414411, मोबाइल 98562938 र 98028222938।
0: के तपाईँ प्रविधि मैत्री शिक्षा दिने विद्यालयको खोजीमा हुनुहुन्छ?
1: कि आफ्ना बाबु नानीलाई अनुभवी तथा उत्कृष्ट व्यवस्थापन टिम भएको विद्यालयमा पढाउन चाहनुहुन्छ?
0: यदि त्यसो हो भने तपाईँको रोजाइ पश्चिमाञ्चल मावि नै हुनुपर्छ, जहाँ उत्कृष्ट र अनुभवी व्यवस्थापन टिमले प्रविधि मैत्री शिक्षा प्रदान गर्दै आएको छ।
1: अध्यापन हुने विषयहरू
0: साइन्स, कम्प्युटर साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, ट्राभल एन्ड टुरिज्म सँगै ल र ह्युमनिटिज,
1: विशेषताहरू,
0: विषय विज्ञद्वारा अध्यापन गराइने,
1: अत्याधुनिक प्रयोगशाला,
0: प्रविधि मैत्री शिक्षा, सिपमूलक शिक्षा दिने गण्डकी प्रदेशकै एकमात्र विद्यालय। सम्पर्क पश्चिमाञ्चल मावि पोखरा 4 गैरापाटन फिस्टेल हस्पिटल अगाडि, फोन 061-577-444, 543-333।
2: ए गर्मियामा आयो हजुर, सुकिसक्यो घाँस, वनमा आगो लाग्यो भने जीव जन्तुको नाश, वनमा आगो लाग्यो भने वन जङ्गल खान्छ, वनमा हुने जीव जन्तुले साह्रै पीडा मान्छ, फागुनदेखि जेठसम्म आगो लाग्ने डर आफ्नो

0: वनमा जाँदा सलाई लाइटर जस्ता आगोजन्य वस्तुको प्रयोग नगरौं। वन छेउमा स्याउला झारपात नजलाऊ। वनमा आगो लाग्नै नदिऊ। लागिहालीमा होसियारी पूर्वक आगो निभाइहालौ।
1: डिभिजन वन कार्यालय तनहुँको जनहितमा जारी सन्देश।
2: आहा, कति राम्री भयो कि सबै रूपरङ्ग नै फेरि छौ। हेर न, मेरो पनि डन्डी पुऱ्याएर अनुहार यस्तो भएको छ। स्किन टेस्ट गर्न पोखरा जाने भनेको समय नै मिलेको छैन। लौ, तिमीलाई थाहा छैन, पोखरा जानै पर्दैन। म यति राम्री हुनुमा हाम्रै दुलेगौडा बजारमा रहेको आरोग्य स्किन केयरको कमाल हो नि। त्यहाँ त पोखराको प्रसिद्ध छाला तथा कपाल सम्बन्धी क्लिनिक केसर मेडिस्पाको सहकार्यमा सञ्चालित विभिन्न स्किन केयर ब्रान्डको सामग्री सहित स्किन टाइप सर प्रोडक्ट रिकमेन्ड गरिन्छ नि।
3: हजुर, हामी कहाँ डेली स्किन केयर, सन क्रिम, फेस वास, मोइस्चराइजर का साथै छालाको अवस्था र प्रकार अनुसारको सिरम एवं अन्य सम्पूर्ण स्किन केयर र हेयर केयर प्रोडक्टहरू पाइन्छ।
1: आरोग्य स्किन केयर इन्टरप्राइजेस शुक्ला गण्डकी 4 दुलेगौडा यानै एमबी ब्याङ्क र दुलेगौडा पोलिक्लिनिकको बीचमा। प्रोप्राइटर रोशनी श्रेष्ठ। मोबाइल नम्बर 9827109966 र 9840694340।
4: सृजना बोर्डिङ स्कुल पोखराको कक्षा 11 भर्ना सम्बन्धी सूचना।
5: सृजना बोर्डिङ स्कुल सृजना चोक पोखरामा कक्षा 11 लागि विज्ञान, व्यवस्थापन तथा होटल म्यानेजमेन्ट विषय समूहमा नयाँ भर्नाका लागि आवेदन फारम वितरण भइरहेको छ।
4: यहाँ अध्ययन गर्न सकिने ऐच्छिक विषयहरू,
5: विज्ञानसँग सम्बन्धित सबै विषयहरू र अन्य विषयहरूमा होटल म्यानेजमेन्ट, टुरिज्म, विज्ञान र व्यवस्थापन दुवैतर्फ कम्प्युटर साइन्स लगायतका विषयहरू।
4: सम्पर्क
5: सृजना बोर्डिङ स्कुल शान्ति मार्ग सृजना चोक पोखरा।
4: फोन नम्बर 061-578-053 र 525-515।
6: ए हेर्नुहोस् त, यो समाचार त कस्तो असम्मको छ। शेयर गर्दिन कि क्या हो?
7: राख्नुहोस् न, जे पाए त्यही कुरा सकिँदैन। पहिले स्रोत जाँचौ अनि मात्र विश्वास गरौ।
8: सामाजिक सञ्जालमा फैलिने भ्रामक र मिथ्या सूचनाले समाजमा अस्थिरता निम्त्याउँछ। कुनै पनि कुरा शेयर गर्नु अघि त्यसको आधिकारिकता पुष्टि गरौं। अफवाह नफैलाऊ, सत्य जाँचौ, भ्रमबाट बचौ, जिम्मेवार संचार संस्कृति अपनाऊ।
6: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
9: धूम्रपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौं, आफू बाँचौं र अरूलाई पनि बचाऊ।
10: धूम्रपान भनेको के हो?
9: धूम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिडी, तमाखु, कक्कड़ जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो।
10: धूम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँछ।
9: धूम्रपान तथा सुर्तीजन्य पदार्थको सेवन गर्दा हुने
10: मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्र नली, पाठेघर आदिको क्यान्सर हुन्छ।
9: दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदय घात, मस्तिष्क घात, गर्भपतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ।
10: धूम्रपानको धुवाले वर्षेनी धूम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्छ। नजिकै बसेको कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
9: धूम्रपान तथा सुर्तीजन्य पदार्थबाट बच्ने उपाय।
10: साथी भाइको लहलहैमा नपरौं।
9: दीर्घकालीन असरको मन गरी कुलतमा नफसौं।
10: धूम्रपानबाट छुटकारा पाउन स्वास्थ्य कर्मीको सल्लाह लिऊ।
9: सार्वजनिक स्थलमा धूम्रपान नगरौं।
10: घरभित्र र बच्चाको अगाडि कहिल्यै धूम्रपान नगरौं। नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, जीपी कोइराला, राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्र, बेलचौतारा, तनहुँ।
6: कता हिँडेको हो आइफोन हातमा लिएर?
11: आइफोन हो कि माइफोन, के बनाऊ? चाँडै नै बिग्रन्छ के हो के हो? यतै बनाउन खोजेऊ महँगो भन्छ। पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
6: लौ, तँलाई थाहा छैन, दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिफ लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
11: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
6: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज शुक्ला गण्डकी 4 दुलेगौंडा सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोप्राइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0635414050, मोबाइल 98463311।
12: ल ल ल, यता न आऊ है बुहारी, तलै बस, छाचुप नगर। आज कति दिन रे?
13: 3 दिन भयो।
12: तिमीलाई थाहा छ दिन, अझै पनि धेरै ठाउँमा महिनावारी भएका 5 दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
13: केही हुन्न मुवा, सुनै नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
12: जेसुकै भन, म छाउन्जेल चाहिँ 4 दिन चाहिँ बार्नुपर्छ है, पछि जेसुकै गर।
13: मुवा, महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा छुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुवा, पहिलाको जस्तो छैन अहिले।
14: हो, तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक योजन हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
12: भो, ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझे, अबदेखि गर्दिन। हामीले जे सिक्यौं त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र।
15: महिनावारीलाई मर्यादित बनाउ, विभेद अन्त्य गर्नु।
16: नेपाल सरकार, विज्ञापन बोर्ड।
9: सूर्योदय इंग्लिश बोर्डिंग स्कूल भुरुङ्गेमा कक्षा 11 को नया भर्ना खुल्यो।
17: स्नातक तह व्यवस्थापन संकायमा नेपाल प्रथम नतिजा प्राप्त गर्न सफल गण्डकी मल्टिपल कलेजका प्राध्यापकहरूबाट अध्यापन गराइने यस स्कूलमा म्यानेजमेन्ट समूहमा सीमित सिटका लागि नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ। एक सेक्सन मात्र सञ्चालन गरिने भएकाले समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
9: सूर्योदय इङ्ग्लिस बोर्डिङ स्कूल शुक्ला गण्डकी 6 भुरुङ्गी।
17: हाम्रा विशेषताहरू:
9: स्वच्छ र शान्त शैक्षिक वातावरणमा अध्यापन गराइने,
17: पर्याप्त खेलकुद, अतिरिक्त क्रियाकलाप र यातायातको सुविधा,
9: सुविधा सम्पन्न भवन, पुस्तकालय र ई लाइब्रेरीको व्यवस्था।
17: नोट: पहिला भर्ना हुन आउने विद्यार्थीलाई जीपीए को आधारमा 50% सम्म छुट प्रदान गरिनेछ।
9: भर्ना समय बिहान 7 बजेदेखि 9 बजेसम्म। थप जानकारीका लागि 0635714479 र 98562625।
18: कृषि विकास कार्यालय तनहुँको अनुरोध:
6: प्राङ्गरिक कृषि उत्पादनको उपभोग गरौं।
18: रैथाने बालीहरू जस्तै कोदो, फापर, जौ, उवा, चिनो, कागुनो, लट्टे आदि संरक्षण तथा प्रबन्धन गरौं।
6: विषादीको प्रयोग सकेसम्म नगरौं। गर्नै परेमा सुरक्षित किसिमका विषादी सिफारिश विधि अनुसार प्रयोग गरौं। विषादी विष हो, औषधि होइन भन्ने कुरा सदैव मनन गरौं।
18: बिउ बिजन खरिद गर्दा आधिकारिक तथा इजाजत पत्र प्राप्त एग्रोभेटबाट लेबल तथा बिल सहितको सिफारिस बिउ मात्र खरिद गरौ। कृषि सामग्री आपूर्ति, कृषि उत्पादन प्रणाली, रोग किरा व्यवस्थापन, उत्पादन उपरान्त प्रविधि, बजारीकरण लगायत कृषि सम्बन्धी अन्य प्राविधिक समस्या आइपरेमा कृषि विकास कार्यालय तनहुँमा सम्पर्क गरौ।
6: थप जानकारीको लागि 0635761130।
18: कृषि विकास कार्यालय तनहुँ, दमौली।
19: माइला दाई, ए माइला दाई, पानी त धेरै ठुलो पर्यो। खोला किनारा र भिरालो जमिनमा बस्नेहरू त सतर्क हुनुपर्छ है।
20: हो, सुरक्षित ठाउँमा सबै नै बुद्धिमानी हुन्छ।
21: विपदको पूर्व तयारी गरौं, जनधनको क्षति कम गरौं। वर्षायाममा बाढ़ी र पहिरोको जोखिम बढ़ने भएकोले उच्च सतर्कता अपनाऊ, पूर्व सूचना प्रणालीमा ध्यान दिउँ र आपतकालीन अवस्थाका लागि तयारी अवस्थामा रहौं।
19: अनुरोधक: गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
22: शुक्ला गण्डकी एफएम 97.6।

0: through education.
1: यो कुरा छोड्नुहुन्न, केटो राम्रो छ, जग्गा जमिन सारा सम्पत्ति पढाइ भएको मान्छे, ल फोटो हेर्नु राम्रो छ नि त केटो, छोड्नै हुन्न
2: खोइ त काका, म नि हेरिदिउँ त केटो,
1: ल हेर्नुहोस् बाबु
2: गजब रहेछ त केटो, ल तनी हेर ओए, कहाँ जान ला?
3: बजार जान ला।
2: अँ बजार सजार जाने होइन, बिहेको कुरा छिन लाइसक्यो, खुर्को घर बस। ओए, लु लु लु
3: निकाल्छ।

0: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अल्मलमा परिरहेछ त केटा त।
1: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगोडामा पनि छ। पीटी, आईएलटीएस, टोफलका कक्षा, अनुभवी मार्गदर्शनको साथ
0: हजुर बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्रणाली।
1: मुख्य कार्यालय चिखलीढुङ्गा पोखरा,
0: शाखा कार्यालय शुक्ला गण्डकी 4 दोलेगौंडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
1: फोन गर्नुहोस् 0635905511।
2: ल माथिको व्रत बन्दको दिन पनि जुर्यो, अब सरसामान किन्नतिर जुट्ने हो कि?
1: गाउँमा के छलफल हो, सबै एकै ठाउँमा हुन्छ त।
2: नातिको व्रत बन्द गरेर उम्काइदिउ कि भनेर जुटेको।
1: मेरो छोराको बिहे पनि आँट्यो, लत्ता कपडाको लागि बजारतिरै जाने तर्खर गर्दैछु।
3: ल त्यसो भाइ, दुलेगौडाको भीमसेन मन्दिर नजिकै रहेको दुर्गा एम्पेक्समा गएर व्रत बन्द र बिहेका कपडा सँगै गएर किनौ। त्यहाँ त गुणस्तरीय लत्ता कपडा अनि फेन्सीका आइटमहरू सर्वसुलभ मूल्यमा पाइन्छ।
4: सम्पर्क दुर्गा एम्पेक्स, शुक्ला गण्डकी 4 दुलेगौडा, भीमसेन टोल, प्रोप्राइटर काराम श्रेष्ठ, कान्छा, मोबाइल 9846067645।
1: दुर्गा कपडा पसल अब आफ्नै भवनमा पनि व्हाइट हाउस पार्टी प्यालेसको गेट नजिकै।
5: प्रसन्न, होमवर्क देखाउ त।
6: हस टिचर।
5: ओहो, कस्तो राम्रो ह्यान्डराइटिङ तिम्रो।
6: टिचर, मेरो मामीले त साथै राधा स्टेसनरीबाट गुड मर्निङ कपी ल्याइदिनुहुन्छ, अनि म होमवर्क यही कपीमा गर्छु।
5: ए हो र, त्यसो भए प्रसन्नले जस्तै गरी सबैजनाले गुड मर्निङ कपीमै लेख्नुहोस् है।
7: आफ्नै कम्पनीबाट उत्पादित गुड मर्निङ कपी, क्लासिक कपीको आधिकारिक विक्रेता, युनेक्स कावासाकी सनबाटका ओरिजिनल ऱ्याकेट पाइनुका साथै मेसिनबाट ऱ्याकेट बुनिन्छ। मिकासा ट्रेन कम्पनीका भलिबल र फुटबल, नटराज, क्याल्ट्रिक्स, सोहो, रेनको, बिन, फ्लेयर कम्पनीका स्तरीय पेन्सिल, पेन, मार्कर र बोर्ड मार्कर पाइन्छ। कक्षा नर्सरीदेखि स्नातकोत्तर तहका पाठ्य पुस्तक, स्टेसनरी, खेलकुदका सामग्री, पत्र पत्रिका होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क राधा स्टेसनरी स्टोर्स, शुक्ला गण्डकी 4 दुलेगौंडा, फोन 0635414484, मोबाइल 9560633384 र 9560667988।

0: connect your dream, connect your future, stay, connect your heart.
1: Connect Australian Education and Visa Services. शिक्षा गण्डकी चार पुले गोडा वाटिङ डिपार्टमेन्ट भवन सँगै मोबाइल 9856324993 र 9856380073
2: वर्षा यदि सुन्न क्या टेन्सन भइरहेछ भोलिको पार्टीको लागि एउटा राम्रो डिजाइनको कपडा नै छैन भने अब आजको आजै कहाँ गएर सपिङ गर्ने होला यता कतै राम्रो डिजाइनको कपडा पाउने पसल थाहा छ तलाई
3: लगाउनलाई राम्रो राम्रो कपडा चाहिने अनि घरमै थपक्क बसेर कहाँ पाइने रेडिमेड कपडा स्वदेशी विदेशी कपडा अत्यन्त सस्तो मूल्यमा पाइने पसल स्मृति फेन्सी छ नै छ नि जाउँ हिँड्दै
4: स्मृति फेन्सी दुलेगौडा भीमसेन मन्दिर सँगै स्वदेश तथा विदेशबाट आयात गरिएका उच्च स्तरीय फेन्सी तथा रेडिमेड कपडाहरू अत्यन्तै सस्तो मूल्यमा पाउने एकमात्र फेन्सी पसल स्मृति फेन्सी
5: प्रोप्राइटर राजकुमारी अधिकारी फोन 0965707444
6: स्मृति फेन्सी ग्राहक वर्गको सेवालाई मध्यनजर गर्दै अहिले विशेष सेवा सहित पहिलेको स्थानबाट दुई घर तल भीमसेन मन्दिर चोकमा सरी सेवा सञ्चालन गरेको जानकारी गराउँदछौ सम्पर्क मोबाइल नम्बर 9856077987
7: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन् आज त यो बाटो आउँदा यसको घरमा नगै भएन
8: ए तिमी पो बस्दै गर है म तिम्रो लागि चिया बनाएर ल्याउँछु
7: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो सबैले कुरा गरेका दिपा ए दिपा यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर्सहरू त्यहीबाट ल्याएको ए त्यसो भए त म गइहाले चिया त पिएर जाऊ अहिले हतार छ पछि आउँदै गरौँला है
9: दीर्घायु फर्निचर सोरुम
10: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू दराज पलङ डाइनिङ टेबल मोबेट सोफा लगायत पर्दा कार्पेट डोर ब्याड र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ
9: साथै पुरासँग साफिर र तुरन्त डेलिभरीको पनि व्यवस्था छ
11: एभरेस्ट स्टिल र नेपालको नम्बर वान कम्पनी बागमती कृषिका लागि आधिकारिक विक्रेता
10: दीर्घायु फर्निचर सोरुम दुलीगौडा त नहुँ
9: प्रोप्राइटर लक्ष्मीराज वाग्ली फोन नम्बर 0965749 मोबाइल नम्बर 9857261268
10: 9857261268
12: शुक्ला गण्डकी एफएम 97.6
13: घर मात्र बनाएर पनि नहुने रहेछ कहिले के बनाउनु पर्ने कहिले के चाहिने ढिक्कै भइसके
14: ए घर त बनाइसक्नु भएछ नि अब हात्ती छिर्यो पुछार अड्क्यो किन गर्नु पर्यो र यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाईमा जानु न हामी पनि भर्खर त्यतै पुगेर आएको
13: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे
12: हामी कहाँ प्लाई सिसा फाइबर ढोका फोरमाइका प्लाई ढोका मोडुलर किचन चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ
14: ठाउँ नयाँ सेवा पुरानो तपाईँकै सेवामा समर्पित यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्ष वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ
12: सोनुप सिसा प्लाई पसल शुक्ला गण्डकी 4 दुलेगौडा नगरपालिकाबाट 10 घर माथि
14: पोखरा जाने बाटोतिर विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता थप जानकारीको लागि सम्पर्क मोबाइल 9856628 27 र 9964435031

0: नयाँ जडानको लागि सम्पर्क 9800-28-13-424 र 9850-60-14-175।
1: शुक्ला गण्डकी एफएम 97.6
2: शुक्ला गण्डकी टाङचेक।
0: यति बेला बिहानको ठिक 11 बज्यो।

0: ए बुढा, गहना किनिन्छु भन्नुभएको पनि यत्रो समय भइसक्यो, केही सुरसारै छैन हजुरको त। हेर्नुहोस् त, सुनको मूल्यले पनि आकाशै छोइसक्यो।
1: ए बुढी, गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भन्या, पैसा जम्मा गर्नु पर्यो अनि गुणस्तरीय पनि त हुनु पर्यो नि।
2: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि, अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा। सबै साथीहरू खैरेनी टारको ब्रिजेस ज्वेलर्सबाट लिने गरेका छन्, त्यही जाने हो हामी पनि।
1: हजुर, हाम्रा सेवाहरू कम्प्युटरद्वारा नापतोल गरिने,
2: सुनको गुणस्तर मापदण्ड अनुसार भएको,
1: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गर गहना पाइने,
2: पुराना सुनसँग नयाँ गहना साट्न सकिने,
1: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने,
2: विवाहको लागि गर गहना बनाउँदा विशेष छुटको व्यवस्था। सम्पर्क ब्रिजेश ज्वेलर्स, शुक्ला गण्डकी छ, खैरेनी टार तनहु। थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदा छौ। मोबाइल नम्बर 98261 5067। प्रोपाइटर बुद्धि बहादुर विश्वकर्मा।
3: साथै घर गहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
2: सम्झनुहोस् है, ब्रिजेस ज्वेलर्स।
4: यो पोखरेल नाचिकोमा किनेको मोबाइल त म बुढीलाई चलाउन पनि सजिलो, आवाज पनि क्लियर।
5: पोखरेल दाजुकोमा बनाएको मोबाइल त नयाँ जस्तै पो भएछ त।
6: हजुर आमादेखि नातिसम्मको एउटै रोजाए, पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स।
2: सम्पूर्ण ब्रान्डका मोबाइलका साथै पार्ट्स र एसेसरिजहरूको होलसेल तथा खुद्रा बिक्री गरिनुका साथै मर्मत गरिन्छ।
7: अब दक्ष प्राविधिकद्वारा आइफोन, स्यामसुङ, रेडमी लगायत सम्पूर्ण मोबाइलको मर्मत ग्यारेन्टीका साथ गरिन्छ। साथै ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै फराकिलो रूपमा सेवा विस्तार गरेका छौ। हामी कहाँ सरल किस्ताबन्दीमा 0% ब्याज दरमा आइफोन, स्यामसुङ, एमआई, भिभो, होनर, ओप्पो, वान प्लस, नथिङ लगायत मोबाइल किस्तामा मात्र नागरिकताको भरमा मोबाइल लिन पाइनेछ र पुरानो फोनसँग नयाँ साटफेर गर्ने व्यवस्था पनि रहेको छ।
8: अरू गर्छन् ग्यारेन्टीका कुरा, हामी दिन्छौ सेवामा सन्तुष्टि।
9: सम्पर्क पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स, दुलीगंगा हेल्थ पोस्ट।
8: प्रोप्राइटर विनोद पोखरेल, मोबाइल नम्बर 98560124।
10: चिसापानी आउनुहोस् आउनुहोस्, यता हो, यता यता यता।
11: एकान्छी सुन त, काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसापानी रहेछ? ए भाइ, कहाँ हो?
10: हजुर हजुर, सेरिजाको मगेम चिसापानी हो। आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्ने
11: हो र हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, झन्नै सजिलो हुने भयो अब त।
10: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको समय कटेज दाईको होटल टाइटेनिक छ, गोमगोबु बसपार पछाडिपट्टि।
11: हजुर, काठमाडौँ दुलेगौडा ढोरफ्रिजी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसा पानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
12: समय सम्झनुहोस् है, मग्याम चिसा पानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
10: होटल टाइटेनिक, गोमगोबु बसपार। प्रोप्राइटर रामचन्द्र महत। मोबाइल 98461688, 98235-5773।
13: दाइ, एक बिहानै झोला बोकेर कता जान लागेको?
14: घरैसी सामान सकिएको थियो, बजारतिर जाउँ भनेर।
13: मेरो पनि घरको सामान सकिया छ, कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल?
14: त्यसो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा, त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ।
13: ल हेर्नुहोस् न त जाउँ त्यसो भए।
2: दुलेगौडा सपिङ सेन्टर, शुक्ला गण्डकी 4, दुलेगौडा 3 तारा केबलको 4 घरमाथि आफ्नै भवनमा
11: दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ। साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ।
2: चिकन ससेज, बब ससेज र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ।
10: प्रोप्राइटर सन्दीप श्रेष्ठ। फोन नम्बर 0-65-70-052, मोबाइल 98560-28-587।
15: एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
16: वाउ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
15: मैले तिम्रो लागि भनेर चण्डिकालीका सुनचाँदी पसलमा बनाएको नि।
17: नयाँ तथा पुराना डिजाइन का अत्याधुनिक गरगहना,
18: पुराना गरगहना सँग नयाँ साथ फेर,
17: राशि अनुसार का पत्थर, साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ।
18: चण्डिकालिका सुन चाँदी पसल शुक्ला गण्डकी दुलेगाउँ रातनहुँ। प्रोप्राइटर प्रेम घिमिरे। मोबाइल 9856602099।
19: तपाईको सेवामा समर्पित दुलेगौंडा बजारकै एकमात्र विश्वासिलो र भरपर्दो इलेक्ट्रोनिक्स पसल सन्देश ट्रेडर्स, जहाँ तपाईले स्यामसुङ ब्रान्डका मोबाइल, फ्रिज, एलईडी टीवी, वासिङ मेसिन, माइक्रोओभन, भ्याकुम क्लिनर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुहुनेछ।
20: ओल्ड पुल ब्रान्डका सामानहरूका लागि पनि सम्झन सक्नुहुनेछ।
21: सुन्नुहोस् है, सामसुङ तथा हिमस्टार कम्पनीका मोबाइल, वासिङ मेसिन, फ्रिज, टीवी लगायतका सामान 0% ब्याज दरमा किस्ताबन्दीमा पनि उपलब्ध गराइन्छ।
19: सन्देश ट्रेडर्स सुप्रा गण्डकी दुलेगौंडा मुक्तिनाथ विकास बैंक सँगै प्रोप्राइटर सुरेन्द्र पौडेल। सम्पर्क 0565706676। मोबाइल 9856602676।
22: कता हिँडेको आइफोन हातमा लिएर?
23: आइफोन हो कि माइफोन, के बनाऊ? चाँडै नै बिग्रन्छ के हो के हो? यतै बनाउन खोज्यौ महँगो भन्छ। पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
22: लौ तँलाई थाहा छैन, दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिफ लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ, अनि सबै ब्रान्डका टीभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
23: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
22: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टीभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरीज शुक्ला गण्डकी 4 दुलेगौंडा सिद्धार्थ बैंक भएको भवनमा। प्रोप्राइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0465414050। मोबाइल 9843238011।
17: अब तपाईको घर, अफिस वा बगैंचा हराभरा र सुन्दर बनाउने सही समय यही हो। द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स। यहाँ हरेक प्रकारका फूलका गमलाहरू, इन्डोर र आउटडोर बिरुवाहरू, सिजनल र पेरिनियल्स प्लान्टहरू, रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ। हामी तपाईको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोलुसन, ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस, गार्डनिङ टुल्स र न्युट्रियन्स, सजिलो र भरपर्दो सेवा। थप जानकारीको लागि सम्पर्क रविन थापा। मोबाइल 9856033398 र 9845010950। इमेल robin98560@gmail.com। टिकटक @davillagegarden। तपाईको हरियाली सपना पूरा गर्न हामी तयार छौ। पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स, शुक्ला गण्डकी 4 दुलेगौंडा हेल्प पोस्ट चोक। आजै आउनुहोस्, जहाँ फूल मात्रै होइन प्रेम पनि फुल्छ।
24: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6 मेगाहर्ज।

0: शुक्ला गण्डकी एफएम 97.6।
1: होइन भाउजू, यस्तो फेसन नेपाल कपडा लगाएर कता हिँड्नु भयो? दाइले विदेशबाटै ल्याइदिनु भयो जस्तो छ नि।
2: के को दाइले विदेशबाट ल्याइदिनु नि नानी?
1: आज भोलि त हाम्रै धुलेगौडा बजारको अजम्बरी इन्टरप्राइजमा स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सहज मूल्यमा पाइन्छ नि। यो कपडा मैले त्यही गएर किनेको।
2: ए हो र भाउजू, त्यसो भए त म पनि अब त्यही जान्छु। स्कुल तथा क्याम्पसका ड्रेसहरू स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ
3: अजम्बरी इन्टरप्राइजेज, शुक्ला गण्डकी दुलेगौडा भित्री बजार। फोन नम्बर 0965702090, मोबाइल नम्बर 9840681457 र 9816326032। स्तरीय कपडा पाइने एउटै ठाउँ, अजम्बरी इन्टरप्राइजमै जाऊ।
4: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
5: ए तिमी पो बसिगर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
4: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
5: त्यही धुलेगौडा बजारमा छ नि दीर्घाय फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
4: ए त्यसो भए त म गइहाले,
5: चिया त पिएर जाऊ।
4: अहिले हतार छ, पछि आउँदै गरौला है।
6: दीर्घायु फर्निचर सोरुम,
7: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
6: साथै पुरानोसँग साथ फिर र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
8: एभरेस्ट स्टिल र नेपालको नम्बर वान कम्पनी, बागमती कृषिका लागि आधिकारिक विक्रेता।
7: दीर्घायु फर्निचर सोरुम, धुलेगौडाका नहुँ।
6: प्रोप्राइटर लक्ष्मी राज वाग्ली, फोन नम्बर 0765709 मोबाइल नम्बर 9847061268
7: 9856602068।
9: प्रसन्न, होमवर्क देखाउ त।
10: हस् टिचर।
9: ओहो, कस्तो राम्रो ह्यान्ड राइटिङ तिम्रो।
10: टिचर, मेरो मम्मीले त सधैँ दादा स्टेसनरीबाट गुड मर्निङ कपी ल्याइदिनुहुन्छ, अनि म होमवर्क यही कपीमा गर्छु।
9: ए हो र, त्यसो भए प्रसन्नले जस्तै गरी सबैजनाले गुड मर्निङ कपीमै लेख्नुहोस् है।
11: आफ्नै कम्पनीबाट उत्पादित गुड मर्निङ कपी, क्लासिक कपीको आधिकारिक विक्रेता, युनेक्स कावासाकी सनबाटका ओरिजिनल ऱ्याकेट पाइनुका साथै मेसिनबाट ऱ्याकेट बुनिन्छ। मिकासा ट्रेन कम्पनीका भलिबल र फुटबल, नटराज, क्यालट्रिक्स, सोहो, रेनको, बिन, फ्लेयर कम्पनीका स्तरीय पेन्सिल, पेन, मार्कर र बोर्ड मार्कर पाइन्छ। कक्षा नर्सरीदेखि स्नातकोत्तर तहका पाठ्य पुस्तक, स्टेसनरी, खेलकुदका सामग्री, पत्र पत्रिका, होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क राधा स्टेसनरी स्टोर्स, शुक्ला गण्डकी 4 दुलेगौडा। फोन 0965714484, मोबाइल 9856603384 र 9856607988।
12: तनहु सेवा हस्पिटलमा अब थप नयाँ र व्यवस्थित व्यवस्थापनको साथ दैनिक निम्न विशेषज्ञद्वारा सेवा उपलब्ध भइरहेको जानकारी गराइन्छ।
13: फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसियन डाक्टर रवि बहादुर गुरुङ, दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 5 बजेदेखि 7 बजेसम्म।
12: जनरल सर्जरी, हर्निया, हाइड्रोसिल, पाइल्स, फिसर, फिस्टुला तथा दैनिक साना ठूला सबै खाले अपरेशन सेवासँग सम्बन्धित डाक्टर सबिन कुमार घिमिरे,
13: स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुनिता सिलवाल, दैनिक बिहान 8 बजेदेखि 9:30 सम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म।
12: डाक्टर रूपेश कुमार यादवद्वारा 24 घण्टा स्वास्थ्य परीक्षण।
13: नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर साजन बराल, बाल तथा नवजात शिशु रोग विशेषज्ञ डाक्टर दुर्गा मिश्र, दक्ष प्राविधिकद्वारा दैनिक फिजियोथेरापी, 24 घण्टा परामर्श सहितको फार्मेसी सेवा साथै निशुल्क होम डेलिभरी।
12: थप जानकारीको लागि सम्पर्क 0654143777 र 9856443343। तनहु सेवा हस्पिटल, शुक्ला गण्डकी नगरपालिका 4, बेपी चोक।

0: 이게 먹으러서 매달러 들어서 지금도 아침이야.
1: ए हजुर सुन्नुहोस् न चाडपर्व पनि आइसक्यो बुबा आमा बाबु नानी मलाई अनि हजुरलाई पनि कपडा किन्न जाम न
2: सुन न चन्दा कपडा किन्न त जान हुन्थ्यो नि यस्तो महँगीमा त्यति धेरै पैसा कहाँबाट ल्याउँ त म
1: हजुर पनि यसै चिन्ता लिनुहुन्छ हाम्रै धुलेगौडामा ग्यालेक्सी फेसन ग्रुपले फिक्स प्राइसमा फेसन फ्रेन्जी पसल ल्याएको छ नि त्यही जाने हो त्यहाँ त बच्चादेखि वृद्धसम्मलाई हुने गरी गुणस्तरीय फेसनका कपडाहरू 400, 600, 800 हजारमा पाइन्छ नि अनि भएन त कमाल न त बार्गेनिङ गर्नुपर्ने झन्झट न त बजार नै चारिरहनु पर्ने झन्झट अझै यसको त देशको धेरै ठाउँमा सस्तो पसल रहेछ नि त्यसैले ठगिने डर पनि भएन
3: हजुर न त बार्गेनिङ गर्नुपर्ने झन्झट न त बजार चारिरहनु पर्ने झन्झट
4: एउटै छाना मुनि बच्चादेखि वृद्धसम्मलाई हुने गुणस्तरीय फेसनेबल कपडाहरू फेसन फ्रेन्जीमा साथै 400, 600, 800 हजार माथिका प्रिमियम सेक्सनका क्वालिटी कपडाहरू पनि पाइन्छ
3: दुलेगौडा बनकेवा चोकदेखि दक्षिण तर्फ कुमारी बैंक भएको लाइन रिमाल गेस्ट हाउसको आडैमा सम्पर्क मोबाइल 9857065119 र 9869577056
4: फेसन फ्रेन्जी तपाईँको सन्तुष्टि नै हाम्रो चाहना
5: ल छोरी हामीलाई ज्वाइँ साहब साह्रै मन पर्यो बिहे गर्ने नगर्ने बाँकी तिम्रो निर्णय
6: बिहे त गर्छु तर एउटा शर्तमा मात्र
5: के शर्त हो त्यस्तो सुनाउन त हामी पनि
6: बिहेका सबै गरगहना खैरेनी टारको रामराम सुनचाँदी पसलबाटै ल्याइदिनु पर्छ आधुनिक र आकर्षक डिजाइनका 24 क्यारेटका तयारी गरगहना ग्यारेन्टीका साथ पोखराकै मूल्यमा पाइन्छ राशि अनुसारका पत्थर पुराना गरगहनासँग नयाँ साटफेर गर्ने व्यवस्था भएको र कम्प्युटर तौल प्रविधिबाट नापतौल गरिने एकमात्र विश्वासिलो ठाउँ
5: रामदाम सुनचाँदी पसल शुक्ला गण्डकी छ खैरेनी टार उडा कार्यालयको अगाडि सम्पर्क नम्बर 0658-412-412-160 र 9847-78-022
6: ऋतु सुन न बच्चाहरूको लागि कपडा अनि खेलाउना ल्याउनु पर्नेछ भोलि पोखरा जाउन है
7: ल यतिका लागि पनि किन पोखरा जानु बच्चाहरूका लागि त जस्तो खोज्यो उस्तै राम्रा राम्रा क्वालिटीका खेलौना कपडाहरू सम्पूर्ण सामग्रीहरू यही दुलेगौडाको रस्कु बेबी ल्यान्डमा पाइन्छ नि
6: हजुर यस क्षेत्रको पुरानो र विश्वसनीय गुणस्तरीय सामान पाउने ठाउँ रस्कु बेबी ल्यान्ड हामी कहाँ साइकल वाकर झोलुङ्गा स्वदेशी तथा विदेशी रेडिमेड कपडा जुत्ता चप्पल लगायत बच्चा बच्चीहरूको लागि चाहिने सम्पूर्ण सामग्रीहरू विशेष छुटको साथ उपलब्ध गराइन्छ
5: रस्तु बेबी ल्यान्ड शुक्ला गण्डकी सार दुलेगौडा
3: मोबाइल 9856705777

0: get connected, stay connected.
1: नया जडानको लागि सम्पर्क 9808-13424 र 9850-14175.
2: शुक्ला गण्डकी एफएम 97.6. शुक्ला गण्डकी टाइम चेक.
1: यति बेला मध्याहको ठिक 12 बज्यो.
3: एले आज भोपालसँग खेल्दै नेपाल खबरमा अब पूरा खबर. अफ्रिकी देश कंगो र युगाण्डामा इबोला भाइरसको नयाँ प्रकोपपछि सरकारले सम्भावित जोखिमलाई ध्यानमा राख्दै निगरानी तथा तयारीका काम तीव्र पारेको छ. स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सहायक प्रवक्ता डाक्टर समीर कुमार अधिकारीले विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले इबोला संक्रमणलाई विश्वव्यापी जनस्वास्थ्य चासोको विषयका रूपमा अघि सारेसँगै जोखिम न्यूनीकरणका लागि आवश्यक तयारी अघि बढ़ाएको बताउनु भएको छ. उहाँले इबोला परीक्षण क्षमता, स्वास्थ्यकर्मीको दक्षता, उपचार व्यवस्थापन तथा संक्रमण नियन्त्रणका उपायको समीक्षा सहित मातहतका अस्पताल, प्रयोगशाला र रोग निगरानी सम्बन्धी निकायमा समन्वय भइरहेको बताउनुभयो. उहाँले मन्त्रालयले संक्रमित व्यक्ति नेपाल भित्रिन सक्ने सम्भावित प्रवेश बिन्दुमा स्वास्थ्यकर्मी परिचालन गरिएको बताउनुभयो. सम्भावित प्रवेश बिन्दुमा यात्रुहरूको स्वास्थ्य निगरानी, संक्रमण सम्बन्धी अभिमुखीकरण, शंकास्पद बिरामीको परीक्षण तथा व्यवस्थापनका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र सर्वारोग अस्पतालसँग समन्वय भइरहेको छ. सहायक प्रवक्ता अधिकारीले तत्कालको लागि नेपालमा इबोला संक्रमणको जोखिम नरहेको पनि बताउनु भएको छ. संविधान संशोधन बहस पत्र तयार गर्न गठित कार्यदलले संविधान संशोधनका विषयमा नागरिकबाट 44,613 सुझाव प्राप्त गरेको छ. कार्यदलको सचिवालयले गएको जेठ 8 सूचना मार्फत संविधानमा गर्नुपर्ने आवश्यक सुधार तथा संशोधनका विषयमा इच्छुक नेपाली नागरिकबाट लिखित सुझाव माग गरेको थियो. यसै अनुसार नागरिकले लिखित सुझाव दिएका हुन्. कार्यदलका सदस्य सचिव लीलाधर सुवेदीले 19,239 इमेल मार्फत र 25,374 सुझाव सामाजिक सञ्जाल वाट्सएप मार्फत प्राप्त भएको जानकारी दिनुभयो. कार्यदलले संविधान संशोधन प्रक्रियामा सबै नेपाली नागरिकको सहभागिता सुनिश्चित गर्ने उद्देश्यले लिखित रूपमा सुझावका लागि आह्वान गरेको थियो. कार्यकारी राष्ट्रपति संघीयताको पुनरावलोकन, संवैधानिक निकायको पुनर्संरचना र पुनरावलोकन, न्यायपालिकाको सुधारका लागि प्रतिस्पर्धाबाट न्यायाधीशको नियुक्ति लगायत विषयमा नागरिकबाट सुझाव प्राप्त भएको सदस्य सचिव सुवेदीले जानकारी दिनुभएको छ. भारतको सत्तारूढ दल भारतीय जनता पार्टी भाजपाका राष्ट्रिय अध्यक्ष नितिन नवीनको निमन्त्रणामा भारत भ्रमणमा पुगेका रवि लामिछानेको आजदेखि भेटघाट र अन्तर्क्रिया थाल्नु भएको छ. सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टी रासुपाका सभापति लामिछाने 5 भारत भ्रमणका लागि हिजो दिल्ली पुग्नु भएको हो. लामिछानेले भाजपा मुख्यालय मा आज भाजपाका अध्यक्ष नितिन नवीन सहित पार्टी पदाधिकारीसँग भेट्ने कार्यक्रम छ. नयाँ दिल्लीमा रहँदा उच्चस्तरीय राजनीतिक तथा कूटनीतिक भेटवार्ता गर्ने कार्यक्रम रहेको रासोपाले विज्ञप्ति मार्फत जानकारी गराएको छ. गएको फागुन 21 भएको प्रतिनिधि सभा चुनावबाट झण्डै 2/3 सीट जितेर रासोपाले सरकार बनाएको 2 महिनापछि सभापति लामिछाने भारत भ्रमणमा जानुभएको हो. अहिले दुई देशबीच सीमाको विषयमा बहस भइरहेको बेला लामिछानेको यो भारत भ्रमण राजनीतिक तथा कूटनीतिक वृत्तमा चासोको साथ हेरिएको छ. यसैबीच लामिछानेले नेपाल भारत सम्बन्धमा विश्वासको वातावरण निर्माणलाई सबैभन्दा महत्वपूर्ण आधार भन्दै सीमा विवाद जस्ता विषयलाई अनन्तकालसम्म लम्ब्याउन नहुने बताउनु भएको छ. काभ्रेको 13 पालिकाका 479 बस्ती मनसूनजन्य विपदको उच्च जोखिममा रहेका छन्. जिल्ला स्तरीय विपद व्यवस्थापन समितिले बस्तीको जोखिमयुक्त प्रतिवेदन सार्वजनिक गरेको हो. प्रमुख जिल्लाधिकारी गोपाल कुमार अधिकारीले उच्च जोखिममा रहेका बस्तीलाई तत्काल स्थानान्तरण गर्न सकिने पनि बताउनु भएको छ. उहाँले आवश्यक उद्धार सामग्री पनि जिल्लामा पर्याप्त नरहेको बताएको राष्ट्रिय समाचार समितिले जनाएको छ. विशेष गरी यस वर्ष रोशी, सुनकोशी, इन्द्रावती, पुण्यमाता, झिको खोला, दाप्चा खोला लगायतका तटीय क्षेत्र आसपास बसोबास गर्ने नागरिक प्रभावित हुने अनुमान गरिएको छ.

0: समर्पित यस कलेजमा शैक्षिक सत्र 2083का लागि प्रमाणपत्र तहका शैक्षिक कार्यक्रमहरू हेल्थ असिस्टेन्ट, ल्याब टेक्निसियन र फिजियोथेरापी सहायकमा भर्ना खुल्यो।
1: कोर्सका विशेषताहरू: 3 वर्षभित्रै कोर्स उत्तीर्ण गरी विभिन्न स्वास्थ्य संस्थाहरूमा प्राविधिक नायक सुब्बा सरहको जागिर वा स्वरोजगारी मार्फत आत्मनिर्भर बन्न सकिने, देश विदेशमा सहज रूपमा आकर्षक रोजगारी पाइने, पढ्दै कमाउँदै मोडलमा सम्बन्धित विषयमा स्नातक तह अध्ययन पनि गर्न सकिने।
0: थप जानकारीका लागि ह्युमन रिसर्च डेभलपमेन्ट एण्ड रिसर्च इन्स्टिच्युट बबरमल काठमाडौँमा सम्पर्क गर्नुहुन वा कलेजको वेबसाइट www.hrdri.edu.np मा लगइन गर्नुहुन वा मोबाइल नम्बर 9851177619 वा 9856714 मा सम्पर्क गर्नुहुन अनुरोध छ।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सिधा कुरा प्रष्ट विचारी हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। यतिन्जेल हामीले इबोला जोखिमलाई ध्यानमा राखेर सम्भावित प्रवेश विन्दुमा उच्च सतर्कता, तत्कालका लागि नेपालमा संक्रमणको जोखिम नरहेको स्वास्थ्य मन्त्रालयको भनाई, संविधान संशोधनका लागि 44,000 सुझाव प्राप्त लगायतका खबरहरू प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। आज जेठ 19 दरबार हत्याकाण्ड भएको 25 वर्ष पूरा भएको छ। 2058 साल जेठ 19 गते दरबार भित्र भएको गोलीकाण्डमा तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दिपेन्द्र, अधिराज कुमार निराजन, राजकुमारी श्रुति लगायतको निधन भएको थियो। तत्कालीन युवराज दिपेन्द्रले परिवारका सदस्यहरूलाई गोली हानेर पछि आफैलाई गोली हानेको भनेर छानबिन प्रतिवेदन सार्वजनिक गरिए पनि धेरैले यसको विश्वास गरेका छैनन्। दरबार हत्याकाण्डपछि तत्कालीन प्रधान न्यायाधीश केशव प्रसाद उपाध्याय संयोजक र तत्कालीन सभामुख तारानाथ राणा भाट सदस्य रहेको उच्चस्तरीय छानबिन समिति गठन भए पनि यसबारे कुनै स्वतन्त्र अनुसन्धान भएको छैन। नारायण हिटी दरबार हत्याकाण्डको 7 वर्षपछि 2065 जेठ 15 गते देशबाट राजतन्त्र समाप्त भएर गणतन्त्र स्थापनाको घोषणा भएको थियो। आज सुन चाँदीको भाव सामान्य बढ़ेको छ। आज सुन तोलामा 400 रूपियाँले बढ़ेको हो। हिजो तोलाको 3,10,900 रूपियाँमा कारोबार भएको सुन आज तोलाको 3,11,300 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। अस्ति कारोबार हुने हप्ताको पहिलो दिन सुनको भाव तोलामा 20,500 रूपियाँले बढ़ेको थियो। यसै गरी आज चाँदीको भाव तोलामा 55 रूपियाँले बढ़ेर तोलाको 5,405 रूपियाँमा कारोबार भयो को महासंघले जनाएको छ। अब विदेशको खबर। कंगोको उत्तरपूर्वी इतुरी प्रान्तको राजधानी बुनियामा इबोला भाइरसबाट संक्रमित 5 बिरामी उपचारपछि निको भएका छन्। स्वास्थ्य अधिकारीले दिएको जानकारी अनुसार निको हुनेमा 4 स्वास्थ्यकर्मी र 1 प्रयोगशालाका कर्मचारी रहेका छन्। कंगोको राष्ट्रिय जनस्वास्थ्य संस्थानका महानिर्देशक डियोडोन माओबा काजादीले बुनियास्थित इबोला उपचार केन्द्रबाट 4 नर्स तथा स्वास्थ्यकर्मीलाई डिस्चार्ज गरिएको पुष्टि गर्नुभएको चिनिया समाचार संस्था सिन्हुवाले जनाएको छ। स्वास्थ्य परीक्षणमा लगातार 2 नतिजा नकारात्मक आएपछि घर पठाइएको हो। यसैबीच विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओका महानिर्देशक टेड्रोस आधानोम गेब्रियसस पनि नयाँ इबोला उपचार केन्द्रको उद्घाटनका लागि बुनिया पुग्नु भएको थियो। उहाँले बिरामी निको हुनुले महामारी नियन्त्रणमा नयाँ आशा जगाएको बताउनुभयो। अब खेल खबर। भारतको देहरादूनमा चलिरहेको अल इण्डिया गोल्ड कप क्रिकेट प्रतियोगितामा नेपाल एले आज आफ्नो अन्तिम खेल खेलिरहेको छ। देहरादूनको महाराणा प्रताप कलेज क्रिकेट मैदानमा नेपाल एले एलबी क्रिकेट शाला भोपालसँग खेल्दैछ। वर्षाले मैदान भिजेकाले बिहान 9:30 शुरू हुनुपर्ने खेल निर्धारित समयमा शुरू हुन सकेको छैन। प्रतियोगिताका शुरूआती 2 खेलमा पराजित हुँदै नेपाल ए यसअघि नै प्रतियोगिताबाट बाहिरिसकेको छ।

आजको खेल जितेमा नेपाली टोलीको सान्त्वना जित हुनेछ। भोपाल विजय भएमा क्वार्टर फाइनलमा स्थान सुरक्षित गर्नेछ। नेपाल ए पहिलो खेलमा केरला क्रिकेट टोलीसँग डीएलए पद्धति अनुसार 15 रनले पराजित भएको थियो। दोस्रो खेलमा गोवा क्रिकेट संघसँग नेपाल ए ले 3 विकेटले पराजित भएको थियो। 16 टोली सहभागी प्रतियोगितामा नेपाल ए समूह डीमा रहेको छ। यो समूहमा नेपालसँगै केरला, गोवा र भोपालका टोली सहभागी छन्। उज्यालो रेडियो नेटवर्क काठमाण्डुमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। इबोला जोखिमलाई ध्यानमा राखेर सम्भावित प्रवेश बिन्दुमा उच्च सतर्कता, तत्कालका लागि नेपालमा संक्रमणको जोखिम नरहेको स्वास्थ्य मन्त्रालयको भनाई। संविधान संशोधनका लागि 44,000 भन्दा बढ़ी सुझाव प्राप्त, कार्यदलले प्राप्त सुझावहरूको अध्ययन गर्दै। दिल्ली पुग्नुभएका लामिछानेको भेटघाट तथा अन्तर्क्रिया शुरू, सीमा विवाद जस्ता विषयलाई अनन्तकालसम्म लम्ब्याउन नहुनेमा जोड़। कंगोमा इबोलाका 5 बिरामी उपचारपछि निको, महामारी नियन्त्रणमा नयाँ आशा जगाएको डब्ल्यूएचओका महानिर्देशकको भनाई। र अल इण्डिया गोल्ड कप क्रिकेट प्रतियोगितामा नेपाल ए ले आज भोपालसँग खेल्दै। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउने नै छौ। उज्यालो रेडियो नेटवर्क काठमाण्डुमा 90 मेगाहर्ज र उज्यालो अनलाइन .com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: के तपाईँ युरिक
1: शुक्ला गण्डकी एफएम 97.6
2: आज पनि खाना काँच्छै होइन कहाँ जान्छु कि तिम्रो ध्यान राम्रोसँग खाना बनाउन आउँदैन भने
3: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि यता प्रेसर कुकर बिग्रेको बिग्रै छ उता ग्यास चुलोको हालत यस्तै छ कतिले सामान किनेर ल्याउने भए पो
2: ए मेरी तिते करेली त्यसरी नरिसाउ न बरु भन न किचनको सामान किन्न कहाँ जाने
3: दुलेगौडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर त्यही जाउँ न किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्तै समाधान गरिदिन्छन् नि अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साटफेर पनि गर्न पाइन्छ बुझ्नुभयो
2: हजुर राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू राइस कुकर प्रेसर कुकर ग्यास चुलो सेट पंखा लगायत अत्यन्त सस्तो मूल्यमा सम्झनै पर्ने ठाउँ
4: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बन्केवा चोक
5: यो चम्सुरीका घरका फर्निचरका सामान कति राम्रा हुन् डराज हेर्यो त्यस्तै लोबेट हेर्यो त्यस्तै सोफा पर्दा कार्पेट हेर्यो सबै त्यस्तै
6: राम्रो नहुने त कुरै भएन नि फतौरी आमै गण्डकी सिसा पसल तथा फर्निचर सप्लाइजबाट ल्याएको हो नि यो सामान मैले तिमीलाई कुरा काट्दै गाउँ सार्दै हिँड्न ठिक्क छ
5: त्यसो नभने म पनि अब नातिकेर भरबाटीलाई लिएर सबै सामान किन्न त्यतै जान्छु
6: हामी कहाँ आकर्षक डिजाइनका काठ तथा स्टीलका घरयासी एवं अफिसियल फर्निचरहरू कार्पेट डोरम्याट तन्ना प्लास्टिकका कुर्सी तथा अर्डर बमोजिमका सामानहरू सुपथ मूल्यमा होम डेलिभरीका साथ उपलब्ध गराइन्छ
7: यस क्षेत्रकै सबैभन्दा पुरानो र विशाल फर्निचर पसल
4: गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्स शुक्ला गण्डकी 4 बिपी चोक
7: प्रोप्राइटर प्रकाश न्यौपाने सम्पर्क 0765702625 मोबाइल 9856 78 98 4 56 56 58
8: मेरी आमैनी कस्तो राम्रो गहना होइन दिदी हिजो बजार गएर आएदेखि त निकै धपक्कै बोलेर बस्नु भएको छ त राति पनि बत्ती बाल्नै नपर्ने
9: कान्छी पनि स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसलको गहना लगाएर आएदेखि तैँले मात्रै होइन देख्ने जति सबैले यही भनिरहेछन्
10: स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसल
9: नयाँ तथा पुराना हरेक डिजाइनका सुन चाँदीका गर गहना
10: शुद्ध सुन तथा चाँदीका गर गहना
9: छापावाला सुन चाँदीका गर गहना
10: राशि अनुसारका पत्थर
9: कम्प्युटर तौल प्रविधि
10: बिक्री वा साफेरमा सुनको सही मूल्याङ्कन
9: बिना रसायन 24 क्यारेटका गर गहनाको लागि सम्झिनै पर्ने ठाउँ
10: स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसल शुक्ला गण्डकी नगरपालिका दुलेगौडा तनहुँ शाखा कार्यालय बन्केवा चोक
9: प्रोप्राइटर रामु विश्वकर्मा मोबाइल नम्बर 9811616069 9007625229
10: प्रोप्राइटर राजु विश्वकर्मा मोबाइल नम्बर 9811433222 9087769142
11: गाउँबाट सपिङ गर्नको लागि दुलेगौडा झरेको यता हेरिने उस्तै उता हेरिने उस्तै कहाँ जाउँ जाउँ अलमल्ल परे म त
12: हैन के भयो तिमीलाई यताउता हेर्छौ के खोज्दैछौ
11: सपिङका लागि भनेर दुलेगौडा झरेको कुन पसल पसौ पसौ खोजेको जस्तो कहीँ पाउँदिन आफूलाई भने नयाँ स्टाइलिस फेसन अनुसारको कपडा लगाउन मन लाग्ने
12: ल तिमी ढुक्क हौ न दुलेगौडा बजारमा रहेको असीम अस्मी फेन्सी स्टोर साउन तिमीलाई आवश्यक पर्ने सम्पूर्ण कपड़ा पाइनुका साथै स्वदेशी तथा विदेशी आधुनिक डिजाइनका कपड़ा सुपथ मूल्यमा पाइन्छ नि
11: त्यसो भए सँगै जाउन त दुवैजना भएर सपिङ गरी फर्काउला हामी कहाँ आधुनिक स्वदेशी तथा विदेशी डिजाइनका कपड़ाहरू साथै स्कूल ड्रेस पनि सुपथ मूल्यमा पाइन्छ असीम अस्मी फेन्सी स्टोर शुक्ला गण्डकी 4 दुलेगौडा प्रोप्राइटर बिर्सना श्रेष्ठ मोबाइल नम्बर 9841694378 9111796902
4: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज

0: हाम्रो मोबाइल पसल दुलेगौडामा
1: रु 100 को टेम्पर ग्लास मात्र 50 रुपियाँमा। मोबाइल एक्सचेन्ज अफर, सबै प्रकारका मोबाइलहरू मर्मत, मोबाइल अनलकको व्यवस्था।
0: नझुक्किनुहोस् मात्र हाम्रो मोबाइल पसलमा। सामसुङ, रेडमी, पोको, एमआई, भिभो, रियलमी, ओप्पो, बेङ्को ब्रान्डका मोबाइल भ्याटविलको साथ फुल वारेन्टी,
2: साथै 0% ब्याज दरमा सबै कम्पनीका मोबाइल किस्ताबन्दीमा पाइन्छ।
0: प्रोपाइटर सन्तोष श्रेष्ठ, हाम्रो मोबाइल पसल शुक्ला गण्डकी 4 दुलेगौडा, कृति फोटो स्टुडियोको नजिकै, साङ्ग्रिला बैङ्कको ठिक पारिपट्टि। सम्पर्क 9856056996।
3: घरमा सुख शान्ति कहिल्यै भएन, आन्टीको काम पनि बन्दैन।
4: त्यही त नि बुढा, म पनि दिगदार भइसके। पितृपुष्प हो कि कुनै पूजा आजा एकहा लगाएर निको पो हुन्छ कि?
5: होइन बुढा बुढी, के कुरा गर्दै हुनुहुन्छ?
3: परिवारमा सोचे जस्तो पनि हुँदैन, काम राम्रो पनि हुँदैन, त्यसैले के गर्ने होला भनेर सरसल्लाह गर्दै थियौ।
0: त्यसो भए चिन्ता नलिनुहोस्, भारतको सम्पूर्ण आनन्द विश्वविद्यालयबाट आचार्य पास गरी आउनुभएका आचार्य ऋषिराम पौडेल हुनुहुन्छ। उहाँले दुलेगौडा को भित्री बजार स्थित हेल्थ पोस्ट चोकमा रिद्धि सिद्धि पूजा सामग्री भण्डार सञ्चालनमा ल्याउनु भएको छ। सप्ताह एकाहको लागि न पण्डितको टेन्सन न त पूजा सामग्रीको नै। हजुर, हामी कहाँ शुभ विवाह सप्ताह, एकाह, रुद्री, व्रतबन्ध, घर पैँचो, सत्यनारायणको पूजा, चौरासी, नवग्रह, रत्न पूजा गरिनुका साथै पूजाको लागि चाहिने सम्पूर्ण सामानहरू, विभिन्न देवी देवताहरूको मूर्ति र माताका सम्पूर्ण भाँडाहरू उपलब्ध गराइन्छ। साथै वैदिक विधिद्वारा धार्मिक अनुष्ठान पनि गरिन्छ। सबै कुराको समाधान अब एकै ठाउँमा, रिद्धि सिद्धि पूजा सामग्री भण्डार तथा ज्योतिष परामर्श सेवा, शुक्ला गण्डकी 4 दुलेगौडा, भित्री बजार, हेल्थ पोस्ट चोक।
4: प्रोपाइटर ऋषिराम पौडेल, ऋतु लम्साल पौडेल। मोबाइल 9008526466 र 9847739849।
6: चिसापानी आउनुहोस् आउनुहोस्, यता हो यता यता यता।
7: एकान्छी सुन त, काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसापानी रहेछ? ए भाइ कहाँ हो?
6: हजुर हजुर, सेरिजाको मगेम चिसापानी हो, आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्ने
7: हो र हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, झन्नै सजिलो हुने भयो अब त।
6: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको समयो कटिजदाईको होटल टाइटेनिक छ, गोमगोबु बसपार पछाडि पट्टि।
7: हजुर, काठमाडौँ दुलेगौडा ढोरफिजी मान्द्रे 26 साखे हुँदै मगयान चिसा पानी आवाजको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
8: समय सम्झनुहोस् है, मगयान चिसा पानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
6: होटल टाइटेनिक, गोमगोबु बसपार। प्रोपाइटर रामचन्द्र महत। मोबाइल 9841168778, 9825527763।
0: समय जति परिवर्तन भए पनि यी तामा, पित्तल, ढलोड आदि धातुका सामानहरूको महत्व चाहिँ छुट्टै हुने, फेरि स्वास्थ्यका लागि पनि उपयोगी हुने। यो अर्डर अनुसारको भरपर्दो धातुको सामान बनाउने ठाउँ चाहिँ कहाँ होला है?
9: ल पत्तै छैन है तिमीलाई, दुलेगौडा मेटल उद्योगमा तिमीले खोजे जस्तै धातुका सम्पूर्ण सामानहरू, ब्रान्डेड कम्पनीका भान्सामा प्रयोग हुने सबै सामान पाइन्छ नि।
10: हामी कहाँ तामासँगै अन्य धातु, पित्तल, ढलोड, अल्मुनियम, सिलट, चरेस, स्टील आदि सँगै किचनका अन्य सामान, होटल, रेस्टुरेन्ट र समाजका लागि आवश्यक सम्पूर्ण भाँडाकुँडा खुद्रा तथा होलसेल बिक्री तथा मर्मत गरिन्छ। साथै बेटर होम अप्लायन्सेसको आधिकारिक विक्रेता पनि भएकोले बेटर कम्पनीका राइस कुकर, प्रेसर कुकर, इलेक्ट्रिक जग, मिक्सर लगायतका सम्पूर्ण सामानहरू पनि पाइन्छ तथा सर्भिसिङको पनि व्यवस्था रहेको छ।
0: 3 दशकदेखि यहाँहरूको सेवामा समर्पित दुलेगौडा मेटल उद्योग, शुक्ला गण्डकी 4 दुलेगौडा तनहु। प्रोपाइटर सूर्य बहादुर बानिया, सञ्चालक संगम बानिया। फोन 0657414142, मोबाइल 9856023128 र 9462614726।
11: आहा, कति राम्री भयो कि, सबै रूपरङ्ग नै फेरिछौ। हेर न, मेरो पनि डन्डी फुराएर अनुहार यस्तो भएको छ। स्किन टेस्ट गर्न पोखरा जाने भनेको समय नै मिलेको छैन।
12: लौ, तिमीलाई थाहा छैन, पोखरा जानै पर्दैन, म यति राम्री हुनुमा
9: हाम्रै दुलेगौडा बजारमा रहेको आरोग्य स्किन केयरको कमाल हो नि। त्यहाँ त पोखराको प्रसिद्ध छाला तथा कपाल सम्बन्धी क्लिनिक केशर मेडिस्पाको सहकारीमा सञ्चालित विभिन्न स्किन केयर ब्रान्डको सामग्री सहित स्किन टाइप अनुसार प्रोडक्ट रिकमेन्ड गरिन्छ नि।
12: हजुर, हामी कहाँ डेली स्किन केयर, सन क्रिम, फेस वास, मोइस्चराइजर का साथै छालाको अवस्था र प्रकार अनुसारको सिरम एवं अन्य सम्पूर्ण स्किन केयर र हेयर केयर प्रोडक्टहरू पाइन्छ।
9: आरोग्य स्किन केयर इन्टरप्राइजेस शुक्ला गण्डकी 4 दुलेगौडा यानै एमबी ब्याङ्क र दुलेगौडा पोलिक्लिनिकको बीचमा।
12: प्रोप्राइटर रोशनी श्रेष्ठ।
9: मोबाइल नम्बर 9827109066 र 9840694543।
6: ला, टायरमा कट लाग्यो। यो मात्रै नयाँ हालेको खत्तम भयो नि, अब नयाँ किन्नु पर्यो। फेरि
13: किन नयाँ किन्नु पर्यो? राजु टायर मर्मत केन्द्र खैरेनी टारमा मरमत गरे भइहाल्यो नि।
6: खैरेनी टार कहाँनिर छ यो राजु टायर?
13: राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा छ।
6: कार, स्कर्पियो, भ्यान, मोटरसाइकलका हरेक साइजका नयाँ तथा पुराना टायरहरू सुपथ मूल्यमा पाइनुका साथै ट्युबलेस टायरहरू मेसिनबाट मर्मत गरिन्छ। विगत 25 वर्षदेखिको अनुभव।
13: सम्पर्क राजु टायर ट्युब पञ्चर मर्मत केन्द्र शुक्ला गण्डकी 6 खैरेनी टार राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा। प्रोप्राइटर राजु गुरुङ। मोबाइल नम्बर 9856062452।
10: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6। तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6।

0: हामीले राम्रो संस्कार दिएर हुर्काएको छोरा मेहनती छ, गरी खान सक्छ। अब दुवैजनाको मन मिलिसकेपछि ढिला किन गर्ने? हामी रित पुऱ्याएरै माग्न आएको हजुर।
1: छोरी त दिने हो, छोरी दुःख पाउनु के ल्याएरै छ?
0: हामी त्यति धनी त होइनौ।
1: अब सीमालाई दिएपछि त छोरीले दुःख पाउँदैन होला। अब हामीले कुरा पक्का गर्दा भयो।
2: होइन, म पनि जान्छु।
3: कहाँ जान्छ? हुन्छ,
2: सीमालाई लिनु।
3: त्यति सजिलो छ नि पाउनेलाई यस्तो चिज? म तिमी
2: तिम्रो लागि भनेर जसरी पनि ल्याउँछु।

0: दाई एक बिहानै झोला बोकेर कता जान लागेको?
1: घरैसी सामान सकिएको थियो, बजारतिर जाउँ भनेर।
0: मेरो पनि घरको सामान सकिया छ, कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल?
1: त्यसो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा, त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ।
0: ल हेर्नुहोस् न त जाउँ त्यसो भए। धुलेगौडा सपिङ सेन्टर, शुक्ला गण्डकी 4, धुलेगौडा 3 तारा केबलको 4 घरमाथि आफ्नै भवनमा
2: दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ। साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ।
3: चिकन ससेज, बब ससेज
4: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ।
5: प्रोपाइटर सन्दीप श्रेष्ठ, फोन नम्बर 0565705052, मोबाइल 98560285487।
6: स्वदेशमै उत्पादन भएको गुणस्तरीय युपिभीसी का झ्याल ढोका, न बाङ्गेला भन्ने डर, न त खिया र धमिरा नै लाग्ला भन्ने पीर, घाम पानीले असर नगर्ने, फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने, वन जंगल पनि नमासिने, वातावरण मैत्री, साउन्ड प्रुफ, फाइदा त के छ के?
7: तर महँगो होला नि?
6: छैन, बजारमा उपलब्ध काठ र एल्युमिनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो युपिभीसी का झ्याल ढोका।
8: बलियो, आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
9: बाराही अल्मुनियम, अब युपिभीसी को साथमा।
8: अल्मुनियम का झ्याल ढोका, स्टील रेलिङ, फलाम सम्बन्धी सम्पूर्ण काम, साथै डोजर लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला।
9: सम्पर्क बाराही युपिभीसी अल्मुनियम एन्ड स्टील उद्योग, शुक्ला गण्डकी 2 गाछे पानी, प्रोप्राइटर सुमन सापकोटा, फोन 0665414111, मोबाइल 98562938 र 98028222938।
10: सुन्दर अटो वर्क्स यमाहा शोरूम धुलेगौडा प्रस्तुत गर्दछ
11: आकर्षक बलियो, सबैभन्दा बढी माइलेज दिने पिकअप भएको यमाहा कम्पनीको याफाई सिस्टम, हाइब्रिड स्कुटर र मोटरसाइकल चाहिएमा ओरिजिनल पार्ट पुर्जा र भरपर्दो सर्भिसिङ सेवा, पुरानो बाइक स्कुटर साट्नु परेमा हामीलाई सम्झनुहोस्। सुन्दर अटो ओक्स यमाहा शोरूम दुलेगौडा बजार तनहुँ।
12: सम्पर्क 0654142121, मोबाइल 98565391।
11: प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ।
13: बुवा ढोगरे, घरतिर सबै सन्चै हुनुहुन्छ होला। मैले अलिअलि पैसा पठाइदिएको छु, घर चाहिँ चिटिक्कको बनाउनु है।
14: यतातिर सबै ठिक छ बाबु, घर बनाउनको लागि केही चिन्ता लिनै पर्दैन। दुलेगौडा बजारमा रिमाल हार्डवेयर सेन्टर छँदैछ, म त ढुक्क छु, तैँले पनि कुनै चिन्तै नलि।
13: यस क्षेत्रकै सबैभन्दा पुरानो र धेरैभन्दा धेरै ग्राहकको विश्वास जित्न सफल रिमाल हार्डवेयर सेन्टर।
15: नेपालका उत्कृष्ट ब्रान्डहरू जस्तै उल्लासका रंगीन तथा सादा जस्ता पाटा, शिवम सिमेन्ट, एसियन पेन्ट्सका रंग रोगन, पञ्चकन्याका एचडीपी पाइप, राजस्थानी मार्बल, सेनिटरी टाइल्स, इन्डियन ज्याकर कम्पनीका धारा लगायत सम्पूर्ण निर्माण सम्बन्धी सामान चाहिएमा हामीलाई सम्झनुहोस्।
2: रिमाल हार्डवेयर, सम्पर्क 0654142545, 0654143।

0: Get connected, stay connected.
1: नयाँ जडानको लागि सम्पर्क 9800-28-13-424 र 9850-60-14-175
2: बाल विद्या मन्दिर मावि BBM शुक्ला गण्डकी 4 दुलेगौंडामा कक्षा 11 को नयाँ भर्ना सम्बन्धी सूचना शुक्ला गण्डकी नगरपालिकामा होटल व्यवस्थापन विषय अध्यापन गराउने पहिलो विद्यालय बाल विद्या मन्दिर मावि BBM मा होटल म्यानेजमेन्ट र म्यानेजमेन्ट विषयमा कक्षा 11 मा नयाँ भर्ना खुल्यो। SEE 2081 मा संस्थागत तर्फ तनहुँमै उत्कृष्ट नतिजा ल्याउन सफल प्रदेशकै केन्द्रबिन्दुमा रहेको यस विद्यालयमा नयाँ भर्ना चलिरहेको छ।
3: भर्ना फारम वितरण भइरहेको छ, समयमा नै सम्पर्क गर्नुहोला।
4: अन्य जानकारीको लागि बिहान 6 बजेदेखि अपराह 5 बजेसम्म विद्यालय प्रशासन कार्यालय वा फोन 0564-14-285 98-560-35-497 र 98-560-34-85 मा सम्पर्क गर्नुहोस्।
1: प्रधान अध्यापक बाल विद्या मन्दिर माध्यमिक विद्यालय BBM शुक्ला गण्डकी 4 दुलेगौंडा। पञ्चमुनिदेव माध्यमिक विद्यालयको कक्षा 11 मा नयाँ भर्ना सम्बन्धी सूचना। तनहु जिल्लाकै शैक्षिक सान एवं नेपाल सरकारबाट नमूना विद्यालयको रूपमा घोषित यस पञ्चमुनिदेव माध्यमिक विद्यालयमा शैक्षिक सत्र 2083 लागि कक्षा 11 मा अंग्रेजी र नेपाली माध्यममा बिहानी र दिवा सत्रको लागि साइन्स, म्यानेजमेन्ट, एजुकेशन, कम्प्युटर साइन्स, होटल म्यानेजमेन्ट साथै प्राविधिक तर्फ भेटरिनरी साइन्स विषयमा सीमित सिटको लागि भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ। मिति 2083 जेठ 1 गतेबाट फर्म वितरणको साथ भर्ना कार्यक्रम सञ्चालन भइरहेको छ। प्रवेश परीक्षा, कक्षा सञ्चालन तथा थप जानकारीको लागि विद्यालय प्रशासनबाट जानकारी गराइनेछ। पञ्चमुनिदेव माध्यमिक विद्यालय शुक्ला गण्डकी नगरपालिका 4 दुलेगौंडा तनहु। थप जानकारीको लागि सम्पर्क 0564-14-184 98-560-62-210 र 98-560-62-345।
2: अरिनीको आवासीय मावि खैरेनी टारमा कक्षा 11 मा भर्ना खुल्यो।
5: SEE 2082 मा 4 GPA ल्याउन सफल सुगम पोखरेल सँगै 98% विद्यार्थी उत्तीर्ण गराउन सफल अरिनीको आवासीय माध्यमिक विद्यालय खैरेनी टारमा भर्ना खुल्यो। शैक्षिक सत्र 2082-83 लागि होटल म्यानेजमेन्ट, म्यानेजमेन्ट, कम्प्युटर साइन्स, एजुकेशन विषयहरूमा कक्षा 11 मा भर्ना खुलेको सम्पूर्णमा सहर्ष जानकारी गराउँदछौ।
2: हाम्रा विशेषताहरू:
5: अंग्रेजी माध्यममा दक्ष एवं अनुभवी शिक्षक शिक्षिकाहरूद्वारा अध्ययन अध्यापन गराइने,
2: जिहेन्दार विद्यार्थीहरूको लागि छात्रवृत्तिको व्यवस्था,
5: पर्याप्त खेल मैदानको व्यवस्था,
2: शुद्ध तथा चिसो तातो खाने पानीको व्यवस्था,
5: सुविधा सम्पन्न प्रयोगशालाको व्यवस्था,
2: न्यूनतम शुल्कमा यातायातको व्यवस्था,
5: उचित पुस्तकालयको व्यवस्था।
2: थप जानकारीको लागि सम्पर्क
5: अर्नीको आवासीय माध्यमिक विद्यालय शुक्ला गण्डकी 7 खैरेनी टार तनहु।
2: सम्पर्क नम्बर
5: 0655711195, मोबाइल 98-560-62112 र 98-460-1817।
6: सूर्योदय इङ्ग्लिस बोर्डिङ स्कुल भुरुङ्गेमा कक्षा 11 को नयाँ भर्ना खुल्यो।
7: स्नातक तह व्यवस्थापन संकायमा नेपाल प्रथम नतिजा प्राप्त गर्न सफल गण्डकी मल्टिपल कलेजका प्राध्यापकहरूबाट अध्यापन गराइने यस स्कूलमा म्यानेजमेन्ट समूहमा सीमित सिटका लागि नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ। एक सेक्सन मात्र सञ्चालन गरिने भएकाले समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
6: सूर्योदय इङ्ग्लिस बोर्डिङ स्कूल शुक्ला गण्डकी 6 भुरुङ्गी।
7: हाम्रा विशेषताहरू:
6: स्वच्छ र शान्त शैक्षिक वातावरणमा अध्यापन गराइने,
7: पर्याप्त खेलकुद, अतिरिक्त क्रियाकलाप र यातायातको सुविधा,
6: सुविधा सम्पन्न भवन, पुस्तकालय र ई लाइब्रेरीको व्यवस्था।
7: नोट: पहिला भर्ना हुन आउने विद्यार्थीलाई GPA को आधारमा 50% सम्म छुट प्रदान गरिनेछ।
6: भर्ना समय बिहान 7 बजेदेखि 9 बजेसम्म। थप जानकारीका लागि 0655-71-479 र 98-560-62-265।
8: शुक्ला गण्डकी टाइम चेक।
9: यति बेला दिउँसोको ठिक 1 बज्यो।

0: आहा, कति स्वादिष्ट मासु हो। यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटेछन् कि क्या हो।
1: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
2: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रत बन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस, दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658 590 065, मोबाइल 98164 34372।
3: पुन मोबाइल, पुन मोबाइल, पुन मोबाइल
4: होइन, कति पुन मोबाइल भन्दै कराएको।
3: दुलीगुडामा भरपर्दो मोबाइल रिपेयर गर्ने ठाउँ बिर्सन्छ कि भनेर सम्झेको हो कि।
4: कहाँ छ पुन मोबाइल?
3: यही दुलीगुडामा तरकारी पसलको आदैमा छ।
4: मोबाइल किन्ने पुरा पैसा छैन, चिन्ता नलिनुहोस्। 0% ब्याजमा किस्ताबन्दीमा मोबाइल पाइन्छ, साथै सम्पूर्ण मोबाइलका पार्ट्स तथा कभर पाइनुका साथै होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
3: सेल्स र रिपेयर्सको भर पर्दो ठाउँ, अनुभवी टेक्निसियनबाट मोबाइल मर्मत गरिने पुन मोबाइल पार्ट्स, शुक्ला गण्डकी 4 दुलीगौडा, मुनाल सहकारीको तलपट्टि, सिद्धार्थ बैंकको पारि र तरकारी पसलको आडमा।
4: प्रोप्राइटर हेमराज पुन, मोबाइल 98 1 91 74 888 र 98 4 48 48 00 00।
5: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अल्मलमा परिरहेछ त केटा त।
3: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेसन कन्सल्टेन्सी अब दुलेगोडामा पनि छ। पीटी, आईएलटीएस, टोफलका कक्षा, अनुभवी मार्गदर्शनको साथ।
5: हजुर, बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली,
3: मुख्य कार्यालय चिफलीढुङ्गा पोखरा,
5: शाखा कार्यालय शुक्ला गण्डकी 4 दुलेगौडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
3: फोन गर्नुहोस् 0658 590 511।
6: वर्षा, यदि सुन्न, क्या टेन्सन भइरहेछ। भोलिको पार्टीको लागि एउटा राम्रो डिजाइनको कपडा नै छैन भने अब आजको आजै कहाँ गएर सपिङ गर्ने होला। यता कतै राम्रो डिजाइनको कपडा पाउने पसल थाहा छ तलाई?
7: लगाउनलाई राम्रो राम्रो कपडा चाहिने अनि घरमै थपक्क बसेर कहाँ पाइने। रेडिमेड कपडा, स्वदेशी विदेशी कपडा अत्यन्त सस्तो मूल्यमा पाइने पसल स्मृति फेन्सी छ नै छ नि, जाउँ हिँड्दै।
3: स्मृति फेन्सी दुलेगौडा, भीमसेन मन्दिर सँगै स्वदेश तथा विदेशबाट आयात गरिएका उच्च स्तरीय फेन्सी तथा रेडिमेड कपडाहरू अत्यन्तै सस्तो मूल्यमा पाउने एकमात्र फेन्सी पसल स्मृति फेन्सी।
8: प्रोप्राइटर राजकुमारी अधिकारी, फोन 0658 570 744।
9: स्मृति फेन्सी ग्राहक वर्गको सेवालाई मध्यनजर गर्दै अहिले विशेष सेवा सहित पहिलेको स्थानबाट 2 घर तल भीमसेन मन्दिर चोकमा सरी सेवा सञ्चालन गरेको जानकारी गराउँदछौ। सम्पर्क मोबाइल नम्बर 98 5 60 77 987।
10: घरमा सुख शान्ति कहिल्यै भएन, आन्टीको काम पनि बन्दैन।
11: त्यही त नि बुढा, म पनि दिगदार भइसके। पितृदोष पो हो कि कुनै पूजा आजा एकहा लगाएर निको पो हुन्छ कि?
12: होइन बुढा बुढी, के कुरा गर्दै हुनुहुन्छ।
10: परिवारमा सोचे जस्तो पनि हुँदैन, काममा राम्रो पनि हुँदैन, त्यसैले के गर्ने होला भनेर सरसल्लाह गर्दै थियौ।
12: त्यसो भए चिन्ता नलिनुहोस्, भारतको सम्पूर्ण आनन्द विश्वविद्यालयबाट आचार्य पास गरी आउनु भएका आचार्य ऋषिराम पौडेल हुनुहुन्छ। उहाँले दुलेगौडा भित्री बजार स्थित हेल्थ पोस्ट चोकमा रिद्धि सिद्धि पूजा सामग्री भण्डार सञ्चालनमा ल्याउनु भएको छ। सप्ताह एकाहको लागि न पण्डितको टेन्सन न त पूजा सामग्रीको नै।
13: हजुर, हामी कहाँ शुभ विवाह, सप्ताह एकाह, रुद्री व्रत बन्ध, घर पैचो, सत्यनारायणको पूजा, 84 नवग्रह रत्न पूजा गरिनुका साथै पूजाको लागि चाहिने सम्पूर्ण सामानहरू, विभिन्न देवी देवताहरूको मूर्ति र माताका सम्पूर्ण भाँडाहरू उपलब्ध गराइन्छ, साथै वैदिक विधिद्वारा धार्मिक अनुष्ठान पनि गरिन्छ। सबै कुराको समाधान अब एकै ठाउँमा, रिद्धि सिद्धि पूजा सामग्री भण्डार तथा ज्योतिष परामर्श
12: सेवा शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार हेल्थ पोस्ट चोक
14: प्रोप्राइटर ऋषिराम पौडेल ऋतु लम्साल पौडेल मोबाइल 9805426466 र 9847349839
15: ए बुढा गहना किनिन्छु भन्नुभएको पनि यत्रो समय भइसक्यो केही सुसारै छैन हजुरको त हेर्नुहोस् त सुनको मूल्यले पनि आकाशै छोइसक्यो
16: ए बुढी गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भने पैसा जम्मा गर्नु पर्यो अनि गुणस्तरीय पनि त हुनु पर्यो नि
17: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा सबै साथीहरू खैरेनी टारको ब्रिजेश ज्वेलर्सबाट लिने गरेका छन् त्यही जानियो हामी पनि
16: हजुर हाम्रा सेवाहरू कम्प्युटर द्वारा नापतोल गरिने
17: सुनको गुणस्तर मापदण्ड अनुसार भएको
16: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गर गहना पाइने
17: पुराना सुनसँग नयाँ गहना साथ नसकिने
16: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने
12: विवाहको लागि गर गहना बनाउँदा विशेष छुटको व्यवस्था सम्पर्क ब्रिजेश ज्वेलर्स शुक्ला गण्डकी 6 खैरेनी टार तनहुँ
18: थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदा
12: मोबाइल नम्बर 9821552067 प्रोप्राइटर बुद्धि बहादुर विश्वकर्मा
19: साथै घर गहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्
12: सम्झनुहोस् है ब्रिजेश ज्वेलर्स
20: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6 मेगाहर्ज

0: तनहु सेवा हस्पिटलमा अब थप नयाँ र व्यवस्थित व्यवस्थापनको साथ दैनिक निम्न विशेषज्ञद्वारा सेवा उपलब्ध भइरहेको जानकारी गराइन्छ।
1: फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसिन डाक्टर रवि बहादुर गुरुङ दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म दिउँसो 5 बजेदेखि 7 बजेसम्म
0: जनरल सर्जरी हर्निया हाइड्रोसिल पाइल्स फिसर फिस्टुला तथा दैनिक साना ठूला सबै खाले अपरेशन सेवासँग सम्बन्धित डाक्टर सबिन कुमार घिमिरे
1: स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुनिता सिलवाल दैनिक बिहान 8 बजेदेखि 9:30 सम्म दिउँसो 3:30 देखि 7 बजेसम्म
0: डाक्टर रूपेश कुमार यादवद्वारा 24 घण्टा स्वास्थ्य परीक्षण
1: नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर साजन बराल बाल तथा नवजात शिशु रोग विशेषज्ञ डाक्टर दुर्गा मिश्र दक्ष प्राविधिकद्वारा दैनिक फिजियोथेरापी 24 घण्टा परामर्श सहितको फार्मेसी सेवा साथै निशुल्क होम डेलिभरी
0: थप जानकारीको लागि सम्पर्क 0-65414-377 र 98-65544-343 तनहु सेवा हस्पिटल शुक्ला गण्डकी नगरपालिका 4 बेपी चोक।
2: समय आएको छ नेपालले प्रमाणित प्रविधिको सर्वश्रेष्ठ TMT छड पाउने। समय आएको छ पत्ता लगाउने 8 को दमको स्ट्रिङ स्टीलको साथ विश्व स्तरीय गुणस्तर जापानी प्रविधिबाट उत्पादित आफ्नो निर्माणलाई दिनुहोस् 8 को दम र समयसँगै हरो उत्तीर्ण दिनुहोस्। स्ट्रिङ स्टील TMT सिद्ध प्रविधिको शक्ति 8 को दमको साथमा
3: तपाईको सेवामा समर्पित दुलेगौडा बजारकै एकमात्र विश्वासिलो र भरपर्दो इलेक्ट्रोनिक्स पसल सन्देश ट्रेडर्स जहाँ तपाईले स्यामसङ ब्रान्डका मोबाइल फ्रिज LED टिभी वासिङ मेसिन माइक्रोओभन भ्याकुम क्लिनर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुहुनेछ।
4: ओल्ड पुल ब्रान्डका सामानहरूका लागि पनि सम्झन सक्नुहुनेछ।
5: सुन्नुहोस् है सैमसंग तथा हिमस्टार कंपनी का मोबाइल वाशिंग मेसिन फ्रिज टीवी लगायत का सामान 0% ब्याज दर में किस्ताबंदी में उपलब्ध कराइन।
3: सन्देश ट्रेडर्स सुप्रा गंडकी तिलेगौड़ा मुक्तिनाथ विकास बैंक संगे प्रोप्राइटर सुरेन्द्र पौडेल संपर्क 0-65-75-676 मोबाइल 98-65-62-676
6: कता हिँडेको आइफोन हातमा लिएर
7: आइफोन हो कि माइफोन के बनाऊ चाँडै नै बिग्रन्छ के हो यतै बनाउन खोज्यौ महँगो भन्छ पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन
6: लौ तँलाई थाहा छैन दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिफ लेभलको कोर्स गरेर आएका IT टेक्निसियन छन् नि पैसा र गुणस्तरमा कुनै फरक पर्दैन आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी फ्रिज वासिङ मेसिन कुलर एसी रोजी रोजी पाइन्छ
7: ल हो र त्यसो भए त सुलभतिर हिँडे है त
6: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत मोबाइल अनलक टिभी फ्रिज वासिङ मेसिन माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला सुलभ मोबाइल एसोसरिज शुक्ला गण्डकी 4 दुलेगौडा सिद्धार्थ ब्याङ्क भएको भवनमा प्रोप्राइटर राजेन्द्र पौडेल शान्ति पौडेल सम्पर्क 0-65-414-050 मोबाइल 98-463-23811
2: शुक्ला गण्डकी FM 97.6

0: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पर्ने, कहिले के चाहिने, ढिक्कै भइसके।
1: ए घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो पुछार अड्क्यो किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
0: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे।
2: हामी कहाँ प्लाई सिसा, फाइबर ढोका, फोरमाइका, प्लाई ढोका, मोडुलर किचन, चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
1: ठाउँ नयाँ, सेवा पुरानो, तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्ष वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
2: सोनुप सिसा प्लाई पसल, शुक्ला गण्डकी 4 दुलीगौडा, नगरपालिकाबाट 10 घर माथि,
1: पोखरा जाने बाटोतिर।
3: विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता।
1: थप जानकारीको लागि सम्पर्क मोबाइल 9856268727 र 9864350031।
4: ह्याप्पी एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
5: वाउ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
4: मैले तिम्रो लागि भनेर चण्डिकालीका सुन चाँदी पसलमा बनाएको नि।
5: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना,
4: पुराना गरगहनासँग नयाँ साथ फेर,
5: राशि अनुसारका पत्थर साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ।
4: चण्डिकालिका सुन चाँदी पसल, शुक्ला गण्डकी दुलेगौडा तनहुँ, प्रोप्राइटर प्रेम घिमिरे, मोबाइल 9856268799।
6: दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्, आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
7: ए तिमी पो बस्ती गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
6: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले? त्यही दुलीगौडा बजारमा छ नि दीर्घाई फर्निचर सरू, त्यहीबाट ल्याएको। ए त्यसो भए त म गइहाले, चिया त पिएर जाऊ, अहिले हतार छ, पछि आउँदै गरौला है।
8: दीर्घायु फर्निचर सोरुम,
9: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
8: साथै पुरानोसँग साथ फेर र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
10: एभरेस्ट स्टिल र नेपालको नम्बर 1 कम्पनी, बागमती कृषिका लागि आधिकारिक विक्रेता।
9: दीर्घायु फर्निचर सोरुम, दुलीगौडा त नहुँ,
8: प्रोप्राइटर लक्ष्मी राज वाग्ले, फोन नम्बर 0765790 सार, मोबाइल नम्बर 9847061268
9: 9857602068।
11: चिसापानी आउनुस् आउनुस्, यता हो यता यता यता।
12: एकान्छी सुन त, काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसापानी रहेछ? ए भाइ कहाँ हो?
11: हजुर हजुर, स्याङ्जाको मग्याम चिसापानी हो, आउनुस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्ने
12: हो र हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, झन्नै सजिलो हुने भयो अब त।
11: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको समयो कटेजदाईको होटल टाइटेनिक छ, गोङगोगु बस्तार पछाडिपट्टि।
12: हजुर, काठमाडौँ दुलेगौडा ढोरफिर्दी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसापानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
13: समय सम्झनुहोस् है, मग्याम चिसापानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
11: होटल टाइटेनिक, गोङगोगु बस्तार, प्रोप्राइटर रामचन्द्र महत, मोबाइल 9841616878 9825572763। कता हिँडेको हो आइफोन हातमा लिएर?
14: आइफोन हो कि माइफोन, के बनाऊ, चाँडै नै बिग्रन्छ, के हो यतै बनाउन खोज्यौ, महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
11: लौ तँलाई थाहा छैन, दुलेगौडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि, पैसा र गुणस्तरमा कुनै फरक पर्दैन, आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
14: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
11: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ, सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज, शुक्ला गण्डकी 4 दुलेगौडा, सिद्धार्थ ब्याङ्क भएको भवनमा, प्रोप्राइटर राजेन्द्र पौडेल शान्ति पौडेल सम्पर्क 0635414050 मोबाइल 98463283811
7: ए नानीको बुवा आज त नयाँ सन्धि सम्झिनेर आउँदै हुनुहुन्छ खानाको व्यवस्था चाहिँ म मिलाउँछु मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है
15: ढुक्क भाउन हो बुढी फ्रेस हाउस जति भन्छ क्यारे ल्याइ त हाल्छु नि
7: इज्जतको सवाल छ बुढा जहाँ पायो त्यहीबाट ल्याउने होइन नि दुलेगौडाको पञ्चमुनि चोकेमा छ नि तिन सेना फ्रेस हाउस त्यही जानु ताजा स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि
15: हजुर खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ साथै विवाह पास्नी र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्
7: होम डेलिभरीको पनि व्यवस्था छ
4: सम्पर्क तिमसेना फ्रेस हाउस सुक्ला गण्डकी 4 पञ्चमणि चौक तनहुँ प्रोप्राइटर केशर बहादुर तिमसेना मोबाइल 98141411178 98560078

0: मंगलम पुनरिकाक्ष मंगलाय तनुहरि
1: पण्डित बा दर्शन पर्सी घर पैसो रुद्री र सत्यनारायणको पूजा सँगै गर्ने भनेको
2: ओमकार
1: अनि पण्डित पनि धेरै चाहिन्छ भन्छन् कहाँ खोज्ने होला
2: ओमकार
1: अनि घरमा पूजा सामग्री पनि छैन भने
2: ओमकार
1: यहाँ पण्डित बा पनि जति बेला ओमकार मात्रै भन्नुहुन्छ भने के हो ओमकार भनेको
3: नानी पनि वर्षौंदेखि सेवा दिँदै आइरहेको ओमकार पूजा सामग्री भण्डारमा जानुहोस् त्यहाँ जति मूल्य मिलाएर त दुलेगौडा खैरेनीको त कुरै छाडौं पोखरामा पनि पाइँदैन लाखबत्ती रुद्री सप्ताह न्वारन घर पैचो विवाह व्रतबन्ध लगायत विभिन्न देवी देवताका मूर्तिहरू धार्मिक पुस्तकहरू विवाहका लागि यज्ञ सजाउने सामानहरू शुभ विवाह ब्यानर सम्पूर्ण पूजाका सामानहरू सुपथ मूल्यमा पाइने दुलेगौडा खैरेनीकै सबैभन्दा पुरानो अनि सबैभन्दा सस्तो ओमकार पूजा सामग्री भण्डारलाई सम्झनुहोस्
1: विस्तृत जानकारीको लागि फोन नम्बर 9855508634
4: समय आएको छ नेपालले प्रमाणित प्रविधिको सर्वश्रेष्ठ टीएमटी छड पाउने समय आएको छ पत्ता लगाउने आठको दमको श्री स्टीलको साथ विश्व स्तरीय गुणस्तर जापानी प्रविधिबाट उत्पादित आफ्नो निर्माणलाई दिनुहोस् आठको दम र समयसँगै खरो उत्तीर्ण दिनुहोस् श्री स्टील टीएमटी सिद्ध प्रविधिको शक्ति आठको दमको साथमा
5: सुन्नुहोस् न यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौ अनि सोफालाई चाहिँ यहाँ राखौ
6: आहा कति राम्रो देखिएको कोठा नै चिटिक्कै भयो है बुढी
5: हो त नि अब चाहिँ राम्रो भयो ओहो दाई भाउजू के राम्रोको कुरा गर्दै हुनुहुन्छ ल कोठा पनि चम्किएको छ ए नानी बस्नुहोस् न न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको हेर्नुहोस् न राम्रो देखियो यति सामान जोडियो अब त वर्षौसम्म ढुक्क
7: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन
8: हामी कहाँ पर्दा सोफा कार्पेट दराज तन्ना पलाङ डाइनिङ टेबलका साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ
9: विगत लामो समयदेखि धुलेगुडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन शुक्ला गण्डकी 4 भित्री बजार हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेसन शुक्ला गण्डकी 4 भित्री बजार
8: प्रोप्राइटर सुभाष गिरी सम्पर्क 0564141094 मोबाइल 9856602630
7: विगत लामो समयदेखि तपाईँहरूको मानसिकमा सफल न्यू होम डेकोर एन्ड डेकोरेसन
9: सुन्दर अटोक्स यमाहा शोरूम धुलेगौडा प्रस्तुत गर्दछ
10: आकर्षक बलियो सबैभन्दा बढी माइलेज दिने पिकअप भएको यमाहा कम्पनीको याफाई सिस्टम हाइब्रिड स्कुटर र मोटरसाइकल चाहिएमा ओरिजिनल पार्ट पुर्जा र भरपर्दो सर्भिसिङ सेवा पुरानो बाइक स्कुटर साट्नु परेमा हामीलाई सम्झनुहोस् सुन्दर अटो ओक्स यमाहा सोरुम दुलेगौडा बजार तनहुँ
11: सम्पर्क 0564142221 मोबाइल 9856035921
10: प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ
12: यो पोखरेल नाचिकोमा किनेको मोबाइल त म बुढीलाई चलाउन पनि सजिलो आवाज पनि क्लियर
13: पोखरेल दाजुकोमा बनाएको मोबाइल त नयाँ जस्तै पो भएछ त
14: हजुर आमादेखि नातिसम्मको एउटै रोजाई पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स
15: सम्पूर्ण ब्रान्डका मोबाइलका साथै पार्ट्स र एसेसरिजहरूको होलसेल तथा खुद्रा बिक्री गरिनुका साथै मर्मत गरिन्छ
16: अब दक्ष प्राविधिकद्वारा आइफोन स्यामसुङ रेडमी लगायत सम्पूर्ण मोबाइलको मर्मत ग्यारेन्टीका साथ गरिन्छ साथै ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै फराकिलो रूपमा सेवा विस्तार गरेका छौ हामी कहाँ सरल किस्ताबन्दीमा 0% ब्याज दरमा आइफोन स्यामसुङ एमआई भिभो होनोर ओप्पो वान प्लस नथिङ लगायत मोबाइल किस्तामा मात्र नागरिकताको भरमा मोबाइल लिन पाइनेछ र पुरानो फोनसँग नयाँ सार्टफेयर गर्ने व्यवस्था पनि रहेको छ
17: अरू गर्छन् ग्यारेन्टीका कुरा हामी दिन्छौ सेवामा सन्तुष्टि
7: सम्पर्क पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स दुलेगौडा हेल्थ पोस्ट चोक
17: प्रोप्राइटर विनोद पोखरेल मोबाइल नम्बर 9856012474
18: गाउँबाट सपिङ गर्नको लागि दुलेगौडा झरेको यता हेरिने उस्तै उता हेरिने उस्तै कहाँ जाउँ जाउँ अलमन ल परे म त
19: हैन के भयो तिमीलाई यताउता हेर्छौ के खोज्दैछौ
18: सपिङका लागि भनेर दुले गौडा झरेको कुन पसल पसौ पसौ खोजेको जस्तो कहीँ पाउँदिन आफूलाई भने नयाँ स्टाइलिस फेसन अनुसारको कपडा लगाउनु मन लाग्ने
19: ल तिमी ढुक्क हौ न दुलेगौडा बजारमा रहेको असीम अस्मी फेन्सी स्टोर साउन तिमीलाई आवश्यक पर्ने सम्पूर्ण कपडा पाइनुका साथै स्वदेशी तथा विदेशी आधुनिक डिजाइनका कपडा सुपथ मूल्यमा पाइन्छ नि
18: त्यसो भए सँगै जाउन त दुवैजना भएर सपिङ गरी फर्काउला हामी कहाँ आधुनिक स्वदेशी तथा विदेशी डिजाइनका कपडाहरू साथै स्कुल ड्रेस पनि सुपथ मूल्यमा पाइन्छ असीम अस्मी फेन्सी स्टोर शुक्लागण्डकी चार दुलेगौडा प्रोप्राइटर बिर्सना श्रेष्ठ मोबाइल नम्बर 9846394378 9811969902
20: अब तपाईको घर अफिस वा बगैंचा हराभरा र सुन्दर बनाउने सही समय यही हो द भिलेज गार्डन द स्टेशन अफ फ्लावर्स यहाँ हरेक प्रकारका फूलका गमलाहरू इन्डोर र आउटडोर बिरुवाहरू सिजनल र पेरिनियल्स प्लान्टहरू रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ हामी तपाईको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोल्युसन ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस गार्डनिङ टुल्स र न्युट्रियन्स सजिलो र भरपर्दो सेवा थप जानकारीको लागि सम्पर्क रविन थापा मोबाइल 9856333998 र 9845610950 इमेल rovin98560@gmail.com टिकटक @davillagegarden तपाईको हरियाली सपना पूरा गर्न हामी तयार छौं पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन द स्टेशन अफ फ्लावर्स शुक्ला गण्डकी चार दुलेगौडा हेल्प पोस्ट चोक आजै आउनुहोस् जहाँ फूल मात्रै होइन प्रेम पनि फूल छ
21: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6 मेगाहर्ज

0: सहकारी र सदस्य सम्बन्धी महत्वपूर्ण जानकारीहरू। सहकारीको कार्यक्षेत्र पहिचान गरेर सदस्य बनौ, सदस्य बनेर मात्रै कारोबार गरौं। सदस्य बनेपछि मासिक नियमित बचत गरौं, पारिवारिक बजेट बनाएर मात्रै खर्च गरौं। उद्यमी व्यवसायी बन्नको लागि ऋण लिऊ, ऋणको किस्त नियमित तिर्ने गरौं। सदस्य पहिचान फारम अध्यावधि गर्ने गरौं, सदस्यको दायित्व र कर्तव्य पूरा गरौं। सहकारी हाम्रो सुख दुःखको साथी हो। सहकारीको मालिक वा ग्राहक हामी आफै हौ। सहकारी नाफाको लागि मात्रै होइन, यो त अझ बढी सेवाको लागि हो भन्ने बुझौं।
1: जल चेतनाको लागि पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेड, प्रधान कार्यालय बुद्ध चोक पोखरा, सेवा केन्द्रहरू दुले गौडा तनहु र भण्डारी कास्की।
0: सुखी सदस्य दिगो सहकारी 25 वर्षदेखि सदस्यको

0: सफायात्री।
1: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पर्ने, कहिले के चाहिने, ढिक्कै भइसके।
2: ए घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो पुछार अड्क्यो किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
1: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे।
3: हामी कहाँ प्लाई सिसा, फाइबर ढोका, फोरमाइका, प्लाई ढोका, मोडुलर किचन, चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
2: ठाउँ नयाँ, सेवा पुरानो, तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्ष वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
3: सोनुप सिसा प्लाई पसल, शुक्ला गण्डकी 4 दुलीगौडा, नगरपालिकाबाट 10 घर माथि,
2: पोखरा जाने बाटोतिर। विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता। थप जानकारीको लागि सम्पर्क मोबाइल 9856268727 र 9864350031।
4: ह्याप्पी एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
5: वाउ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
4: मैले तिम्रो लागि भनेर चण्डिकालिका सुनसानी पसलमा बनाएको नि।
5: नयाँ तथा पुराना डिजाइन का अत्याधुनिक गरगहना,
4: पुराना गरगहना सँग नयाँ साथ फेर,
5: राशि अनुसार का पत्थर साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ।
4: चण्डिकालिका सुन चाँदी पसल, शुक्ला गण्डकी दुलेगौंडा तनहुँ, प्रोप्राइटर पेन घिमिरे, मोबाइल 9856062099।
6: दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्, आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
7: ए तिमी पो बस्तीघर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
6: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले? त्यही दुलीगौडा बजारमा छ नि दिर्गाई फर्निचर्सहरू, त्यहीबाट ल्याएको। ए त्यसो भए त म गइहाले, चिया त पिएर जाऊ, अहिले हतार छ, पछि आउँदै गरौलाई।
8: दीर्घायु फर्निचर शोरूम,
5: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
8: साथै पुरासँग साथ फिर र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
4: एभरेस्ट स्टिल र नेपालको नम्बर 1 कम्पनी, बागमती कृषिका लागि आधिकारिक विक्रेता।
5: दीर्घायु फर्निचर शोरूम, दुलीगौडा त नहुँ,
8: प्रोप्राइटर लक्ष्मीराज वाग्ले, फोन नम्बर 0765 मोबाइल नम्बर 9864061268
5: 9865602068।
9: कता हिँडेको हो आइफोन हातमा लिएर?
10: आइफोन हो कि माइफोन, के बनाऊ, चाँडै नै बिग्रन्छ, के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
9: लौ तँलाई थाहा छैन, दुलीगौडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिफ लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि, पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ, अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
10: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
9: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसेसरीज, शुक्ला गण्डकी 4 दुलीगौडा, सिद्धार्थ ब्याङ्क भएको भवनमा, प्रोप्राइटर राजेन्द्र पौडेल, शान्ति पौडेल, सम्पर्क 0654140050, मोबाइल 9843328811।
11: ए नानीको बुवा, आज त नयाँ सन्धी सम्झिनेर आउँदै हुनुहुन्छ, खानाको व्यवस्था चाहिँ म मिलाउँछु, मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है।
12: ढुक्क भाउ न हो बुढी, फ्रेस आउ जति भन्छ क्यारे, ल्याइ त हाल्छु नि।
11: इज्जतको सवाल छ बुढा, जहाँ पायो त्यहीबाट ल्याउने होइन नि, दुलीगौडाको पञ्चमुनि चोकेमा छ नि तिन सेना फ्रेस हाउस, त्यही जानु, ताजा स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि।
13: हजुर, खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ, साथै विवाह पास्नी र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्,
11: होम डेलिभरीको पनि व्यवस्था छ।
4: सम्पर्क तिमसेना फ्रेस हाउस, शुक्ला गण्डकी 4 पञ्चमुनि चौक तनहुँ, प्रोप्राइटर केशर बहादुर तिमसेना, मोबाइल 9811411178, 9856600778।
3: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6।

0: या बुढा, 20 वर्ष देखिको यस्तो पुरानो टिभी कति हेर्ने भनेको के? वाइफाई र मोबाइलबाटै कनेक्सन गरेर टिभी चलाउन सक्ने जमाना आइसक्यो।
1: कुरो त ठिकै हो बुढी, छोरोले पनि नयाँ टिभी भनेर हैरान पारेछ। अहिले किन पैसा छैन?
0: लौ, पैसाको टेन्सन मान्नै पर्दैन नि। मनिषा इलेक्ट्रोनिक पसल खैरिङ टारमा किस्ताबन्दीमा इलेक्ट्रोनिक सामानहरू पाइन्छन्। किस्ताबन्दीमै पाउने भएपछि बाँकी पैसा महिनै महिनामा तिरौला।
2: हामी कहाँ विभिन्न ब्रान्डका टेलिभिजन, फ्रिज, वासिङ मेसिन, मोबाइल लगायत सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुका साथै मर्मत पनि गरिन्छ। सम्पर्क मनिषा इलेक्ट्रोनिक पसल शुक्ला गण्डकी छ खैरेनी टार, रूपान्तर कृषि सहकारी नजिकै आफ्नै भवनमा। प्रोप्राइटर कुल कुमार कुमाल। मोबाइल 9846026617 र 9811638981।
3: ल छोरी, हामीलाई ज्वाइँ साथ साह्रै मन पर्यो। बिहे गर्ने नगर्ने बाँकी तिम्रो निर्णय।
0: बिहे त गर्छु तर एउटा शर्तमा मात्र।
3: के शर्त हो त्यस्तो? सुनौ न त हामी पनि।
0: बिहेका सबै गरगहना खैरेनी टारको रामराम सुनसानी पसलबाटै ल्याइदिनु पर्छ। आधुनिक र आकर्षक डिजाइनका 24 क्यारेटका तयारी गरगहना ग्यारेन्टीका साथ पोखराकै मूल्यमा पाइन्छ। राशि अनुसारका पत्थर, पुराना गरगहना सँग नयाँ साटफेर गर्ने व्यवस्था भएको र कम्प्युटर तौल प्रविधिबाट नापतौल गरिने एकमात्र विश्वासिलो ठाउँ।
3: रामदाम सुन चाँदी पसल शुक्ला गण्डकी छ खैरेनी टार, उडा कार्यालयको अगाडि। सम्पर्क नम्बर 0658412100160 र 9840708022।
0: ऋतु सुन न, बच्चाहरूको लागि कपडा अनि खेलाउना ल्याउनु पर्नेछ। भोलि पोखरा जाउन है। ल, यतिका लागि पनि किन पोखरा जानु? बच्चाहरूका लागि त जस्तो खोज्यो उस्तै राम्रा राम्रा क्वालिटीका खेलौना, कपडाहरू, सम्पूर्ण सामग्रीहरू यही दुलेगौडाको रसु बेबील्यान्डमा पाइन्छ नि। हजुर, यस क्षेत्रको पुरानो र विश्वसनीय गुणस्तरीय सामान पाउने ठाउँ रसु बेबील्यान्ड। हामी कहाँ साइकल, वाकर, झोलुङ्गा स्वदेशी तथा विदेशी रेडिमेड कपडा, जुत्ता चप्पल लगायत बच्चा बच्चीहरूको लागि चाहिने सम्पूर्ण सामग्रीहरू विशेष छुटको साथ उपलब्ध गराइन्छ।
3: रसु बेबील्यान्ड, शुक्ला गण्डकी 4, दुलेगौडा।
2: मोबाइल 9856005577।
4: सूचना ए सनौ सेवा हस्पिटल दुलेगौडा बीपी चोकमा यही जेठ 16 गते शनिबार पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका पेट, मोटु, छाती, सुगर तथा थाइरोइड विशेषज्ञ डाक्टर कृष्णराज अधिकारी, हार्जोनी तथा नसा रोग विशेषज्ञ डाक्टर मेघराज लामिछाने, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका एनोमेली स्क्यान, थाइरोइड सहित भिडियो एक्सरे डाक्टर सन्तोष बराल, छाला, यौन कुष्ठ रोग, एलर्जी तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर जे महर्जन र मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर सुभाष विजय महत। बिरामीहरूको स्वास्थ्य परीक्षण गर्न आउनुहुने भएकाले सम्बन्धित विशेषज्ञसँग सेवा परामर्श लिन सम्पूर्णमा अनुरोध गरिन्छ। थप जानकारीको लागि तनहु सेवा हस्पिटल दुलेगौडा बीपी चोक तनहु, फोन नम्बर 0654143777, मोबाइल नम्बर 9856043343। Yeah.

0: get connected, stay connected.
1: नयाँ जडानको लागि सम्पर्क 9800-28-13-424 र 9800-560-14-175.
2: सुभागन्नेकी टाइम चेक.
1: यति बेला दिउँसोको ठिक 3 बज्यो.
3: Wherever you are, stay connected with the wider world with the BBC. Wherever you are,

0: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6।
1: बोल्दै सरकारका प्रवक्ता एवं युवा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले नेपालको सीमा मिचिएको कुरा राख्दा भारत नेपाल संयन्त्रले नेपालले पनि भारतको भूमि मिचिएको बताएको र त्यसबारे प्रधानमन्त्रीले आफू आश्चर्य भएको बारेमा कुरा राख्नु भएको बताउनुभयो। प्रवक्ता पोखरेलले प्रधानमन्त्री शाह सरकारप्रति उत्तरदायी रहनु भएको पनि बताउनु भएको छ। प्रधानमन्त्रीले गएको आइतबार सदनमा सांसदहरूले उठाएका जिज्ञासाको जवाफ दिनुभएको र आवश्यकता परे पुनः सदनमा उपस्थित भएर जवाफ दिनु उहाँको भनाइ छ। यसैबीच सरकारले गएको भदौ 23 र 24 गते भएको प्रदर्शनका क्रममा भएका घटनाबारे छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदनमा उल्लेखित सुरक्षा संयन्त्र सम्बन्धी विषयमा थप अध्ययन गरी सिफारिश गर्न गठित अध्ययन समितिको म्याद 45 दिन थप्ने निर्णय गरेको छ। यस्तै बैठकले सशस्त्र प्रहरी नायब निरीक्षक अञ्जनी कुमार पोखरेललाई प्रहरी नायब महानिरीक्षक एआईजी पदमा बढ़ुवा गर्ने निर्णय गरेको छ। बैठकले सुरक्षा निकाय प्रशासनिक संरचना तथा आयोग सम्बन्धी विभिन्न महत्वपूर्ण निर्णय समेत गरेको छ। राष्ट्रिय सभा बैठक भोलि दिउँसो 12:15 बजे बस्ने गरी स्थगित भएको छ। कार्यसूचीमा प्रवेश नै नगरी बैठक स्थगित भएको छ। आजको बैठक शुरू हुने बित्तिकै सांसदहरूले प्रतिनिधि सभामा प्रधानमन्त्री बालेन्द्र शाहले सीमाका सम्बन्धमा दिनुभएको वक्तव्यका सम्बन्धमा असहमति राख्दै सदनको कार्यवाही अगाडि बढ़न नसक्ने धारणा राख्नुभयो। सभाध्यक्ष नारायण प्रसाद दाहालले पटक पटक सदनको कार्यवाही अगाडि बढ़ाउन आग्रह गर्नुभएको थियो। उहाँले विभिन्न कार्यसूची अगाडि बढ़ाउनुपर्ने अवस्था रहेको उल्लेख गर्दै बैठक सञ्चालनमा सहयोग गर्न सांसदहरूलाई अनुरोध गर्नुभएको थियो। सांसदहरूले असहमति प्रकट गरेका छन्। आज दिउँसो 1 बजेका लागि बोलाइएको प्रतिनिधि सभाको बैठक पनि अझै शुरू हुन सकेको छैन। वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकहरूको पुनः श्रम स्वीकृति प्रक्रियालाई थप व्यवस्थित पारदर्शी र सहज बनाउन स्वचालित अनलाइन प्रणाली मार्फत सेवा प्रदान गर्ने भएको छ। यसका लागि विभागले पुनः श्रम स्वीकृति प्राप्त गर्न अनिवार्य रूपमा पालना गर्नुपर्ने नयाँ शर्त तथा मापदण्ड सार्वजनिक गरेको छ। विभागले जारी गरेको सूचना अनुसार स्वचालित प्रणालीबाट पुनः श्रम स्वीकृतिका लागि आवेदन दिँदा श्रमिकले यसअघि श्रम संस्कृति स्वीकृति प्राप्त गरेको उही देश र उही कम्पनीका लागि मात्रै आवेदन दिन पाउनेछन्। कम्पनी वा रोजगारदाता परिवर्तन भएका श्रमिकको हकमा भने यो व्यवस्था लागू नहुने जनाइएको छ। नयाँ व्यवस्था अनुसार पुनः श्रम स्वीकृति लिन कम्तीमा 3 महिना वैधता बाँकी रहेको राहदानी, वैध भिसा, रोजगारदाता कम्पनीसँगको करार सम्झौता, सामाजिक सुरक्षा कोषमा योगदान, त्यसै गरी वैदेशिक रोजगार कल्याणकारी कोषमा रकम जम्मा गरेको प्रमाण तथा आवधिक जीवन बीमा अनिवार्य गरिएको छ। आर्थिक वर्ष 2083-84 बजेटले व्यावसायिक वातावरण सुधार, लगानी प्रवर्धन तथा उत्पादनमूलक क्षेत्रलाई प्रोत्साहन गर्ने दिशामा सकारात्मक संकेत दिएको भन्दै निजी क्षेत्रले यसको स्वागत गरेको छ। यद्यपि बजेट पूर्ण नभएको र यसको प्रभावकारिता कार्यान्वयनमा निर्भर रहने निजी क्षेत्रका प्रतिनिधिहरूले बताएका छन्। काठमाडौँमा आज आयोजित कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अन्जान श्रेष्ठले बजेटलाई सही दिशातर्फको प्रयासका रूपमा व्याख्या गर्दै निजी क्षेत्रले बजेटलाई समर्थन वा विरोधको दृष्टिले नभई लगानी, उत्पादन र रोजगारीमा पार्ने प्रभावका आधारमा मूल्यांकन गर्ने बताउनुभयो। उहाँले भन्सारका दर 11-7 झार्ने, 360 वस्तुमा अन्तशुल्क हटाउने, 273 प्रकारका कच्चा पदार्थमा भन्सार दर घटाउने तथा आयकर छूटको सीमा 10 लाख रूपियाँ पुर्याउने व्यवस्थाले संरचनात्मक सुधारको संकेत गरेको बताउनुभयो। निजी क्षेत्रका प्रतिनिधिहरूले बजेटले अर्थतन्त्रलाई चलायमान बनाउने आधार तयार पारेको भन्दै अब नीतिहरूको प्रभावकारी कार्यान्वयनमा सरकार केन्द्रित हुनुपर्नेमा जोड़ दिएका छन्। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
2: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
3: सुन त, मेरो कपडा प्याकिङ गर्दिउ त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
4: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ।

0: 4943333 4935555
1: सीधा कुरा प्रश्न विचार यो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज नेपाल खबरमा अब थप खबरहरू काठमाडौँ उपत्यका सहित देशका केही ठाउँमा हल्का वर्षा भएको छ। सोलुखुम्बु गोर्खा कास्की लगायतका क्षेत्रमा छिटपुटदेखि सामान्य वर्षा भएको हो। मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो एक घण्टाको अवधिमा कास्कीमा सबैभन्दा धेरै 16 मिलिमिटर वर्षा मापन भएको छ। यसैगरी ललितपुरमा 9.6 मिलिमिटर पानी परेको छ। यसैबीच अझै केही दिन मधेस तथा कोशी प्रदेशका तराई क्षेत्रमा भने तातो दिन कायमी रहने अनुमान गरिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार यो समयमा देशका अन्य पहाड़ी तथा हिमाली क्षेत्रमा भने केही ठाउँमा वर्षा बदली र हिमपातको सम्भावना छ। मधेस तथा कोशी प्रदेशको तराई क्षेत्रमा तातो दिन रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाको आग्रह छ। गर्मीको समयमा पर्याप्त पानी पिउन र घाममा लामो समय नबस्न डाक्टरको सुझाव छ। नेपाली कंग्रेस संसदीय दलका नेता भीष्मराज आङ दाम्बेले कांग्रेसले छाया सरकार गठन नगरेको बताउनु भएको छ। कंग्रेस संसदीय दलको विधान अनुसार 18 मन्त्रालयलाई आधार मानेर विषयगत समिति संयोजकहरू तोकेको विषयलाई छाया सरकार वा छाया मन्त्री परिषद भन्न नमिल्ने उहाँले बताउनुभयो। प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसदहरूलाई समेटेर मन्त्रालयगत रूपमा जिम्मेवारी बाँडफाँड गरिएको नेता आङ दाम्बेले बताउनुभयो। यसैबीच कांग्रेसले पार्टीको नयाँ क्रियाशील सदस्यता सहज र सरल रूपमा आवेदन फारम भर्न खुला गरेको पार्टीका महामन्त्री एवं पार्टीको सदस्यता व्यवस्थापन केन्द्रीय समितिका संयोजक प्रदीप पौडेलको अध्यक्षतामा आज बसेको बैठकले यो निर्णय गरेको कार्यवाहक मुख्य सचिव कृष्ण प्रसाद दुलालले जानकारी दिनुभयो। अब विदेशको खबर। रूसले युक्रेनका शहरहरूमा गरेको आक्रमणमा कम्तीमा 13 जनाको ज्यान गएको छ। रूसी क्षेप्यास्त्र र ड्रोन आक्रमणमा डिनिप्रोमा 9 र राजधानी कियेवमा 4 जनाको ज्यान गएको बीबीसीले जनाएको छ। पछिल्ला महिनाहरूमा रूसले गरेका सबैभन्दा ठूला आक्रमणमध्ये यो एक हो। रातभर आवासीय भवनहरूमा भएका आक्रमणमा बालबालिका सहित धेरै मानिस घाइते भएका खबरमा उल्लेख छ। यद्यपि घाइतेहरूको संख्या सार्वजनिक भएको छैन। गएको महिना रूसी कब्जामा रहेको लुहान्स्क क्षेत्रको एक छात्रावासमा भएको ड्रोन आक्रमणमा 21 जनाको ज्यान गएको थियो। यो आक्रमणको प्रतिक्रिया स्वरूप रूसले गएको हप्ता युक्रेनमाथि आक्रमण गर्ने चेतावनी दिएको थियो। कियेवका मेयर भिटाली क्लिट्स्कोले मानिसहरूलाई सुरक्षित आश्रयस्थलमा बस्न अपील गर्नुभएको छ। मे महिनामा अल्पकालीन युद्धविरामको अवधि सकिएपछि रूसले युक्रेनमा लगातार मिसाइल र ड्रोन आक्रमण गरिरहेको छ। अब खेल खबर। रोयल च्यालेन्जर्स बेंगलुरूका ब्याटर टिम डेभिडले इण्डियन प्रिमियर लीग आईपीएल 2027 को पहिलो खेल गुमाउने भएका छन्। गएको आइतबार राति भएको आईपीएल 2026 को फाइनलमा गुजरात टाइटन्ससँगको खेलमा उनले अम्पायरतर्फ आइस ब्याग फ्याँकेको घटनामा भारतीय क्रिकेट नियन्त्रण बोर्ड बीसीसीआईले डेभिडलाई एक खेलको प्रतिबन्ध लगाएको हो। गुजरातको पहिलो पारीको 10 ओभरमा जोर्डन कक्सले लिएको वाशिङटन सुन्दरको क्याचलाई नट आउट दिएपछि टिम डेभिडले अम्पायर नितिन मेननतर्फ आक्रामक रूपमा आइस ब्याग फ्याँकेका थिए। यस संस्करणमा डेभिडको डिमेरिट अङ्क 5 पुगेपछि उनी एक खेलको प्रतिबन्धमा परेका हुन्। फाइनलमा बेंगलुरूले गुजरातलाई 5 विकेटले हराउँदै लगातार दोस्रो पटक आईपीएलको उपाधि जितेको थियो। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। सीमा विवादबारे प्रधानमन्त्रीले दिएको अभिव्यक्तिको सरकारद्वारा बचाऊ, आवश्यकता परे फेरि सदनमा उपस्थित भएर जवाब दिने भनाई। पुनः श्रम स्वीकृतिका लागि नयाँ मापदण्ड लागू, शर्त पूरा नगरे आवेदन स्वत अस्वीकृत हुने। बजेटले व्यावसायिक वातावरण सुधारको संकेत देखाएको निजी क्षेत्रको भनाई, बजेट कार्यान्वयनलाई जोड़ दिन आग्रह। रूसी आक्रमणमा युक्रेनमा कम्तीमा 13 जनाको ज्यान गयो, पछिल्ला महिनाहरूमा भएका सबैभन्दा ठूला आक्रमण मध्ये एक। र बेंगलुरूका ब्याटर टिम डेभिडले आईपीएल 2027 को पहिलो खेल गुमाउने।
2: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले

0: ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्त भित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा
1: सूचना एस तनौ सेवा हस्पिटल दुलेगौड़ा बीपी चोकमा यही जेठ 16 गते शनिबार पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका पेट मुटु छाती सुगर तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर कृष्णराज अधिकारी हार्जोनी तथा नसा रोग विशेषज्ञ डाक्टर मेघराज लामी छाने पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका एनोमेली स्क्यान थाइरोइड
2: प्रदेश आयुर्वेद चिकित्सालय तनहुँबाट उपलब्ध हुने सेवाहरू
3: बिरामी परीक्षण
2: निशुल्क औषधि वितरण
3: प्रयोगशाला सेवा
2: पञ्चकर्म पूर्व कर्म
3: बस्ती कर्म
2: शिरोधारा
3: नस्य कर्म जलनीति
2: छार सूत्र सेवा
3: उपचारात्मक योग फिजियोथेरापी अकुपंचर सेवा
2: स्वस्थ जीवन शैली परिवर्तन तथा योग कार्यक्रम
3: ज्येष्ठ नागरिकलाई निशुल्क स्वास्थ्य संरक्षण प्रवर्धन पञ्चकर्म रसायन र योग
2: अग्निकर्म मर्म चिकित्सा
3: स्तनपायी आमाका लागि स्तन वर्धक आयुर्वेदिक औषधि वितरण अनि सुन्नुहोस् त स्थानीय तहमा रहेका आयुर्वेद औषधालयहरूमा पनि यी सेवा उपलब्ध छन् शुक्ला गण्डकी नगरपालिकामा वार्ड नम्बर 6 को खैरेन्टार आयुर्वेद औषधालयमा भीमाद नगरपालिकाको वार्ड नम्बर 6 भीमाद आयुर्वेद औषधालय रिसिङ गाउँपालिकामा वार्ड नम्बर 4 को भिरकोट आयुर्वेद औषधालय अनि घिरिङ गाउँपालिकाको वार्ड नम्बर 5 स्थित नागरिक आरोग्य सेवा केन्द्रबाट पनि यी सेवा उपलब्ध छन् सबै सेवाको लागि दमौली नै जानु चाहिँ पर्दैन थप जानकारीको लागि प्रदेश आयुर्वेद चिकित्सालय दमौली तनहुँ फोन नम्बर 0 65 63 483
4: ए गर्मियामा आयो हजुर सुकिसक्यो घाँस वनमा आगो लाग्यो भने जीव जन्तुको नाश वनमा आगो लाग्यो भने वन जङ्गल खान्छ वनमा हुने जीव जन्तुले साह्रै पीडा मान्छ फागुनदेखि जेठसम्म आगो लाग्ने डर आफ्नो

0: वनमा जाँदा सलाई लाइटर जस्ता आगोजन्य वस्तुको प्रयोग नगरौं। वन छेउमा स्याउला झारपात नजलाऊ। वनमा आगो लाग्नै नदिऊ। लागिहालीमा होसियारी पूर्वक आगो निभाइहालौं।
1: डिभिजन वन कार्यालय तनहुँको जनहितमा जारी सन्देश।
2: धूम्रपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौ, आफू बाँचौ र अरूलाई पनि बचाऊ।
3: धूम्रपान भनेको के हो?
2: धूम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवाँ खानु हो। चुरोट, बिडी, तमाखु, कक्कड जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो।
3: धूम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँछ।
2: धूम्रपान तथा सुर्तीजन्य पदार्थको सेवन गर्दा हुने
3: मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्र नली, पाटेघर आदिको क्यान्सर हुन्छ।
2: दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदयघात, मस्तिष्क घात, गर्भपतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ।
3: धूम्रपानको धुवाले वर्षेनी धूम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्छ। नजिकै बसेको कारणले विश्वमा वर्षेनी 6,00,000 मानिसको मृत्यु हुने गरेको छ।
2: धूम्रपान तथा सुर्तीजन्य पदार्थबाट बच्ने उपाय।
3: साथी भाइको लहलहैमा नपरौ।
2: दीर्घकालीन असरको मनन गरी कुलतमा नफसौ।
3: धूम्रपानबाट छुटकारा पाउन स्वास्थ्य कर्मीको सल्लाह लिऊ।
2: सार्वजनिक स्थलमा धूम्रपान नगरौ।
3: घरभित्र र बच्चाको अगाडि कहिल्यै धूम्रपान नगरौ। नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, जीपी कोइराला, राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्र, बेलचौतारा, तनहुँ।
4: कृषि विकास कार्यालय तनहुँको अनुरोध।
5: प्राङ्गरिक कृषि उत्पादनको उपभोग गरौं।
4: रैथाने बालीहरू जस्तै कोदो, फापर, जौ, उवा, चिनो, कागुनो, लट्टे आदि संरक्षण तथा प्रबन्धन गरौं।
5: विषादीको प्रयोग सकेसम्म नगरौं। गर्नै परेमा सुरक्षित किसिमका विषादी सिफारिश विधि अनुसार प्रयोग गरौं। विषादी विष हो, औषधि होइन भन्ने कुरा सदैव मनन गरौं।
4: बिउ बिजन खरिद गर्दा आधिकारिक तथा इजाजत पत्र प्राप्त एग्रोभेटबाट लेबल तथा बिल सहितको सिफारिश बिउ मात्र खरिद गरौं। कृषि सामग्री आपूर्ति, कृषि उत्पादन प्रणाली, रोग किरा व्यवस्थापन, उत्पादन उपरान्त प्रविधि, बजारीकरण लगायत कृषि सम्बन्धी अन्य प्राविधिक समस्या आइपरेमा कृषि विकास कार्यालय तनहुँमा सम्पर्क गरौं।
5: थप जानकारीको लागि 0-65-65-130।
4: कृषि विकास कार्यालय तनहुँ, दमौली।
6: शुक्ला गण्डकी एफएम 97.6।
7: घरमा सुख शान्ति कहिल्यै भएन, आँटेको काम पनि बन्दैन।
8: त्यही त नि बुढा, म पनि दिगदार भइसके। पितृदोष पो हो कि कुनै पूजा आजा एकहा लगाएर निको पो हुन्छ कि?
9: होइन बुढा बुढी, के कुरा गर्दै हुनुहुन्छ?
7: परिवारमा सोचे जस्तो पनि हुँदैन, काममा राम्रो पनि हुँदैन, त्यसैले के गर्ने होला भनेर सरसल्लाह गर्दै थियौ।
9: त्यसो भए चिन्ता नलिनुहोस्, भारतको सम्पूर्णानन्द विश्वविद्यालयबाट आचार्य पास गरी आउनुभएका आचार्य ऋषिराम पौडेल हुनुहुन्छ। उहाँले दुलेगौडा को भित्री बजार स्थित हेल्थ फोर्स चोकमा रिद्धि सिद्धि पूजा सामग्री भण्डार सञ्चालनमा ल्याउनु भएको छ। सप्ताह एकाहाको लागि न पण्डितको टेन्सन न त पूजा सामग्रीको नै। हजुर, हामी कहाँ शुभ विवाह सप्ताह, एकाहा, रुद्री, व्रतबन्ध, घर पैँचो, सत्यनारायणको पूजा, चौरासी, नवग्रह रत्न पूजा गरिनुका साथै पूजाको लागि चाहिने सम्पूर्ण सामानहरू, विभिन्न देवी देवताहरूको मूर्ति र माताका सम्पूर्ण भाँडाहरू उपलब्ध गराइन्छ। साथै वैदिक विधिद्वारा धार्मिक अनुष्ठान पनि गरिन्छ। सबै कुराको समाधान अब एकै ठाउँमा, रिद्धि सिद्धि पूजा सामग्री भण्डार तथा ज्योतिष परामर्श सेवा, शुक्ला गण्डकी 4, दुलेगौडा, भित्री बजार, हेल्थ पोस्ट चोक।
8: प्रोप्राइटर ऋषिराम पौडेल, ऋतु लम्साल पौडेल। मोबाइल 9008526466 र 9847739839।
10: मेरिया मैनी, कस्तो राम्रो गहना! होइन दिदी, हिजो बजार गएर आएदेखि त निकै धपक्कै बोलेर बस्नु भएको छ त। राति पनि बत्ती बाल्नै नपर्ने।
11: कान्छी पनि स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसलको गहना लगाएर आएदेखि तैले मात्रै होइन, देख्ने जति सबैले यही भनिरहेछन्।
12: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल।
11: नयाँ तथा पुराना हरेक डिजाइनका सुन चाँदीका गर गहना,
12: शुद्ध सुन तथा चाँदीका गर गहना,
11: छापावाला सुन चाँदीका गर गहना,
12: राशि अनुसारका पत्थर,
11: कम्प्युटर तौल प्रविधि,
12: बिक्री वा साफेरमा सुनको सही मूल्याङ्कन,
11: बिना रसायन 24 क्यारेटका गर गहनाको लागि सम्झिनै पर्ने ठाउँ
12: स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसल, शुक्ला गण्डकी नगरपालिका दुलेगौंडा तनहुँ, शाखा कार्यालय बनकेवा चोक,
11: प्रोपाइटर रामु विश्वकर्मा, मोबाइल नम्बर 9811169 9067725229।
12: प्रोपराइटर राजु विश्वकर्मा, मोबाइल नम्बर 9811433222, 9087769142।
13: ए हजुर, सुन्नुहोस् न, चाड पर्व पनि आइसक्यो। बुबा आमा, बाबु नानी, मलाई अनि हजुरलाई पनि कपडा किन्न जाऊ न।
14: सुन न चन्दा, कपडा किन्न त जान हुन्थ्यो नि, यस्तो महँगीमा त्यति धेरै पैसा कहाँबाट ल्याउँ त म?
13: हजुर पनि यस्तै चिन्ता लिनुहुन्छ। हाम्रै दुलेगौंडामा ग्यालेक्सी फेसन ग्रुपले फिक्स प्राइसमा फेसन फ्रेन्जी पसल ल्याएको छ नि, त्यही जाने हो। त्यहाँ त बच्चादेखि वृद्धसम्मलाई हुने गरी गुणस्तरीय फेसनका कपडाहरू 400, 600, 800 हजारमा पाइन्छ नि। अनि भएन त कमाल, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार नै चारिरहनु पर्ने झन्झट, अझै यसको त देशको धेरै ठाउँमा सस्तो पसल रहेछ नि, त्यसैले ठगिने डर पनि भएन।
15: हजुर, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार चारिरहनु पर्ने झन्झट,
16: एउटै छाना मुनि बच्चादेखि वृद्धसम्मलाई हुने गुणस्तरीय फेसनेबल कपडाहरू फेसन फ्रेन्जीमा, साथै 400, 600, 800 हजार माथिका प्रिमियम सेक्सनका क्वालिटीका कपडाहरू पनि पाइन्छ।
15: दुलेगौंडा बनकेवा चोकदेखि दक्षिण तर्फ कुमारी बैंक भएको लाइन रिमाल गेस्ट हाउसको आडैमा। सम्पर्क मोबाइल 9857065119 र 9869577056।
16: फेसन फ्रेन्जी, तपाईँको सन्तुष्टि नै हाम्रो चाहना।
17: ला, टायरमा कट लाग्यो, हिजो मात्रै नयाँ हालेको, खत्तम भयो नि, अब नयाँ किन्नु पर्यो। फेरि
18: किन नयाँ किन्न पर्यो? राजु टायर मर्मत केन्द्र खैरेनी टायरमा मर्मत गरे भइहाल्यो नि।
17: खैरेनी टायर कहाँनिर छ यो राजु टायर?
18: राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा छ।
17: कार, स्कर्पियो, भ्यान, मोटरसाइकलका हरेक साइजका नयाँ तथा पुराना टायरहरू सुपथ मूल्यमा पाइनुका साथै ट्युबलेस टायरहरू मेसिनबाट मर्मत गरिन्छ। विगत 25 वर्षदेखिको अनुभव।
18: सम्पर्क राजु टायर ट्युब पंचर मर्मत केन्द्र, शुक्ला गण्डकी 6 खैरेनी टार, राष्ट्रिय वाणिज्य बैंकको आडैमा। प्रोपाइटर राजु गुरुङ, मोबाइल नम्बर 9557062452।

0: connect your dream, connect your future, stay, connect your heart.
1: Connect Australian Education and Visa Services. शिक्षा गण्डकी चार पुरे गोडा वा इन डिपार्टमेन्ट भवन सँगै मोबाइल 98-62-32-493 र 98-62-38-73
2: ए बाबु, कमजोरीले हो कि बुढेसकालले? हिजो आज काम गर्ने आँटा आउँदैन मलाई त।
3: किन आमा, के भएर?
2: माछा मासु नखाएको पनि धेरै भयो। अलि राम्रो ठाउँमा लोकल मासु खान पाए नि तागत आउँथ्यो कि।
3: ल आमा, किन चिन्ता लिनुहुन्छ? हाम्रै दुलेगौडाको भित्री बजारमा थापा फ्रेस हाउस छ नि। त्यहाँ त स्वस्थ ब्रोइलर लोकल कुखुराको ताजा मासु पाइन्छ, अनि हाँसको अन्डा, ससेज र माछा पनि त्यही पाइन्छ। हिँड्नुहोस् आमा, आज मै लगिदिन्छु।
2: हजुर, हामी कहाँ ब्रोइलर तथा लोकल कुखुराको ताजा मासु, हाँस तथा लोकल कुखुराको अन्डा, ससेज र माछा पाइन्छ। साथै विवाह, पास्नी, पिकनिकको लागि मासु चाहिएमा हामीलाई सम्झनुहोस्।
3: थापा फ्रेस हाउस, शुक्ला गण्डकी 4, दुलेगौडा भित्री बजार। प्रोप्राइटर सरोज पौडेल सम्भ।
2: मोबाइल 98-65-43-952 र 98-06-56-586।
3: कता हिँडेको हो आइफोन हातमा लिएर?
4: आइफोन हो कि माइफोन, के बनाऊ? चाँडै नै बिग्रन्छ के हो के हो? यतै बनाउन खोज्यौ महँगो भन्छ। पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
3: लौ, तँलाई थाहा छैन, दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिफ लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ, अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
4: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
3: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज, शुक्ला गण्डकी 4, दुलेगौडा, सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोप्राइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0-65-4-14-050, मोबाइल 98-4-63-23-811।
5: शुक्ला गण्डकी FM 97.6।

0: चिसापानी
1: सुन त, काठमाडौँबाट चिसा पानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसा पानी रहेछ? ए भाइ, कहाँ हो?
0: हजुर हजुर, सेङ्जाको मग्याम चिसा पानी हो। आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्ने
2: हो र हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, झन्नै सजिलो हुने भयो अब त।
0: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको समयोग कटेज दाईको होटल टाइटेनिक छ, गोमगोबु बसबार पछाडिपट्टि।
1: हजुर, काठमाडौँ दोलेगौडा ढोरफेदी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसा पानी आवाजको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
2: समय सम्झनुहोस् है, मग्याम चिसा पानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
0: होटल टाइटेनिक, गोमगोबु बसपार, प्रोपाइटर रामचन्द्र महत, मोबाइल 9841616878, 9825527763।
3: सुन, होमवर्क देखाउ त।
4: हस् टिचर।
3: ओहो, कस्तो राम्रो ह्यान्ड राइटिङ तिम्रो।
4: टिचर, मेरो मम्मीले त सधैँ दादा स्टेसनरीबाट गुड मर्निङ कपी ल्याइदिनुहुन्छ, अनि म होमवर्क यही कपीमा गर्छु।
3: ए हो र, त्यसो भए प्रसुनले जस्तै गरी सबैजनाले गुड मर्निङ कपीमै लेख्नुहोस् है।
5: आफ्नै कम्पनीबाट उत्पादित गुड मर्निङ कपी, क्लासिक कपीको आधिकारिक विक्रेता योनेक्स कावासाकी सनबाटाका ओरिजिनल ऱ्याकेट पाइनुका साथै मेसिनबाट ऱ्याकेट बुनिन्छ। मिकासा ट्रेन कम्पनीका भलिबल र फुटबल, नटराज, क्याल्ट्रिक्स, सोहो, रेनको, बिन, फ्लेयर कम्पनीका स्तरीय पेन्सिल, पेन, मार्कर र बोर्ड मार्कर पाइन्छ। कक्षा नर्सरीदेखि स्नातकोत्तर तहका पाठ्य पुस्तक, स्टेसनरी, खेलकुदका सामग्री, पत्र पत्रिका होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क राधा स्टेसनरी स्टोर्स, शुक्ला गण्डकी 4 दुलेगौडा, फोन 0564144484, मोबाइल 9856033384 र 9856067988।
6: बुवा ढोक गरे, घरतिर सबै सन्चै हुनुहुन्छ होला, मैले अलिअलि पैसा पठाइदिएको छु, घर चाहिँ चिटिक्कको बनाउनु है।
0: यतातिर सबै ठिक छ बाबु, घर बनाउनको लागि केही चिन्ता लिनै पर्दैन। दुलेगौडा बजारमा रिमाल हार्डवेयर सेन्टर छँदैछ, म त ढुक्क छु, तैले पनि कुनै चिन्तै नलि।
6: यस क्षेत्रकै सबैभन्दा पुरानो र धेरै भन्दा धेरै ग्राहकको विश्वास जित्न सफल रिमाल हार्डवेयर सेन्टर।
7: नेपालका उत्कृष्ट ब्रान्डहरू जस्तै उल्लासका रंगीन तथा सादा जस्ता पाटा, शिवम सिमेन्ट, एसियन पेन्ट्स का रंग रोगन, पञ्चकन्याका एसडीपी पाइप, राजस्थानी मार्बल, सेनिटरी टाइल, इन्डियन ज्याकर कम्पनी का धारा लगायत सम्पूर्ण निर्माण सम्बन्धी सामान चाहिएमा हामीलाई सम्झनुहोस्।
5: रिमाल हार्डवेयर, सम्पर्क 0654142445, 0654143445।
2: समय जति परिवर्तन भए पनि यी तामा, पित्तल, ढलोड आदि धातुका सामानहरूको महत्व चाहिँ छुट्टै हुने, फेरि स्वास्थ्यका लागि पनि उपयोगी हुने। यो अर्डर अनुसारको भरपर्दो धातुको सामान बनाउने ठाउँ चाहिँ कहाँ होला है? ल पत्तै छैन है तिमलाई, दुलेगौडा मेटल उद्योगमा तिमीले खोजे जस्तै धातुका सम्पूर्ण सामानहरू, ब्रान्डेड कम्पनीका भान्सामा प्रयोग हुने सबै सामान पाइन्छ नि।
8: हामी कहाँ तामासँगै अन्य धातु, पित्तल, ढलोट, अल्मुनियम, सिलट, चरेस, स्टील आदि सँगै किचनका अन्य सामान, होटल, रेस्टुरेन्ट र समाजका लागि आवश्यक सम्पूर्ण भाँडाकुँडा खुद्रा तथा होलसेल बिक्री तथा मर्मत गरिन्छ। साथै बेटर होम अप्लायन्सेसको आधिकारिक विक्रेता पनि भएकोले बेटर कम्पनीका राइस कुकर, प्रेसर कुकर, इलेक्ट्रिक जग, मिक्सर लगायतका सम्पूर्ण सामानहरू पनि पाइन्छ तथा सर्भिसिङको पनि व्यवस्था रहेको छ।
2: 3 दशकदेखि यहाँहरूको सेवामा समर्पित दुलेगौडा मेटल उद्योग, शुक्ला गण्डकी 4 दुलेगौडा तनहु, प्रोपाइटर सूर्य बहादुर बानिया, संचालक संगम बानिया, फोन 0564141142, मोबाइल 9560231128 र 9462014726।
9: हाम्रो मोबाइल पसल दुलेगौडामा
10: ₹100 को टेम्पर ग्लास मात्र ₹50 मोबाइल एक्सचेन्ज अफर, सबै प्रकारका मोबाइलहरू मर्मत, मोबाइल अनलकको व्यवस्था,
9: नझुक्किनुहोस् मात्र हाम्रो मोबाइल पसलमा।
11: सैमसंग, रेडमी, पोको, एमआई, भिभो, रियलमी, ओप्पो, बेंको ब्रांड का मोबाइल भैटविल को साथ फुल वारंटी
12: साथ ही 0% ब्याज दर में सब कंपनी का मोबाइल किस्ताबंदी में पाइन
13: प्रोपाइटर संतोष श्रेष्ठ हमारो मोबाइल पसल शुक्ला गंडकी चार दुलेगौड़ा कृति फोटो स्टूडियो को नजिक सांग्रीला बैंक को ठीक पारिपट्टी संपर्क 98560 56996।
14: तनहु सेवा हस्पिटलमा अब थप नयाँ र व्यवस्थित व्यवस्थापनको साथ दैनिक निम्न विशेषज्ञद्वारा सेवा उपलब्ध भइरहेको जानकारी गराइन्छ।
15: फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसियन डाक्टर रवि बहादुर गुरुङ दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म दिउँसो 5 बजेदेखि 7 बजेसम्म
14: जनरल सर्जरी हर्निया हाइड्रोसिल पाइल्स फिसर फिस्टुला तथा दैनिक साना ठूला सबै खाले अपरेशन सेवासँग सम्बन्धित डाक्टर सबिन कुमार घिमिरे
15: स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुनिता सिलवाल दैनिक बिहान 8 बजेदेखि 9:30 सम्म दिउँसो 3:30 देखि 7 बजेसम्म
14: डाक्टर रूपेश कुमार यादवद्वारा 24 घण्टा स्वास्थ्य परीक्षण
15: नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर साजन बराल बाल तथा नवजात शिशु रोग विशेषज्ञ डाक्टर दुर्गा मिश्र दक्ष प्राविधिकद्वारा दैनिक फिजियोथेरापी 24 घण्टा परामर्श सहितको फार्मेसी सेवा साथै निशुल्क होम डेलिभरी
14: थप जानकारीको लागि सम्पर्क 0654143777 र 98564443 तनहु सेवा हस्पिटल शुक्ला गण्डकी नगरपालिका 4 बेपी चोक।
16: तपाईं सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6 MHz।

0: ल नातिको व्रतबन्धको दिन पनि जुर्यो, अब सरसामान किन्नतिर जुट्ने हो कि?
1: गाउँमा के छलफल हो, सबै एकै ठाउँमा हुन्छ त।
0: नातिको व्रतबन्ध गरेर उम्काइदिउँ कि भनेर जुटेको।
1: मेरो छोराको बिहे पनि आँट्यो, लत्ता कपडाको लागि बजारतिरै जाने तर्खर गर्दैछु।
2: ल त्यसो भए दुलेगौडाको भीमसेन मन्दिर नजिकै रहेको दुर्गा एम्पेक्समा गएर व्रतबन्ध र बिहेका कपडा सँगै गएर किनौ। त्यहाँ त गुणस्तरीय लत्ता कपडा अनि फेन्सीका आइटमहरू सर्वसुलभ मूल्यमा पाइन्छ।
3: सम्पर्क दुर्गा एम्पेक्स, शुक्ला गण्डकी 4, दुलेगौडा भीमसेन टोल, प्रोप्राइटर टिकाराम श्रेष्ठ कान्छा, मोबाइल 98460-67-645।
4: दुर्गा कपडा पसल अब आफ्नै भवनमा पनि व्हाइट हाउस पार्टी प्यालेसको गेट नजिकै।
5: आज पनि खाना काँच्छै? होइन कहाँ जान्छ कि तिम्रो ध्यान, राम्रोसँग खाना बनाउनु हुँदैन भने।
6: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि। यता प्रेसर कुकर बिग्रेको बिग्रै छ, उता ग्यास चुलोको हालत यस्तै छ, गतिलो सामान किनेर ल्याउने भए पो।
5: ए मेरी तिते करेली, त्यसरी नरिसाउ न, बरु भन न किचनको सामान किन्न कहाँ जाने?
6: दुलेगौडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, त्यही जाउँ न।
7: किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्त समाधान गरिदिन्छन् नि, अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साटफेर पनि गर्न पाइन्छ, बुझ्नुभयो?
8: हजुर, राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू, राइस कुकर, प्रेसर कुकर, ग्यास चुलो सेट, पंखा लगायत अत्यन्त सस्तो मूल्यमा, सम्झिनै पर्ने ठाउँ
9: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, शुक्ला गण्डकी 4, बन्केवा चोक।
10: या बुढा, 20 वर्षदेखिको यस्तो पुरानो टिभी कति हेर्ने भनेको के? वाइफाई र मोबाइलबाटै कनेक्सन गरेर टिभी चलाउन सक्ने जमाना आइसक्यो।
11: कुरो त ठिकै हो बुढी, छोरोले पनि नयाँ टिभी भनेर हैरान पारेछ, अहिले किन पैसा छैन?
10: लौ, पैसाको टेन्सन मान्नै पर्दैन नि, मनिषा इलेक्ट्रोनिक पसल खैरेनी 4 किस्ताबन्दीमा इलेक्ट्रोनिक सामानहरू पाइन्छन्। किस्ताबन्दीमै पाउने भएपछि बाँकी पैसा महिनै महिनामा तिरौला।
12: हामी कहाँ विभिन्न ब्रान्डका टेलिभिजन, फ्रिज, वासिङ मेसिन, मोबाइल लगायत सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुका साथै मर्मत पनि गरिन्छ। सम्पर्क मनिषा इलेक्ट्रोनिक्स पसल, शुक्ला गण्डकी 6, खैरेनी 4, रूपान्तर कृषि सहकारी नजिकै आफ्नै भवनमा, प्रोप्राइटर कुल कुमार कुमाल, मोबाइल 98460-26-617 र 98161-38981।
13: दाई, एक बिहानै झोला बोकेर कता जान लागेको?
11: घरैसी सामान सकिएको थियो, बजारतिर जाउँ भनेर।
13: मेरो पनि घरको सामान सकिया छ, कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल?
11: त्यसो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा, त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ।
13: ल हेर्नुहोस् न त जाउँ त्यसो भए।
14: दुलेगौडा सपिङ सेन्टर, शुक्ला गण्डकी 4, दुलेगौडा, 3 तारा केबलको 4 घरमाथि आफ्नै भवनमा।
15: दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ, साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ।
16: चिकन ससेज, बब ससेज
17: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ।
4: प्रोप्राइटर सन्दीप श्रेष्ठ, फोन नम्बर 0-65-70-52, मोबाइल 98-560-28-587।
18: गहना भनेको त यस्तो पो हुनु पर्छ, आफ्नो भने गहना भन्नु मात्रै हो, न गहना राम्रो न राम्रो डिजाइनको, होइन रमिता? यस्तो राम्रो डिजाइनको गहना तिमीले कहाँ बनायो?
19: भन्नलाई त सबैले राम्रो अनि डिजाइन अनुसारको गहना पाइन्छ भनेर भन्छन् नि, तर हाम्रै दुलेगौडा बजारमा रहेको ओम एम आभूषण सुनचाँदी दुकानमा जस्तो राम्रो गहना त कहाँ पाइन्छ र? मैले त त्यही गएर बनाएको।
18: थ्याङ्क यू है रमिता तिमीलाई, त्यसो भए अब म गहना बनाउन त्यही जान्छु।
4: कम्प्युटर तौल प्रणालीद्वारा ग्यारेन्टीका साथ छापा सुनका गरगहना तयार पारिनुका साथै विभिन्न आधुनिक डिजाइनका गरगहना बिक्री वितरण तथा साटफेर गरिन्छ।
19: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना
20: विगत 24 वर्षदेखि दुलेगौडा बजारमा सेवारत, गरगहनाको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल।
4: ओम एम आभूषण सुनचाँदी दोकान,
18: प्रोप्राइटर मीन बहादुर सुनार, फोन 0-65-70-537, मोबाइल नम्बर 98-460-69-246-98-58-00-08।
19: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्, आज त यो बाटो आउँदा यसको घरमा नगै भएन।
0: तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
21: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका।
0: दिपा, ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले? त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
21: ए त्यसो भए त म गइहाले, चिया त पिएर जाऊ, अहिले हतार छ, पछि आउँदै गरौँला है।
22: दीर्घायु फर्निचर सोरुम,
0: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
22: साथै पुरानोसँग साथी र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
23: एभरेस्ट स्टिल र नेपालको नम्बर वान कम्पनी, बागमती कृषिका लागि आधिकारिक विक्रेता।
0: दीर्घायु फर्निचर सोरुम, दिलगाउँडा त नहुँ,
22: प्रोपाइटर लक्ष्मी राज वाग्ले। फोन नम्बर 0965709 मोबाइल नम्बर 98460 61268
0: 98560 62068।

0: get connected, stay connected.
1: नयाँ जडानको लागि सम्पर्क 9008813424 र 9850614175.
2: शुक्ला गण्डकी एफएम 97.6
3: शुक्ला गण्डकी टाइम चेक.
1: यति बेला अपराह्नको ठिक 4 बज्यो.

0: मङ्गलम पुनरीकाक्ष मङ्गलाय तनुहरि।
1: पण्डितमा दर्शन पर्से घर पैसो रुद्री र सत्यनारायणको पूजा सँगै गर्ने भनेको
2: ओमकार।
1: अनि पण्डित पनि धेरै चाहिन्छ भन्छन्, कहाँ खोज्ने होला
2: ओमकार।
1: अनि घरमा पूजा सामग्री पनि छैन भने
2: ओमकार।
1: या पण्डित बा पनि जति बेला ओमकार मात्रै भन्नुहुन्छ भने के हो यो ओमकार भनेको?
3: नानी पनि वर्षौंदेखि सेवा दिँदै आइरहेको ओमकार पूजा सामग्री भण्डारमा जानुहोस्। त्यहाँ जति मूल्य मिलाएर त दुलेगौडा खैरेनीको त कुरै छाडौं, पोखरामा पनि पाइँदैन। लाखबत्ती, रुद्री, सप्ताह, न्वारन, घर पैचो, विवाह, व्रत बन्न लगायत विभिन्न देवी देवताका मूर्तिहरू, धार्मिक पुस्तकहरू, विवाहका लागि यज्ञ सजाउने सामानहरू, शुभ विवाह ब्यानर, सम्पूर्ण पूजाका सामानहरू सुपथ मूल्यमा पाइने दुलेगौडा खैरेनीकै सबैभन्दा पुरानो अनि सबैभन्दा सस्तो ओमकार पूजा सामग्री भण्डारलाई सम्झनुहोस्।
1: प्रोप्राइटर ऋतु भुवाई, कल्पना भुवाई। विस्तृत जानकारीको लागि फोन नम्बर 9855508634।
4: तपाईको सेवामा समर्पित दुलेगौडा बजारकै एकमात्र विश्वासिलो र भरपर्दो इलेक्ट्रोनिक्स पसल सन्देश ट्रेडर्स, जहाँ तपाईँले स्यामसङ ब्रान्डका मोबाइल, फ्रिज, एलईडी टीवी, वासिङ मेसिन, माइक्रोओभन, भ्याकुम क्लिनर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुहुनेछ।
5: ओल्ड पुल ब्रान्डका सामानहरूका लागि पनि सम्झन सक्नुहुनेछ।
6: सुन्नुहोस् है, सामसुङ तथा हिमस्टार कम्पनीका मोबाइल, वासिङ मेसिन, फ्रिज, टीवी लगायतका सामान 0% ब्याज दरमा किस्ताबन्दीमा पनि उपलब्ध गराइन्छ।
4: सन्देश ट्रेडर्स, सुप्रा गण्डकी दुलेगौडा मुक्तिनाथ विकास बैंक सँगै प्रोप्राइटर सुरेन्द्र पौडेल। सम्पर्क 0635706676, मोबाइल 9855062676।
7: गाउँबाट सपिङ गर्नको लागि दुलेगौडा झरेको, यता हेरिनी उस्तै, उता हेरिनी उस्तै, कहाँ जाउँ जाउँ, अलमल्ल परे म त।
8: हैन, के भयो तिमीलाई? यताउता हेर्छौ के खोज्दैछौ?
7: सपिङका लागि भनेर दुलेगौडा झरेको, कुन पसल पसौ पसौ, खोजेको जस्तो कहीँ पाउँदिन। आफूलाई भने नयाँ स्टाइलिस फेसन अनुसारको कपडा लगाउन मन लाग्ने।
8: ल तिमी ढुक्क हौ न, दुलेगौडा बजारमा रहेको असीम अस्मी फेन्सी स्टोर साउन। तिमीलाई आवश्यक पर्ने सम्पूर्ण कपडा पाइनुका साथै स्वदेशी तथा विदेशी आधुनिक डिजाइनका कपडा सुपथ मूल्यमा पाइन्छ नि।
7: त्यसो भए सँगै जाउन त, दुवैजना भएर सपिङ गरी फर्काउला। हामी कहाँ आधुनिक स्वदेशी तथा विदेशी डिजाइनका कपडाहरू साथै स्कुल ड्रेस पनि सुपथ मूल्यमा पाइन्छ। असीम अस्मी फेन्सी स्टोर, शुक्लागण्डकी 4, दुलेगौडा, प्रोप्राइटर बिर्सना श्रेष्ठ। मोबाइल नम्बर 9841694378, 9111796902।
9: ए बुढा, गहना किनिन्छु भन्नुभएको पनि यत्रो समय भइसक्यो, केही सुरसारै छैन हजुरको त। हेर्नुहोस् त, सुनको मूल्यले पनि आकाशै छोइसक्यो।
10: ए बुढी, गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भन्या, पैसा जम्मा गर्नु पर्यो अनि गुणस्तरीय पनि त हुनु पर्यो नि।
11: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि, अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा। सबै साथीहरू खैरेनी टारको ब्रिजेश ज्वेलर्सबाट लिने गरेका छन्, त्यही जाने हो हामी पनि।
10: हजुर, हाम्रा सेवाहरू कम्प्युटर द्वारा नापतोल गरिने,
11: सुनको गुणस्तर मापदण्ड अनुसार भएको,
10: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गर गहना पाइने,
11: पुराना सुनसँग नयाँ गहना साट्न सकिने,
10: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने,
11: विवाहको लागि गर गहना बनाउँदा विशेष छुटको व्यवस्था। सम्पर्क ब्रिजेश ज्वेलर्स, शुक्ला गण्डकी 6, खैरेनी टार तनहु। थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदा छौ। मोबाइल नम्बर 9821652067। प्रोप्राइटर बुद्धि बहादुर विश्वकर्मा।
12: साथै घर गहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
11: सम्झनुहोस् है, ब्रिजेश ज्वेलर्स।
13: शुक्ला गण्डकी FM 97.6।

0: प्लान त मार्ने नै बनाएको हो नि। भाग्य बलियो रहेछ पच्यो।
1: केही छैन, कति नै दिन बाँच्ला रे हो, दुई चार दिनको मेहमान न हो। मान्छे चाहिँ यो हो, धनी बाउको एक्लो छोरो हो, कोही छैन दया भए, बुझ्यौ नि।

व्यवसायी आकाश श्रेष्ठको घरमा उहाँकी श्रीमती प्रिज्माद्वारा सुभाष बमजनको हत्या भएको छ। शुरूआती अनुसन्धान अनुसार प्रिज्माको मृतक सुभाषसँग अनैतिक सम्बन्ध थियो र यसैले दुईजना बीच मनमुटाव हुँदा यो घटना घटेको हो। अब चोरले मैले चोरेको होइन भन्छ भन्ने त हामीले सुनि नै रहेका थियौं, तर यहाँ त अपराधीले नि हत्या जस्तो अपराध गरेर आफ्नै अशक्त उपचाररत श्रीमानलाई दोष लगाउँदै हुनुहुन्छ। यसलाई अब के भन्ने र

0: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अलमलमा परिरहेछ त केटा त।
1: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगुडामा पनि छ। पीटी, आईएलटीएस, टोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ।
0: हजुर, बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली।
1: मुख्य कार्यालय चिफलीडुङ्गा पोखरा।
0: शाखा कार्यालय शुक्ला गण्डकी 4 दुलेगौंडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
1: फोन गर्नुहोस् 0635905511। सुन्दर अटोक्स यमाहा शोरूम दुलेगौंडा प्रस्तुत गर्दछ।
2: आकर्षक बलियो सबैभन्दा बढी माइलेज दिने पिकअप भएको यमाहा कम्पनीको याफाई सिस्टम, हाइब्रिड स्कुटर र मोटरसाइकल चाहिएमा ओरिजिनल पार्ट पुर्जा र भरपर्दो सर्भिसिङ सेवा, पुरानो बाइक स्कुटर साट्नु परेमा हामीलाई सम्झनुहोस्। सुन्दर अटो ओक्स यमाहा शोरूम दुलेगौंडा बजार तनहुँ।
3: सम्पर्क 0654142121, मोबाइल 98565935921।
2: प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ।
4: दाजु, बिहेको दिन त आइसक्यो त, सुट हेर्न पर्ने होइन र? तपाईँ त ढुक्क बस्नु भएको छ।
5: भाइ पनि बरेली टेलर सुधा हुँदै के को चिन्ता के भने?
4: दाजु पनि बरेलीमा सुट आफै रेडी भएर बसिन्छ कि क्या हो?
5: हाँसो होइन के भाइ, साँच्चै भनेको, त्यहाँ गएपछि जस्तो खोज्यो त्यस्तै रोजी रोजी रेडिमेड सुटहरू पाइन्छ। आफैले नापेर सिलाउने भए पनि धुन्दै हुने रहेछ, अरू टेलर जस्तो हो र भने।
4: ल दाजु, त्यसो भए मेरो बिहाको लागि त्यही जानु पर्छ क्या हो?
6: हामी कहाँ उच्च स्तरीय सटिङ सुटिङ, कोट पैंट, लेहेंगा, ब्लाउज, कुर्ता, सुरुवाल, अर्डर अनुसार आकर्षक डिजाइन में सिलाइन का साथ ही रेडीमेड सिविल शर्ट पैंट, अफिस तथा संघ संस्था का ड्रेस, रेडीमेड ड्रेस पाइन्छ। साथ ही विवाह को लगी आवश्यक संपूर्ण कपड़ा पाइन्छ र शुक्ला गण्डकी क्षेत्र भित्र का संपूर्ण स्कूल तथा कलेज ड्रेस पाइन का साथ ही अर्जेन्ट सिलाइन्छ।
7: बरेली टेलर्स, दुलेगौंडा भित्री बजार, प्रोपाइटर प्रेम परियार, मोबाइल 98461089। दमौली शाखा को लागी संपर्क 98067-13425।
8: गहना भनेको त यस्तो पो हुनु पर्छ, आफ्नो भने गहना भन्नु मात्रै हो, न गहना राम्रो न राम्रो डिजाइनको, होइन रमिता? यस्तो राम्रो डिजाइनको गहना तिमीले कहाँ बनायो?
9: भन्नलाई त सबैले राम्रो अनि डिजाइन अनुसारको गहना पाइन्छ भनेर भन्छन् नि, तर हाम्रै दुलगौंडा बजारमा रहेको ओम एम आभूषण सुनचाती दुकानमा जस्तो राम्रो गहना त कहाँ पाइन्छ र? मैले त त्यही गएर बनाएको।
8: थ्याङ्क यू है रमिता तिमीलाई, त्यसो भए अब म गहना बनाउन त्यही जान्छु।
1: कम्प्युटर तौल प्रणालीद्वारा ग्यारेन्टीका साथ छापा सुनका गरगहना तयार पारिनुका साथै विभिन्न आधुनिक डिजाइनका गरगहना बिक्री वितरण तथा साटफेर गरिन्छ।
9: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना
10: विगत 24 वर्षदेखि दुलेगौंडा बजारमा सेवारत, गरगहनाको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल।
1: ओम एम आभूषण सुनचाँदी दोकान,
6: प्रोप्राइटर मिन बहादुर सुनार, फोन 0665705537, मोबाइल नम्बर 98460-69-2046-98-58-00-8।
11: आहा, कति राम्री भयो कि, सबै रूपरङ्ग नै फेरिछौ। हेर न, मेरो पनि डन्डी फुराएर अनुहार यस्तो भएको छ। स्किन टेस्ट गर्न पोखरा जाने भनेको समय नै मिलेको छैन। लौ, तिमीलाई थाहा छैन, पोखरा जानै पर्दैन। म यति राम्री हुनुमा हाम्रै दुलेगौंडा बजारमा रहेको आरोग्य स्किन केयरको कमाल हो नि। त्यहाँ त पोखराको प्रसिद्ध छाला तथा कपाल सम्बन्धी क्लिनिक केशर मेडिस्पाको सहकार्यमा सञ्चालित विभिन्न स्किन केयर ब्रान्डको सामग्री सहित स्किन टाइप अनुसार प्रोडक्ट रिकमेन्ड गरिन्छ नि। हजुर, हामी कहाँ डेली स्किन केयर, सन क्रिम, फेस वास, मोइस्चराइजर का साथै छालाको अवस्था र प्रकार अनुसारको सिरम एवं अन्य सम्पूर्ण स्किन केयर र हेयर केयर प्रोडक्टहरू पाइन्छ। आरोग्य स्किन केयर इन्टरप्राइजेज शुक्ला गण्डकी 4 दुलेगौंडा, यानै एमबी ब्याङ्क र दुलेगौंडा पोलिक्लिनिकको बीचमा। प्रोप्राइटर रोशनी श्रेष्ठ, मोबाइल नम्बर 98 27 10 39 66 र 98 4 60 94 5 40।
12: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौ, अनि सोफालाई चाहिँ यहाँ राखौ।
13: आहा, कति राम्रो देखिएको कोठा नै चिटिक्कै भयो है बुढी।
12: हो त नि, अब चाहिँ राम्रो भयो।
14: ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ। ल, कोठा पनि चम्किएको छ।
12: ए नानी, बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको, हेर्नुहोस् न, राम्रो देखियो। यति सामान जोडियो, अब त वर्षौसम्म ढुक्क।
15: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन।
16: हामी कहाँ पर्दा, सोफा, कार्पेट, दराज, तन्ना, पलाङ, डाइनिङ टेबल का साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
17: विगत लामो समयदेखि दुलेगुडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार, हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार।
18: प्रोप्राइटर सुभाष गिरी, सम्पर्क 0564141094, मोबाइल 98560206630।
19: विगत लामो समयदेखि तपाईँहरूको मन जित्न सफल न्यू होम डेकोर एन्ड डेकोरेसन।
20: एकान्छी
21: सुन त, काठमाडौँबाट चिसा पानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसा पानी रहेछ? ए भाइ, कहाँ हो?
20: हजुर हजुर, सेङ्गाको मगेम चिसा पानी हो। आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्ने
21: हो र हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, धन्नै सजिलो हुने भयो अब त।
20: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरबराई मन्दिरको फेदीमा रहेको समीय कटेज दाईको होटल टाइटेनिक छ, गङ्गोबु बसबार पछाडिपट्टि।
21: हजुर, काठमाडौँ दुलेगौडा ढोरफिर्दी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसा पानी आवतजावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
22: समय सम्झनुहोस् है, मग्याम चिसा पानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
20: होटल टाइटेनिक, गङ्गोबु बसपार, प्रोप्राइटर रामचन्द्र महत, मोबाइल 98461680, 98235527763।

0: अब तपाईँको घर, अफिस वा बगैँचा हराभरा र सुन्दर बनाउने सही समय यही हो। द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स। यहाँ हरेक प्रकारका फूलका गमलाहरू, इन्डोर र आउटडोर बिरुवाहरू, सिजनल र पेरिनियल्स प्लान्टहरू, रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ। हामी तपाईँको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोलुसन, ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस, गार्डनिङ टुल्स र न्युट्रियन्स, सजिलो र भरपर्दो सेवा। थप जानकारीको लागि सम्पर्क रविन थापा, मोबाइल 9856333398 र 9845110950, इमेल robin98560@gmail.com, टिकटक @davillagegarden। तपाईँको हरियाली सपना पूरा गर्न हामी तयार छौं। पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स, शुक्ला गण्डकी 4 दोलेगौड़ा हेल्प पोस्ट चोक। आजै आउनुहोस्, जहाँ फूल मात्रै होइन प्रेम पनि फुल्छ।
1: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6 MHz।

0: स्वदेशमै उत्पादन भएको गुणस्तरीय युपीबीसीका झ्याल ढोका, न बाङ्गेला भन्ने डर, न त खिया र धमिरा नै लाग्ला भन्ने पीर, घाम पानीले असर नगर्ने, फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने, वन जंगल पनि नमासिने, वातावरण मैत्री, साउन्ड प्रुफ, फाइदा त के के छ के के?
1: तर महँगो होला नि?
0: छैन, बजारमा उपलब्ध काठ र एल्मुनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो युपीबीसीका झ्याल ढोका।
2: बलियो, आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
3: बाराही एल्मुनियम अब युपीबीसीको साथमा।
2: एल्मुनियमका झ्याल ढोका, स्टील रेलिङ, फलाम सम्बन्धी सम्पूर्ण काम, साथै डोजर, लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला।
3: सम्पर्क बाराही युपीबीसी एल्मुनियम एन्ड स्टील उद्योग, शुक्ला गण्डकी दुई, गाछे पानी, प्रोप्राइटर सुमन सापकोटा, फोन 0564144111, मोबाइल 98562938 र 98028922938।
4: दाई, एक बिहानै झोला बोकेर कता जान लागेको?
5: घरैसी सामान सकिएको थियो, बजारतिर जाउँ भनेर।
4: मेरो पनि घरको सामान सकिया छ, कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल?
5: त्यसो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा, त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ।
4: ल हेर्नुहोस् न त जाउँ त्यसो भए। दुलेगौडा सपिङ सेन्टर, शुक्ला गण्डकी 4, दुलेगौडा, 3 तारा केबलको 4 घरमाथि आफ्नै भवनमा दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ। साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ।
6: चिकन ससेज, बब ससेज
4: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ।
7: प्रोप्राइटर सन्दीप श्रेष्ठ, फोन नम्बर 0965705052, मोबाइल 98560288587।
8: ए बाबु, कमजोरीले हो कि बुढेसकालले? हिजो आज काम गर्ने आँटा आउँदैन मलाई त।
5: किन आमा, के भएर?
8: माछा मासु नखाएको पनि धेरै भयो, अलि राम्रो ठाउँमा लोकल मासु खान पाए नि तागत आउँथ्यो कि।
5: ल आमा, किन चिन्ता लिनुहुन्छ? हाम्रै दुलेगौडाको भित्री बजारमा थापा फ्रेस हाउस छ नि, त्यहाँ त स्वस्थ ब्रोइलर, लोकल कुखुराको ताजा मासु पाइन्छ अनि हाँसको अन्डा, ससेज र माछा पनि त्यही पाइन्छ। हिँड्नुहोस् आमा, आज मै लगिदिन्छु।
8: हजुर, हामी कहाँ ब्रोइलर तथा लोकल कुखुराको ताजा मासु, हाँस तथा लोकल कुखुराको अन्डा, ससेज र माछा पाइन्छ। साथै विवाह, पास्नी, पिकनिकको लागि मासु चाहिएमा हामीलाई सम्झनुहोस्।
7: थापा फ्रेस हाउस, शुक्ला गण्डकी 4, दुलेगौडा भित्री बजार, प्रोप्राइटर सरोज पौडेल सम्ब,
8: मोबाइल 98563943952 र 98066656586।
5: कता हिँडेको आइफोन हातमा लिएर?
9: आइफोन हो कि माइफोन, के बनाऊ? साडै नै बिग्रन्छ, के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
5: लौ, तँलाई थाहा छैन, दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिफ लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि, पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
9: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
7: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज, शुक्ला गण्डकी 4, दुलेगौडा, सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोप्राइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0965414050, मोबाइल 98463823811।
10: घरमा सुख शान्ति कहिले भएन, आँटेको काम पनि बन्दैन।
11: त्यही त नि बुढा, म पनि दिगदार भइसकेँ। पितृदोष हो कि कुनै पूजा आजा एकाहा लगाएर निको पो हुन्छ कि?
12: होइन बुढा बुढी, के कुरा गर्दै हुनुहुन्छ?
10: परिवारमा सोचे जस्तो पनि हुँदैन, काममा राम्रो पनि हुँदैन, त्यसैले के गर्ने होला भनेर सरसल्लाह गर्दै थियौ।
13: त्यसो भए चिन्ता नलिनुहोस्, भारतको सम्पूर्णानन्द विश्वविद्यालयबाट आचार्य पास गरी आउनुभएका आचार्य ऋषिराम पौडेल हुनुहुन्छ। उहाँले दुलेगौडाको भित्री बजार स्थित हेल्थ फोर्स चोकमा रिद्धि सिद्धि पूजा सामग्री भण्डार सञ्चालनमा ल्याउनु भएको छ। सप्ताह एकाहाको लागि न पण्डितको टेन्सन न त पूजा सामग्रीको नै। हजुर, हामी कहाँ शुभ विवाह सप्ताह एकाहा रुद्री व्रतबन्ध घर पैचो सत्यनारायणको पूजा चौरासी नवग्रह रत्न पूजा गरिनुका साथै पूजाको लागि चाहिने सम्पूर्ण सामानहरू विभिन्न देवी देवताहरूको मूर्ति र माताका सम्पूर्ण भाँडाहरू उपलब्ध गराइन्छ। साथै वैदिक विधिद्वारा धार्मिक अनुष्ठान पनि गरिन्छ। सबै कुराको समाधान अब एकै ठाउँमा रिद्धि सिद्धि पूजा सामग्री भण्डार तथा ज्योतिष परामर्श सेवा शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार हेल्थ पोस्ट चोक।
1: प्रोप्राइटर ऋषिराम पौडेल, ऋतु लम्साल पौडेल। मोबाइल 9008526466 र 9847739.

0: नयाँ जडानको लागि सम्पर्क 9800-28-13-424 र 9800-560-14-175।
1: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6। शुक्ला गण्डकी टाइम चेक।
2: यति बेला साँझको ठिक 5 बज्यो।
3: घटना दुर्घटना,
4: कला संस्कृति,
3: स्थानीय राष्ट्रिय अन्तर्राष्ट्रिय खेलकुद,
4: जे देख्छौ त्यो भन्छौ। सूचना तपाईँको अधिकार।
5: शुक्ला गण्डकी समाचार।
6: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनकेवा चोक कुमारी ब्याङ्क सँगै आफ्नै भवनमा तनहुँ जिल्लाको पहिलो र एक मात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर, मूल्य र गुणस्तरको ग्यारेन्टी। सम्पर्क 9560-60554।

नमस्कार, साँझ 5 बजेको स्थानीय शुक्ला गण्डकी समाचारमा यहाँलाई हार्दिक स्वागत छ। म राजन उपाध्याय। तपाईँ हामीलाई 97.6 MHz र इन्टरनेट अनलाइनमा www.shuklagandakifm.com का साथै हाम्रो पात्रो र नेपाली पात्रो एप्स मार्फत पनि विश्वभर एकसाथ सुनिरहनु भएको छ। अब समाचार सुन्नुहोस्। पूर्वाधार मन्त्री सुनिल लम्सालले तनहुँको दमोलीमा निर्माणधीन 4 लेनको पुलको अनुगमन गर्नुभएको छ। मन्त्री लम्सालले पृथ्वी राजमार्ग अन्तर्गत ब्यास नगरपालिका 4 र 5 मादी नदीमाथि निर्माणधीन पुलको अनुगमन गर्नुभएको हो। त्यसक्रममा मन्त्री लम्सालले पुलको हालसम्मको प्रगतिको बारेमा जानकारी लिनुभएको थियो। मन्त्री लम्सालले मुगलिन पोखरा सड़क खण्ड अन्तर्गत पश्चिम र पूर्वी खण्डको समेत स्थलगत निरीक्षण गरेको मुगलिन पोखरा सड़क योजना पूर्वी खण्डका सूचना अधिकारी इन्जिनियर विष्णु प्रसाद पाण्डेले जानकारी दिनुभयो। 4 लेनको आर डिजाइन पुलको भौतिक प्रगति 84% पुगेको छ। सूचना अधिकारी पाण्डेका अनुसार हाल दुवैतर्फको फाउण्डेशनको काम सकिएर आर्क डिजाइन निर्माण काम भइरहेको छ। सरकारले भूमि समस्या समाधान आयोगका रिक्त पदहरूमा नयाँ नियुक्त गरेको छ। आज बसेको मन्त्री परिषद बैठकले आयोगको अध्यक्षमा बलभद्र बास्तोलालाई नियुक्त गर्ने निर्णय गरेको हो। त्यसैगरी आयोगका सदस्यहरूमा अमीर प्रसाद नेउपाने, पद्मा नीति सुति र डाक्टर रोना श्रेष्ठलाई नियुक्त गर्ने निर्णय गरेको मन्त्री परिषदले गरेको छ। सरकारले आयका रिक्त पदहरूमा नियुक्ति गर्दै भूमिहीन सुकुम्बासी तथा व्यवस्थित बसोबासीहरूको समस्या समाधानका लागि आयोगको कामलाई थप प्रभावकारी बनाउने अपेक्षा गरेको छ। मन्त्री परिषदको निर्णयसँगै नवनियुक्त पदाधिकारीहरूले आयोगको नेतृत्व तथा नीति कार्यान्वयनको जिम्मेवारी सम्हाल्नेछन्। आयोगले भूमि सम्बन्धी विवाद समाधान, जग्गा व्यवस्थापन तथा भूमिहीन नागरिकलाई जग्गा उपलब्ध गराउने लगायतका कार्य गर्दै आएको छ। फिर्की खोलालाई अतिक्रमण मुक्त बनाउन पोखरा महानगरपालिकाले 7 दिनसम्म डोजर अपरेशन नै गर्यो। जेठ 10 गतेदेखि शुरू अभियानका क्रममा महानगरले खोला घर मिचेर बनाएका साना ठूला गरी 167 वटा भौतिक संरचनाहरू भत्काएको छ। डोजर चलाइँदा निजी विद्यालयदेखि व्यक्तिका 5 तले घरसम्म परे। नगर प्रहरी प्रमुख पुरूषोत्तम थापाका अनुसार अधिकांश ठाउँमा रूट क्लियर भइसकेको छ भने केही ठाउँमा भग्नावशेष हटाउने र सरसर्वे गर्ने काम बाँकी छ। फिर्की खोला छेउछाउका समस्याना भत्काउन महानगरले ठूलो संख्यामा हेभी इक्विपमेन्ट, जेसीबी र एक्सावेटर परिचालन गरेको थियो। यसबीचमा पृथ्वीचोकमा राजनैतिक दलका भारतीय संगठन विभिन्न संघ संस्थाहरूले भूचलन गर्दै आएका संरचनामा समेत महानगरले डोजर लगाएको छ। पृथ्वीचोक क्षेत्रमा पोखरा उपत्यका नगर विकास समितिको नाममा रहेको जग्गामा बनाइएका संरचनाहरू भत्काउन 3 दिनभन्दा बढ़ी समय लाग्यो। यहाँ 5 संस्थाका 7 भवन थिए। फिर्कीमा महानगरले अभियानलाई व्यवस्थित बनाउन 3 मुख्य केन्द्र अदेरीकुना, फिर्की पुल, बुढानील कण्ठ 0 किलोमिटर तोकेर कर्मचारी र मेसिन परिचालन गरेको थियो। महानगरपालिकाद्वारा पालिकाका अनुसार सड़क विभागको एक्सावेटर 70 घण्टा चल्यो, निजीको एक्सावेटर 20.5 घण्टा र निजी जेसीबी 74.5 घण्टा चलेको नगर प्रहरी प्रमुख थापाले जानकारी दिनुभयो। महानगरको जेसीबी भने 35 घण्टा चलेको उहाँको भनाइ छ। महानगरले दिएको तथ्याङ्क विश्लेषण गर्दा मेसिनरी सञ्चालनमा कुल खर्च विश्लेषण गर्दा ठूलो रकम खर्च भएको देखिन्छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय स्याङ्जाले पिकअप सवारी साधनमा जडान गरिएका हुट र छत हटाउने अभियानलाई तीव्रता दिएको छ। पिकअप सवारी साधनले हुट र छतमा यात्रु राखेर सञ्चालन गर्दा दुर्घटनाको जोखिम बढ़ेको भन्दै ट्राफिक प्रहरीले त्यस्ता संरचना हटाउन थालेको हो। ट्राफिक प्रहरीको ट्राफिक नियमको पालना, सभ्य समाजको सिर्जना भन्ने नारासहित सञ्चालन गरिएको दुर्घटना न्यूनीकरण अभियान अन्तर्गत हालसम्म 121 सवारी साधनका हुट र छत हटाइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय स्याङ्जाका प्रमुख नरेन्द्र बहादुर साईले जानकारी दिनुभयो। उहाँले कानून विपरीत जडान गरिएका हुट र छत हटाइएको बताउँदै अब जिल्लाभित्र सञ्चार हुने कुनै पनि सवारी साधनमा त्यस्ता संरचना नरहने बताउनुभयो। हुट र छत राखेर अनावश्यक सामान तथा यात्रु बोक्ने प्रवृत्तिको अन्त्य हुँदै गएको छ। साईले भन्नुभयो, दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीको प्रयास मात्र पर्याप्त हुँदैन, यसमा सबैको साथ र सहयोग आवश्यक छ। विशेष गरी ग्रामीण तथा भित्री सड़कमा सञ्चालन हुने पिकअप सवारी साधनले मनपरी रूपमा हुट र छत जडान गरी यात्रु ओसार पसार गर्दै आएकाले दुर्घटना बढ़न थालेपछि कार्यवाही अभियान सञ्चालन गरिएको उहाँले बताउनुभयो। सन् 2026 मे महिनामा नेपालमा हवाई माध्यमबाट भित्रिएका भारतीय पर्यटकको संख्या अहिलेसम्मकै बढ़ी भएको छ। यो मे महिनामा मात्र सबै गरी 40,782 जना भारतीय पर्यटक हवाई माध्यमबाट नेपाल भित्रिएका छन्। अहिलेसम्मको तथ्याङ्क अनुसार एक महिना अवधिमा भित्रिएका भारतीय पाहुनाको संख्या यो नै सबैभन्दा बढ़ी हो। स्थल मार्गबाट भित्रिएका भारतीय पाहुनाको आकार अझै बढ़ी रहेको व्यवसायीले बताउने गरेका छन्। पर्यटन बोर्डको तथ्याङ्क अनुसार मे महिनामा नेपालमा सबै गरी 1,02,626 जना विदेशी पाहुना नेपाल भित्रिएका थिए। तीमध्ये झण्डै 40% पाहुना भारतीय छन्। अघिल्लो वर्ष विभिन्न घटनाक्रमका कारण भारतीय पर्यटक नेपाल आउनबाट त्रसित भएका थिए।
प्राकृतिक विपद र दुर्घटना तथा आन्दोलनका कारण भारतीय पाहुनाको आगमन एकाएक प्रभावित भएको थियो। यो पटक भने त्यो आगमनमा एकाएक सुधार भएको व्यवसायीले बताएका छन्। सरकारी तथ्याङ्क अनुसार यसअघि नेपालमा 2024 मेमा नेपालमा 38,198 जना भारतीय पाहुना भित्रिएका थिए। त्यसबाहेक 2025 अगस्त महिनामा नेपालमा 35,505 जना भारतीय पाहुना भित्रिएका थिए। 2025 मे महिनामा जम्मा 28,160 भारतीय पाहुना नेपाल भित्रिएका थिए। यो पटक भारतीय पाहुनाको आगमनले समग्र पर्यटन व्यवसायलाई उत्साही बनाएको छ। पोखरा र आसपासका क्षेत्रका होटलमा भारतीय पाहुनाको बाहुल्यता छ। होटल संघका केन्द्रीय सदस्य भरतराज पराजुली भन्नुहुन्छ, पोखरामा पछिल्लो 2 सातादेखि भारतीय पाहुनाको भीड़ बढ़ेको छ। यसले पर्यटन क्षेत्रलाई निकै नै राहत दिएको छ। व्यवसायका अनुसार अहिले पोखराका होटलको अकुपेन्सीमा करिब 60% हिस्सा भारतीय रहेको पराजुलीले बताउनु भएको छ। तनहुँ, नवलपुर, कास्की र लमजुङका गरी 32 टोली सहभागी भएको अन्तर जिल्ला स्तरीय पुरूष भलबल प्रतियोगिताको उपाधि गुरूङ समाज म्यागदे 6 ले जितेको छ। ब्यास नगरपालिका 5 बरबोटे साँगेमा सम्पन्न फाइनल खेलमा बेनीकोट युवा क्लबलाई लगातार 2 सेटमा पराजित गर्दै गुरूङ समाजले उपाधि चुमेको हो। भलिबल खेलको प्रवर्धन र युवा एकताका लागि नवगठित डी 90 युवा क्लबले यो खुल्ला वडा स्तरीय प्रथम पुरूष भलिबल प्रतियोगिताको आयोजना गरेको हो। प्रतियोगितामा बेनीकोट युवा क्लब उपविजेता र भीमा 2 तृतीय भएका छन्। विजेता उपविजेता र तृतीय हुने टोलीले क्रमशः 33,333, 22,222 र 11,111 रूपियाँ सहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरेका छन्। प्रतियोगिताको मंगलबार समापन गर्दै ब्यास नगरपालिका प्रमुख वैकुण्ठ न्यौपानेले खेलकुद र समुदायको विकासका लागि नगरपालिकाले सधैँ आवश्यक सहयोग र व्यवस्थापन गर्ने प्रतिबद्धता जनाउनु

0: तपाईँको टोल छिमेक र समुदायमा कुनै घटना दुर्घटना विकास निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला, हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ। शुक्ला गण्डकी समाचारमा जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी FM 97.6 MHz, फोन 0564143778, इमेल newsshukelagandaki@gmail.com।
1: शुक्ला गण्डकी FM 97.6।
2: पुन मोबाइल
3: होइन, कति पुन मोबाइल भन्दै कराएको?
2: दुलीगुडामा भरपर्दो मोबाइल रिपेयर गर्ने ठाउँ बिर्सन्छ कि भनेर सम्झेको हो कि?
3: कहाँ छ पुन मोबाइल?
2: यही दुलीगुडामा तरकारी पसलको आधैमा छ।
3: मोबाइल किन्ने पुरा पैसा छैन, चिन्ता नलिनुहोस्। 0% ब्याजमा किस्ताबन्दीमा मोबाइल पाइन्छ। साथै सम्पूर्ण मोबाइलका पार्ट्स तथा कभर पाइनुका साथै होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
2: सेल्स र रिपेयर्सको भर पर्दो ठाउँ, अनुभवी टेक्निसियनबाट मोबाइल मर्मत गरिने पुन मोबाइल पार्ट्स, शुक्ला गण्डकी 4 दुलीगौडा, मुनाल सहकारीको तलपट्टि, सिद्धार्थ बैंकको पारी र तरकारी पसलको आडमा।
3: प्रोपाइटर हेमराज पुन। मोबाइल 98 1 91 74 888 र 98 4 48 48 00 00।
4: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पर्ने, कहिले के चाहिने, ढिक्कै भइसके।
5: ए, घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो पुछार अड्क्यो किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
4: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे।
6: हामी कहाँ प्लाई सिसा, फाइबर ढोका, फोरमाइका, प्लाई ढोका, मोडुलर किचन, चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
5: ठाउँ नयाँ, सेवा पुरानो, तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्षीय वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
6: सोनुप सिसा प्लाई पसल, शुक्ला गण्डकी 4 दुलीगौडा, नगरपालिकाबाट 10 घर माथि,
5: पोखरा जाने बाटोतिर। विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता। थप जानकारीको लागि सम्पर्क मोबाइल 98 5 60 62 827 र 98 6 44 35 0 31।
7: ऋतु सुन न, बच्चाहरूको लागि कपडा अनि खेलाउन ल्याउनु पर्नेछ, भोलि पोखरा जाउ न है।
8: ल, यतिका लागि पनि किन पोखरा जानु, बच्चाहरूका लागि त जस्तो खोज्यो उस्तै राम्रा राम्रा क्वालिटीका खेलौना, कपडाहरू, सम्पूर्ण सामग्रीहरू यही दुलेगौडाको रस्तु बेबील्यान्डमा पाइन्छ नि।
7: हजुर, यस क्षेत्रको पुरानो र विश्वसनीय गुणस्तरीय सामान पाउने ठाउँ रस्तु बेबील्यान्ड। हामी कहाँ साइकल, वाकर, झोलुङ्गा, स्वदेशी तथा विदेशी रेडिमेड कपडा, जुत्ता चप्पल लगायत बच्चा बच्चीहरूको लागि चाहिने सम्पूर्ण सामग्रीहरू विशेष छुटको साथ उपलब्ध गराइन्छ।
1: रस्तु बेबील्यान्ड, शुक्ला गण्डकी 4 दुलीगौडा।
3: मोबाइल 98 5 60 55 77।
9: अरिणीको आवासीय मावि खैरेनी टारमा कक्षा 11 भर्ना खुल्यो।
10: एसईई 2082 4 GPA ल्याउन सफल सुगम पोखरेल सँगै 98% विद्यार्थी उत्तीर्ण गराउन सफल अरिणीको आवासीय माध्यमिक विद्यालय खैरेनी टारमा भर्ना खुल्यो। शैक्षिक सत्र 2082-83 लागि होटल म्यानेजमेन्ट, म्यानेजमेन्ट, कम्प्युटर साइन्स, एजुकेशन विषयहरूमा कक्षा 11 भर्ना खुलेको सम्पूर्णमा सहर्ष जानकारी गराउँदछौ।
9: हाम्रा विशेषताहरू:
10: अंग्रेजी माध्यममा दक्ष एवं अनुभवी शिक्षक शिक्षिकाहरूद्वारा अध्ययन अध्यापन गराइने,
9: जिहेन्दार विद्यार्थीहरूको लागि छात्रवृत्तिको व्यवस्था,
10: पर्याप्त खेल मैदानको व्यवस्था,
9: शुद्ध तथा चिसो तातो खाने पानीको व्यवस्था,
10: सुविधा सम्पन्न प्रयोगशालाको व्यवस्था,
9: न्यूनतम शुल्कमा यातायातको व्यवस्था,
10: उचित पुस्तकालयको व्यवस्था।
9: थप जानकारीको लागि सम्पर्क
10: अर्नीको आवासीय माध्यमिक विद्यालय शुक्ला गण्डकी 7 खैरेनी टार तनहुँ।
1: सम्पर्क नम्बर
10: 0655711195, मोबाइल 98 5 60 62 112 र 98 4 60 1 8 1 7 1।
11: ए नानीको बुवा, आज त नयाँ सन्धि सम्झिनेहरू आउँदै हुनुहुन्छ, खानाको व्यवस्था चाहिँ म मिलाउँछु, मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है।
12: ढुक्क भाउन हो बुढी, फ्रेस हाउस जति भन्छ क्यारे ल्याइ त हाल्छु नि।
11: इज्जतको सवाल छ बुढा।

0: जहाँ पायो त्यहीबाट ल्याउने होइन नि। दुले गौडाको पञ्चमुनि चोकेमा छ नि तिमसेना फ्रेस हाउस, त्यही जानु। ताजा स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि।
1: हजुर, खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ। साथै विवाह पास्नी र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्।
0: होम डेलिभरीको पनि व्यवस्था छ।
2: सम्पर्क तिमसेना फ्रेस हाउस, सुक्ला गण्डकी 4 पञ्चमुनि चोक तनहुँ। प्रोप्राइटर केशर बहादुर तिमसेना। मोबाइल 9811411178, 9560007178।
3: ल छोरी, हामीलाई ज्वाइँ साहब साह्रै मन पर्यो। बिहे गर्ने नगर्ने बाँकी तिम्रो निर्णय।
4: बिहे त गर्छु तर एउटा शर्तमा मात्र।
3: के शर्त हो त्यस्तो, सुनाउन त हामी पनि।
4: बिहेका सबै गरगहना खैरेनी टारको रामधाम सुनचाँदी पसलबाटै ल्याइदिनु पर्छ। आधुनिक र आकर्षक डिजाइनका 24 क्यारेटका तयारी गरगहना ग्यारेन्टीका साथ पोखराकै मूल्यमा पाइन्छ। राशि अनुसारका पत्थर, पुराना गरगहना सँग नयाँ साटफेर गर्ने व्यवस्था भएको र कम्प्युटर तौल प्रविधिबाट नाप तौल गरिने एकमात्र विश्वासिलो ठाउँ
2: रामधाम सुनचाँदी पसल, शुक्ला गण्डकी 6 खैरेनी टार, उडा कार्यालयको अगाडि। सम्पर्क नम्बर 0652-412-160 र 9840-78-022।
5: शुक्ला गण्डकी FM 97.6।

0: ह्याप्पी एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
1: वाउ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
0: मैले तिम्रो लागि भनेर चण्डिकालीका सुन चाँदी पसलमा बनाएको नि।
2: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना,
0: पुराना गरगहनासँग नयाँ साथ फेर,
2: राशि अनुसारका पत्थर, साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ।
0: चण्डिकालीका सुन चाँदी पसल, शुक्ला गण्डकी दुलेगौं रातनहुँ। प्रोप्राइटर प्रेम घिमिरे, मोबाइल 9856062099।
3: बाल विद्या मन्दिर मावि BBM शुक्ला गण्डकी 4 दुलेगौंडामा कक्षा 11 को नयाँ भर्ना सम्बन्धी सूचना। शुक्ला गण्डकी नगरपालिकामा होटल व्यवस्थापन विषय अध्यापन गराउने पहिलो विद्यालय बाल विद्या मन्दिर मावि BBM मा होटल म्यानेजमेन्ट र म्यानेजमेन्ट विषयमा कक्षा 11 मा नयाँ भर्ना खुल्यो। SEE 2081 मा संस्थागत तर्फ तनहुँमै उत्कृष्ट नतिजा ल्याउन सफल प्रदेशकै केन्द्रबिन्दुमा रहेको यस विद्यालयमा नयाँ भर्ना चलिरहेको छ।
4: भर्ना फारम वितरण भइरहेको छ, समयमा नै सम्पर्क गर्नुहोला।
5: अन्य जानकारीको लागि बिहान 6 बजेदेखि अपराह्न 5 बजेसम्म विद्यालय प्रशासन कार्यालय वा फोन 0564142585, 9856435497 र 9856348 सम्पर्क गर्नुहोस्।
6: प्रधान अध्यापक बाल विद्या मन्दिर माध्यमिक विद्यालय BBM शुक्ला गण्डकी 4 दुलेगौंडा।
7: यो पोखरेल नाटिकोमा किनेको मोबाइल त म बुढीलाई चलाउन पनि सजिलो, आवाज पनि क्लियर।
8: पोखरेल दाजुकोमा बनाएको मोबाइल त नयाँ जस्तै पो भएछ त।
6: हजुर, आमादेखि नातिसम्मको एउटै रोजाई, पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स।
9: सम्पूर्ण ब्रान्डका मोबाइलका साथै पार्ट्स र एसेसरिजहरूको होलसेल तथा खुद्रा बिक्री गरिनुका साथै मर्मत गरिन्छ।
10: अब दक्ष प्राविधिकद्वारा आइफोन, स्यामसुङ, रेडमी लगायत सम्पूर्ण मोबाइलको मर्मत ग्यारेन्टीका साथ गरिन्छ। साथै ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै फराकिलो रूपमा सेवा विस्तार गरेका छौ। हामी कहाँ सरल किस्ताबन्दीमा 0% ब्याज दरमा आइफोन, स्यामसुङ, एमआई, भिभो, होनर, ओप्पो, वान प्लस, नथिङ लगायत मोबाइल किस्तामा मात्र नागरिकताको भरमा मोबाइल लिन पाइनेछ र पुरानो फोनसँग नयाँ साटफेर गर्ने व्यवस्था पनि रहेको छ।
11: अरू गर्छन् ग्यारेन्टीका कुरा, हामी दिन्छौ सेवामा सन्तुष्टि।
12: सम्पर्क पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स, दुलेगौंडा हेल्थ पोस्टोक।
11: प्रोप्राइटर विनोद पोखरेल, मोबाइल नम्बर 9856012474।
13: चिसापानी आउनुहोस् आउनुहोस्, यता हो, यता यता यता।
14: एकाछी सुन त, काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसापानी रहेछ? ए भाइ, कहाँ हो?
13: हजुर हजुर, स्याङ्जाको मग्याम चिसापानी हो। आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्ने
14: हो र हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, झन्नै सजिलो हुने भयो अब त।
13: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको समयो कटेज बाईको होटल टाइटेनिक छ, गङ्गोबु बसबार पछाडि पट्टि।
14: हजुर, काठमाडौँ दुलेगौंडा ढोरफ्रिदी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसा पानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
15: समय सम्झनुहोस् है, मग्याम चिसा पानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
13: होटल टाइटेनिक, गङ्गोबु बसपार, प्रोप्राइटर रामचन्द्र महत, मोबाइल 9841616878, 9825552763।

0: कृषि विकास कार्यालय तनहुँको अनुरोध
1: प्राङ्गरिक कृषि उत्पादनको उपभोग गरौं।
2: रैथाने बालीहरू जस्तै कोदो फापर जौ उवा चिनो कागुनो लट्टे आदि संरक्षण तथा प्रबन्धन गरौं।
1: विषादीको प्रयोग सकेसम्म नगरौं। गर्नै परेमा सुरक्षित किसिमका विषादी सिफारिश विधि अनुसार प्रयोग गरौं। विषादी विष हो औषधि होइन भन्ने कुरा सदैव मनन गरौं।
2: बिउ बिजन खरिद गर्दा आधिकारिक तथा इजाजत पत्र प्राप्त एग्रोभेटबाट लेबल तथा बिल सहितको सिफारिश बिउ मात्र खरिद गरौं।
0: कृषि सामग्री आपूर्ति, कृषि उत्पादन प्रणाली, रोग किरा व्यवस्थापन, उत्पादन उपरान्त प्रविधि, बजारीकरण लगायत कृषि सम्बन्धी अन्य प्राविधिक समस्या आइपरेमा कृषि विकास कार्यालय तनहुँमा सम्पर्क गरौं।
1: थप जानकारीको लागि 0-65-5-63-130।
0: कृषि विकास कार्यालय तनहुँ, दमौली।
3: यो चम्चुरीका घरका फर्निचरका सामान कति राम्रा हुन्! दराज हेर्यो त्यस्तै, लोबेड हेर्यो त्यस्तै, सोफा पर्दा कार्पेट हेर्यो सबै त्यस्तै।
4: राम्रो नहुने त कुरै भएन नि फतौरी आमै, गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्सबाट ल्याएको हो नि यो सामान। मैले तिमीलाई कुरा काट्दै गाउँ चार्दै हिँड्न ठिक्क छ?
3: त्यसो नभने मरी म पनि अब नातिकेर भरबटेलाई लिएर सबै सामान किन्न त्यतै जान्छु।
4: हामी कहाँ आकर्षक डिजाइन का कार तथा स्टील का घड्यासी एवं अफिसियल फर्निचर, कार्पेट, डोरमैट, चन्ना, प्लास्टिक का कुर्सी तथा अर्डर बमोजिम का सामान सुपथ मूल्य में होम डिलीवरी का साथ उपलब्ध कराइन।
5: इस क्षेत्र के सबैभन्दा पुरानो विशाल फर्निचर पसल
6: गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 बीपी चोक,
5: प्रोप्राइटर प्रकाश न्यौपाने, सम्पर्क 0-65-75-225, मोबाइल 98-5-63-33-878, 98-4-61-658।
7: ल छोरी, हामीलाई ज्वाइँ साहब साह्रै मन पर्यो, बिहे गर्ने नगर्ने बाँकी तिम्रो निर्णय।
8: बिहे त गर्छु तर एउटा शर्तमा मात्र।
7: के शर्त हो त्यस्तो, सुनौ न त हामी पनि।
8: बिहेका सबै गरगहना खैरेनी टारको रामधाम सुनसादी पसलबाटै ल्याइदिनु पर्छ। आधुनिक र आकर्षक डिजाइनका 24 क्यारेटका तयारी गरगहना ग्यारेन्टीका साथ पोखराकै मूल्यमा पाइन्छ। राशि अनुसारका पत्थर, पुराना गरगहना सँग नयाँ साटफेर गर्ने व्यवस्था भएको र कम्प्युटर तौल प्रविधिबाट नाप तौल गरिने एकमात्र विश्वासिलो ठाउँ
7: रामधाम सुनचाँदी पसल, शुक्ला गण्डकी 6 खैरनी टार, उडा कार्यालयको अगाडि। सम्पर्क नम्बर 0-65-412-41-160 र 98-4-60-78-022।
9: शुक्ला गण्डकी FM 97.6।

0: शुक्ला गण्डकी एफएम 97.6
1: सबैले दीपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
2: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
1: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो सबैले कुरा गरेका। दिपा ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
2: त्यही दुलीगोडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
1: ए त्यसो भए त म गइहाले,
2: चिया त पिएर जाऊ।
1: अहिले हतार छ, पछि आउँदै गरौँला है।
3: दीर्घायु फर्निचर सोरुम,
4: हामी कहाँ स्टील तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर म्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
3: साथै पुरासँग साथी र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
5: एभरेस्ट स्टील र नेपालको नम्बर वान कम्पनी, बागमती कृषिका लागि आधिकारिक विक्रेता।
4: दीर्घायु फर्निचर सोरुम, दुलीगौडा त नहुँ,
3: प्रोप्राइटर लक्ष्मीराज वाग्ले, फोन नम्बर 0965 मोबाइल नम्बर 98 4 60 61 268
4: 98 5 60 60 268।
6: ल नातिको व्रतबन्धको दिन पनि जुर्यो, अब सरसामान किन्नतिर जुट्ने हो कि?
7: गाउँमा के छलफल हो, सबै एकै ठाउँमा हुन्छ त।
6: नातिको व्रतबन्ध गरेर उम्काइदिउ कि भनेर जुटेको।
7: मेरो छोराको बिहे पनि आँट्यो, लत्ता कपडाको लागि बजारतिरै जाने तर्खर गर्दैछु।
8: ल त्यसो भए दुलेगौडाको भीमसेन मन्दिर नजिकै रहेको दुर्गा एम्पेक्समा गएर व्रतबन्ध र बिहेका कपडा सँगै गएर किनौ। त्यहाँ त गुणस्तरीय लत्ता कपडा अनि फेन्सीका आइटमहरू सर्वसुलभ मूल्यमा पाइन्छ।
4: सम्पर्क दुर्गा एम्पेक्स, शुक्ला गण्डकी 4, दुलेगौडा भीमसेन टोल, प्रोप्राइटर टीकाराम श्रेष्ठ कान्छा, मोबाइल 98 4 60 67 645।
9: दुर्गा कपडा पसल अब आफ्नै भवनमा पनि, व्हाइट हाउस पार्टी प्यालेसको गेट नजिकै।
10: With Mission into the future of learning.
11: Diamond Mavi, Talchukko Bharna Sambandhi Suchana.
10: 21st Shatabdi Sapekshya Shikshan Vidhi Ra Pravidhi Ko Prayog Gari Nirantar Utkrishta Natija Lyauna Safal S Diamond Mavi Pokhara Talchuk Ma Shaikshik Satra 2083-84 Ka Lagi Vigyan, Computer, Byawasthapan Ra Hotel Byawasthapan Bishaya Ma Kaksha 11 Ko Bharna Khuleko Jankari Garaincha. Sathai Bharna Karyakram Prarambha Bhayeko Cha.
11: खरादेखि तनहुको खैरेनी र साबीको लेखनाथ क्षेत्रका विभिन्न स्थानमा यातायातको व्यवस्था छ।
10: कम वान्स विजिट द डिफरेंट
11: प्रिन्सिपल डायमन्ड मावी, पोखरा 27 सालको कास्की, फोन 0165-63-146 98-560-63-152।
12: प्रदेश आयुर्वेद चिकित्सालय तनहुबाट उपलब्ध हुने सेवाहरू,
9: बिरामी परीक्षण,
12: निशुल्क औषधि वितरण,
9: प्रयोगशाला सेवा,
12: पञ्चकर्म, पूर्वकर्म,
9: बस्ती कर्म,
12: शिरोधारा,
9: नस्य कर्म, जलनीति,
12: छार सूत्र सेवा,
9: उपचारात्मक योग, फिजियोथेरापी, अकुपंचर सेवा,
12: स्वस्थ जीवन शैली परिवर्तन तथा योग कार्यक्रम,
9: ज्येष्ठ नागरिकलाई निशुल्क स्वास्थ्य संरक्षण प्रवर्धन, पञ्चकर्म, रसायन र योग,
12: अग्निकर्म, मर्म चिकित्सा,
9: स्तनपाई आमाका लागि स्तन वर्धक आयुर्वेदिक औषधि वितरण। अनि सुन्नुहोस् त, स्थानीय तहमा रहेका आयुर्वेद औषधालयहरूमा पनि यी सेवा उपलब्ध छन्। शुक्ला गण्डकी नगरपालिकामा वार्ड नम्बर 6 को खैरेन्टार आयुर्वेद औषधालयमा, भीमाद नगरपालिकाको वार्ड नम्बर 6 भीमाद आयुर्वेद औषधालय, रिसिङ गाउँपालिकामा वार्ड नम्बर 4 को भिरकोट आयुर्वेद औषधालय अनि घिरिङ गाउँपालिकाको वार्ड नम्बर 5 स्थित नागरिक आरोग्य सेवा केन्द्रबाट पनि यी सेवा उपलब्ध छन्। सबै सेवाको लागि दमौली नै जानु चाहिँ पर्दैन। थप जानकारीको लागि प्रदेश आयुर्वेद चिकित्सालय दमौली तनहुँ, फोन नम्बर 0965-63-483।

0: Get connected, stay connected.
1: नयाँ जडानको लागि सम्पर्क 9008-13-424 र 9850-14-175. तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.10
2: शुक्ला गण्डकी टाइम चेक.
1: यति बेला साँझको ठिक 6 बज्यो.
3: चुनावबारे प्रधानमन्त्रीको भनाइलाई लिएर आज पनि संघीय संसदका दुवै बैठक अवरूद्ध. प्रधानमन्त्रीको भनाइलाई गलत अर्थ लगाएको सरकारको दावी. नेपाल भारत सीमा विवादमा तेस्रो पक्षको कुनै भूमिका नहुने भारतको जवाब.
4: राइड सेयरिङमा पनि कर लगाउने सरकारी नीतिले यात्रु र चालक मर्कामा पर्ने. राजस्वको दायरा विस्तार गर्ने नाममा कसैलाई लाखा र कसैलाई पाखा पार्ने काम.
3: मध्य पूर्व युद्धकै बीच मे महिनामा विदेशी पर्यटकको संख्या 19% बढ़्यो. पर्वतारोहण र पदयात्राको अनुकूल महिनामा 1,00,000 भन्दा धेरै पर्यटकको आगमन.
4: एल निनोको असर फरक फरक हुने विश्व मौसम विज्ञान संगठनको चेतावनी. यसपटकको प्रभाव मध्यमदेखि बलियो स्तरको हुने प्रारम्भिक अनुमान.
3: र नेपाली पुरूष क्रिकेट टोली एसियाली खेलकुदमा छनौट.
5: पिपल्स क्याम्पस काठमाडौँको भर्ना सम्बन्धी सूचना.
6: 45 वर्षको विश्वास बोकेको देशकै अग्रणी सामुदायिक क्याम्पस पिपल्स क्याम्पस काठमाडौँ पकनाजोलमा व्यवस्थापन तर्फ कक्षा 11 भर्ना खुल्यो.
5: अनुभवी शिक्षक शिक्षिका, स्मार्ट पढाइ र उज्जवल भविष्य अब सबै एकै ठाउँमा.
6: यहाँ टियु अन्तर्गतका एमबीएस, बीबीए, बीबीएम र बीबीएस कार्यक्रमहरू पनि सञ्चालनमा छन्.
5: थप जानकारीका लागि फोन नम्बर 01-5551-990 मा सम्पर्क गर्नुहोला.
7: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना. यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ. महिला लघुवित्त वित्तीय संस्था लिमिटेड. शर्त तथा बन्देजहरू लागू हुनेछ.
4: नेपाल दर्पणमा अब खबरको सिलसिला. प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल भारत सीमा सम्बन्धमा दिएको अभिव्यक्तिको विरोध गर्दै विपक्षी दलहरूले संसदमा अवरोध कायम राखेपछि प्रतिनिधि सभाको बैठक 6 दिनका लागि स्थगित भएको छ. गएको आइतबार प्रतिनिधि सभा बैठकमा सांसदहरूले सोधेका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री शाहले नेपालले पनि भारतको भूमि मिचेको अभिव्यक्ति दिनुभएको थियो. त्यो अभिव्यक्ति संसदको रेकर्डबाट हटाउनुपर्ने र प्रधानमन्त्री शाहले माफी माग्नुपर्ने भन्दै विपक्षी दलहरूले संसद बैठक अवरोध गर्दै आएका छन्. आज बसेको प्रतिनिधि सभा बैठक शुरू हुने बित्तिकै विपक्षी दलका सांसदहरूले विरोध जनाएका हुन्. सभामुख डोलप्रसाद अरियालले आग्रह गर्दा पनि अवरोध नहटेपछि बैठक 25 गतेसम्मका लागि स्थगित भएको छ. यही विषयलाई लिएर राष्ट्रिय सभाको बैठक पनि अवरूद्ध भएको छ. कार्यसूचीमा प्रवेश गर्न नसकेपछि बैठक भोलि दिउँसो 12:15 बजेसम्मका लागि स्थगित गरिएको छ. विपक्षी दलहरूले नेपालले भारतको सीमा मिचेको भएमा त्यसको प्रमाण दिन र नभए माफी मागेर अभिव्यक्ति रेकर्डबाट हटाउन माग गर्दै आएका छन्.
3: सरकारका प्रवक्ता समेत रहेका शिक्षा मन्त्री सस्मित पोखरेलले प्रधानमन्त्री बालेन्द्र शाहले नेपालले पनि भारतको भूमि मिचेको छ भन्ने अभिव्यक्ति नदिएको दावी गर्नुभएको छ. आज मन्त्री परिषदका निर्णय सार्वजनिक गर्ने क्रममा मन्त्री पोखरेलले प्रधानमन्त्री शाहको बचाउ गर्नुभएको हो. प्रधानमन्त्री शाहले भने संसद बैठकमा बोल्ने क्रममा तपाईहरूलाई एउटा कुरा अचम्म लाग्छ होला, मैले पनि अस्ति भर्खर प्रधानमन्त्री भइसकेपछि थाहा पाए भारतले नेपालको जग्गा मात्र होइन नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको रहेछ भन्नुभएको थियो. तर मन्त्री पोखरेलले भने प्रधानमन्त्रीले सीमा विवाद सम्बन्धी काम अगाडि बढ़ाउँदा अर्को पक्षबाट नेपालले पनि सीमा मिचेको छ भन्ने कुरा आउँदा आफू अचम्मित परेको बताएको भनेर स्पष्ट पार्ने प्रयास गर्नुभएको छ. प्रधानमन्त्रीको अभिव्यक्तिपछि परराष्ट्र मन्त्रालयले समेत आफ्नो स्पष्टीकरण दिइसकेको कुरा पनि मन्त्री पोखरेलले उल्लेख गर्नुभयो.
4: यसैबीच भारतले नेपालसँगको सीमा विवादमा तेस्रो पक्षको कुनै भूमिका नरहेको बताएको छ। भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले दुई छिमेकी देशबीचको आपसी मामिलामा तेस्रो पक्षको भूमिका नरहने बताउनु भएको हो। नयाँ दिल्लीमा रहेको विदेश मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता जयसवालले सीमा सम्बन्धी विषयहरूलाई दुई पक्षबाट नै हल गर्ने प्रयास भइरहेको उल्लेख गर्नुभयो। गएको आइतबार प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधि सभामा सीमा विवादबारे दिनुभएको अभिव्यक्तिपछि भारतको यो प्रतिक्रिया आएको हो। प्रधानमन्त्री शाहले सीमा विवादबारे चीन र बेलायतसँग पनि कूटनैतिक संवाद भइरहेको बताउनु भएको थियो, तर भारतीय विदेश मन्त्रालयका प्रवक्ता जयसवालले भने तेस्रो पक्षको भूमिका नरहने उल्लेख गर्नुभयो।
3: राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछाने र भारतको सत्तारूढ़ दल भारतीय जनता पार्टी भाजपाका वरिष्ठ नेता नितिन नवीन बीच आज नयाँ दिल्लीमा भेटवार्ता भएको छ। भाजपाको औपचारिक निमन्त्रणामा पाँच दिने भारत भ्रमण गर्नुभएका लामिछानेले भाजपा नेतृत्वसँग भेटघाट गर्दै नेपाल भारत सम्बन्ध, दुई देशबीचको राजनीतिक संवाद, आर्थिक सहकार्य तथा क्षेत्रीय विकासका विविध विषयमा विचार आदान प्रदान गर्नुभएको हो।
4: नेपाली कंग्रेस संसदीय दलका नेता भीष्मराज आङदाम्बेले कांग्रेसले छाया सरकार गठन नगरेको बताउनु भएको छ। कांग्रेस संसदीय दलको विधान अनुसार 18 मन्त्रालयलाई आधार मानेर विषयगत समिति संयोजकहरू तोकेको विषयलाई छाया सरकार वा छाया मन्त्री परिषद भन्न नमिल्ने उहाँको भनाइ छ। यसअघि कांग्रेसले छाया सरकार गठन गरेको समाचार सार्वजनिक भएको थियो।
3: सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले पद तत्कालका लागि जोगिएको छ। अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका नौ सांसद मध्ये डम्बरी महराले हस्ताक्षर फिर्ता लिएपछि तत्कालका लागि शाहको मुख्यमन्त्री पद जोगिएको हो। महराले सरकार परिवर्तन र संसदीय दलको नेता परिवर्तन भन्दा कांग्रेसभित्रको एकता र बजेट निर्माण प्रमुख विषय भएको भन्दै आफ्नो हस्ताक्षर फिर्ता लिएको बताउनु भएको छ। शाहलाई दलको नेताबाट हटाउन नेपाली कांग्रेसका बहुमत सांसदले आज अविश्वासको प्रस्ताव दर्ता गरेका थिए।
4: बिजुलीमा कर थप्ने निर्णय गरेको सरकारले राइड शेयरिङ सेवालाई पनि करको दायरामा ल्याएको छ। आर्थिक विधेयकले राइड शेयरिङ प्लेटफर्ममा 5% मूल्य अभिवृद्धि कर, भ्याट र 1% अग्रिम कर लगाउने व्यवस्था गरेको छ। इन्ड्राइड, पठाओ, यांगो, ट्याक्सी, माण्डु, टुटल र सजिलो नेपालमा चलनचल्तीमा रहेका राइड शेयरिङ प्लेटफर्म हुन्। अहिलेसम्म उनीहरूको कारोबारमा कर लाग्दैनथ्यो। सरकारले राजस्वको दायरा फराकिलो बनाउन राइड शेयरिङ प्लेटफर्ममा 5% भ्याट लगाए पनि राज्यको ढुकुटीमा कति कर थपिन्छ भन्ने यकिन छैन, तर यो सेवामा कर लागेपछि यात्रुको खर्च बढ़ने, चालकको आमदानी खुम्चिने र एकै व्यवसायमा कसैले कर तिर्नु पर्ने र कसैले कर छूट पाउने प्रश्न भएको छ। नेपालमा राइड शेयरिङ सेवा शुरू भएको एक दशक भएको छैन, तर राइड शेयरिङले काठमाडौँ लगायत ठूला शहरको यात्रा संस्कृति बदलेको छ। सार्वजनिक गाड़ीको प्रतीक्षा गर्नुपर्ने झन्झट हटेको छ। उभिएको ठाउँमा गाड़ी बोलाउने सुविधा नागरिकको दैनिकी बनेको छ। बागमती प्रदेश मिटर ट्याक्सी सेवा समाजका संस्थापक अध्यक्ष दीपक नेपालका अनुसार काठमाडौँ उपत्यकामा झण्डै 14,000 ट्याक्सी रहेका छन्। एकाध बाहेक ती सबै राइड शेयरिङमा आबद्ध छन् र एउटै ड्राइभरले धेरैवटा एप पनि प्रयोग गर्छन्। सरकारले कर थप्दा यसको प्रत्यक्ष असर यात्रुको खल्तीमा पर्नेछ, किनकि राइड शेयरिङ कम्पनीहरूले थपिएको कर भाडादरमा जोड्ने तयारी गरेका छन्। थप कर जोडिँदा राइड शेयरिङमा निर्भर हुने लाखौं नागरिकले बढ़ी पैसा तिर्नुपर्ने हुन्छ। कर बढ़ेपछि भाड़ा महँगो हुन्छ र यस सेवाको माग घट्न सक्छ। माग घटेपछि चालकले पाउने ट्रिप संख्या घट्छ, त्यसैले करको मार चालकको आमदानीमा पनि पर्नेछ। अहिले इन्धन मूल्य, मरमत खर्च र एप कम्पनीको कमिशनको तालमेल मिलाउन संघर्ष गरिरहेका चालकहरू थप दबावमा पर्नेछन्। सरकारको निर्णयले व्यवसायलाई औपचारिक बनाउने भन्दा पनि सेवाको विस्तारमा ब्रेक लगाउने खतरा देखियो।

0: नयाँ व्यवसायलाई निरुत्साहित गर्ने नीति दीर्घकालीन रूपमा लाभदायक हुँदैन। यसमाथि यो कर पक्षपाती पनि रहेको छ। राइड सेयरिङमा कर लगाए पनि डिजिटल प्लेटफर्ममा रजिस्टर नभएको ट्याक्सी सेवा अहिले पनि करमुक्त छ। एकै प्रकृतिको काम गर्दा कसैलाई कर लाग्ने र कोही करमुक्त हुने गरी सरकारी नीतिले सरकार राजस्वको दायरा विस्तार गर्ने नाममा कसैलाई लाखा र कसैलाई पाखा पारेको छ। सरकारले एकै प्रकृतिको काम गर्ने कसैलाई कर लगाउने र कसैलाई करको दायरा बाहिर राखेर अचम्मैको केटाकेटीपन पनि देखाएको छ। सीधा कुरा प्रष्ट विचार, यो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा स्वास्थ्य बीमा कार्यक्रमको सेवा कटौती बारेको कुराकानी सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
1: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छूटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
2: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
3: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1 लाखसम्मको छुटको व्यवस्था पनि छ।
2: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
4: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
5: फोन 0556493333, 4935555।
6: Major appliances का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामान घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नु हुनेछ मलाई त बेचरको पानी लागिसकेको छ। Major appliances, बेचरको पानी लाग्छ।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले भारतसँगको सीमाबारे प्रधानमन्त्रीको भनाईलाई लिएर आज पनि संघीय संसदका दुवै बैठक अवरूद्ध, प्रधानमन्त्रीको भनाईलाई गलत अर्थ लगाएको सरकारको दावी, नेपाल भारत सीमा विवादमा तेस्रो पक्षको कुनै भूमिका नहुने भारतको जवाफ, राष्ट्रपा सभापति रवि लामिछाने र भाजपाका वरिष्ठ नेता नितिन नवीन बीच भेटवार्ता, राइड शेयरिङमा पनि कर लगाउने सरकारी नीतिले यात्रु र चालक मर्कामा पर्ने, राजस्वको दायरा विस्तार गर्ने नाममा कसैलाई लाखा र कसैलाई पाखा पार्ने काम लगायतका खबर प्रस्तुत गर्यौं।
7: नेपाल दर्पणमा अब बाँकी खबर। सन् 2026 मे महिनामा 1 लाख भन्दा बढ़ी विदेशी पर्यटक नेपाल भित्रिएका छन्। नेपाल पर्यटन बोर्डका अनुसार मे महिनामा 1,02,626 विदेशी पर्यटक नेपाल भित्रिएका हुन्। यो संख्या गएको वर्षको तुलनामा 19% बढ़ी हो। बोर्डका अनुसार गएको वर्षको मे महिनामा 86,216 पर्यटक नेपाल आएका थिए। कोरोना महामारी अगाडि सन् 2019 मे महिनामा 78,329 विदेशी नेपाल घुम्न आएका थिए। मे महिनामा नेपाल आउने पर्यटक मध्ये सबैभन्दा बढ़ी छिमेकी देश भारतका रहेका छन्। यो महिनामा भारतबाट मात्र 40,782 पर्यटक नेपाल घुम्न आएका छन्। यस्तै दोस्रोमा चीनबाट 11,514 जना आएका छन्। मध्यपूर्वको द्वन्द्वसँगै नेपालमा पर्यटन संख्या बढ़ेको हो। यससँगै हिमाली जिल्ला मुस्ताङमा पछिल्लो 5 वर्षमा लेक लागेर 58 जना पर्यटकले ज्यान गुमाएका छन्। लेक लागेर ज्यान गुमाउने मध्ये 65% भन्दा बढ़ी भारतीय पर्यटक छन्। आर्थिक वर्ष 2078-79

0: देखि आर्थिक वर्ष 2082-83 को जेठ 15 गते सम्म लेक लागेर 16 जना नेपाली र 42 जना विदेशी पर्यटकले ज्यान गुमाएका जिल्ला प्रहरी कार्यालय मुस्ताङको अभिलेखमा उल्लेख छ।
1: हिजो घटेको शेयर बजार आज बढ़ेको छ। शेयर बजार परिसूचक नेप्से आज 22.28 अंकले बढ़ेर 2777.58 बिन्दुमा पुगेको छ। आज उत्पादन तथा प्रशोधन बाहेक सबै समूहको सूचक बढ़ेकामा फाइनेन्स समूहको सूचक 6%, अन्य समूहको सूचक 3.84% उकालो लागेको छ। आज नेप्से बढ़े पनि कारोबार रकम भने घटेको छ। हिजो 5.61 अर्ब कारोबार भएकामा आज 346 कम्पनीका 1.13 करोड़ कित्ता शेयर 5.26 अर्ब रूपियाँमा किनबेच भएको छ।
0: सरकारले स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत केही सेवाहरू कटौती गरेको छ। स्वास्थ्य बीमा कार्यक्रम गम्भीर संकटमा धकलिएको संकेत गर्दै स्वास्थ्य बीमा बोर्डले निजी अस्पतालमा आकस्मिक बाहेका सबै बीमा सेवा स्थगित गरेको छ। यस्तै बोर्डले स्वास्थ्य उपचारका लागि सुविधा थैली अन्तर्गतका औषधिका प्रकार तथा विशेषज्ञ सेवामा समेत कटौती गरेको छ। स्वास्थ्य बीमा बोर्डको आर्थिक भार कम गर्न बोर्डले यसअघि दिइरहेको स्वास्थ्य सेवा, विशेषज्ञ सेवा, आमा स्वास्थ्य कार्यक्रम तथा औषधिको प्रकार घटाएको छ। यसरी सुविधा घटाउँदै जानुको अर्थ के हो, यो कार्यक्रम बन्द गर्ने तयारी त होइन भनेर साथी सम्झना महर्जनले बोर्डका कार्यकारी निर्देशक शकुन्तला प्रजापतिलाई सोध्नु भएको छ।
2: बिमा बन्दै गर्ने तयारी होइन, हामीले चाहिँ हाम्रो वेब पेज मार्फत होइन फेसबुक मार्फत चाहिँ जानकारी दिइरहेछौँ। त्यो भनेको अहिले चाहिँ हामीले के गरेको छौँ भन्दाखेरि निजी स्वास्थ्य संस्थाबाट प्रदान हुँदै आएको आकस्मिक बाहेकको अरू सेवा चाहिँ बन्द गरायौँ।
3: अब एकातिर निजीमा चाहिँ आकस्मिक बाहेकको सेवा बन्द हुँदैछ, अर्कोतिर सरकारी सेवामा पनि केही औषधिहरू कटौती लगायतका कुराहरू छ, सुविधा थैली संशोधन गरिएको छ। यो हेर्दाखेरि चाहिँ अब चाहिँ नागरिकहरूले प्राप्त गरिरहेका सेवाहरू चाहिँ कटौती हुँदै गएको हो कि भन्ने अनुमान पनि छ नि त।
2: सुविधा थैली परिवर्तन भएको हो, त्यसमा चाहिँ बिमितले पाउने अथवा चाहिँ सेवाग्राहीले पाउने ऊ चाहिँ बन्द भएको होइन। यो चाहिँ हामीले कुनै अस्पतालले किनिराखेको बेचिराखेको रेट राखेको हो होइन। अनि यसमा चाहिँ पहिला चाहिँ के थियो भन्दाखेरि बजारमा पाउने प्राइस भन्दा हाम्रो प्राइस चाहिँ बढी भएकोले हामीलाई एकदमै ब्याकफायर, बिमाको रेट बढी छ त्यही भएर पैसा बढी गएको भन्ने ब्याकफायर भएको भएर नै हामीले यो अहिले सरकारी अस्पतालहरूले किनिराखेको बेचिराखेको अहिले चाहिँ सेलिङ
3: भने चाहिँ औषधिको प्रकारहरू घट्दै गएको, विशिष्ट प्रकारको सेवा पनि घटेको अनि आमा स्वास्थ्य कार्यक्रम पनि घटेको भन्ने कुराहरू आइरहेछ नि त।
2: औषधि घटेको छैन, एउटै उस्तै प्रकारका औषधिहरू धेरै थरी हुन्छन् नि, ओमिप्राजोल होइन पेन्टोप्राजोल, त्यो भनेको एउटै ग्रुपका औषधिहरूलाई चाहिँ एउटा मात्र राख्न खोजिएको हो। आमा सुरक्षा भन्ने चाहिँ हाम्रो छुट्टै प्रोग्राम हो, जुन चाहिँ परिवार स्वास्थ्य महाशाखाबाट चाहिँ हाम्रो पहिल्यैदेखि चलिरहेको प्रोग्राम यो हाम्रो छुट्टै प्याकेज छ, त्यही प्याकेजबाट हुन्छ। यताबाट चाहिँ बिमाबाट पहिला पनि हामीले मन्त्रालयबाट सिधै चलिरहेको अवस्था हो, अहिले पनि सोही अवस्था।
3: अब बजेटले पनि सेवाग्राही चाहिँ बढाउने लक्ष्य लिएको छ, एकातिर सेवाग्राहीहरू चाहिँ बढाउँदै लाने कुरा छ भने अर्कोतिर सेवाहरू खुम्चिँदै गएको देखिन्छ। यसले गर्दाखेरि आम नागरिकलाई चाहिँ के गर्न खोज्या हो भन्ने अलिकति स्पष्ट भएन।
2: सेवाग्राही बढाउँदै लैजान सकिन्छ, अहिले भइरहेको के हो भन्दाखेरि हाम्रो लगभग 7% बिमितहरू जो हुनुहुन्छ उहाँहरू प्राइभेटमा जानुभएको छ, त्यसको लागि हामीले 40% बजेट चाहिँ खर्चिनु परेको छ। त्यही भएर चाहिँ हामीले प्राइभेटलाई चाहिँ बन्द गर्नुको मुख्य कारण भनेको के हो भन्दाखेरि हाम्रो 40% बजेट कन्जम्पसन जुन गरिरहेको छ 7% बिमितले त्यो चाहिँ घटाउनु नै हो।
3: अन्यलमा भएका नागरिकहरू सेवाग्राहीहरूलाई के कसरी विश्वास दिलाउनुहुन्छ?
2: सरकारी स्वास्थ्य संस्थाहरू सधैँ खुल्ला नै रहनेछ, त्यो एन्जाइटी हुनुपर्ने अथवा चाहिँ एकदमै मतलब प्रेसरमा आउनुपर्ने कारण चाहिँ छैन। यो हामीले सधैँको लागि बन्द गरेको होइन, प्याकेज सिस्टम छ त्यसलाई रिभाइज गरेर हामीले फी फर सर्भिसमा लगेको हौँ। पछि हामीले डीआरबी डायग्नोस रिलेटेड ग्रुपमा जानु नै पर्छ, प्याकेज रिफाइन पनि हुन्छ, त्यो सबैका लागि सहज हुन्छ, हामी त्यो बेलामा प्राइभेटमा पनि निश्चय नै जान्छौँ।
3: अब धेरै नागरिकले बिमालाई नवीकरण गर्ने कि नगर्ने भनेर अन्यलमा पनि हुनुहुन्छ, उहाँहरूलाई सुझाव के दिनुहुन्छ?
2: यो बिमा भनेको बिमा नभइकन सामाजिक सेवाको एउटा प्याकेज हो, 3500 1,00,000 पाउनु भनेको यो त्यो डराउनु पर्ने अथवा चाहिँ कहीँ औषधि नपाइहाल्ने केही रोकिहाल्ने त्यस्तो भन्ने कन्डिसन छैन, कभरेज बढाउँदै जाने हो। हामीले यसमा चाहिँ डिस्करेज हुनुपर्ने अथवा नगर्नुपर्ने कारण चाहिँ छैन।
3: अब केही तपाईँहरूले अरू कार्यक्रमहरू केही कटौती गर्दै हुनुहुन्छ कि बिमाको मूल्य बढाउँदै हुनुहुन्छ कि के छ तयारी नयाँ?
2: हाम्रो तयारी भनेको चाहिँ बिमालाई अर्कै मोडलमा जस्तो एकदम विपन्नलाई हामीले जुन फ्री दिइरहेछौँ होइन, र अर्को एउटा वर्गले चाहिँ 3500 तिरिरहेछन्, त्यो बाहेक सक्ने वर्गले चाहिँ अलिक बढी तिर्ने हो कि भन्ने मोडलमा जान खोज्दैछ।
1: उहाँ हुनुहुन्थ्यो स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक शकुन्तला प्रजापति। नेपाल दर्पणमा फेरि पनि खबरकै सिलसिला। अबको केही दिन मधेश र कोशी प्रदेशका तराई क्षेत्रमा तातो दिनको प्रभाव कायमी रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। केही ठाउँमा अधिकतम तापक्रम 40 डिग्री सेल्सियससम्म पुगिसकेको छ। पछिल्ला दिनहरूमा प्री मनसून सक्रियता कमजोर बन्दै जाँदा वर्षाको क्रम घटेको छ। आकाश खुला रहने, घाम चर्किने र हावाको आर्द्रता बढ़नाले तराई क्षेत्रमा दिउँसो अत्याधिक गर्मी हुने गरेको छ। विशेष गरी मधेश प्रदेशका सप्तरी सिराहा धनुषा महोत्तरी सर्लाही रौतहट बारा पर्सा तथा कोशी प्रदेशका झापा मोरङ सुनसरी आसपासका क्षेत्रमा दिउँसोको गर्मी अत्याधिक बढ़ने अनुमान छ। तराईमा गर्मी बढ़ने क्रम रहे पनि पहाड़ी तथा हिमाली भूभागमा भने कोशी बागमती गण्डकी कर्णाली र सुदूरपश्चिम प्रदेशमा मेघगर्जन चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। उच्च हिमाली क्षेत्रमा हल्का हिमपात पनि हुन सक्ने अनुमान छ। लामो समयसम्म घाममा बस्दा पानीको कमी, थकान, टाउको दुख्ने, चक्कर र हिट स्ट्रेस जस्ता जोखिम बढ़न सक्ने भएकाले दिउँसो 11 देखि दिउँसो 4 बजेसम्म घाममा ननिस्कन, प्रशस्त पानी पिउन, हलुका सुतीको कपड़ा लगाउन तथा बालबालिका, ज्येष्ठ नागरिक र बिरामीको विशेष हेरचाह गर्न विशेषज्ञको सुझाव छ। नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
4: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल, बानीसोर, जमल र ओम अस्पतालमा।
5: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट दृष्टि आई डट ओआरजी, फोन नम्बर 01-5224-352-5224-353।
6: सबैका लागि दृष्टि, सबैका लागि दृष्टि।
1: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्यूब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
0: अब बाँकी खबर। जिल्ला अदालत पर्साले वीरगंजका मेयर राजेश मानसिंहलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ। जिल्ला अदालत पर्साले आज 4,15,000 रूपियाँ धरौटीमा छान्न आदेश दिएको हो। लिखित सम्बन्धी कसुरमा 4 लाख र झुटा विवरण पेश गरी नागरिकता बनाएको आरोपमा 15,000 रूपियाँ धरौटी माग आदेश गरिएको छ। लिखित सम्बन्धी कसुर गरेको आरोपमा जिल्ला अदालत पर्साले गएको 12 गते उहाँ विरूद्ध पक्राउ पुर्जी जारी गरेको थियो। प्रहरीको विशेष टोलीले आज उहाँलाई ठोरीबाट पक्राउ गरेको थियो।
1: प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्माले न्याय क्षेत्रमा सुशासन कायम गर्न प्रतिबद्ध भएर लाग्ने बताउनु भएको छ। संवैधानिक तथा न्यायिक पत्रकार मञ्चसँगको भेटमा उहाँले न्याय क्षेत्रको सुधार गरी सुशासन कायम गर्न सबैलाई साथमा लिएर अगाडि बढ़ने बताउनु भएको हो। प्रधान न्यायाधीश डाक्टर शर्माले आम नागरिकले न्यायपालिकाप्रति राखेको अपेक्षा स्वच्छ, निष्पक्ष, छिटो छरितो, गुणस्तरीय र प्रभावकारी न्याय सम्पादन एवं सुशासन सम्बन्धी विषयमा कार्ययोजना नै बनाएको बताउनुभयो। न्यायपालिकामा गर्नुपर्ने सुधारका विविध विषय समेटेर तयार गरिएको 5औं पञ्चवर्षीय रणनीतिक योजना र कार्ययोजनालाई सुधारको मूल आधार बनाउने उहाँको भनाइ छ।
0: अफ्रिकी देशहरू कंगो र युगाण्डामा इबोला भाइरसको नयाँ प्रकोप फैलिन थालेपछि नेपाल सरकारले पनि सम्भावित जोखिमलाई मध्यनजर गर्दै निगरानी, परीक्षण तथा उपचारको तयारीलाई तीव्र बनाएको जनाएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहायक प्रवक्ता डाक्टर समीर कुमार अधिकारीका अनुसार डब्ल्यूएचओको चेतावनीपछि नेपालले इबोला भाइरसको सम्भावित संक्रमण रोकथामका लागि परीक्षण क्षमता विस्तार, स्वास्थ्य कर्मीको दक्षता अभिवृद्धि, उपचार व्यवस्थापन तथा संक्रमण नियन्त्रण सम्बन्धी तयारीको समीक्षा गरिरहेको छ। मन्त्रालयले माताहतका अस्पताल, प्रयोगशाला तथा रोग नियन्त्रण सम्बन्धी निकायहरूसँग समन्वय गर्दै आवश्यक पूर्व तयारीलाई सशक्त बनाएको छ।
1: समग्र देशको सार्वजनिक प्रशासनलाई चुस्त, दुरूस्त, प्रभावकारी र जवाबदेही बनाउने उद्देश्यले राष्ट्रिय सतर्कता केन्द्रले अनुगमनलाई तीव्रता दिएको छ। सार्वजनिक संस्थाहरूमा हुने अनियमितता र भ्रष्टाचार जन्य कार्यको रोकथामका लागि आवश्यक छानबिन, अनुगमन, निगरानी, छड्के जाँच र अन्वेषण गर्ने जिम्मेवारी पूरा गर्ने क्रममा केन्द्रले आफ्नो अनुगमन टोलीलाई थप सक्रिय बनाएको हो। केन्द्रका प्रवक्ता एवं सहसचिव नारायण प्रसाद भट्ट प्रश्नले वर्तमान सरकार गठन भएसँगै जारी भएको सय बुधे कार्यक्रममा उल्लेख भए बमोजिम देशमा सुशासन प्रवर्धन भ्रष्टाचार नियन्त्रण तथा सार्वजनिक सेवा प्रवाहमा पारदर्शिता र जवाबदेहिता अभिवृद्धि गर्ने क्रममा पछिल्ला दिनमा अनुगमनको कार्यलाई प्राथमिकता दिइएको बताउनुभयो।
0: आर्थिक वर्ष 2083-84 को बजेटले व्यावसायिक वातावरण सुधार लगानी प्रवर्धन तथा उत्पादनमूलक क्षेत्रलाई प्रोत्साहन गर्ने दिशामा सकारात्मक संकेत दिएको भन्दै निजी क्षेत्रले स्वागत गरेको छ। यद्यपि बजेट पूर्ण नभएको र यसको प्रभावकारितामा कार्यान्वयनमा निर्भर रहने निजी क्षेत्रका प्रतिनिधिहरूले बताएका छन्। काठमाडौँमा आयोजित एक कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले बजेटलाई सही दिशातर्फको प्रयासका रूपमा व्याख्या गर्दै निजी क्षेत्रले बजेटलाई समर्थन वा विरोधको दृष्टिले नभई लगानी उत्पादन र रोजगारीमा पार्ने प्रभावका आधारमा मूल्यांकन गर्ने बताउनु भएको छ।
1: वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकहरूको पुनः श्रम स्वीकृति प्रक्रियालाई थप व्यवस्थित पारदर्शी र सहज बनाउन स्वचालित अनलाइन प्रणाली मार्फत सेवा प्रदान गर्ने भएको छ। यसका लागि विभागले पुनः श्रम स्वीकृति प्रदान गर्न अनिवार्य रूपमा पालना गर्नुपर्ने नयाँ शर्त तथा मापदण्ड सार्वजनिक गरेको छ। विभागले जारी गरेको सूचना अनुसार स्वचालित प्रणालीबाट पुनः श्रम स्वीकृतिका लागि आवेदन दिँदा श्रमिकले यसअघि श्रम स्वीकृति प्राप्त गरेको त्यही देश र त्यही कम्पनीका लागि मात्र आवेदन दिन पाउनेछन्। कम्पनी वा रोजगारदाता परिवर्तन भएका श्रमिकको हकमा भने यो व्यवस्था लागू नहुने जनाइएको छ।
0: पोखरा र काठमाडौँ जोड्ने पृथ्वी राजमार्गमा दुर्घटना बढ़ेसँगै सेफ्टी अडिट शुरू गरिएको छ। बढ़दो गाड़ीको चाप र दुर्घटनालाई मध्यनजर गर्दै सेफ्टी अडिट शुरू गरिएको मुगलिन पोखरा सड़क योजनाका प्रमुख कृष्ण बहादुर कुमारले जानकारी दिनुभयो। यो खण्डमा अहिले स्तर उन्नतिको काम अन्तिम चरणमा छ। सड़क प्रयोगकर्ताको सुरक्षालाई प्राथमिकतामा राखेर सेफ्टी अडिट शुरू गरिएको आयोजनाका प्रमुख कुमारले जानकारी दिनुभयो। अडिटका क्रममा सड़कको मोड चोक पोल साइनबोर्ड डिभाइडर सड़क बत्ती पैदल यात्रीको आवागमन तथा दुर्घटना सम्भावित क्षेत्रको अध्ययन गरिने प्रमुख कुमारले बताउनुभयो।
1: नेपाल दर्पणमा अब विदेशको खबर। संयुक्त राष्ट्रसंघ अन्तर्गतको विश्व मौसम विज्ञान संगठन डब्ल्यूएमओले एल निलोको असर फरक हुने चेतावनी दिएको छ। डब्ल्यूएमओका जलवायु पूर्वानुमान प्रमुख बिलफ्रान माउफाउले यसबारे चेतावनी दिँदै यसको प्रभाव प्रत्येक पटक फरक फरक हुने र एउटै ढाँचामा बुझ्न नसकिने बताउनु भएको समाचार संस्था एएफपीले जनाएको छ। उहाँले आउँदो अगस्तको अन्त्य अघि नै एल निलो विकास हुने सम्भावना रहेको संकेत गर्नुभयो। एल निलो भनेको समुद्रको पानी असामान्य रूपमा तातिँदा विश्वभरिको मौसममा आउने ठूलो फेरबदल हो। यसको असरले मनसूनी वर्षा कमजोर हुने, सुक्खा लम्बिने र कृषि उत्पादनमा ह्रास आउने खतरा हुन्छ। डब्ल्यूएमओका अनुसार एल निलो उष्णकटबन्धीय प्रशान्त क्षेत्रमा उत्पन्न भए पनि यसको प्रभाव विश्वव्यापी रूपमा फैलिने गर्छ। एल निलो एकल घटनाका रूपमा मात्र नभई अन्य मौसमी प्रणालीसँग अन्तर्क्रिया गर्ने भएकाले यसको प्रभाव कहिले बलियो त कहिले कमजोर हुन सक्छ। यसपटक मध्यमदेखि बलियो स्तरको एल निलो देखिने प्रारम्भिक अनुमान छ। डब्ल्यूएमओका जलवायु पूर्वानुमान प्रमुख ओकियाले आफूहरूले आवश्यक जलवायु तथ्याङ्क उपलब्ध गराउने तर यसलाई विश्लेषण र प्रयोग गर्ने जिम्मा सम्बन्धित देशकै हुने बताउनु भएको छ।
0: नेपाल दर्पणमा अब खेल खबर। नेपाली पुरूष क्रिकेट टोली जापानको नागोयामा हुने एसियाली खेलकुदमा छनौट भएको छ। सिंगापुरमा आज भएको समय एकको खेलमा मलेसियाले चीनलाई हराएपछि मलेसियासँगै नेपाल पनि छनौट भएको हो। चीनले दिएको 85 रनको लक्ष्य मलेसियाले 7 ओभर 5 बलमा 1 विकेट गुमाएर भेट्टायो। यसअघि टस हारेर ब्याटिङ गरेको चीनले 20 ओभरमा 9 विकेट गुमाएर 84 रन बनायो। यसअघि आइतबार भएको खेलमा नेपालले चीनलाई 221 रनले हराएको थियो। अब पर्सि हुने नेपाल र मलेसिया बीचको खेलले समूह विजेता टुंगो लाग्नेछ। यस्तै समूह बीबाट सेमी फाइनलमा पुग्ने टोलीको टुंगो लाग्न बाँकी छ। कतारले नाम फिर्ता लिएपछि समूह एमा नेपाल, मलेसिया र चीन रहेका हुन्। समूह बीमा बहराइन, हङकङ, ओमान र सिंगापुर छन्। समूहका शीर्ष दुई टोली एसियाली खेलकुदमा छनौट हुने प्रावधान छ। नेपाली महिला क्रिकेट टोली भने एसियाली खेलकुदमा छनौट हुन असफल भएको थियो।
1: खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
0: भारतसँगको सीमाबारे प्रधानमन्त्रीको भनाईलाई लिएर आज पनि संघीय संसदका दुवै बैठक अवरूद्ध। प्रधानमन्त्रीको भनाईलाई गलत अर्थ लगाएको सरकारको दावी। नेपाल भारत सीमा विवादमा तेस्रो पक्षको कुनै भूमिका नहुने भारतको जवाब।
1: राइड सेयरिङमा पनि कर लगाउने सरकारी नीतिले यात्रु र चालक मर्कामा पर्ने। राजस्वको दायरा विस्तार गर्ने नाममा कसैलाई लाखा र कसैलाई पाखा पार्ने काम।
0: मध्यपूर्व युद्धकै बीच मे महिनामा विदेशी पर्यटकको संख्या 19% बढ़्यो। पर्वतारोहण र पदयात्राको अनुकूल महिनामा 1 लाख भन्दा धेरै पर्यटकको आगमन।
1: एल निनोको असर फरक फरक हुने विश्व मौसम विज्ञान संगठनको चेतावनी, यसपटकको प्रभाव मध्यमदेखि बलियो स्तरको हुने प्रारम्भिक अनुमान
0: र नेपाली पुरूष क्रिकेट टोली एसियाली खेलकुदमा छनौट।
1: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी दिनेश निरौलासँगै हामी विकास चापागाई र हृदय रिमाल पनि विदा हुन्छौं। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: शुक्लागंध की एफएम 97.6
1: गाउँबाट सपिङ गर्नको लागि दुलेगौडा झरेको यता हेरिनी उस्तै उता हेरिनी उस्तै कहाँ जाउँ जाउँ अलमल्ल परे म त
2: हैन के भयो तिमीलाई यताउता हेर्छौ के खोज्दैछौ
1: सपिङका लागि भनेर दुलेगौडा झरेको कुन पसल पसौ पसौ खोजेको जस्तो कहीँ पाउँदिन आफूलाई भने नयाँ स्टाइलिस फेसन अनुसारको कपडा लगाउन मन लाग्ने
2: ल तिमी ढुक्क हौ न दुलेगौडा बजारमा रहेको असीम अस्मी फेन्सी स्टोर साउ न तिमीलाई आवश्यक पर्ने सम्पूर्ण कपडा पाइनुका साथै स्वदेशी तथा विदेशी आधुनिक डिजाइनका कपडा सुपथ मूल्यमा पाइन्छ नि
1: त्यसो भए सँगै जाउ न त दुवैजना भएर सपिङ गरी फर्काउला हामी कहाँ आधुनिक स्वदेशी तथा विदेशी डिजाइनका कपडाहरू साथै स्कुल ड्रेस पनि सुपथ मूल्यमा पाइन्छ असीम अस्मी फेन्सी स्टोर शुक्लागण्डकी चार दुलेगौडा प्रोप्राइटर बिर्सना श्रेष्ठ मोबाइल नम्बर 98464938 98176902
3: दाई एक बिहानै झोला बोकेर कता जान लागेको
4: घरैसी सामान सकिएको थियो बजारतिर जाउँ भनेर
3: मेरो पनि घरको सामान सकिया छ कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल
4: त्यसो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ
3: ल हेर्नुहोस् न त जाउँ त्यसो भए
5: दुलेगौडा सपिङ सेन्टर शुक्लागण्डकी चार दुलेगौडा तीन तारा केबलको चार घरमाथि आफ्नै भवनमा
6: दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ
7: चिकन ससेज बब ससेज
8: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ
9: प्रोप्राइटर सन्दीप श्रेष्ठ फोन नम्बर 0965705052 मोबाइल 98560288587
10: ए बुढा गहना किनिदिन्छु भन्नुभएको पनि यत्रो समय भइसक्यो केही सुसारै छैन हजुरको त हेर्नुहोस् त सुनको मूल्यले पनि आकाशै छोइसक्यो
11: ए बुढी गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भन्या पैसा जम्मा गर्नु पर्यो अनि गुणस्तरीय पनि त हुनु पर्यो नि
12: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि
13: अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा सबै साथीहरू खैरेनी टारको ब्रिजेश ज्वेलर्सबाट लिने गरेका छन् त्यही जाने हो हामी पनि
11: हजुर हाम्रा सेवाहरू कम्प्युटर द्वारा नापतोल गरिने
13: सुनको गुणस्तर मापदण्ड अनुसार भएको
11: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गहना पाइने
13: पुराना सुनसँग नयाँ गहना साट्न सकिने
11: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने
13: विवाहको लागि गरगहना बनाउँदा विशेष छुटको व्यवस्था सम्पर्क ब्रिजेश ज्वेलर्स शुक्लागण्डकी छ खैरेनी टार तनहुँ
14: थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदा
5: मोबाइल नम्बर 98261502067 प्रोप्राइटर बुद्धि बहादुर विश्वकर्मा
6: साथै घरगहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्
5: है ब्रिजेश ज्वेलर्स

0: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
1: आज पनि खाना काँचै होइन, कहाँ जान्छु कि तिम्रो ध्यान, राम्रोसँग खाना बनाउन आउँदैन भने?
2: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि। यता प्रेसर कुकर बिग्रेको बिग्रै छ, उता ग्यास चुलोको हालत यस्तै छ, गतिलो सामान किनेर ल्याउने भए पो।
1: ए मेरी तिते करेली, त्यसरी नरिसाउ न, बरु भन न किचनको सामान किन्न कहाँ जाने?
2: दुलेगौडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, त्यही जाउँ न।
3: किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्तै समाधान गरिदिन्छन् नि, अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साटफेर पनि गर्न पाइन्छ, बुझ्नुभयो?
4: हजुर, राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू, राइस कुकर, प्रेसर कुकर, ग्यास चुलो सेट, पंखा लगायत अत्यन्त सस्तो मूल्यमा, सम्झिनै पर्ने ठाउँ
5: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, शुक्ला गण्डकी 4 बनकेवा चोक।
6: चिसापानी आउनुहोस् आउनुहोस्, यता हो यता यता यता।
7: एकान्छी सुन त, काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसापानी रहेछ? ए भाइ कहाँ हो?
6: हजुर हजुर, स्याङ्जाको मगेम चिसापानी हो, आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्ने
7: हो र हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, झन्नै सजिलो हुने भयो अब त।
6: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरबराई मन्दिरको फेदीमा रहेको समयो कटेज बाईको होटल टाइटेनिक छ, गोङगोबु बसपार पछाडि पट्टि।
7: हजुर, काठमाडौँ दोलेगौडा ढोरफिर्दी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसापानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
8: समय सम्झनुहोस् है, मग्याम चिसापानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
6: होटल टाइटेनिक, गोङगोबु बसपार, प्रोप्राइटर रामचन्द्र महत, मोबाइल 98461688 98235-5773।
9: सूर्योदय इंग्लिश बोर्डिंग स्कूल भुरुङ्गेमा कक्षा 11 को नया भर्ना खुल्यो।
10: स्नातक तह व्यवस्थापन संकायमा नेपाल प्रथम नतिजा प्राप्त गर्न सफल गण्डकी मल्टिपल कलेजका प्राध्यापकहरूबाट अध्यापन गराइने यस स्कूलमा म्यानेजमेन्ट समूहमा सीमित सिटका लागि नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ। एक सेक्सन मात्र सञ्चालन गरिने भएकाले समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
9: सूर्योदय इंग्लिश बोर्डिङ स्कूल शुक्ला गण्डकी छ भुरुङ्गी।
10: हाम्रा विशेषताहरू,
9: स्वच्छ र शान्त शैक्षिक वातावरणमा अध्यापन गराइने,
10: पर्याप्त खेलकुद, अतिरिक्त क्रियाकलाप र यातायातको सुविधा,
9: सुविधा सम्पन्न भवन, पुस्तकालय र ई लाइब्रेरीको व्यवस्था।
10: नोट, पहिला भर्ना हुन आउने विद्यार्थीलाई जीपीए को आधारमा 50% सम्म छुट प्रदान गरिनेछ।
9: भर्ना समय बिहान 7 बजेदेखि 9 बजेसम्म। थप जानकारीका लागि 0565-71479 र 98560-62265।
11: माइला दाई, ए माइला दाई, पानी त धेरै ठुलो पर्यो, खोला किनारा र भिरालो जमिनमा बस्नेहरू त सतर्क हुनुपर्छ है।
12: हो हो, सुरक्षित ठाउँमा सर्नु नै बुद्धिमानी हुन्छ।
13: विपदको पूर्व तयारी गरौ, जनधनको क्षति कम गरौ। वर्षायाममा बाढी र पहिरोको जोखिम बढ्ने भएकोले उच्च सतर्कता अपनाऊ, पूर्व सूचना प्रणालीमा ध्यान दिऊ र आपतकालीन अवस्थाका लागि तयारी अवस्थामा रहौ।
11: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
14: कालिका बहुमुखी क्याम्पस काजी पोखरीको कक्षा 11 नयाँ भर्ना सम्बन्धी सूचना।
15: कालिका बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2083-84 लागि कक्षा 11 विज्ञान, व्यवस्थापन, शिक्षा र मानविकी विषयमा नयाँ भर्ना खुलेको जानकारी गराउँदछौ।
14: अनुशासित वातावरणमा गुणस्तरीय शिक्षाका लागि कालिका बहुमुखी क्याम्पसमा भर्ना भई आफ्नो शैक्षिक लक्ष्य प्राप्त गरौं।
15: सुन्दर, शान्त र स्वस्थ वातावरणमा अवस्थित
14: योग्य तथा अनुभवी प्राध्यापकहरू द्वारा पठन पाठन,
15: सुविधा सम्पन्न पुस्तकालय, ल्याब सहित खेलकुद तथा अतिरिक्त क्रियाकलापहरूका लागि क्याम्पसको आफ्नो सभा हल, बास्केटबल, भलिबल तथा फुटबल मैदान भएको,
14: गरीब तथा जेहेन्दार विद्यार्थीहरूको लागि छात्रवृत्तिको व्यवस्था,
15: भर्ना कार्यक्रम बिहान 7 बजेदेखि 4 बजेसम्म भइरहेको छ।
14: थप जानकारीको लागि क्याम्पस प्रशासनमा सम्पर्क गर्न हुन अनुरोध गरिन्छ। फोन नम्बर 0164330385
15: र मोबाइल नम्बर 98560380385।
16: समय आएको छ नेपालले प्रमाणित प्रविधिको सर्वश्रेष्ठ टीएमटी छड पाउने। समय आएको छ पत्ता लगाउने आठको दमको श्री स्टीलको साथ विश्व स्तरीय गुणस्तर जापानी प्रविधिबाट उत्पादित आफ्नो निर्माणलाई दिनुहोस् आठको दम र समयसँगै खरो उत्तीर्ण दिनुहोस्। श्री स्टील टीएमटी सिद्ध प्रविधिको शक्ति आठको दमको साथमा।

0: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ल गण्डकी एफएम 97.6।
1: हजुर सुन्नुहोस् न, चाडपर्व पनि आइसक्यो। बुबा आमा बाबु नानी मलाई अनि हजुरलाई पनि कपडा किन्न जाऊ न।
2: सुन न चन्दा, कपडा किन्न त जान हुन्थ्यो नि, यस्तो महँगीमा त्यति धेरै पैसा कहाँबाट ल्याउँ त म?
1: हजुर पनि यस्तै चिन्ता लिनुहुन्छ। हाम्रै दुलेगौडामा ग्यालेक्सी फेसन ग्रुपले फिक्स प्राइसमा फेसन फ्रेन्जी पसल ल्याएको छ नि, त्यही जाने हो। त्यहाँ त बच्चादेखि वृद्धसम्मलाई हुने गरी गुणस्तरीय फेसनका कपडाहरू 400, 600, 800 हजारमा पाइन्छ नि। अनि भएन त कमाल, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजारमै चाहिरहनु पर्ने झन्झट। अझै यसको त देशको धेरै ठाउँमा सस्तो पसल रहेछ नि, त्यसैले ठगिने डर पनि भएन।
3: हजुर, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार चाहिरहनु पर्ने झन्झट।
4: एउटै छाना मुनि बच्चादेखि वृद्धसम्मलाई हुने गुणस्तरीय फेसनेबल कपडाहरू फेसन फ्रेन्जीमा, साथै 400, 600, 800 हजार माथिका प्रिमियम सेक्सनका क्वालिटी कपडाहरू पनि पाइन्छ।
3: दुलेगौडा बनकेवा चोकदेखि दक्षिण तर्फ कुमारी बैंक भएको लाइन रिमाल गेस्ट हाउसको आडैमा।
4: सम्पर्क मोबाइल 98570065119 र 98694-5756। फेसन फ्रेन्जी, तपाईँको सन्तुष्टि नै हाम्रो चाहना।
5: कता हिँडेको आइफोन हातमा लिएर?
1: आइफोन हो कि माइफोन, के बनाऊ, चाँडै नै बिग्रन्छ। के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ। पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
5: लौ तँलाई थाहा छैन, दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ, अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
1: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
5: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरीज शुक्ला गण्डकी 4 दुलेगौडा सिद्धार्थ बैंक भएको भवनमा। प्रोप्राइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0635414050, मोबाइल 98463-23811।
4: पञ्चमुनिदेव माध्यमिक विद्यालयको कक्षा 11 नयाँ भर्ना सम्बन्धी सूचना। तनहुँ जिल्लाकै शैक्षिक स्थान एवं नेपाल सरकारबाट नमूना विद्यालयको रूपमा घोषित यस पञ्चमुनिदेव माध्यमिक विद्यालयमा शैक्षिक सत्र 2083 लागि कक्षा 11 अंग्रेजी र नेपाली माध्यममा बिहानी र दिवा सत्रको लागि साइन्स, म्यानेजमेन्ट, एजुकेशन, कम्प्युटर साइन्स, होटल म्यानेजमेन्ट साथै प्राविधिक तर्फ भेटेरिनरी साइन्स विषयमा सीमित सिटको लागि भर्ना खुलेको सहर्ष जानकारी गराउँदछ। मिति 2083 जेठ 1 गतेबाट फर्म वितरणको साथ भर्ना कार्यक्रम सञ्चालन भइरहेको छ। प्रवेश परीक्षा, कक्षा सञ्चालन तथा थप जानकारीको लागि विद्यालय प्रशासनबाट जानकारी गराइनेछ। पञ्चमुनिदेव माध्यमिक विद्यालय शुक्ला गण्डकी नगरपालिका 4 दुलेगौडा तनहुँ। थप जानकारीको लागि सम्पर्क 0635414184, 98562210 र 98562345।

0: इन्टरनेट, गेट कनेक्टेड, स्टे कनेक्टेड।
1: नयाँ जडानको लागि सम्पर्क 9008213424 र 9850614175। तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
2: शुक्ला गण्डकी टाइम चेक।
1: यति बेला साँझको ठिक 7 बज्यो।
3: घटना, दुर्घटना,
4: कला, संस्कृति,
3: स्थानीय, राष्ट्रिय, अन्तर्राष्ट्रिय खेलकुद,
4: जे देख्छौ त्यो भन्छौ। सूचना तपाईँको अधिकार।
5: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनकेवा चोक कुमारी ब्याङ्क सँगै आफ्नै भवनमा तनहुँ जिल्लाको पहिलो र एक मात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर। मूल्य र गुणस्तरको ग्यारेन्टी। सम्पर्क 9850607554।

नमस्कार, साँझ 7 बजेको शुक्ला गण्डकी समाचारमा यहाँलाई हार्दिक स्वागत छ। म राजन उपाध्याय। तपाईँ हामीलाई 97.6 MHz र इन्टरनेट अनलाइनमा www.shuklagandakiyetung.com का साथै हाम्रो पात्रो र नेपाली पात्रो एप्स मार्फत पनि विश्वभर एकसाथ सुनिरहनु भएको छ। समाचार शुरू गरौं यस प्रसारणका प्रमुख समाचारका शीर्षकहरूबाट। विपक्षीको अवरोधपछि प्रतिनिधि र राष्ट्रिय सभा बैठक स्थगित, नेपालले पनि भारतको भूमि मिचेको छ भन्ने अभिव्यक्ति प्रधानमन्त्रीले नदिएको सरकारको दावी, रवि र भारतीय विदेश मन्त्री जयशंकर बीच भेट, नेपाल र भारत बीचको सीमा विवादलाई स्थापित द्विपक्षीय संयन्त्र मार्फत समाधान गरिने भारतको प्रस्तुति, गण्डकीको नीति तथा कार्यक्रम, गाँजा खेती नियमन, एआई प्रयोग र रिटर्न टू भिलेज अभियान घोषणा, हिमाली जिल्ला मुस्ताङमा पछिल्लो 5 वर्षमा लेप लागेर 58 जना पर्यटकले ज्यान गुमाए, पोखरामा भारतीय पाहुना आगमनमा फर्को, मे महिनामा कृतिमानी तथ्याङ्क, र नेपाली क्रिकेट टोली एसियाली खेलकुदमा छनौट। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सहित विपक्षी दलहरूको अवरोधपछि प्रतिनिधि सभा बैठक स्थगित भएको छ। सभामुख डीपी आर्यले आजको कार्यसूचीका बुध नम्बर 2 र 3 कार्यसूचीबाट हटाउँदै बैठक स्थगित गर्नुभयो। सभामुख आर्यलका अनुसार अब अर्को बैठक जेठ 25 गते सोमबार बिहान 11 बजे बस्नेछ। प्रधानमन्त्री बालिन शाहले नेपालले पनि भारतको जग्गा मिचेको रहेछ भन्ने अभिव्यक्ति दिएपछि उक्त अभिव्यक्ति रेकर्डबाट हटाउन वा तथ्य प्रमाण पेश गर्न माग गर्दै विपक्षीहरूले बैठक अवरोध गरेका थिए। सरकारले प्रधानमन्त्री बालेन्द्र शाहले संसदमा नेपालले पनि भारतको भूमि मिचेको छ भन्ने अभिव्यक्ति नदिनु भएको स्पष्ट पारेको छ। संसद बैठकमा प्रधानमन्त्री शाहले नेपालले पनि थुप्रै ठाउँमा भारतको भूमि मिचेको कुरा आफूले प्रधानमन्त्री भएपछि थाहा पाएको बताउनु भएको थियो। आज सिंहदरबारमा संचारकर्मीसँग बोल्दै सरकारका प्रवक्ता एवं युवा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले नेपालको सीमा मिचेको कुरा राख्दा भारत नेपाल संयन्त्रले नेपालले पनि भारतको भूमि मिचेको बताएको र त्यसबारे प्रधानमन्त्रीले आफू आश्चर्य भएको बारेमा कुरा राख्नु भएको बताउनुभयो। उहाँले भन्नुभयो, प्रधानमन्त्रीज्यूले सीमा विवाद सम्बन्धी काम अगाडि बढ़ाउँदा अर्को पक्षबाट नेपालले पनि सीमा मिचेको छ भन्ने कुरा आउँदा आफू अचम्मित परेको बताउनु भएको हो। उहाँले सदनमा पनि यही प्रसंग उल्लेख गर्नुभएको थियो। यस विषयमा परराष्ट्र मन्त्रालयले समेत आफ्नो स्पष्टीकरण दिइसकेको उहाँले उल्लेख गर्नुभयो। राष्ट्रिय स्वतन्त्र पार्टी रासपाकी सांसद आशिका तामाङले संसदको जारी गतिरोध अन्त्यका लागि प्रधानमन्त्रीलाई जवाब दिन अपील गर्नुभएको छ। आज सामाजिक सञ्जाल मार्फत आफ्नो धारणा राख्दै उहाँले प्रधानमन्त्रीलाई सदनमा उपस्थित भएर प्रतिपक्षले उठाएका प्रश्नको जवाब दिन र सत्तापक्षको समेत मन राखिदिन आग्रह गर्नुभयो। सांसद तामाङले राष्ट्रियताका सवालमा सत्ता र प्रतिपक्ष नभनी एकजुट हुनुपर्नेमा जोड़ दिनुभएको छ। विपक्ष सधैँ सही वा सधैँ गलत नहुने उल्लेख गर्दै उहाँले राष्ट्रिय मुद्दामा विभेद नगरी अघि बढ़नुपर्ने औल्याउनु भएको छ। भारतीय विदेश मन्त्रालयले नेपाल र भारत बीचको सीमा विवादलाई स्थापित द्विपक्षीय संयन्त्र मार्फत समाधान गरिने स्पष्ट पारेको छ। मन्त्रालयका प्रवक्ता रणधीर जसवालले नियमित पत्रकार सम्मेलनका क्रममा बोल्दै दुई देशबीचको सीमांकनको कार्य करिब 98% सम्पन्न भइसकेको जानकारी दिनुभयो। प्रवक्ता जयसवालका अनुसार गण्डक नदीले धार परिवर्तन गरे कारण केही क्षेत्रमा सीमांकनका विषयहरू सुल्झिन बाँकी रहेका छन्। यसका साथै सीमांकन भइसकेका क्षेत्रहरूमा पनि सीमा वारपारको कब्जा र 10 गजा नो म्यान्स ल्याण्ड अतिक्रमणका केही घटनाहरू देखिएकाले त्यसको संयुक्त रूपमा नक्साङ्कन भइरहेको उहाँले बताउनुभयो। नेपाल र भारतबीचको सीमा मामिला पूर्णत द्विपक्षीय विषय भएकाले कुनै पनि तेस्रो मुलुकको भूमिका नरहने स्पष्ट पार्नुभयो। नेपालका प्रधानमन्त्री बालेन्द्र शाहले आइतबार प्रतिनिधि सभामा सम्बोधन गर्दै नेपाल र भारत सीमा समस्याबारे कूटनीतिक पहल भइरहेको र बेलायतलाई पनि यसबारे कूटनीतिक नोट पठाइएको जानकारी दिनुभएको थियो। उहाँले नेपालले पनि भारतको सीमा मिचेको भनेपछि अहिले नेपालमा तीव्र विरोध भइरहेको छ, सोही कारण भारतले स्पष्टीकरण दिएको हो। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछाने र भारतीय विदेश मन्त्री एस जयशंकर बीच भेटवार्ता भएको छ। भारत भ्रमणमा रहेका सभापति लामिछानेले
आज जयशंकरलाई भेट्नु भएको हो। जयशंकरले यसबारे आफ्नो सामाजिक सञ्जालमा राख्दै विकास साझेदारी बारेमा छलफल भएको उल्लेख गर्नुभएको छ। आज दिल्लीमा नेपालको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र उहाँको प्रतिनिधिमण्डलसँग भेट्न पाउँदा खुशी लाग्यो। हाम्रो छलफल विकास साझेदारी र जनता जनता बीचको सम्बन्धमा केन्द्रित थिए। यी सम्बन्धहरूले विकास प्रगति र समृद्धिलाई प्रवर्धन गर्न महत्वपूर्ण भूमिका खेल्छन् उहाँले लेख्नु भएको छ। लामिछाने भारतीय जनता पार्टीको निमन्त्रणामा पाँच दिने भारत भ्रमणमा हुनुहुन्छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट 54,71,000 रूपियाँ सहित भिजिट भिसामा विदेश जान लागेका नेपाल एयरलाइन्सका चालक पक्राउ परेको खबर छ। सुनसरी गढी गाउँपालिका एक घर भई हाल काठमाडौँको वनस्थली बस्ने कमल नारायण विश्वासलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले पक्राउ गरेको हो। उहाँ 16 वर्षदेखि नेपाल एयरलाइन्स मार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र ग्राउण्ड इक्विपमेन्ट अपरेटरका रूपमा कार्यरत हुनुहुन्थ्यो। उहाँ सोमबार राति 8:30 बजे बाटिक एयरको फ्लाइट मार्फत भिजिट भिसामा मलेसियाको क्वालालम्पुर प्रस्थान गर्ने क्रममा विमानस्थल प्रहरीद्वारा जाँच गर्दा उहाँको लगेजमा फलामको कराईभित्र विभिन्न देशको मुद्रा भेटिएको हो। भ्रष्टाचार मुद्दामा दुई थरी बकपत्र भरेपछि अख्तियार दुरूपयोग अनुसन्धान आयोगका साक्षीमाथि 50,00,000 रूपियाँ घुस लेनदेनको अभियोगसहित मुद्दा चलाइएको छ। नेपाल बैंकका तत्कालीन संचालक समितिका अध्यक्ष डाक्टर चन्द्रबहादुर अधिकारी समेत भएको घुस सम्बन्धी मुद्दामा सरकारी साक्षी रहेका ईश्वरी प्रसाद गौतमले अख्तियारमा गरेको बकपत्र विपरीत विशेष अदालतमा प्रतिवादीलाई सहयोग पुग्ने गरी प्रतिकूल बकपत्र गरेको आरोपमा भ्रष्टाचार मुद्दा दायर गरिएको हो। नवलप्रासी सुस्तापूर्वकको त्रिवेणी गाउँपालिका 7 का गौतम विरूद्ध 50,00,000 रूपियाँ बीको दावी गर्दै आयोगले मुद्दा दायर गरेको हो। अख्तियारका अनुसन्धान अधिकृत समक्ष गरेको बयान कागज तथा आरोप माग दावीको प्रतिकूल हुने गरी बकपत्र गरेको आरोप अख्तियारले लगाएको छ। गौतमलाई अख्तियारको अनुसन्धानको क्रममा अनुसन्धान अधिकृतलाई सहयोग गरेको बताउँदै यसअघि भ्रष्टाचार निवारण ऐन 2059 को दफा 55 बमोजिम सजायमा पूर्ण छुट दिई प्रतिवादी बनाइएको थिएन। सरकारी साक्षीको रूपमा पेश गरिएका गौतमले गत वैशाख 23 गते अदालतमा फरक बकपत्र गरेको दावी अख्तियारको छ। गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष 2083-84 का लागि आत्मनिर्भर र समुन्नत प्रदेश सुखी प्रदेशवासी भन्ने दीर्घकालीन सोचसहितको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। मंगलबार प्रदेशसभाको बैठकमा प्रदेश प्रमुख दिल्लीराज भट्टले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभयो। नीति तथा कार्यक्रममा कृषि पर्यटन स्वास्थ्य शिक्षा पूर्वाधार ऊर्जा खेलकूद तथा सुशासनलाई प्राथमिकतामा राखिएको छ। सरकारले कृषिको आधुनिकीकरण तथा उत्पादन वृद्धि गर्ने उद्देश्यसहित रिटर्न टू भिलेज अभियान सञ्चालन गर्ने भएको छ। वैदेशिक रोजगारीबाट फर्किएका तथा गाउँमा उद्यम गर्न चाहने युवालाई सहुलियतपूर्ण कर्जा र ब्याज अनुदान उपलब्ध गराइने उल्लेख गरिएको छ। पर्यटन क्षेत्रतर्फ पोखरालाई पर्यटकीय राजधानीको रूपमा थप स्थापित गर्न राउण्ड फेवा भ्यू फेवा कार्यक्रम सञ्चालन गरिने भएको छ। दामोदर कुण्डदेखि त्रिवेणी धामसम्म धार्मिक पर्यटन परिपथ निर्माण गर्ने तथा स्काई डाइभिङ र बन्जी जम्पिङ जस्ता साहसिक पर्यटन गतिविधि विस्तार गरिने नीति लिएको छ। स्वास्थ्य क्षेत्रमा क्यान्सर तथा मृगौला रोगीलाई राहत तथा नियमित डायलिसिस सेवालाई थप प्रभावकारी बनाइने भएको छ। प्रत्येक जिल्ला अस्पतालमा विशेषज्ञ सेवा विस्तार गर्ने तथा मर्यादित महिनावारी कार्यक्रम अन्तर्गत निशुल्क सेनिटरी प्याड वितरणलाई निरन्तरता दिने उल्लेख छ। प्रदेश सरकारले एक हरेक धारा कार्यक्रमलाई निरन्तरता दिने शालिग्राम करिडोर तथा कोरला पोखरा त्रिवेणी सड़क आयोजनालाई रूपान्तरणकारी आयोजनाको रूपमा अघि बढ़ाउने जनाएको छ। उज्यालो गण्डकी अभियानलाई पूर्णता दिँदै एक जिल्ला एक जलाशय अवधारणा अनुसार जलाशय विकासको योजना अघि सारिएको छ। शिक्षा क्षेत्रमा विद्यालय तहदेखि नै कृत्रिम बुद्धिमत्ता एआई ब्लकचेन तथा साइबर सुरक्षा समेत ज्ञान प्रदान गरिने भएको छ। सिक्दै कमाउँदै कमाउँदै सिक्दै कार्यक्रमलाई निरन्तरता दिँदै प्राविधिक तथा व्यवसायिक

0: हिमाली जिल्ला मुस्ताङमा पछिल्लो पाँच वर्षमा लेक लागेर 58 जना पर्यटकले ज्यान गुमाएका छन्। लेक लागेर मृत्यु हुने मध्ये 65% भन्दा बढ़ी भारतीय पर्यटक छन्। आर्थिक वर्ष 78-79 आर्थिक वर्ष 82-83 जेठ 15 गतेसम्म लेक लागेर 16 नेपाली र 42 विदेशी पर्यटकले ज्यान गुमाएको जिल्ला प्रहरी कार्यालय मुस्ताङको अभिलेखमा उल्लेख छ। प्रहरीको तथ्याङ्क अनुसार पछिल्लो पाँच वर्षको शुरूआती वर्ष मुस्ताङमा लेक लागेर आर्थिक वर्ष 78-79 छ जना, 79-80 बाह्र जना, 80-81 चौध जना, 81-82 तेह्र जना, चालू आर्थिक वर्ष 82-83 जेठ 15 तेह्र जना गरी 58 जना पर्यटकले ज्यान गुमाएको प्रहरी निरीक्षक सन्तोष बस्यालले जानकारी दिनुभयो। उकालो कुनाउँदै गर्दा अक्सिजनको मात्रा कम भई लेक लाग्ने समस्या हुने गर्दछ। सरकारले भूमि समस्या समाधान आयोगका रिक्त पदहरूमा नयाँ नियुक्ति गरेको छ। आज बसेको मन्त्री परिषद बैठकले आयोगको अध्यक्षमा कास्कीका बलभद्र वास्तोलालाई नियुक्त गर्ने निर्णय गरेको हो। त्यसैगरी आयोगका सदस्यहरूमा अमीर प्रसाद न्यौपाने, पद्मनीति श्रुति र डाक्टर रोना श्रेष्ठलाई नियुक्त गर्ने निर्णय मन्त्री परिषदले गरेको छ। सरकारले आयोगका रिक्त पदहरूमा नियुक्ति गर्दै भूमिहीन सुकुमासी तथा अव्यवस्थित बसोबासीहरूको समस्या समाधानका लागि आयोगको कामलाई थप प्रभावकारी बनाउने अपेक्षा गरेको छ। मन्त्री परिषदको निर्णयसँगै नवनियुक्त पदाधिकारीहरूले आयोगको नेतृत्व तथा नीति कार्यान्वयनको जिम्मेवारी सम्हाल्नेछन्। आयोगले भूमि सम्बन्धी विवाद समाधान, जग्गा व्यवस्थापन तथा भूमिहीन नागरिकलाई जग्गा उपलब्ध गराउने लगायतका कार्य गर्दै आइरहेको छ। फिर्की खोलालाई अतिक्रमण मुक्त बनाउन पोखरा महानगरपालिकाले 7 दिनसम्म डोजर अपरेशन नै गर्यो। जेठ 10 गतेदेखि शुरू अभियानका क्रममा महानगरले खोला घर मिचेर बनाएका साना ठूला गरी 167 भौतिक संरचनाहरू भत्काएको छ। डोजर चलाइँदा निजी विद्यालयदेखि व्यक्तिका 5 तले घरसम्म परे। नगर प्रहरी प्रमुख पुरूषोत्तम थापाका अनुसार अधिकांश ठाउँमा रूट क्लियर भइसकेको छ भने केही ठाउँमा भग्नावशेष हटाउने र सरसफाई गर्ने काम बाँकी छ। फिर्की खोला छेउछाउका संरचना भत्काउन महानगरले ठूलो संख्यामा हेभी इक्विपमेन्ट जेसीबी र एक्सकाभेटर परिचालन गरेको थियो। यसबीचमा पृथ्वी चोकमा राजनैतिक दलका भारतीय संगठन विभिन्न संघ संस्थाहरूले भोगचलन गर्दै आएका समर्चनामा समेत महानगरले डोजर लगायो। पृथ्वीचोक क्षेत्रमा पोखरा उपत्यका नगर विकास समितिको नाममा रहेको जग्गामा बनाइएका समर्चनाहरू भत्काउन 3 दिनभन्दा बढ़ी समय लाग्यो। यहाँ 5 संस्थाका 7 भवन थिए। फिर्कीमा महानगरीय अभियानलाई व्यवस्थित बनाउन 3 मुख्य केन्द्र अधेरीकुना, फिर्की पुल, बुढा नीलकण्ठ र 0 किलोमिटर तोकेर कर्मचारी र मेसिन परिचालन गरेको थियो। महानगरपालिकाका अनुसार सड़क विभागको एक्सकाभेटर 70 घण्टा चल्यो, निजीको एक्सकाभेटर 20.5 घण्टा, निजी जेसीबी 74.5 घण्टा चलेको नगर प्रहरी प्रमुख थापाले जानकारी दिनुभयो। महानगरको जेसीबी भने 35 घण्टा चलेको छ। महानगरले दिएको तथ्याङ्क विश्लेषण गर्दा मेसिनेरी सञ्चालनमा कुल खर्च विश्लेषण गर्दा ठूलो रकम खर्च भएको देखिएको छ। श्रोता तपाई सुन्दै हुनुहुन्छ साँझ 7 बजेको शुक्ला गण्डकी समाचार। हामीसँग अरू महत्वपूर्ण समाचार बाँकी नै छन्, एकैछिन विश्रामको पालो।
1: सहकारी र सदस्य सम्बन्धी महत्वपूर्ण जानकारीहरू। सहकारीको कार्यक्षेत्र पहिचान गरेर सदस्य बनौं, सदस्य बनेर मात्रै कारोबार गरौं। सदस्य बनेपछि मासिक नियमित बचत गरौं, पारिवारिक बजेट बनाएर मात्रै खर्च गरौं। उद्यमी व्यवसायी बन्नको लागि ऋण लिऊ, ऋणको किस्ता नियमित तिर्ने गरौं। सदस्य पहिचान फारम अध्यावधिक गर्ने गरौं, सदस्यको दायित्व र कर्तव्य पूरा गरौं। सहकारी हाम्रो सुख दुःखको साथी हो। सहकारीको मालिक वा ग्राहक हामी आफै हौ। सहकारी नाफाको लागि मात्रै होइन, यो त अझ बढी सेवाको लागि हो भन्ने बुझौं।
2: जनचेतनाको लागि पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेड, प्रधान कार्यालय बुद्ध चोक पोखरा, सेवा केन्द्रहरू दुले गौडा तनहुँ र भण्डारी कास्की।
1: सुखी सदस्य दिगो सहकारी, 25 वर्षदेखि सदस्यको सहयात्री।
3: यो पोखरा नाचिकोमा किनेको मोबाइल त म बुढीलाई चलाउन पनि सजिलो, आवाज पनि क्लियर।
4: पोखरेल दाजुकोमा बनाएको मोबाइल त नयाँ जस्तै पो भएछ त।
5: हजुर आमादेखि नातिसम्मको एउटै रोजाए पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स।
6: सम्पूर्ण ब्रान्डका मोबाइलका साथै पार्ट्स र एसेसरिजहरूको होलसेल तथा खुद्रा बिक्री गरिनुका साथै मर्मत गरिन्छ।
7: अब दक्ष प्राविधिकद्वारा आइफोन, स्यामसुङ, रेडमी लगायत सम्पूर्ण मोबाइलको मर्मत ग्यारेन्टीका साथ गरिन्छ। साथै ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै फराकिलो रूपमा सेवा विस्तार गरेका छौ। हामी कहाँ सरल किस्ताबन्दीमा 0% ब्याज दरमा आइफोन, स्यामसुङ, एमआई, भिभो, होनर, ओप्पो, वान प्लस, नथिङ लगायत मोबाइल किस्ता

0: मात्र नागरिकताको भरमा मोबाइल लिन पाइनेछ र पुरानो फोनसँग नयाँ सार्टफेयर गर्ने व्यवस्था पनि रहेको छ।
1: अरू गर्छन् ग्यारेन्टीका कुरा, हामी दिन्छौ सेवामा सन्तुष्टि।
2: सम्पर्क पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स, दुलेगौंडा हेल्थ पोस्ट चोक,
1: प्रोप्राइटर विनोद पोखरेल, मोबाइल नम्बर 9856124474।
3: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौँ अनि सोफालाई चाहिँ यहाँ राखौँ।
4: आहा, कति राम्रो देखिएको कोठा नै चिटिक्कै भयो है बुढी।
3: हो त नि, अब चाहिँ राम्रो भयो।
5: ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ। ल, कोठा पनि चम्किएको छ।
3: ए नानी, बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको, हेर्नुहोस् न, राम्रो देखियो। यति सामान जोडियो, अब त वर्षौंसम्म ढुक्क।
6: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन,
7: हामी कहाँ पर्दा, सोफा, कार्पेट, दराज, सन्ना, पलाङ, डाइनिङ टेबलका साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
8: विगत लामो समयदेखि धुलेगुडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार, हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार,
9: प्रोप्राइटर सुभाष गिरी, सम्पर्क 0564141094, मोबाइल 9856206630।
6: विगत लामो समयदेखि तपाईँहरूको मन जित्न सफल न्यू होम डेकोर एन्ड डेकोरेसन।
10: हाम्रो मोबाइल पसल धुलेगौंडामा
11: रु 100 टेम्पर ग्लास मात्र 50 रुपियाँमा, मोबाइल एक्सचेन्ज अफर, सबै प्रकारका मोबाइलहरू मर्मत, मोबाइल अनलकको व्यवस्था।
10: नझुक्किनुहोस् मात्र हाम्रो मोबाइल पसलमा। सामसुङ, रेडमी, पोको, एमआई, भिभो, रियलमी, ओप्पो, बेङ्को ब्रान्डका मोबाइल भ्याटबिलको साथ फुल वारेन्टी,
0: साथै 0% ब्याज दरमा सबै कम्पनीका मोबाइल किस्ताबन्दीमा पाइन्छ।
10: प्रोप्राइटर सन्तोष श्रेष्ठ, हाम्रो मोबाइल पसल शुक्ला गण्डकी 4 दुलेगौंडा, कृति फोटो स्टुडियोको नजिकै, साङ्ग्रिला बैङ्कको ठिक पारिपट्टि। सम्पर्क 9856056996।
12: अरिको आवासीय मावि खैरेनी टारमा कक्षा 11 भर्ना खुल्यो।
13: एसईई 2082 4 जीपीए ल्याउन सफल सुगम पोखरेल सँगै 98% विद्यार्थी उत्तीर्ण गराउन सफल अरणीको आवासीय माध्यमिक विद्यालय खैरेनी टारमा भर्ना खुल्यो। शैक्षिक सत्र 2082-83 को लागि होटल म्यानेजमेन्ट, म्यानेजमेन्ट, कम्प्युटर साइन्स, एजुकेशन विषयहरूमा कक्षा 11 भर्ना खुलेको सम्पूर्णमा सहर्ष जानकारी गराउँदछौ।
12: हाम्रा विशेषताहरू:
13: अंग्रेजी माध्यममा दक्ष एवं अनुभवी शिक्षक शिक्षिकाहरूद्वारा अध्ययन अध्यापन गराइने,
12: जिहेन्दार विद्यार्थीहरूको लागि छात्रवृत्तिको व्यवस्था,
13: पर्याप्त खेल मैदानको व्यवस्था,
12: शुद्ध तथा चिसो तातो खाने पानीको व्यवस्था,
13: सुविधा सम्पन्न प्रयोगशालाको व्यवस्था,
12: न्यूनतम शुल्कमा यातायातको व्यवस्था,
13: उचित पुस्तकालयको व्यवस्था।
12: थप जानकारीको लागि सम्पर्क
13: अर्नीको आवासीय माध्यमिक विद्यालय शुक्ला गण्डकी 7 खैरेनी टार तनहु।
12: सम्पर्क नम्बर
13: 0655711195, मोबाइल 9856062112 र 9846018171।
8: सुन्दर अटोक्स यमाहा शोरूम धुलेगौंडा प्रस्तुत गर्दछ।
14: आकर्षक बलियो, सबैभन्दा बढी माइलेज दिने पिकअप भएको यमाहा कम्पनीको याफाई सिस्टम, हाइब्रिड स्कुटर र मोटरसाइकल चाहिएमा ओरिजिनल पार्ट पुर्जा र भरपर्दो सर्भिसिङ सेवा, पुरानो बाइक स्कुटर साट्नु परेमा हामीलाई सम्झनुहोस्। सुन्दर अटो ओक्स यमाहा शोरूम दुलेगौंडा बजार तनहु।
10: सम्पर्क 0654142121, मोबाइल 9856035921।
14: प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ।
15: समय आएको छ नेपालले प्रमाणित प्रविधिको सर्वश्रेष्ठ TMT छड पाउने। समय आएको छ पत्ता लगाउने 8 दमको श्री स्टीलको साथ विश्व स्तरीय गुणस्तर जापानी प्रविधिबाट उत्पादित आफ्नो निर्माणलाई दिनुहोस् 8 दम र समय सँगै खरो उत्तीर्ण दिनुहोस्। श्री स्टील TMT सिद्ध प्रविधिको शक्ति 8 दमको साथमा।
14: छुवाछुत मुक्त समाज हाम्रो अभियान, दलित अधिकार र समान अवसर हाम्रो आधार।
16: हार्दिक निमन्त्रणा यही जेठ 21 गते 20 जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवसको अवसरमा नगर स्तरीय दलित सञ्जाल शुक्ला गण्डकी नगर समितिको आयोजनामा वृहत र्याली सहितको एकता भेला आयोजना गरिएको छ। शुक्ला गण्डकी नगरपालिकामा बसोबास गर्नुहुने दलित समुदायका सम्पूर्ण महानुभावहरूलाई बिहान ठिक 10 दुलेगौंडा स्थित बीपी चोकमा उपस्थित भई र्यालीमा र नगरपालिकामा आयोजना हुने विशेष कार्यक्रममा सहभागी भइदिनुहुन हार्दिक अनुरोध गर्दछौ।
14: आयोजक नगर स्तरीय दलित सञ्जाल शुक्ला गण्डकी नगर समिति।
17: ए बाबु, कमजोरीले हो कि बुढेसकालले? हिजो आज काम गर्ने आँट आउँदैन मलाई त।
18: किन आमा, के भएर?
17: माछा मासु नखाएको पनि धेरै भयो। अलि राम्रो ठाउँमा लोकल मासु खान पाए नि ताकत आउँथ्यो कि।
18: ल आमा, किन चिन्ता लिनुहुन्छ? हाम्रै दुलेगौंडाको भित्री बजारमा थापा फ्रेस हाउस छ नि। त्यहाँ त सुस्तक ब्रोइलर लोकल कुखुराको ताजा मासु पाइन्छ, अनि हाँसको अन्डा, ससेज र माछा पनि त्यही पाइन्छ। हिँड्नुहोस् आमा, आज मै लगिदिन्छु।
17: हजुर, हामी कहाँ ब्रोइलर तथा लोकल कुखुराको ताजा मासु, हाँस तथा लोकल कुखुराको अन्डा, ससेज र माछा पाइन्छ। साथै विवाह, पास्नी, पिकनिकको लागि मासु चाहिएमा हामीलाई सम्झनुहोस्।
18: थापा फ्रेस हाउस, शुक्ला गण्डकी 4, दुलेगौंडा भित्री बजार। प्रोप्राइटर सरोज पौडेल सम्भ।
17: मोबाइल 9856043952 र 9806656586।
19: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
20: माकी समाचार। जिल्ला ट्राफिक प्रहरी कार्यालय स्याङ्जाले पिकअप सवारी साधनमा जडान गरिएका हुट र छत हटाउने अभियानलाई तीव्रता दिएको छ। पिकअप सवारी साधनले हुट र छतमा यात्रु राखेर सञ्चालन गर्दा दुर्घटनाको जोखिम बढ़ेको भन्दै ट्राफिक प्रहरीले त्यस्ता संरचना हटाउन थालेको हो। ट्राफिक प्रहरीको ट्राफिक नियमको पालना, सभ्य समाजको सिर्जना भन्ने नारासहित सञ्चालन गरिएको दुर्घटना न्यूनीकरण अभियान अन्तर्गत हालसम्म 121 सवारी साधनका हुट र छत हटाइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय स्याङ्जाका प्रमुख नरेन्द्र बहादुर साईले जानकारी दिनुभयो। उहाँले कानून विपरीत जडान गरिएका हुट र छत हटाइएको बताउँदै अब जिल्लाभित्र सञ्चालन हुने कुनै पनि सवारी साधनमा त्यस्ता संरचना नरहने बताउनुभयो। हुट र छत राखेर अनावश्यक सामान तथा यात्रु बोक्ने प्रवृत्तिको अन्त्य हुँदै गएको छ। साईले भन्नुभयो, दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीको प्रयास मात्र पर्याप्त हुँदैन, यसमा सबैको साथ र सहयोग आवश्यक रहन्छ। सन् 2026 मे महिनामा नेपालमा हवाई माध्यमबाट भित्रेका भारतीय पर्यटकको संख्या अहिलेसम्मकै बढ़ी देखिएको छ। यो मे महिनामा मात्र सबै गरी 40,782 जना भारतीय पर्यटक हवाई माध्यमबाट नेपाल भित्रिएका छन्। अहिलेसम्मको तथ्याङ्क अनुसार एक महिना अवधिमा भित्रेका भारतीय पाहुनाको संख्या यो नै सबभन्दा बढ़ी हो। स्थल मार्गबाट भित्रेका भारतीय पाहुनाको आकार अझै बढ़िरहेको व्यवसायीले बताउने गरेका छन्। पर्यटन बोर्डको तथ्याङ्क अनुसार मे महिनामा नेपालमा सबै गरी 1,02,626 विदेशी पाहुना नेपाल भित्रिएका थिए। तीमध्ये झण्डै 40% पाहुना भारतीय छन्। अघिल्लो वर्ष विभिन्न घटनाक्रमका कारण भारतीय पर्यटक नेपाल आउनबाट त्रसित भएका थिए। प्राकृतिक विपद र दुर्घटना तथा आन्दोलनका कारण भारतीय पाहुनाको आगमन एकाएक प्रभावित भएको थियो। यो पटक भने त्यो आगमनमा एकाएक सुधार भएको व्यवसायीले बताएका छन्। सरकारी तथ्याङ्क अनुसार यसअघि नेपालमा 2024 मेमा नेपालमा 38,198 भारतीय पाहुना भित्रिएका थिए। त्यसबाहेक 25 अगस्त महिनामा नेपालमा 35,505 भारतीय पाहुना भित्रिएका थिए। 2025 मे महिनामा जम्मा 28,160 भारतीय पाहुना नेपाल भित्रिएका थिए। यो पटक भारतीय पाहुनाको आगमनले समग्र पर्यटन व्यवसायलाई उत्साही बनाएको छ। पोखरा र आसपासका क्षेत्रका होटलमा भारतीय पाहुनाको बाहुल्यता छ। होटल संघका केन्द्रीय सदस्य भरतराज पराजुले भन्नुहुन्छ, पोखरामा पछिल्लो दुई सातादेखि भारतीय पाहुनाको भीड़ बढ़ेको छ। यसले पर्यटन क्षेत्रलाई निकै नै राहत दिएको छ। व्यवसायका अनुसार अहिले पोखराका होटलको अकुपेन्सीमा करिब 60% हिस्सा भारतीय रहेको पराजुलीले बताउनुभयो। नेपाल रेडको सोसाइटी कास्की अन्तर्गत प्रादेशिक रक्त संचार सेवा पोखराले रक्त अभाव हुन सक्ने अवस्थालाई मध्यनजर गर्दै विभिन्न संघ संस्था तथा सामाजिक समूहहरूलाई आकस्मिक रक्तदान कार्यक्रम आयोजन गर्न आग्रह गरेको छ। प्रादेशिक रक्त संचार सेवा पोखराका प्रमुख अर्जुन गेवालीका अनुसार यही महिनाको 19 गतेदेखि 23 गतेसम्म कुनै पनि नियमित रक्तदान कार्यक्रम तय भएको छैन। साथै हाल एबी पोजिटिभ रक्त समूहको मौजात न्यून रहेकोले आवश्यकता अनुसार रगत उपलब्ध गराउन चुनौती उत्पन्न हुन सक्ने देखिएको छ। यस अवस्थालाई ध्यानमा राख्दै सेवा केन्द्रले विभिन्न संघ संस्था संस्था, क्लब, आमा समूह, युवा समूह तथा अन्य सामाजिक संघ संस्थाहरूलाई उक्त अवधिमा आकस्मिक रूपमा रक्तदान कार्यक्रम सञ्चालन गरी सहयोग गर्न विशेष अनुरोध गरेको छ। जनभावना नेवा खला मिसापुचा दमौलीको आयोजना तथा व्यास नगरपालिका तीन नम्बर वडा कार्यालयको आर्थिक सहयोगमा मकैको खोस्टाबाट विभिन्न सामग्री निर्माण गर्ने सिपमूलक तालिम मंगलबारदेखि शुरू भएको छ। जेठ 23 गतेसम्म सञ्चालन हुने उक्त तालिममा 40 जना महिलाको सहभागिता छ। व्यास नगरपालिका तीनका वडा अध्यक्ष अनुप राणाले महिला लक्षित तालिमलाई व्यवहारमा उतार्दै उद्यमशीलतासँग जोडिन आग्रह गर्नुभयो। तालिम लिएपछि त्यसलाई उत्पादन र व्यवसायमा रूपान्तरण गर्नुपर्ने उल्लेख गर्दै उहाँले उद्यमीले उत्पादन गरेका वस्तुको बजारीकरणका लागि वडा कार्यालयले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। हिजो घटेको शेयर बजार आज बढ़ेको छ। शेयर बजार परिसूचक निफ्टी आज 22.21 अंकले बढ़ेर 2777.58 बिन्दुमा पुगेको छ। आज उत्पादन तथा प्रशोधन बाहेक सबै समूहको सूचक बढ़ेकोमा फाइनेन्स समूहको सूचक 6%, अन्य समूहको सूचक 3.84% उकालो लागेको छ। आज 184 कम्पनीका शेयर बढ़ेकोमा 77 घटेका छन्। यस्तै 10 कम्पनीको शेयर भने घटबड़ भएका छैनन्। आज कालिचोक हाइड्रो पावरको शेयर 15% बढ़ेको छ। समग्रमा बजार बढ़ेको दिन नवील बैंकको डिभेन्चर 2.5% घटेको छ। आज नेप्से बढ़ी पनि कारोबार रकम भने घटेको छ। हिजो 5.61 अर्ब कारोबार भएकोमा आज 346 कम्पनीका 1.13 करोड़ किता शेयर 5.26 अर्ब रूपियाँमा किनबेच भएको छ। खेल समाचार। नेपाली पुरूष क्रिकेट टोली जापानको नागोयामा हुने एसियाली खेलकुदमा छनौट भएको छ। सिंगापुरमा आज भएको समूह एको खेलमा मलेसियाले चीनलाई हराएपछि मलेसियासँगै नेपाल पनि छनौट भएको हो। चीनले दिएको 85 रनको लक्ष्य मलेसियाले 7 ओभर 5 बलमा 1 विकेट गुमाएर भेटायो। मलेसियाका मोहम्मद हाजिग आई मानले नट आउट 44 रन बनाउनुभयो। चीनका तियान सेन क्युनले 1 विकेट लिनुभयो। यसअघि टस हारेर ब्याटिङ गरेको चीनले 20 ओभरमा 9 विकेट गुमाएर 84 रन बनायो। चीनका जुङ यु आचाओले 29 रन बनाएको जनाइएको छ। मलेसियाका विजय उन्नीले 4 विकेट लिनुभयो। यसअघि आइतबार भएको खेलमा नेपालले चीनलाई 221 रनले हराएको थियो। अब पर्सी हुने नेपाल र मलेसिया बीचको खेलले समूह विजेता टुंगो लाग्नेछ। तनहुँ, नवलपुर, कास्की र लमजुङका गरी 32 टोली सहभागी भएको अन्तर जिल्ला स्तरीय पुरूष भलिबल प्रतियोगिताको उपाधि गुरूङ समाज म्यागले 6-6 जितेको छ। ब्यास नगरपालिका 5 बर बोटे साँगेमा सम्पन्न फाइनल खेलमा बेनीकुट युवा क्लबलाई लगातार 2 सेटमा पराजित गर्दै गुरूङ समाजले उपाधि चुमेको हो। भलिबल खेलको प्रवर्धन र युवा एकताका लागि नवगठित D19 युवा क्लबले यो खुल्ला वडा स्तरीय प्रथम पुरूष भलिबल प्रतियोगिताको आयोजना गरेको हो। प्रतियोगितामा बेनीकुट युवा क्लब उपविजेता र भीमा 2 तृतीय भएका छन्। विजेता उपविजेता र तेत्रो हुने टोलीले क्रमशः 33,333, 22,222 र 11,111 रूपियाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन्। प्रतियोगिताको मंगलबार समापन गर्दै व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यूपानेले खेलकुद र समुदायको विकासको लागि नगरपालिकाले सधैँ आवश्यक सहयोग र व्यवस्थापन गर्ने प्रतिबद्धता जनाउनुभयो। क्लबका अध्यक्ष एकमर श्रेष्ठले खेलकुद पर्यटन प्रवर्धनसँगै गाउँमा आपसी सद्भाव, युवा एकता र उत्साह थप्ने उद्देश्यले प्रतियोगिता आयोजन गरिएको बताउनुभयो। यिनै खबरहरूसँगै हामी शुक्ला गण्डकी समाचारको अन्त्यमा आइपुगेका छौं। अन्त्यमा यस प्रसारणका प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक। विपक्षीको अवरोधपछि प्रतिनिधि र राष्ट्रिय सभा बैठक स्थगित, नेपालले पनि भारतको भूमि मिचेको छ भन्ने अभिव्यक्ति प्रधानमन्त्रीले नदिएको सरकारको दावी, रवि र भारतीय विदेश मन्त्री जयशंकर बीच भेट, नेपाल र भारत बीचको सीमा विवादलाई स्थापित द्विपक्षीय संयन्त्र मार्फत समाधान गरिने भारतको प्रस्तुति, गण्डकीको नीति तथा कार्यक्रम गाँजा खेती नियमन, एआई प्रयोग र रिटर्न टू भिलेज अभियान घोषणा, हिमाली जिल्ला मुस्ताङमा पछिल्लो 5 वर्षमा लेक लागेर 58 जना पर्यटकले ज्यान गुमाए, पोखरामा भारतीय पाहुना आगमनमा फड्को, मे महिनामा कृतिमानी तथ्याङ्क र नेपाली क्रिकेट टोली एसियाली खेलकुदमा छनौट। हवस् त, हामीलाई यतिन्जेलसम्म सुनेर साथ दिनुभयो, तपाईँलाई धन्यवाद। राति 10 बजेको स्थानीय शुक्ला गण्डकी समाचार लिएर पुनः उपस्थित हुनेछौ। त्यतिन्जेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण युनिटसँगै म राजन उपाध्याय पनि विदा हुने आज्ञा चाहन्छु। तपाई यसपछि विभिन्न गीत संगीत सुन्न सक्नुहुनेछ। हामीलाई सुन्दै गर्नुहोला। नमस्कार।
2: सफाईको टोल, छिमेक र समुदायमा कुनै घटना, दुर्घटना, विकास, निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्। यदि छन् भने हामीलाई जानकारी दिनुहोला, हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ। शुक्ला गण्डकी समाचारमा जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी एफएम 97.6 MHz, फोन 0564143378, इमेल news@gmail.com।
21: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
22: बाल विद्या मन्दिर मावि BBM शुक्ला गण्डकी 4 दुलेगौंडामा कक्षा 11 को नयाँ भर्ना सम्बन्धी सूचना। शुक्ला गण्डकी नगरपालिकामा होटल व्यवस्थापन विषय अध्यापन गराउने पहिलो विद्यालय बाल विद्या मन्दिर मावि BBM मा होटल म्यानेजमेन्ट र म्यानेजमेन्ट विषयमा कक्षा 11 मा नयाँ भर्ना खुल्यो। एसईई 2081 मा संस्थागत तर्फ तनहुमै उत्कृष्ट नतिजा ल्याउन सफल प्रदेशकै केन्द्रबिन्दुमा रहेको यस विद्यालयमा नयाँ भर्ना चलिरहेको छ।
23: भर्ना फारम वितरण भइरहेको छ, समयमा नै सम्पर्क गर्नुहोला।
24: अन्य जानकारीको लागि बिहान 6 बजेदेखि अपराह 5 बजेसम्म विद्यालय प्रशासन कार्यालय वा फोन 0654142585, 98560354497 र 98560344585 सम्पर्क गर्नुहोस्।
25: प्रधान अध्यापक बाल विद्या मन्दिर माध्यमिक विद्यालय BBM शुक्ला गण्डकी 4 दुलेगौंडा।
26: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अल्मलमा परिरहेछ त केटा त।
27: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगौंडामा पनि छ। पीटी, आईएलटीएस, टोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ।
26: हजुर, बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली।
27: मुख्य कार्यालय चिखली ढुङ्गा पोखरा,
26: शाखा कार्यालय शुक्ला गण्डकी 4 दुलेगौंडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
27: फोन गर्नुहोस् 0465905511।
28: हजुर, दान गरौं।
29: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौ, धार्मिक पुण्य प्राप्त गरौ।
30: ऐतिहासिक, धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
29: अनुरोध, शुक्ला हिलेटार शिवालय क्षेत्र संरक्षण समिति, शुक्ला गण्डकी 8 तनहुँ।
31: क्या टेन्सन भइरहेछ, भोलिको पार्टीको लागि एउटा राम्रो डिजाइनको कपडा नै छैन भने अब आजको आजै कहाँ गएर सपिङ गर्ने होला? यता कतै राम्रो डिजाइनको कपडा पाउने पसल थाहा छ तलाई?
32: लगाउनलाई राम्रो राम्रो कपडा चाहिने अनि घरमै थपक्क बसेर कहाँ पाइने? रेडिमेड कपडा, स्वदेशी विदेशी कपडा अत्यन्त सस्तो मूल्यमा पाइने पसल स्मृति फेन्सी छँदै छ नि, जाउँ हिँड्दै।
33: स्मृति फेन्सी दुलेगौंडा, भीमसेन मन्दिर सँगै स्वदेश तथा विदेशबाट आयात गरिएका उच्च स्तरीय फेन्सी तथा रेडिमेड कपडाहरू अत्यन्तै सस्तो मूल्यमा पाउने एकमात्र फेन्सी पसल स्मृति फेन्सी।
34: प्रोप्राइटर राजकुमारी अधिकारी, फोन 0665707044।
35: स्मृति फेन्सी ग्राहक वर्गको सेवालाई मध्यनजर गर्दै अहिले विशेष सेवा सहित पहिलेको स्थानबाट 2 घर तल भीमसेन मन्दिर चोकमा सरी सेवा सञ्चालन गरेको जानकारी गराउँदछौ। सम्पर्क मोबाइल नम्बर 98560779787।
36: स्वदेशमै उत्पादन भएको गुणस्तरीय यूपीवीसी का झ्याल ढोका, न बाङ्गेला भन्ने डर, न त खिया र धमिरा नै लाग्ला भन्ने पीर, घाम पानीले असर नगर्ने, फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने, वन जंगल पनि नमासिने, वातावरण मैत्री, साउन्ड प्रुफ, फाइदा त के छ के?
37: तर महँगो होला नि?
36: छैन, बजारमा उपलब्ध काठ र एल्युमिनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो यूपीवीसी का झ्याल ढोका।
0: बलियो आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
1: बाराही अल्मुनियम अब यूपीबीसी को साथमा
0: अल्मुनियम का झ्याल ढोका स्टील रेलिंग फलाम सम्बन्धी सम्पूर्ण काम साथै डोजर लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला
1: सम्पर्क बाराही यूपीबीसी अल्मुनियम एन्ड स्टील उद्योग शुक्ला गण्डकी दुई गाछे पानी प्रोप्राइटर सुमन सापकोटा फोन 065414411 मोबाइल 9855229338 र 9808222938
3: ए हेर्नुस् त यो समाचार त कस्तो अचम्मको छ स्योर गर्दिन कि क्या हो
4: पक्नुस् नानी जे पाए त्यही कुरा सत्य हुँदैन पहिले स्रोत जाँचौ अनि मात्र विश्वास गरौं
5: सामाजिक सञ्जालमा फैलिने भ्रामक र मिथ्या सूचनाले समाजमा अस्थिरता निम्त्याउँछ कुनै पनि कुरा शेयर गर्नु अघि त्यसको आधिकारिकता पुष्टि गरौं अफवाह नफैलाऊ सत्य जाँचौ भ्रमबाट बचौ जिम्मेवार संचार संस्कृति अपनाऊ
3: अनुरोध गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा
6: ला टायरमा कट लाग्यो यो मात्रै नयाँ हालेको खत्तम भयो नि अब नयाँ किन्नु पर्यो फेरि
7: किन नयाँ किन्नु पर्यो राजु टायर मर्मत केन्द्र खैरेनी टायरमा मर्मत गरे भइहाल्यो नि
6: खैरेनी टायर कहाँनिर छ यो राजु टायर
7: राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा छ
6: कार स्कर्पियो भ्यान मोटरसाइकलका हरेक साइजका नयाँ तथा पुराना टायरहरू सुपथ मूल्यमा पाइनुका साथै ट्युबलेस टायरहरू मेसिनबाट मर्मत गरिन्छ विगत 25 वर्षदेखिको अनुभव
7: सम्पर्क राजु टायर ट्युब पञ्चर मर्मत केन्द्र शुक्ला गण्डकी छ खैरेनी टार राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा प्रोप्राइटर राजु गुरुङ मोबाइल नम्बर 9855062452
8: ज्ञान बगैचा इङ्ग्लिस बोर्डिङ स्कुलमा कक्षा 11 को लागि नयाँ भर्ना खुल्यो
9: एसईई 2082 को परीक्षामा 4 GPA ल्याउन सफल प्रमिशा पौडेल सहित ग्रेडेड विद्यार्थीलाई हार्दिक बधाई
8: व्यवहारिक र नैतिक शिक्षामा जोड दिँदै आधुनिक प्रविधिको माध्यमबाट अध्यापन गराई फरक पहिचान बनाउन सफल यस ज्ञान बगैचा बोर्डिङ स्कुलमा कक्षा 11 मा कम्प्युटर साइन्स म्यानेजमेन्ट र होटल म्यानेजमेन्ट विषयमा सीमित सिटमा नयाँ भर्ना खुलेकाले समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोला
9: हाम्रा विशेषताहरू
8: सुन्दर शान्त र प्रविधि मैत्री वातावरणमा दक्ष एवं अनुभवी शिक्षकहरूद्वारा अध्यापन गराइने कम्प्युटर कक्षाको व्यवस्था
9: पुस्तकालयको व्यवस्था
8: विद्यार्थीहरूको लागि यातायातको व्यवस्था
9: विद्यालय क्षेत्रभित्रै पर्याप्त खेल मैदानको व्यवस्था
8: विद्यार्थीहरूका लागि छात्रवृत्तिको व्यवस्था
9: होटल म्यानेजमेन्ट तर्फ प्र्याक्टिकलको लागि आफ्नै स्टार लेभलको किचन बेडरूम बाथरूम लन्ड्रीको व्यवस्था
8: थप जानकारीको लागि ज्ञान बगैचा इङ्ग्लिस बोर्डिङ स्कुल शुक्ला गण्डकी 5 सेराटोल तनहुँ सम्पर्क 0655712982 र 9856001

0: रितु सुन न, बच्चाहरूको लागि कपडा अनि खेलाउन ल्याउनु पर्नेछ। भोलि पोखरा जाउ न है।
1: ल, यतिका लागि पनि किन पोखरा जानु?
0: बच्चाहरूका लागि त जस्तो खोज्यो उस्तै राम्रा राम्रा क्वालिटीका खेलौना, कपडाहरू, सम्पूर्ण सामग्रीहरू यही दुलेगौडाको रस्तु बेबील्यान्डमा पाइन्छ नि।
2: हजुर, यस क्षेत्रको पुरानो र विश्वसनीय गुणस्तरीय सामान पाउने ठाउँ रस्तु बेबील्यान्ड। हामी कहाँ साइकल, वाकर, झोलुङ्गा, स्वदेशी तथा विदेशी रेडिमेड कपडा, जुत्ता चप्पल लगायत बच्चा बच्चीहरूको लागि चाहिने सम्पूर्ण सामग्रीहरू विशेष छुटको साथ उपलब्ध गराइन्छ।
3: रस्तु बेबील्यान्ड, शुक्ला गण्डकी चार, दुलेगौडा।
0: मोबाइल 9850705577।
4: आज पनि खाना काट्छु होइन, कहाँ जान्छु कि तिम्रो ध्यान? राम्रोसँग खाना बनाउनु आउँदैन भने?
5: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि। यता प्रेसर कुकर बिग्रेको बिग्रेछ, उता ग्यास चुलोको हालत यस्तै छ, गतिलो सामान किनेर ल्याउने भए पो।
4: ए मेरी तिते करेली, त्यसरी नरिसाउ न, बरु भन न किचनको सामान किन्न कहाँ जाने?
5: दुलेगौडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, त्यही जाऊ न।
6: किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्तै समाधान गरिदिन्छन् नि, अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साटफेर पनि गर्न पाइन्छ, बुझ्नुभयो?
7: हजुर, राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू, राइस कुकर, प्रेसर कुकर, ग्यास चुलो सेट, पंखा लगायत अत्यन्त सस्तो मूल्यमा, सम्झिनै पर्ने ठाउँ
0: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, शुक्ला गण्डकी चार, बन्केवा चोक।
8: दाजु, बिहेको दिन त आइसक्यो त, फ्रुट हेर्न पर्ने होइन र? तपाईँ त ढुक्क बस्नु भएको छ।
9: ए भाइ पनि बरेली टेलर सुधा हुँदै के को चिन्ता के भने?
8: दाजु पनि बरेलीमा सुट आफै रेडी भएर बसिदिन्छ कि क्या हो?
9: हाँसो होइन के भाइ, साँच्चै भनेको, त्यहाँ गएपछि जस्तो खोज्यो त्यस्तै रोजी रोजी रेडिमेड सुटहरू पाइन्छ। आफैले नापेर सिलाउने भए पनि धुन्दै हुने रहेछ, अरू टेलर जस्तो हो र भने?
8: ल दाजु, त्यसो भए मेरो बिहाको लागि त्यही जानुपर्छ क्या हो?
10: हामी कहाँ उच्च स्तरीय सटिङ, सुटिङ, कोट प्यान्ट, लेहेङ्गा, ब्लाउज, कुर्ता सुरुवाल, अर्डर अनुसार आकर्षक डिजाइनमा सिलाइनुका साथै रेडिमेड सिभिल सर्ट प्यान्ट, अफिस तथा संघ संस्थाका ड्रेस, रेडिमेड ड्रेस पनि पाइन्छ। साथै विवाहको लागि आवश्यक सम्पूर्ण कपडाहरू पाइन्छ र शुक्ला गण्डकी क्षेत्रभित्रका सम्पूर्ण स्कूल तथा कलेज ड्रेस पाइनुका साथै अर्जेन्ट सिलाइन्छ।
3: बरेली टेलर्स, दुलेगौडा भित्री बजार, प्रोपाइटर प्रेम परियार। मोबाइल 9840809829। दमौली शाखाको लागि सम्पर्क 9807613425।
11: चिसापानी आउनुहोस् आउनुहोस्, यता हो, यता यता यता।
12: एकान्छी सुन त, काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसापानी रहेछ? ए भाइ कहाँ हो?
11: हजुर हजुर, स्याङ्जाको मग्याम चिसापानी हो, आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्ने
12: हो र हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, झन्नै सजिलो हुने भयो अब त।
11: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरबराई मन्दिरको फेदीमा रहेको संयोग कटेज दाईको होटल टाइटेनिक छ, गङ्गोबु बसपार पछाडिपट्टि।
12: हजुर, काठमाडौँ दुलेगौडा ढोरफिर्दी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसापानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
13: समय सम्झनुहोस् है, मग्याम चिसापानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
11: होटल टाइटेनिक, गङ्गोबु बसपार, प्रोपाइटर रामचन्द्र महत। मोबाइल 9841616878, 9825527763।
0: खैरानी माध्यमिक विद्यालयमा कक्षा 11 मा नयाँ शैक्षिक सत्रको लागि भर्ना खुल्यो।
14: विगतका वर्षहरूमा गण्डकीमै उत्कृष्ट र एसई 2082 मा शुक्ला गण्डकीमा सामुदायिक तर्फ उत्कृष्ट नतिजा ल्याउन सफल
0: खैरानी माध्यमिक विद्यालयमा कक्षा 11 मा कम्प्युटर साइन्स सहित शिक्षा र व्यवस्थापन समूहका विषयहरूमा अंग्रेजी र नेपाली दुवै माध्यममा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ। थप जानकारीको लागि खैरानी माध्यमिक विद्यालय शुक्ला गण्डकी 6, फोन नम्बर 0965702439, मोबाइल 9560363636।
15: सूचना एस तनौ सेवा हस्पिटल दुलेगौड़ा बीपी चोकमा यही जेठ 16 गते शनिबार पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका पेट मुटु छाती सुगर तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर कृष्णराज अधिकारी हार्जोनी तथा नशा रोग विशेषज्ञ डाक्टर मेघराज लामी छाने पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका एनोमेली स्क्यान थाइरोइड सहित भिडियो एक्सरे डाक्टर सन्तोष बराल छाला यौन कुष्ठ रोग एलर्जी तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर जे महर्जन र मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर सुभाष विजय महत बिरामीहरूको स्वास्थ्य परीक्षण गर्न आउनुहुने भएकाले सम्बन्धित विशेषज्ञसँग सेवा परामर्श लिन सम्पूर्णमा अनुरोध गरिन्छ। थप जानकारीको लागि तनहु सेवा हस्पिटल दुलेगौड़ा बीपी चोक तनहु फोन नम्बर 0654143177 मोबाइल नम्बर 9856443।

0: Stay connected.
1: नयाँ जडानको लागि सम्पर्क 98028 13424 र 98560 14175।

0: शुक्ला गंडकी एफएम 97.6
1: शुक्ला गंडकी टाइम चेक
2: यति बेला रातिको ठिक 8 बज्यो।
3: ओए काजी, त अस्ट्रेलिया जान्छु भन्थिस् त, फेरि आइस सुटिङ पानी बोक्न?
4: हेर केटा, स्पोर्ट बोय हुँदै हुँदै हुँदै हुँदै हुँदै एक दिन हिरो हुने मन छ मलाई। त्यो जा, अब अस्ट्रेलिया त जाउँला नि एक दिन, तर मेरो मनको सपना चाहिँ हेर हिरो हुने हो, हिरोमा हिरोइनसँग नाच्ने हो के, ओए ओए ओए ओए ओए ओए गर्दै नाच्ने, यति मजा आउँछ हेर। अस्ट्रेलिया कुरा नगर अहिले,
3: एक बजिसक्यो, हिरो आउँदैन त यहाँ। ए केटा, रेडी गर्दै गर है।

0: गाजिस चिया लिएर चिया चिया
1: गाजिसलाई चिया भन्ने हिरो भइसक्यो केटो ओ स्पोर्ट चिया दे
0: ल
2: के खाले मान्छे रहेछ
0: डिरे साहब कति हेर हो मेरो टेप
3: नायक ज्यू सुटिङ त प्याकअप भइसक्यो त नयाँ भाइले एकदम राम्रो गरेका छ तपाईँ टेन्सन नलिनुहोस् ल है त
2: चिया म पनि जान्छु अस्ट्रेलिया।

0: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
1: कता हिँडेको हो आइफोन हातमा लिएर?
2: आइफोन हो कि माइफोन, के बनाऊ? चाँडै नै बिग्रन्छ के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ। पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
1: लौ तँलाई थाहा छैन, दोलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिफ लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
2: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
1: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज शुक्ला गण्डकी 4 दुलेगौंडा सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोप्राइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0564140050, मोबाइल 98463231।
3: माउन्ट अन्नपूर्ण मावि नदीपुरमा कक्षा 11 को भर्ना सम्बन्धी सूचना। यस ईई उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूमा हार्दिक बधाई तथा शुभकामना सहित गण्डकी प्रदेशकै पहिलो निजी विद्यालय यस माउन्ट अन्नपूर्ण माविमा नयाँ शैक्षिक सत्र 2083 का लागि म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, टुरिज्म एण्ड माउन्टेनियरिङ र कम्प्युटर साइन्समा भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ। हाम्रा विशेषताहरू प्रोग्रेसिभ र मूल्यमा आधारित शिक्षा, दक्ष तथा दूरदर्शी व्यवस्थापन, दक्ष तथा अनुभवी शिक्षकहरू, उत्कृष्ट शैक्षिक नतिजा, माइन्डफुलनेस मेडिटेशन र काउन्सिलिङको व्यवस्था, अत्याधुनिक एचएम ल्याब तथा कम्प्युटर ल्याब, पोखराको केन्द्रमा अवस्थित भएकोले सार्वजनिक यातायातको पनि सजिलो व्यवस्था तथा शहरको प्रमुख स्थलहरूमा विद्यालयको बस सेवा, फिल्ड भिजिट, प्रोजेक्ट ओक तथा इन्टर्नशिपको व्यवस्था, पर्याप्त खेलकुद तथा विभिन्न क्लबहरूको व्यवस्था। फ्युचर लिडर्स, म्यानेजर्स, होटल एन्टरप्रेनर्स एन्ड आईटी पर्सनल्स जोइन मस्ट सेप ए फ्युचर। भर्ना फारम वितरण भइरहेको छ। अनलाइन एप्लिकेशनको लागि हाम्रो वेबसाइट www.maass.edu.np मा लगइन गर्न सकिनेछ। फर मोर डिटेल्स माउन्ट अन्नपूर्ण सेकेन्डरी स्कूल मास बैसी माग नदीपुर। फोन 061-577-718, 98463-32836, 98562-29।
4: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पर्ने, कहिले के चाहिने, ढिक्कै भइसके।
5: ए घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो पुछार अड्क्यो किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
4: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे।
6: हामी कहाँ प्लाई सिसा, फाइबर ढोका, फोरमाइका, प्लाई ढोका, मोडुलर किचन, चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
5: ठाउँ नयाँ, सेवा पुरानो, तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्ष वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
6: सोनुप सिसा प्लाई पसल शुक्ला गण्डकी 4 दुलेगौंडा नगरपालिकाबाट 10 घर माथि
5: पोखरा जाने बाटोतिर।
0: विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता।
5: थप जानकारीको लागि सम्पर्क मोबाइल 98560-62-827 र 98-644-35-031।
7: ए बुढा, गहना किनिन्छु भन्नुभएको पनि यत्रो समय भइसक्यो, केही सुचारै छैन हजुरको त। हेर्नुहोस् त, सुनको मूल्यले पनि आकाशै छोइसक्यो।
8: ए बुढी, गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भन्या। पैसा जम्मा गर्नु पर्यो अनि गुणस्तरीय पनि त हुनु पर्यो नि।
5: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि, अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा। सबै साथीहरू खैरेनी टारको ब्रिजेश ज्वेलर्सबाट लिने गरेका छन्, त्यही जाने हो हामी पनि।
8: हजुर, हाम्रा सेवाहरू कम्प्युटरद्वारा नापतोल गरिने,
5: सुनको गुणस्तर मापदण्ड अनुसार भएको,
8: स्वदेशी तथा विदेशी विदेशी डिजाइन का तैयारी कर गहना पाइने
5: पुराना सुन संग नया गहना साथ न सकिने
8: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने
0: विवाह को लागि गर गहना बनाउँदा विशेष छूट को व्यवस्था सम्पर्क ब्रिजेश ज्वेलर्स शुक्ला गण्डकी छ खैरेनी चार तनहु थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदछौ मोबाइल नम्बर 98261 5707 प्रोपाइटर बुद्धि बहादुर विश्वकर्मा साथै घर गहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस् सम्झनुहोस् है ब्रिजेश ज्वेलर्स
9: आहा कति स्वादिष्ट मासु हो यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो
10: दिदी पनि नमजाल झुक्किनु भएछ नि हुन त मैले पनि त्यही सोचेको थिएँ तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि
11: हजुर हामी कहाँ विवाह भोज पिकनिक व्रतबन्ध पार्टीको लागि आवश्यक लोकल खसी कुखुराको मासु अन्डा ससेज फ्रोजन मोमो किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर सफा र शुद्ध मासु पाइन्छ साथै होम डेलिभरी पनि गरिन्छ छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा प्रोप्राइटर तीर्थराज गर्तौला फोन 0658 590 065 मोबाइल 98166 34372
12: होइन भाउजू यस्तो फेसनेबल कपडा लगाएर कता हिँड्नुभयो दाइले विदेशबाटै ल्याइदिनु भयो जस्तो छ नि
13: के को दाइले विदेशबाट ल्याइदिनु नि नानी आज भोलि त हाम्रै धुलेगौडा बजारको अजम्बरी इन्टरप्राइजमा स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ नि यो कपडा मैले त्यही गएर किनेको
12: ए हो र भाउजू त्यसो भए त म पनि अब त्यही जान्छु स्कुल तथा क्याम्पसका ड्रेसहरू स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ
14: अजम्बरी इन्टरप्राइजेज शुक्ला गण्डकी दुलेगौडा भित्री बजार फोन नम्बर 0658 570 290 मोबाइल नम्बर 9840 81 457 र 9816 26 032 स्तरीय कपडा पाइने एउटै ठाउँ अजम्बरी इन्टरप्राइजमै जाउँ
15: यो चम्सरीका घरका फर्निचरका सामान कति राम्रा हुन् दराज हेर त्यस्तै लोबेट हेर त्यस्तै सोफा पर्दा कार्पेट हेर सबै त्यस्तै
12: राम्रो नहुने त कुरै भएन नि फतौरियामै गण्डकी सिसा पसल तथा फर्निचर सप्लाइजबाट ल्याएको हो नि यो सामान मैले तिमीलाई कुरा काट्दै गाउँ सार्दै हिँड्न ठिक्क छ
15: त्यसो नभने म पनि अब नाचिकेर भरबटेलाई लिएर सबै सामान किन्न त्यतै जान्छु
12: हामी कहाँ आकर्षक डिजाइनका कार तथा स्टिलका घरयासी एवं अफिसियल फर्निचरहरू कार्पेट डोरम्याट तन्ना प्लास्टिकका कुर्सी तथा अर्डर बमोजिमका सामानहरू सुपथ मूल्यमा होम डेलिभरीका साथ उपलब्ध गराइन्छ
16: यस क्षेत्रकै सबैभन्दा पुरानो र विशाल फर्निचर पसल
14: गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्स शुक्ला गण्डकी 4 बीपी चोक
16: प्रोप्राइटर प्रकाश न्यौपाने सम्पर्क 0658 570 225 मोबाइल 9856 33 878 9846 56 658
17: It's New Galaxy Time.
18: नेपालको शैक्षिक समृद्धिमा उत्कृष्ट योगदान पुर्याएको न्यू ग्यालेक्सी स्कूल पोखरामा कक्षा 11 को नयाँ शैक्षिक सत्रका लागि साइन्स म्यानेजमेन्ट कम्प्युटर टुरिज्म र होटल म्यानेजमेन्टमा नयाँ भर्ना आवेदन फारम खुला गरिएको छ
17: संस्थाका विशेषताहरू
18: गण्डकी प्रदेशमै 2079 को कक्षा 12 को बोर्ड परीक्षामा छात्रतर्फ सर्वोत्कृष्ट
17: अध्ययन अनुशासन र अतिरिक्त क्रियाकलापहरूको सन्तुलित संगम
18: साइन्स कम्प्युटर टुरिज्म र होटल म्यानेजमेन्टका आधुनिक ल्याबहरू
17: किसान कास्की स्पोर्ट्स मिटमा 2074 देखि लगातार 78 सालसम्मको च्याम्पियनसिप विजेता
18: स्पेल बी कन्टेस्ट लगायत विभिन्न अतिरिक्त क्रियाकलापहरूको राष्ट्रिय विजेता
17: प्रोजेक्ट वर्क फिल्ड भिजिट इन्टर्नशिप ट्रेकिङ हाइकिङ र रिसर्च बेस्ड लर्निङ
18: पढाई तथा खेलकुदमा जेहेन्दार र उत्कृष्ट विद्यार्थीहरूका लागि विशेष छात्रवृत्तिको व्यवस्था
17: विस्तृत जानकारीका लागि
18: न्यू ग्यालेक्सी स्कूल प्लस टू कलेज अफ साइन्स म्यानेजमेन्ट टुरिज्म एन्ड होटल म्यानेजमेन्ट
17: नदीपुर पोखरा
18: फोन 0615702110 र 5853 07
17: बी द ग्यालेक्सियन्स फिल द डिफरेन्स डेडिकेटेड टु एकेडेमिक एक्सलेन्स सिन्स 1994

0: मेरिया मैनी
1: कस्तो राम्रो गहना
0: होइन दिदी, हिजो बजार गएर आएदेखि त निकै धपक्कै बोलेर बस्नु भएको छ त। राति पनि बत्ती बाल्नै नपर्ने
2: कान्छी पनि स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसलको गहना लगाएर आएदेखि तैले मात्रै होइन देख्ने जति सबैले यही भनिरहेछन्।
3: स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसल
2: नयाँ तथा पुराना हरेक डिजाइनका सुन चाँदीका गर गहना,
3: शुद्ध सुन तथा चाँदीका गर गहना,
2: छापावाला सुन चाँदीका गर गहना,
3: राशि अनुसारका पत्थर,
2: कम्प्युटर तौल प्रविधि,
3: बिक्री वा साथ फेरमा सुनको सही मूल्याङ्कन,
2: बिना रसायन 24 क्यारेटका गर गहनाको लागि सम्झिनै पर्ने ठाउँ
3: स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसल, शुक्ला गण्डकी नगरपालिका दुलेगौंडा तनहुँ, शाखा कार्यालय बनकेवा चोक,
2: प्रोपाइटर रामु विश्वकर्मा, मोबाइल नम्बर 9811160069, 9807725229,
3: प्रोपराइटर राजु विश्वकर्मा, मोबाइल नम्बर 9811433222, 9807769142। हेप्पी एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
1: वाउ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
3: मैले तिम्रो लागि भनेर चण्डिकालीका सुन चाँदी पसलमा बनाएको नि।
2: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गर गहना,
3: पुराना गर गहनासँग नयाँ साथ फेर,
2: राशि अनुसारका पत्थर, साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ।
3: चण्डिकालीका सुन चाँदी पसल, शुक्ला गण्डकी दुलेगौंडा तनहुँ, प्रोप्राइटर प्रेम घिमिरे, मोबाइल 9855602699।
4: दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
5: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
4: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
5: त्यही दुलेगौंडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
4: ए त्यसो भए त म गइहाले,
5: चिया त पिएर जाऊ।
4: अहिले हतार छ, पछि आउँदै गरौँला है।
6: दीर्घायु फर्निचर सोरुम,
7: हामी कहाँ स्टील तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर म्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
6: साथै पुरानसँग साथी र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
8: एभरेस्ट स्टील र नेपालको नम्बर 1 कम्पनी, बागमती कृषिका लागि आधिकारिक विक्रेता।
7: दीर्घायु फर्निचर सोरुम, दुलेगौंडा तनहुँ।
6: प्रोप्राइटर लक्ष्मीराज वाग्ले, फोन नम्बर 0765709704, मोबाइल नम्बर 9847061268,
7: 9857062068।
9: ए नानीको बुवा, आज त नयाँ सन्धी सम्झिनेहरू आउँदै हुनुहुन्छ, खानाको व्यवस्था चाहिँ म मिलाउँछु, मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है।
10: ढुक्क भाउ न हो बुढी, फ्रेस आउ जति भन्छ क्यारे, ल्याइ त हाल्छु नि।
9: इज्जतको सवाल छ बुढा, जहाँ पाए त्यहीबाट ल्याउने होइन नि। दुलेगौंडाको पञ्चमुनि चोखेमा छ नि तिन सेना फ्रेस हाउस, त्यही जानु, ताजा स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि।
10: हजुर, खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ, साथै विवाह पास्नी र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्।
9: होम डेलिभरीको पनि व्यवस्था छ।
3: सम्पर्क तिमसेना फ्रेस हाउस, शुक्ला गण्डकी 4 पञ्चमुनि चोक तनहुँ, प्रोप्राइटर केशर बहादुर तिमसेना, मोबाइल 9811411178, 9855602778।
11: के तपाईँ प्रविधि मैत्री शिक्षा दिने विद्यालयको खोजीमा हुनुहुन्छ?
12: के आफ्ना बाबु नानीलाई अनुभवी तथा उत्कृष्ट व्यवस्थापन टिम भएको विद्यालयमा पढाउन चाहनुहुन्छ?
11: यदि त्यसो हो भने तपाईँको रोजाई पश्चिमाञ्चल मावि नै हुनुपर्छ, जहाँ उत्कृष्ट र अनुभवी व्यवस्थापन टिमले प्रविधि मैत्री शिक्षा प्रदान गर्दै आएको छ।
12: अध्यापन हुने विषयहरू
11: साइन्स, कम्प्युटर साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, ट्राभल एन्ड टुरिज्म सँगै ल र ह्युमनिटिज,
12: विशेषताहरू,
11: विषय विज्ञद्वारा अध्यापन गराइने,
12: अत्याधुनिक प्रयोगशाला,
11: प्रविधि मैत्री शिक्षा, सिपमूलक शिक्षा दिने गण्डकी प्रदेशकै एकमात्र विद्यालय। सम्पर्क पश्चिमाञ्चल मावि, पोखरा 4 गैरापाटन फिस्टेल हस्पिटल अगाडि, फोन 0161577444, 543333।
2: अब तपाईँको घर, अफिस वा बगैँचा हराभरा र सुन्दर बनाउने सही समय यही हो। द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स।
13: यहाँ हरेक प्रकारका फूलका गमलाहरू, इन्डोर र आउटडोर बिरुवाहरू, सिजनल र पेरिनियल्स प्लान्टहरू, रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ। हामी तपाईँको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोलुसन, ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस, गार्डनिङ टुल्स र न्युट्रियन्स, सजिलो र भरपर्दो सेवा। थप जानकारीको लागि सम्पर्क रबिन थापा, मोबाइल 9856333598 र 9845010950, इमेल robin98560@gmail.com, टिकटक @davillagegarden। तपाईँको हरियाली सपना पूरा गर्न हामी तयार छौ। पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स, शुक्ला गण्डकी 4 दुलेगौड़ा हेल्प पोस्ट चौक। आजै आउनुहोस्, जहाँ फूल मात्रै होइन प्रेम पनि फुल्छ। तनहु सेवा हस्पिटलमा अब थप नयाँ र व्यवस्थित व्यवस्थापनको साथ दैनिक निम्न विशेषज्ञद्वारा सेवा उपलब्ध भइरहेको जानकारी गराइन्छ।
14: फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसियन डाक्टर रविबहादुर गुरुङ, दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 5 बजेदेखि 7 बजेसम्म।
13: जनरल सर्जरी, हर्निया, हाइड्रोसिल, पाइल्स, फिसर, फिस्टुला तथा दैनिक साना ठूला सबै खाले अपरेशन सेवासँग सम्बन्धित डाक्टर सबिन कुमार घिमिरे,
14: स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुनिता सिलवाल, दैनिक बिहान 8 बजेदेखि 9:30 सम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म।
13: डाक्टर रूपेश कुमार यादवद्वारा 24 घण्टा स्वास्थ्य परीक्षण।
14: नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर साजन बराल, बाल तथा नवजात शिशु रोग विशेषज्ञ डाक्टर दुर्गा मिश्र, दक्ष प्राविधिकद्वारा दैनिक फिजियोथेरापी, 24 घण्टा परामर्श सहितको फार्मेसी सेवा साथै निशुल्क होम डेलिभरी।
13: थप जानकारीको लागि सम्पर्क 0564143777 र 9856443343। तनहु सेवा हस्पिटल, शुक्ला गण्डकी नगरपालिका 4 बेपी चोक।
15: शुक्ला गण्डकी FM 97.6।

0: 97.6
1: Shukla Gandaki FM 97.6
2: सन् 2024 हालसम्मकै सर्वाधिक गर्मी वर्ष बनेको थियो। युक्रेनको खार्किभ राज्यका अधिकारीहरूले रूसबाट हुन सक्ने थप आक्रमणको जोखिम देखाउँदै 7,000 भन्दा बढी मानिसहरूको उद्धार गर्न आदेश दिएका छन्। गैराती रूसले युक्रेनमा गरेको भीषण ड्रोन र क्षेप्यास्त्र हमलामा कम्तीमा 21 जनाको ज्यान गएको थियो भने 100 भन्दा बढी घाइते भएका थिए। युक्रेनका राष्ट्रपति जेलेन्स्कीले उक्त भीषण आक्रमणले अमेरिकी पेट्रियट हवाई प्रतिरक्षा क्षेप्यास्त्रको आपूर्ति अत्यावश्यक रहेको देखाएको बताए। भारतीय विदेश मन्त्रालयले नेपाल र भारत बीच करिब 98% सीमा निर्धारण भइसकेको भन्दै सीमाको विषयमा तेस्रो पक्षको भूमिका नरहने बताएको छ। नेपालका प्रधानमन्त्री बालेन्द्र शाहले यसै साता संसदमा बोल्दै भारतले नेपालको मात्र नभई नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको थाहा पाएको बताएपछि विपक्षी दलहरूले संसदमा विरोध जनाइरहेका छन्। आज भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले निश्चित हिस्सामा रहेका सीमापार कब्जा र 10 गजा अतिक्रमणको मामिलामा संयुक्त रूपमा मानचित्रण गर्ने काम भइरहेको बताए। प्रधानमन्त्री शाहले दुवै देशले आफ्नो भूभाग दावी गरेको लिपुलेख लिम्पियाधुरा मामिलामा भारत र चीन मात्र नभई ब्रिटिश सरकारसँग समेत कुरा गरेको बताएका थिए। भारतीय विदेश मन्त्रालयका प्रवक्ताले दुई देशको मामिलामा तेस्रो पक्षको भूमिका नरहेको बताएका छन्। मध्य केन्याको नानयुकी नगरमा एउटा सैन्य शिविर नजिकै अमेरिकी सहयोगमा इबोला आइसोलेशन सेन्टर स्थापना गर्न लागिएको विरोधमा भएको प्रदर्शनमा 2 जना मारिएका छन्। इबोला संक्रमितसँग सम्पर्कमा आएका अमेरिकी नागरिकहरूको स्याहार गर्ने उद्देश्य उक्त केन्द्रले राखेको छ। यसैबीच युगाण्डामा थप 6 जनामा इबोला संक्रमण पुष्टि भएको स्वास्थ्य अधिकारीहरूले बताएका छन् र इटलीको प्रहरीले 4 जना पाकिस्तानी कामदारलाई एउटा मिनी भ्यानमा जलाएर हत्या गरेको आरोपमा 2 जना पाकिस्तानी नागरिकलाई पक्राउ गरेका छन्। उक्त सवारी साधन कलाब्रियाको विशाल कृषि क्षेत्रमा एउटा गाउँको पेट्रोल पम्प नजिकै फेला परेको थियो। इटलीका संचार माध्यमहरूले सीसीटीभी तस्विरमा 2 जना व्यक्तिले सो भ्यानको ढोका बाहिरबाट लगाएर आगो लगाउनका लागि तरल पदार्थ छर्किएको देखिएको जनाएका छन्। यो बीबीसी नेपाली सेवा हो।
3: साझापखमा पुनः स्वागत छ। भारतीय विदेश मन्त्रालयले नेपाल र भारतबीच लगभग 98% सीमाको हिस्सा निर्धारण भइसकेको भन्दै सीमा सम्बन्धी विषय द्विपक्षीय मुद्दा भएको र यसमा तेस्रो पक्षको भूमिका नरहने बताएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले गत आइतबार संसदमा भारतसँगको सीमा मामिलाबारे सांसदहरूको प्रश्नको जवाफ दिने क्रममा चीन र युकेको भूमिकाको प्रसंग उक्काएका थिए। साथै उनले भारतले नेपालको मात्र नभई नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको आफूले प्रधानमन्त्री भएपछि मात्रै थाहा पाएको समेत बताएका थिए। एक रिपोर्ट। नेपालमा सीमावीर तथा विपक्षीहरूले प्रधानमन्त्री शाहको भनाईको चर्को आलोचना गरिरहेका बेला भारतको विदेश मन्त्रालयले आज उक्त मामिलामा आफ्नो आधिकारिक धारणा सार्वजनिक गरेको हो। नियमित पत्रकार सम्मेलनका क्रममा भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले भने,
2: जबकि भारत नेपालको सीमाको लगभग 98% हिस्सा निर्धारण भइसकेको छ, तथापि केही हिस्सामा सुल्झाउन बाँकी छ। गण्डक नदीको बहावमा परिवर्तन भएका कारण यो परिस्थिति उत्पन्न भएको हो। त्यसबाहेक सीमाका निर्धारित हिस्साहरूमा सीमापार कब्जा र 10 गजामा अतिक्रमणका मामिला पनि छन्, जसको संयुक्त रूपमा मानचित्रण गर्ने कार्य भइरहेको छ।
3: सदनमा बोल्ने क्रममा प्रधानमन्त्री बालेन्द्र शाहले दुवै देशले आफ्नो भूभाग दावी गरेको लिपुलेख लिम्पियाधुरा मामिलामा भारत र चीन मात्र नभई ब्रिटिश सरकारसँग पनि कुरा गरेको बताएका थिए। प्रवक्ता जयसवालले सीमा सम्बन्धी मामिला सुल्झाउन द्विपक्षीय संयन्त्रहरू बनाइएका भन्दै भारत र नेपाल बीचको द्विपक्षीय मामिलामा तेस्रो पक्षको भूमिका नरहने बताएका हुन्।
2: सबै सम्बन्धित पक्ष स्पष्ट हुनुपर्छ कि भारत र नेपाल बीच जति पनि द्विपक्षीय मामिला छन् कुनै पनि तवरले तेस्रो पक्षको भूमिका छैन।
3: यता नेपालमा विपक्षी दलहरूले प्रधानमन्त्री शाहको अभिव्यक्ति संसदको अभिलेखबाट हटाइनुपर्ने माग गर्दै आज पनि सदन चल्न दिएनन्। प्रधानमन्त्रीले संसदमा उपस्थित भई स्पष्टीकरण दिनुपर्ने भन्दै विपक्षीहरूले नाराबाजी गरेपछि सदनको बैठक कार्यसूचीमा प्रवेश गर्न नसकेको हो। यसअघि आजै सरकारका प्रवक्ता सस्मित पोखरेलले प्रधानमन्त्री शाहको अभिव्यक्तिको बचाव गर्दै उनले अर्को पक्षबाट पनि यस्तो कुरा आयो भन्न मात्रै खोजेका बताएका थिए। यसै सन्दर्भमा हामीले नेपाल भारत मामिलाबारे लामो समयदेखि कलम चलाउँदै आएका पत्रकार युवराज घिमिरेलाई टेलिफोन सम्पर्क गरी भारतको विदेश मन्त्रालयले नेपाल भारत सीमा सम्बन्धमा गरेको टिप्पणीबारे प्रश्न गरेका छौं।
0: यो द्विपक्षीय मामिला हो भन्ने सिद्धान्तलाई स्वीकार गरेर नै त्यसलाई द्विपक्षीय नियमित भेटघाटहरू आवश्यक पर्दाखेरि टेक्निकल सपोर्टहरू लिएर अगाडि बढ़िराखेका हुन् र नेपाल सरकारले र भारत सरकारले पनि आधिकारिक रूपमा के भन्दै आएको छन् भने 98% सीमा विवादहरू चाहिँ समान मत बनिसकेका छन् र त्यसलाई त्यो 2% बाँकी रहँदाखेरि त्यो सँगै ल्याउने एउटा भनौँ त्यो संकेतका साथ यिनीहरूले यसलाई अगाडि बढाइराखेको विपक्षी रूपमा। त्यसबाट यदि भारतको विदेश मन्त्रालयको प्रवक्ताले यो द्विपक्षीय मामिला हो र तेस्रो पक्षको भूमिका छैन भन्छन् भनेदेखि त्यो दुईटा मुलुकले स्वीकार गरेर त्यो सिद्धान्त स्वीकार गरेर अगाडि बढेको केही कारणले हो। त्यसबाट मलाई लाग्छ त्यसमा असहमत हुनुपर्ने कारण छैन।
4: संसदमा प्रधानमन्त्री बालेन्द्र शाहले चाहिँ आफ्नो अभिव्यक्तिमा कतै न कतै युकेलाई त्यो समेटेको भएर यो भन्न आवश्यक छ भन्ने सोचेको हो भारतको विदेश मन्त्रालयले अथवा कसरी हेर्ने यसलाई?
0: यहाँ पनि अन्यल छ किनभने प्रधानमन्त्री बालेन्द्र शाहले छोटो अभिव्यक्ति दिनुभयो तर धेरै गम्भीर कुराहरू राखिदिनु भयो। सीमा विवादमा तेस्रो पक्षको कहिले कहिले केही विज्ञहरूले काला पानीको सन्दर्भमा त्यहाँ हाम्रो उसमा काली नदीको मुहान के थियो भन्ने कुरालाई बुझ्नलाई त्यो बेलामा ब्रिटिस गभर्मेन्ट को टाइममा भएको भएर त्यहाँबाट प्रमाण ल्याऊ भन्ने कुरा गरे तर उनीहरूले पनि बेलायतलाई इन्भल्भ गरौं त्यो विवादमा भन्ने कुराहरू चाहिँ भनेका छैनन् जस्तो लाग्छ मलाई। त्यसैले सीमा विवाद भनेको द्विपक्षीय मामिला नै हो यो नेपाल र भारतको कन्टेक्स्टमा कुरा गर्दाखेरि। त्यसैले अब प्रधानमन्त्रीले मन लाग्छ संसदमा आफूलाई स्पष्ट बनाउन तर एउटा दुर्भाग्यपूर्ण कुरा के भन्छु भने नेपालको संसदभित्र नेपालको प्रधानमन्त्रीले आफूले भनेको कुराबाट ब्याकआउट गर्नुपर्ने स्थिति आउँछ। त्यो त्यति सुखद केस छैन पार्लियामेन्ट्री प्र्याक्टिसमा।
4: आज शिक्षा मन्त्री तथा सरकारका प्रवक्ताले चाहिँ प्रधानमन्त्रीले अस्ति भनेको त्यो आशय होइन भन्ने खालको एउटा अभिव्यक्ति आयो होइन स्पष्टीकरण जस्तो, त्यो पर्याप्त छैन?
0: यस्तो संसदमा भएका कुराहरू संसदभित्र पनि उच्चतम तहबाट सरकारका प्रमुख तर्फबाट जुन अभिव्यक्ति दिइन्छ त्यसले कुनै दुविधा उत्पन्न गर्छ विवाद उत्पन्न गर्छ भने त्यो सोसल मिडिया अथवा सरकारको कुनै निकायको स्पष्टीकरणबाट सामान्यतया त्यसलाई सम्बोधन गर्दैन किनभने संसदको रेकर्डमा प्रधानमन्त्री आफैले त्यसलाई स्पष्ट पारेर आफ्नो अभिव्यक्तिहरूलाई एउटा स्पष्टता दिनु आवश्यक छ किनभने यो नेपालसँग जोडिएको मात्र विषय होइन प्रतिपक्षीय सीमासँग जोडिएको विषय हो र सीमा विवाद टुङ्ग्याउनु दुवै पक्षले सैद्धान्तिक रूपमा पटक पटक प्रतिबद्धता गर्ने कुरालाई त्यसले अर्को कुनै न कुनै रूपमा प्रभावित गर्छ अथवा नेपालको प्रधानमन्त्री अहिलेको प्रधानमन्त्रीलाई ओभररुल गरेर अगाडि प्रक्रियालाई अगाडि बढाउने स्थिति पनि त्यति सुखद हुँदैन। त्यसो भएर कसले स्पष्टीकरण दियो भन्दा पनि प्रधानमन्त्री स्वयंले नै यसबारे आफ्नो धारणा र त्यसले दिन खोजेको सन्देश
4: अहिले अब भारतले आज यस्तो भनिरहेकै बेलामा राष्ट्रिय स्वतन्त्र पार्टी अहिलेको सत्तारूढ़ दलकै सभापति रवि लामिछाने दिल्लीमै भएको र आज भाजपाका अध्यक्ष र विदेश मन्त्री एस जयशंकरलाई भेटेको विवरणहरू पनि आएका छन्। यो बेलामा प्रधानमन्त्रीको अभिव्यक्ति अथवा दुई देश बीचको सम्बन्धको बारेमा पार्टी सभापति रवि लामिछानेले चाहिँ कस्तो खालको भूमिका त्यहाँ निर्वाह गर्न सक्छन्? अहिले
0: भूमिका हुन्छ द्विपक्षीय सम्बन्धलाई एउटा सकारात्मक दिशा दिन यद्यपि आधिकारिक मामिलाहरू होइन द्विपक्षीय विवाद समस्याहरूको समाधानलाई औपचारिकता दिने काम चाहिँ सरकारकै निकायले गरेका हुन्छन् तर त्यसलाई भनौँ न द्विपक्षीय सम्बन्धलाई अगाडि बढाउनलाई सत्ताधारी पार्टीको अथवा कुनै पनि विभिन्न पार्टीहरूका भूमिका हुन्छन् आफ्ना आफ्नै त्यसबाट उहाँले एउटा सकारात्मक भूमिका खेल्न सक्नुहुन्छ भनेर सोच्न सकिन्छ। हामीले
3: उनी थिए पत्रकार युवराज घिमिरे साथी विनिता दाहालसँग कुरा गर्दै। अब एकैछिन लागौं जुम्लातर्फ। महिनावारी भएका बेला सात दिनसम्म छुट्टै गोठमा बस्ने चलनमा परिवर्तन आउन थालेपछि जुम्लाका कतिपय वडाहरूलाई महिनावारी विभेद मुक्त घोषणा गर्न थालिएको छ। स्थानीय तहले महिनावारी विभेद अन्त्यका लागि सक्रियता बढाएसँगै महिलाहरू गोठमा बस्ने चलन छाडेर घरैमा बस्न थालेका हुन्। सुनौ जुम्लाबाट कृष्णमाया उपाध्यायको रिपोर्ट।
5: अहिले महिनावारी भएको समयमा घरमै बस्नुका साथै भान्साकोठामा खाना पकाएर खाने भएको हुनाले अघि पछि र महिनावारी भएको समयमा केही पनि फरक अनुभूति नहुने गरेको बताउँछिन् जुम्लाको धौलापानी गाउँकी लक्ष्मी कन्या धिताल।
6: 14 वर्षबाट 22 वर्षसम्म त धेरै बारे मैले खाना पकाउने आफै खाने कोही नभएछ भनेर म यताउति बाहिर पनि प्रचार पनि गर्दैन केही गर्दैन।
5: जुम्लाको याखोला गाउँमा विवाह गरेर आएकी संगीता कामी भन्छिन् भारतको संस्कारमा हुर्किएकी म विवाह गरेर आउँदा सबैभन्दा कठिन समय भनेको महिनावारी बार्न लाग्थ्यो।
7: रोटी खाने दिने अब भात त्यतिखेर नदिने छुई छै त उता गइजा भन्ने त्यस्ताहरू चलन हुन्थ्यो। फोटोमा सुन्दाको र घरमा सुन्दाको धेरै अन्तर हुँदो रहेछ। बानी पढियो अब छोरीहरू पनि मेरो 4 वटा छोरी छन् मजाले छोरीको हातमा पानी खाइरहेको छ अहिलेसम्म केही पनि बिराएको छैन मलाई।
5: तातो पानी गाउँपालिकाको हिया खोला गाउँकी अर्की स्थानीय बासिन्दा देवी कन्या आचार्य
8: घरमा बस्नुहुन्न भन्ने फेरि आँगनै छुनुहुन्न भन्ने अनि त्यो बच्चा समाएर कसको आँगन जाने के 7 दिनसम्म फोड भुनेर अलग्गै राख्ने अलग्गै बस्ने त्यतिखेर चलन थियो। सँगै बस्छौ सँगै खान्छौ ऊ साथीहरू महिनावारी छ भन्ने पनि अहिले थाहा हुँदैन।
5: जुम्लाका स्थानीय तहहरूले महिनावारी विभेद मुक्त पालिका घोषणा गर्ने कार्यलाई निरन्तरता दिँदै आएको हुनाले महिनावारी भएकै कारण कसैले पनि विभेद खेप्न नपर्ने भएको बताउँछिन् जुम्लाको तातोपानी गाउँपालिकाकी उपाध्यक्ष रेउती रावल। स्थानीय गैर सरकारी संस्था र स्थानीय तहहरूको सक्रियतामा महिनावारी सम्बन्धीका सचेतनामूलक कार्यक्रमसँगै महिनावारी विभेद मुक्त पालिकाहरू घोषणा गर्न थालिएको छ। कृष्णमाया उपाध्याय, बीबीसी, जुम्ला।
3: अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग। संयुक्त राष्ट्रसंघले अबको केही साताभित्रै प्राकृतिक एल निन्यो मौसमसँग जोड़िएको नयाँ चरण शुरू हुन सक्ने र त्यसले जलवायु परिवर्तनका कारण बढ़िरहेको गर्मीलाई थप चरम बनाउन सक्ने चेतावनी दिएको छ। विश्व मौसम संगठन वर्ल्ड मिटरोलोजिकल अर्गनाइजेशनले सन् 2026 बाँकी अवधिमा एल निन्यो थप सशक्त हुन सक्ने र त्यसका कारण विश्वभर चरम मौसमी घटनाहरू निम्तन सक्ने जनाएको हो। बीबीसी विवरणहरूमा आधारित रिपोर्ट सुनौ।
2: विभिन्न देशका राष्ट्रिय मौसम सम्बन्धी निकायहरूले यो वर्ष अहिलेसम्मकै चरम गर्मी हुन सक्ने भन्दै सुपर एल निन्यो मौसमी अवस्था देखा पर्न सक्ने उल्लेख गरेका छन्। 2 डिग्री भन्दा बढ़ीको तापमान वृद्धिलाई एकदमै चरम अर्थात सुपर एल निन्यो भन्ने गरिन्छ। एल निन्यो देखा पर्ने वास्तविक समय र त्यसको शक्तिबारे भविष्यवाणी गर्न कठिन हुने गर्छ तर वैज्ञानिकहरूले मध्य प्रशान्त महासागरको तापक्रमको अवस्थाको निरन्तर विश्लेषण गर्दै आएका छन्। विज्ञहरूले नयाँ एल निन्यो विगतको सरहको वा त्योभन्दा शक्तिशाली हुने भविष्यवाणी गरिरहेका छन्। शक्तिशाली एल निन्योले दक्षिण अमेरिका दक्षिण पूर्वी एसिया र अस्ट्रेलियामा तापक्रम वृद्धि र सुखापन निम्त्याउने गर्छ। यसका कारण खडेरी र वन डडेलोको जोखिम बढ़ने गर्छ।
3: यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यही सकिन्छ। भोलि बेलुकी पाउने 9 बजे हामी फेरि उपस्थित हुनेछौ। त्यस बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: रहेछ। ए भाइ, कहाँ हो?
1: हजुर हजुर, स्याङ्जाको मगेम चिसा पानी हो। आउनुहोस्, बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्ने
2: हो र हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, झन्नै सजिलो हुने भयो। अब त
1: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको समयो कटेज दाईको होटल टाइटेनिक छ, गोङ्गुबु बसपार पछाडिपट्टि।
0: हजुर, काठमाडौँ दोलेगौडा ढोरफिर्दी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसा पानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
2: समय सम्झनुहोस् है, मग्याम चिसा पानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
1: होटल टाइटेनिक, गोङ्गुबु बसपार, प्रोपाइटर रामचन्द्र महत, मोबाइल 98461680, 98235-52763।

0: चिसापानी आउनुहोस् आउनुहोस् यता हो यता यता यता
1: एकान्छी सुन त काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले कहाँको चिसापानी

0: सृजना बोर्डिङ स्कूल पोखराको कक्षा एघारमा भर्ना सम्बन्धी सूचना।
1: सृजना बोर्डिङ स्कूल सृजनाको पोखरामा कक्षा एघारका लागि विज्ञान, व्यवस्थापन तथा होटल म्यानेजमेन्ट विषय समूहमा नयाँ भर्नाका लागि आवेदन फारम वितरण भइरहेको छ।
0: यहाँ अध्ययन गर्न सकिने ऐच्छिक विषयहरू,
1: विज्ञानसँग सम्बन्धित सबै विषयहरू र अन्य विषयहरूमा होटल म्यानेजमेन्ट, टुरिज्म, विज्ञान र व्यवस्थापन दुवैतर्फ कम्प्युटर साइन्स लगायतका विषयहरू।
0: सम्पर्क
1: सृजना बोर्डिङ स्कूल, शान्ति मार्ग, सृजना चोक, पोखरा।
0: फोन नम्बर 061-578-053 र 525-715।
2: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अल्मलमा परिरहेछ त केटा त।
3: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेवडामा पनि छ। पीटी, आईएलटीएस, टोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ।
2: हजुर, बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली।
3: मुख्य कार्यालय चिफलेढुङ्गा पोखरा।
2: शाखा कार्यालय शुक्ला गण्डकी 4 दुलेगौंडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
3: फोन गर्नुहोस् 0-65-95-511।
4: कृषि विकास कार्यालय तनहुँको अनुरोध,
5: प्राङ्गरिक कृषि उत्पादनको उपभोग गरौं।
6: रैथाने बालीहरू जस्तै कोदो, फापर, जौ, उवा, चिनो, कागुनो, लट्टे आदि संरक्षण तथा प्रबन्धन गरौं।
5: विषादीको प्रयोग सकेसम्म नगरौं। गर्नै परेमा सुरक्षित किसिमका विषादी सिफारिश विधि अनुसार प्रयोग गरौं। विषादी विष हो, औषधि होइन भन्ने कुरा सदैव मनन गरौं।
6: बिउ बिजन खरिद गर्दा आधिकारिक तथा इजाजत पत्र प्राप्त एग्रोभेटबाट लेबल तथा बिल सहितको सिफारिश बिउ मात्र खरिद गरौं।
4: कृषि सामग्री आपूर्ति, कृषि उत्पादन प्रणाली, रोग किरा व्यवस्थापन, उत्पादन उपरान्त प्रविधि, बजारीकरण लगायत कृषि सम्बन्धी अन्य प्राविधिक समस्या आइपरेमा कृषि विकास कार्यालय तनहुँमा सम्पर्क गरौं।
5: थप जानकारीको लागि 0-65-563-130।
4: कृषि विकास कार्यालय तनहुँ, दमौली।
7: वर्षा, यो त सुन्न, क्या टेन्सन भइरहेछ। भोलिको पार्टीको लागि एउटा राम्रो डिजाइनको कपडा नै छैन भने अब आजको आजै कहाँ गएर सपिङ गर्ने होला? यता कतै राम्रो डिजाइनको कपडा पाउने पसल थाहा छ तलाई?
8: लगाउनलाई राम्रो राम्रो कपडा चाहिने अनि घरमै थपक्क बसेर कहाँ पाइने? रेडिमेड कपडा, स्वदेशी विदेशी कपडा अत्यन्त सस्तो मूल्यमा पाइने पसल स्मृति फेन्सी छ नै छ नि, जाउँ त्यतै।
9: स्मृति फेन्सी दुलेगौडा, भीमसेन मन्दिर सँगै स्वदेश तथा विदेशबाट आयात गरिएका उच्च स्तरीय फेन्सी तथा रेडिमेड कपडाहरू अत्यन्तै सस्तो मूल्यमा पाउने एकमात्र फेन्सी पसल स्मृति फेन्सी।
10: प्रोप्राइटर राजकुमारी अधिकारी, फोन 0-65-570-744।
11: स्मृति फेन्सी ग्राहक वर्गको सेवालाई मध्यनजर गर्दै अहिले विशेष सेवा सहित पहिलेको स्थानबाट दुई घर तल भीमसेन मन्दिर चोकमा सरी सेवा सञ्चालन गरेको जानकारी गराउँदछौ। सम्पर्क मोबाइल नम्बर 98-5-60-77-987।
12: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
13: उनीहरूमा रहेको ज्ञान, सीप र अनुभवलाई पुस्तान्तरण गरौं।
12: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेरविचार, माया र सम्मान गरौं।
13: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार, सरसफाई र उपचारमा ध्यान पुर्याउँ।
12: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
13: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नुपर्ने त होइन।
12: सजग रहौं, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिउँ।
13: नेपाल सरकार, विज्ञापन बोर्ड।
14: मंगलम पुनरिकाक्ष मंगलाय तनुहरी।
15: पण्डित मा दर्शन पर्सी घर पैसो रुद्री र सत्यनारायणको पूजा सँगै गर्ने भनेको
16: ओमकार।
15: अनि पण्डित पनि धेरै चाहिन्छ भन्छन्, कहाँ खोज्ने होला?
16: ओमकार।
15: अनि घरमा पूजा सामग्री पनि छैन भने
16: ओमकार।
15: या पण्डित बा पनि जति बेला ओमकार मात्रै भन्नुहुन्छ भने के हो यो ओमकार भनेको?
16: नानी पनि वर्षौंदेखि सेवा दिँदै आइरहेको ओमकार पूजा सामग्री भण्डारमा जानुहोस्। त्यहाँ जति मूल्य मिलाएर त दुलेगौडा खैरेनीको त कुरै छाडौ, पोखरामा पनि पाइँदैन। लाखबत्ती, रुद्री, सप्ताह, न्वारन, घर पैचो, विवाह, व्रतबन्ध लगायत विभिन्न देवी देवताका मूर्तिहरू, धार्मिक पुस्तकहरू, विवाहका लागि यज्ञ सजाउने सामानहरू, शुभ विवाह ब्यानर, सम्पूर्ण पूजाका सामानहरू सुपथ मूल्यमा पाइने दुलेगौडा खैरेनीकै सबैभन्दा पुरानो अनि सबैभन्दा सस्तो ओमकार पूजा सामग्री भण्डारलाई सम्झनुहोस्।
15: प्रोप्राइटर ऋतु भुवाई, कल्पना भुवाई। विस्तृत जानकारीको लागि फोन नम्बर 9855508634।
17: हजुर, दान गरौं।
18: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं, धार्मिक पुण्य प्राप्त गरौं।
19: ऐतिहासिक, धार्मिक एवं परिचकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
18: अनुरोध, शुक्ला हिलेटार शिवालय क्षेत्र संरक्षण समिति, शुक्ला गण्डकी 8 तन हो।
20: तपाईको सेवामा समर्पित दुलेगौडा बजारकै एकमात्र विश्वासिलो र भरपर्दो इलेक्ट्रोनिक्स पसल सन्देश ट्रेडर्स, जहाँ तपाईँले स्यामसङ ब्रान्डका मोबाइल, फ्रिज, एलईडी टीवी, वासिङ मेसिन, माइक्रोओभन, भ्याकुम क्लिनर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुहुनेछ।
21: ओल्ड पुल ब्रान्डका सामानहरूका लागि पनि सम्झन सक्नुहुनेछ।
22: सुन्नुहोस् है, सामसुङ तथा हिमस्टार कम्पनीका मोबाइल, वासिङ मेसिन, फ्रिज, टीवी लगायतका सामान 0% ब्याज दरमा किस्ताबन्दीमा पनि उपलब्ध गराइन्छ।
20: सन्देश ट्रेडर्स, शुक्ला गण्डकी दुलेगौडा मुक्तिनाथ विकास बैंक सँगै प्रोप्राइटर सुरेन्द्र पौडेल। सम्पर्क 0565706676, मोबाइल 9856062676।
23: दाई, बनमा त आगो लागेछ, निभाउन जाऊ न।
24: हो त, मेरो सानो नपरिने सिङ्गो बनिसका पनि हो।
25: हाम्रो बन, हाम्रो धन, डरेलोबाट जोगाउन गरौँ जतन। बनमा डरेलो लगाउनु कानुनी अपराध हो। डरेलो लागेको देखेमा तुरन्त नागरिकको वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौँ। वन जोगिए मात्र हामी जोगिन्छौँ।
26: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
27: ए हजुर, सुन्नुहोस् न, चाडपर्व पनि आइसक्यो। बुबा आमा, बाबु नानी, मलाई अनि हजुरलाई पनि कपडा किन्न जाम न।
28: सुन न चन्दा, कपडा किन्न त जान हुन्थ्यो नि, यस्तो महँगीमा त्यति धेरै पैसा कहाँबाट ल्याउँ त म?
27: हजुर पनि यस्तै चिन्ता लिनुहुन्छ। हाम्रै दुलेगौडामा ग्यालेक्सी फेसन ग्रुपले फिक्स प्राइसमा फेसन फ्रेन्जी पसल ल्याएको छ नि, त्यही जाने हो। त्यहाँ त बच्चादेखि वृद्धसम्मलाई हुने गरी गुणस्तरीय फेसनका कपडाहरू 400, 600, 800 हजारमा पाइन्छ नि। अनि भएन त कमाल, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार नै चारिरहनु पर्ने झन्झट। अझै यसको त देशको धेरै ठाउँमा सस्तो पसल रहेछ नि, त्यसैले ठगिने डर पनि भएन।
29: हजुर, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार चारिरहनु पर्ने झन्झट।
30: एउटै छाना मुनि बच्चादेखि वृद्ध सम्मलाई हुने गुणस्तरीय फेसनेबल कपडाहरू फेसन फ्रेन्जीमा, साथै 400, 600, 800 हजार माथिका प्रिमियम सेक्सनका क्वालिटी कपडाहरू पनि पाइन्छ।
31: दुलेगौडा बनकेवा चोकदेखि दक्षिण तर्फ कुमारी बैंक भएको लाइन रिमाल गेस्ट हाउसको आडैमा। सम्पर्क मोबाइल 9857065119 र 9864597056।
30: फेसन फ्रेन्जी, तपाईँको सन्तुष्टि नै हाम्रो चाहना।
16: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6।

0: सूर्योदय इंग्लिश बोर्डिंग स्कूल भुरुङ्गेमा कक्षा 11 को नया भर्ना खुल्यो।
1: स्नातक तह व्यवस्थापन संकायमा नेपाल प्रथम नतिजा प्राप्त गर्न सफल गण्डकी मल्टिपल कलेजका प्राध्यापकहरूबाट अध्यापन गराइने यस स्कूलमा म्यानेजमेन्ट समूहमा सीमित सिटका लागि नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ। एक सेक्सन मात्र सञ्चालन गरिने भएकाले समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
0: सूर्योदय इंग्लिश बोर्डिङ स्कूल शुक्ला गण्डकी छ भुरुङ्गी।
1: हाम्रा विशेषताहरू
0: स्वच्छ र शान्त शैक्षिक वातावरणमा अध्यापन गराइने
1: पर्याप्त खेलकुद अतिरिक्त क्रियाकलाप र यातायातको सुविधा
0: सम्पन्न भवन पुस्तकालय र ई लाइब्रेरीको व्यवस्था।
1: नोट, पहिला भर्ना हुन आउने विद्यार्थीलाई जीपीए को आधारमा 50% सम्म छुट प्रदान गरिनेछ।
0: भर्ना समय बिहान 7 बजेदेखि 9 बजेसम्म। थप जानकारीका लागि 0565174779 र 98560262।
2: प्रदेश आयुर्वेद चिकित्सालय तनहुँबाट उपलब्ध हुने सेवाहरू:
3: बिरामी परीक्षण,
2: निशुल्क औषधि वितरण,
3: प्रयोगशाला सेवा,
2: पञ्चकर्म, पूर्वकर्म,
3: बस्ती कर्म,
2: शिरोधारा,
3: नस्य कर्म, जलनीति,
2: छार सूत्र सेवा,
3: उपचारात्मक योग, फिजियोथेरापी, अकुपंचर सेवा,
2: स्वस्थ जीवन शैली परिवर्तन तथा योग कार्यक्रम,
3: ज्येष्ठ नागरिकलाई निशुल्क स्वास्थ्य संरक्षण प्रवर्धन, पञ्चकर्म, रसायन र योग,
2: अग्निकर्म, मर्म चिकित्सा,
3: स्तनपाई आमाका लागि स्तन वर्धक आयुर्वेदिक औषधि वितरण। अनि सुन्नुहोस् त, स्थानीय तहमा रहेका आयुर्वेद औषधालयहरूमा पनि यी सेवा उपलब्ध छन्। शुक्ला गण्डकी नगरपालिकामा वार्ड नम्बर 6 को खैरेन्टार आयुर्वेद औषधालयमा, भीमाद नगरपालिकाको वार्ड नम्बर 6 भीमाद आयुर्वेद औषधालय, रिसिङ गाउँपालिकामा वार्ड नम्बर 4 को भिरकोट आयुर्वेद औषधालय अनि घिरिङ गाउँपालिकाको वार्ड नम्बर 5 स्थित नागरिक आरोग्य सेवा केन्द्रबाट पनि यी सेवा उपलब्ध छन्। सबै सेवाको लागि दमौली नै जानु चाहिँ पर्दैन। थप जानकारीको लागि प्रदेश आयुर्वेद चिकित्सालय दमौली तनहुँ, फोन नम्बर 0565364383।
4: ए हेर्नुहोस् त, यो समाचार त कस्तो अचम्मको छ, शेयर गर्दिन कि क्या हो?
5: पक्नुहोस् नानी, जे पाए त्यही कुरा सत्य हुँदैन। पहिले स्रोत जाँचौ अनि मात्र विश्वास गरौं।
6: सामाजिक सञ्जालमा फैलिने भ्रामक र मिथ्या सूचनाले समाजमा अस्थिरता निम्त्याउँछ। कुनै पनि कुरा शेयर गर्नु अघि त्यसको आधिकारिकता पुष्टि गरौं, अफवाह नफैलाऊ, सत्य जाँचौ, भ्रमबाट बचौं, जिम्मेवार संचार संस्कृति अपनाऊ।
4: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
7: समय जति परिवर्तन भए पनि यी तामा, पित्तल, ढलौड आदि धातुका सामानहरूको महत्व चाहिँ छुट्टै हुने, फेरि स्वास्थ्यका लागि पनि उपयोगी हुने। यो अर्डर अनुसारको भरपर्दो धातुको सामान बनाउने ठाउँ चाहिँ कहाँ होला है?
8: ल, पत्तै छैन है तिमलाई? दुलेगौडा मेटल उद्योगमा तिमीले खोजे जस्तै धातुका सम्पूर्ण सामानहरू ब्रान्डेड कम्पनीका भान्सामा प्रयोग हुने सबै सामान पाइन्छ नि।
9: हामी कहाँ तामासँगै अन्य धातु, पित्तल, ढलौड, अल्मुनियम, सिलट, चरेस, स्टील आदि सँगै किचनका अन्य सामान, होटल, रेस्टुरेन्ट र समाजका लागि आवश्यक सम्पूर्ण भाँडाकुँडा खुद्रा तथा होलसेल बिक्री तथा मर्मत गरिन्छ। साथै बेटर होम अप्लायन्सेसको आधिकारिक विक्रेता पनि भएकोले बेटर कम्पनीका राइस कुकर, प्रेसर कुकर, इलेक्ट्रिक जग, मिक्सर लगायतका सम्पूर्ण सामानहरू पनि पाइन्छ तथा सर्भिसिङको पनि व्यवस्था रहेको छ।
7: 3 दशकदेखि यहाँहरूको सेवामा समर्पित दुलेगौडा मेटल उद्योग, शुक्ला गण्डकी 4 दुलेगौडा तनहुँ, प्रोप्राइटर सूर्य बहादुर बानिया, संचालक संगम बानिया, फोन 0564141142, मोबाइल 98560231128 र 98462174226।
10: छुवाछुत मुक्त समाज हाम्रो अभियान, दलित अधिकार र समान अवसर हाम्रो आधार।
0: हार्दिक निमन्त्रणा, यही जेठ 21 गते 20 जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवसको अवसरमा नगर स्तरीय दलित सञ्जाल शुक्ला गण्डकी नगर समितिको आयोजनामा वृहत र्याली सहितको एकता भेला आयोजना गरिएको छ। शुक्ला गण्डकी नगरपालिकामा बसोबास गर्नुहुने दलित समुदायका सम्पूर्ण महानुभावहरूलाई बिहान ठिक 10 बजे दुलेगौडा स्थित पिच चोकमा उपस्थित भई रयालीमा र नगरपालिकामा आयोजना हुने विशेष कार्यक्रममा सहभागी भइदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
10: आयोजक नगर स्तरीय दलित सञ्जाल शुक्ला गण्डकी नगर समिति।
11: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौ, अनि सोफालाई चाहिँ यहाँ राखौ।
12: आहा, कति राम्रो देखिएको कोठा नै चिटिक्कै भयो है बुढी।
11: हो त नि, अब चाहिँ राम्रो भयो। ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ। ल, कोठा पनि चम्किएको छ। ए नानी, बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको, हेर्नुहोस् न, राम्रो देखियो। यति सामान जोडियो, अब त वर्षौसम्म ढुक्क।
13: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन।
14: हामी कहाँ पर्दा, सोफा, कार्पेट, दराज, तन्ना, पलाङ, डाइनिङ टेबलका साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
3: विगत लामो समयदेखि धुलेगुडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार, हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार।
14: प्रोप्राइटर सुभाष गिरी। सम्पर्क 0564141094, मोबाइल 98560206।
13: विगत लामो समयदेखि तपाईँहरूको मन जित्न सफल न्यू होम डेकोर एन्ड डेकोरेसन।
15: माइला दाई, ए माइला दाई, पानी त धेरै ठुलो पर्यो। खोला किनारा र भिरालो जमिनमा बस्नेहरू त सतर्क हुनुपर्छ है।
5: हो, सुरक्षित ठाउँमा सर्नु नै बुद्धिमानी हुन्छ।
16: विपदको पूर्व तयारी गरौं, जनधनको क्षति कम गरौं। वर्षायाममा बाढ़ी र पहिरोको जोखिम बढ्ने भएकोले उच्च सतर्कता अपनाऊ। पूर्व सूचना प्रणालीमा ध्यान दिउँ र आपतकालीन अवस्थाका लागि तयारी अवस्थामा रहौं।
17: अनुरोधक गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
12: बुवा ढोक गरे, घरतिर सबै सन्चै हुनुहुन्छ होला। मैले अलिअलि पैसा पठाइदिएको छु, घर चाहिँ चिटिक्कको बनाउनु है।
18: यतातिर सबै ठिक छ बाबु, घर बनाउनको लागि केही चिन्ता लिनै पर्दैन। दुलेगौडा बजारमा रिमाल हार्डवेयर सेन्टर छँदैछ, म त ढुक्क छु, तैँले पनि कुनै चिन्तै नलि।
12: यस क्षेत्रकै सबैभन्दा पुरानो र धेरै भन्दा धेरै ग्राहकको विश्वास जित्न सफल रिमाल हार्डवेयर सेन्टर।
19: नेपालका उत्कृष्ट ब्रान्डहरू जस्तै हुलासका रंगीन तथा सादा जस्ता पाटा, शिवम सिमेन्ट, एसियन पेन्ट्स का रंग रोगन, पञ्चकन्याका एसडीपी पाइप, राजस्थानी मार्बल, सेनिटरी टाइल्स, इन्डियन ज्याकर कम्पनी का धारा लगायत सम्पूर्ण निर्माण सम्बन्धी सामान चाहिएमा हामीलाई सम्झनुहोस्।
14: रिमाल हार्डवेयर, सम्पर्क 0654142445, 0654143445।
20: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082, अर्थतन्त्र मापनका लागि आर्थिक गणना,
21: जिल्ला आर्थिक गणना कार्यालय तनहुँ।
22: नमस्कार स्वयंसेविका दिदी।
23: नमस्कार नमस्कार, दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि।
24: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
23: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
22: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दूध, फलफूल, साग सब्जी, अण्डा, माछा मासु खानुपर्छ। यस्ता पोषिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
23: हो त,
24: हामीले बच्चाको नाम समेत जुराइसक्यौं नि दिदी।
23: आहा, कस्तो राम्रो, यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छरछिमेकका अरूलाई पनि बताउनुपर्छ।
25: नेपाल सरकार, विज्ञापन बोर्ड।

नयाँ जडानको लागि सम्पर्क 98028-13424 र 98560-14175।

0: 7.6 Shukla Gandaki FM 97.6 Shukla Gandaki Time Check
1: यति बेला रातिको ठिक 10 बज्यो।
2: घटना दुर्घटना
3: कला संस्कृति
2: स्थानीय राष्ट्रिय
4: अन्तर्राष्ट्रिय खेलकुद
5: जे देख्छौ त्यो भन्छौ सूचना तपाईँको अधिकार।
6: शुक्ला गण्डकी समाचार।
7: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनकेवा चोक कुमारी ब्याङ्क सँगै आफ्नै भवनमा तनहु जिल्लाको पहिलो र एक मात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर, मूल्य र गुणस्तरको ग्यारेन्टी। सम्पर्क 98560605544।

0: नमस्कार, राति 10 बजेको शुक्ला गण्डकी समाचारमा यहाँलाई स्वागत छ। समाचार कक्षबाट मरिमा तपाईँ हामीलाई 97.6 MHz र इन्टरनेट अनलाइनमा www.shuklagandakifm.com लगइन गर्नुका साथै हाम्रो पात्र नेपाली पात्र एप्स मार्फत पनि विश्वभरिकै साथ सुन्न सक्नुहुनेछ। अब समाचार विस्तारमा सुन्नुहोस्। गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष 2083 चौरासीका लागि आत्मनिर्भर र सम्पूर्ण प्रदेश सुखी प्रदेशवासी बनाई दीर्घकालीन स्वसहयोगको निर्देशमा कार्यक्रम सार्वजनिक गरेको छ। मंगलबार प्रदेश सभाको बैठकमा प्रदेश प्रमुख दिली राजपुत्रले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन्। नीति तथा कार्यक्रम कृषि पर्यटन स्वास्थ्य शिक्षा पूर्वाधार ऊर्जा खेलकुद तथा सुशासनलाई प्राथमिकतामा राखिएको छ। सरकारले कृषिको आधुनिकीकरण तथा उत्पादन वृद्धि गर्ने उद्देश्य सहित रिटर्न टु भिलेज अभियान सञ्चालन गर्नुभएको छ। वैदेशिक रोजगारबाट फर्किएका तथा गाउँमा उद्यम गर्न चाहने युवाहरूलाई सहुलियत कर्जा र ब्याज अनुदान उपलब्ध गराउने उल्लेख गरिएको छ। पर्यटन क्षेत्रतर्फ पोखरालाई पर्यटन राजधानीको रूपमा थप स्थापित गर्न राउण्ड फेवा भ्यू फेवा कार्यक्रम सञ्चालन गरिने भएको छ। दामोदर कुण्डदेखि त्रिवेणी धामसम्म पर्यटक धार्मिक पर्यटन परिपथ निर्माण गर्ने तथा स्काई ड्राइभिङ र बन्जी जम्पिङ जस्ता साहसिक पर्यटन गतिविधिहरू विस्तार गर्ने नीति लिएको छ। हिमाली जिल्ला मुस्ताङमा पछिल्लो 5 वर्षसम्म लिक लागेर 58 जनाको मृत्यु भएको छ। लिक लागेर मृत्यु हुने मध्ये 65% बढी भारतीय पर्यटक छन्। आर्थिक वर्ष 2078/79 आर्थिक वर्ष 2082/83 को जेठ 15 सम्ममा लिक लागेर 16 नेपाली र 42 विदेशी पर्यटकले ज्यान गुमाएको जिल्ला प्रहरीकाले मुस्ताङको अभिलेखमा उल्लेख छ। प्रहरीको तथ्याङ्क अनुसार पछिल्लो 5 वर्षको शुरूआती वर्ष मुस्ताङमा लिक लागेर आर्थिक वर्ष 2078/79 6 जना, आर्थिक वर्ष 79/80 12 जना, आर्थिक वर्ष 80/81 14 जना, आर्थिक वर्ष 81/82 13 जना र चालू आर्थिक वर्ष 2082/83 जेठ 15 सम्ममा 13 जना गरी 58 जना पर्यटकको ज्यान गएको प्रहरी निरीक्षक सन्तोष वर्षाले जानकारी दिनुभए। उकालो उकाल्दै गर्दा अक्सिजनको मात्रा कमी भई लिक लाग्ने समस्या हुन्छ। सरकारले भूमि समस्या समाधान आयोगका रिक्त पदहरूमा नयाँ नियुक्ति गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद बैठकले आयोगका अध्यक्षमा कास्केका बलभद्र वास्तवलाई नियुक्ति गरेको निर्णय गरेको हो। त्यसै गरी आयोगका सदस्यमा अमीर प्रसाद नेपाले पद्मनीति श्रोति र डाक्टर रोहना श्रेष्ठलाई नियुक्ति गर्ने निर्णय मन्त्री परिषदले गरेको छ। लगनदेखि नगरपालिकाले जाति विभेद तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवसको अवसरमा बिहिबार स्थानीय विदा दिएको छ। नगर प्रमुख कृष्णराज पण्डितद्वारा जारी सूचनामा ज्येष्ठ 18 गतेको कार्यपालिका बैठकको निर्णय अनुसार उक्त दिन नगरपालिका अन्तर्गतका सम्पूर्ण कार्यालय, सामुदायिक एवं निजी शैक्षिक संस्था, अत्यावश्यक भएका स्वास्थ्य संस्था र अन्य संघ संस्थाहरूमा स्थानीय सार्वजनिक विदा दिएको उल्लेख छ। क्रिकेट खोलालाई अतिक्रमण मुक्त बनाउन पोखरा महानगरपालिकाले 7 दिनसम्म डोजर अपरेशन नै गर्यो। जेठो 10 गतेदेखि शुरू भएको क्रममा महानगरले खोलाघर मिचेर बनाएका साना ठूला गरी 167 वटा भौतिक संरचना बत्काएको छ। जोडा चलाउँदा निजी विद्यालयदेखि व्यक्तिगत घर पाँच पारे घरसम्म परे। नगर प्रहरी प्रमुख प्रथम थापा अनुसार अधिकांश ठाउँमा रोड क्लियर भइसकेको छ भने केही ठाउँमा भग्नावशेष हटाउने सरसफाई गर्ने काम बाँकी छ। फिर्के खोला छेउछाउका संरचना भत्काउन महानगरले ठूलो संख्यामा जीवी स्कापिटर, जेसीबी र एक्सकापिटर परिचालन गरेको थियो। यसबीचमा प्रतिविजकमा राजनैतिक दलका भातृसंघ विभिन्न संघ संस्थाहरूले भूवचरण गर्दै आएका संरचनाहरू समेत महानगरले डोजर लगाए। प्रतिविजक क्षेत्रमा पोखरा उपत्यका नगर विकास समितिको नाममा रहेको जग्गामा बनाएका संरचना भत्काउन 3 दिनभित्र भन्दा बढी समय लाग्यो। यहाँ 5 संस्थाका 7 वटा भवन थिए। फिर्केमा महानगरले अभियानलाई व्यवस्थित बनाउन 3 वटा मुख्य केन्द्र अधिरिकुना, फिर्के पुल, बुढा निलकण्ठ र 0 किलोमिटर तोकेर कर्मचारी मेसिन परिचालन गरेको थियो। महानगरपालिकाको अनुसार सड़क विभागले एक्सकाभेटर 70 घण्टा चल्यो, निजीको एक्सकाभेटर 20.5 घण्टा र निजी जेसीबी 74 घण्टा चलेको नगर प्रहरी प्रमुख थापाले जानकारी दिनुभयो। जिल्ला ट्राफिक प्रहरीकारले संयुक्तले पिकअप सवारी साधनमा जडान गरिएका ओट छत हटाउने अभियानलाई तीव्रता दिएको छ। पिकअप सवारी साधनले ओट छतमा यात्रु राखेर सञ्चालन गर्दा दुर्घटनाको जोखिम बढ़ेको भन्दै ट्राफिक प्रहरीले त्यस्ता संरचना हटाउन थालेको हो। ट्राफिक प्रहरीको नियम पालना गरौं सभ्य समाजको सृजना भन्ने नारासाई सञ्चालन गरिएको दुर्घटना न्यूनीकरण अभियान अन्तर्गत समय 161 सवारी साधनका ओट र छत हटाइएको जिल्ला ट्राफिक प्रहरीकारीले संघका प्रमुख नरेन्द्र शाहीले रविन्द्र बहादुर साईले जानकारी दिनुभयो। नेपाल स्वास्थ्य सोसाइटी विकासका अन्तर्गत प्रादेशिक रक्त संचार सेवा पोखराले रक्त अभाव हुन सक्ने अवस्थालाई मध्यनजर गर्दै विभिन्न संघ संस्था तथा सामाजिक समूहहरूलाई आकस्मिक रक्तदान कार्यक्रम आयोजना गर्न आग्रह गरेको छ। प्रादेशिक रक्त संचार सेवा पोखराका प्रमुख अर्जुन गेवालीका अनुसार यही महिनाको 19 गतेदेखि 23 गतेसम्म कुनै पनि नियमित रक्तदान कार्यक्रमहरू तय भएको छैन। साथै हाल एबी पोजिटिभ उक्त रगत समूहको मौजात न्यून रहेकाले आवश्यकता अनुसार रगत उपलब्ध गराउन चुनौती उत्पन्न हुन सक्ने देखिएको छ। जनभावना नेवा खल निसापुच्च दमौलीको आयोजना तथा व्यास नगरपालिका 3 कार्यालयको आर्थिक सहयोगमा मकैको खोस्टाबाट विभिन्न सामग्री निर्माण गर्ने सिपमूलक तालिम मंगलबारदेखि शुरू भएको छ। जेठ 23 गतेसम्म सञ्चालन हुने उक्त तालिममा 40 महिलाहरूको सहभागिता रहेको छ। व्यास नगरपालिका 3 अध्यक्ष अनुप राणाले महिला लक्षित तालिमलाई व्यवसायमा उतार्दै उद्यमशीलतासँग जोड्न आग्रह गरेको हो। नौ नौलो चाँसी र लमजुङका गरी 33 टोली सहभागी भएको अन्तर जिल्ला स्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि गुरूङ समाज साग्दे 3-6 जितेको छ। व्यास नगरपालिका 5 बरबुटे साँगेमा सम्पन्न फाइनल खेलमा बेनीकोट युवा क्लबलाई लगातार 2 सेटमा पराजित गर्दै गुरूङ समाजले उपाधि चुमेको हो। भलिबल खेलको प्रबन्धन र युवा एकताका लागि नवगठित दि नाइटिङ युवा क्लबले यो खुल्ला वडा स्तरीय पुरुष भलिबल प्रतियोगिताको आयोजना गरेको। प्रतियोगितामा बेनीकोट युवा क्लब उपविजेता र भीमा 2 जितिया भएका छन्। विजेता उपविजेता र तृतीय हुने टोलीले क्रमशः 33,333, 22,222, 11,111 रूपियाँ ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरेका छन्। प्रतियोगिताको मंगलवार सम्पन्न गर्दै व्यास नगरपालिकाले सधैँ आवश्यक सहयोग र व्यवस्थापन गर्ने प्रतिबद्धता जनाएको छ। क्लबका अध्यक्ष एक कुमार श्रेष्ठले खेलकुद प्रबन्धनसँगै गाउँमा आपसी सद्भावी भएकता र उत्साह थप्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताउनुभयो। धन्यवाद। बुलबिहान 5:25 बजेको शुक्ला घण्टेकी समाचार लिएर पुनः उपस्थित हुने नै जेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण हुने सँगै मरिमा पनि बिताउने चाहन्छु। आजको लागि भने हाम्रो सम्पूर्ण निर्धारित कार्यक्रमहरू पूरा भएका छन्। भोलि बिहान 4:59 बजेबाट हाम्रा कार्यक्रमहरू पुनः प्रसारण हुनेछन्। तीन जेलसम्मको लागि सपरिवारलाई भेट्नुहोस्। राम्रोसँग झाल टोकाको चुकुल सुताउन औषधि खान बाँकी छ भने पनि औषधि खाएर सुताउन साथै शनिमे बदर पानी लिएर राख्नु होला। तपाईँ सम्पूर्ण शुभरात्री नमस्कार।
1: तपाईँको टोल छिमेक समुदायमा कुनै घटना दुर्घटना विकास निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला। हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ। शुक्ला गण्डकी समाचारमा जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी FM 97.6 MHz फोन 0564143778 इमेल NEWS SSUKLAGANDEKI@gmail.com।

0: शुक्ला गण्डकी एफएम 97.6।
1: कुनै पनि घटना वा दुर्घटनाको हामी पूर्व अनुमान गर्न सक्दैनौ, मात्र सतर्क रहन सक्छौ हामी। राति सुत्नुभन्दा अगाडि घरको मूल गेट, ढोका, दुकानको सटर राम्रोसँग लगाए नलगाएको जाँच गरी मात्रै सुत्ने बानी बसालौ, चोरी अनि डकैतीबाट बचौं।
2: जनहितका लागि शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज।

आदरणीय श्रोता शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्जको आजको प्रसारण यही अन्त्य हुन्छ। तपाईँको बाँकी समय शुभ रहोस्। शुभरात्री।

नमस्कार शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज को आजको प्रसारणमा यहाँलाई हार्दिक स्वागत छ। यो बिहानीले दिनभरिको समयको संकेत गर्छ। उठ्नुहोस् शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज सँगै उठ्नुहोस् बेउजनुहोस्।

0: Get connected, stay connected.
1: नयाँ जडानको लागि सम्पर्क 9008813424 र 9850614175।
2: शुक्ला गण्डकी टाइम चेक।
1: यति बेला बिहानको ठिक 5 बज्यो।

0: ला टायरमा कट लाग्यो, हिजो मात्रै नयाँ हालेको, खत्तम भयो नि, अब नयाँ किन्नु पर्यो। फेरि
1: किन नयाँ किन्न पर्यो? राजु टायर मर्मत केन्द्र खैरेनी टारमा मर्मत गरे भइहाल्यो नि।
0: खैरेनी टार कहाँनिर छ यो राजु टायर?
1: राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा छ।
0: कार, स्कर्पियो, भ्यान, मोटरसाइकलका हरेक साइजका नयाँ तथा पुराना टायरहरू सुपथ मूल्यमा पाइनुका साथै ट्युबलेस टायरहरू मेसिनबाट मर्मत गरिन्छ। विगत 25 वर्षदेखिको अनुभव।
1: सम्पर्क राजु टायर ट्युब पञ्चर मर्मत केन्द्र, शुक्ला गण्डकी 6, खैरेनी टार, राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा। प्रोपाइटर राजु गुरुङ। मोबाइल नम्बर 98562 62452।
2: आहा, कति राम्री भयो कि, सबै रूपरङ्ग नै फेरि छौ। हेर न, मेरो पनि डन्डी पुऱ्याएर अनुहार यस्तो भएको छ। स्किन टेस्ट गर्न पोखरा जाने भनेको समय नै मिलेको छैन। लौ, तिमीलाई थाहा छैन, पोखरा जानै पर्दैन। म यति राम्री हुनुमा हाम्रै दुलेगौडा बजारमा रहेको आरोग्य स्किन केयरको कमाल हो नि। त्यहाँ त पोखराको प्रसिद्ध छाला तथा कपाल सम्बन्धी क्लिनिक केशर मेडिस्पाको सहकार्यमा सञ्चालित विभिन्न स्किन केयर ब्रान्डको सामग्री सहित स्किन टाइप अनुसार प्रोडक्ट रिकमेन्ड गरिन्छ नि। हजुर, हामी कहाँ डेली स्किन केयर, सन क्रिम, फेस वास, मोइस्चराइजर का साथै छालाको अवस्था र प्रकार अनुसारको सिरम एवं अन्य सम्पूर्ण स्किन केयर र हेयर केयर प्रोडक्टहरू पाइन्छ। आरोग्य स्किन केयर इन्टरप्राइजेस शुक्ला गण्डकी 4 दुलेगौडा, यानै एमबी ब्याङ्क र दुलेगौडा पोलिक्लिनिकको बीचमा। प्रोप्राइटर रोशनी श्रेष्ठ। मोबाइल नम्बर 98 27 10 39 66 र 98 4 60 94 5 43।
3: मंगलम पुनरीकाक्ष मंगलाय तनुहरी।
4: पण्डित बा दर्शन फर्सी घर पैसो रुद्री र सत्यनारायणको पूजा सँगै गर्ने भनेको
5: ओमकार।
4: अनि पण्डित पनि धेरै चाहिन्छ भन्छन्, कहाँ खोज्ने होला?
5: ओमकार।
4: अनि घरमा पूजा सामग्री पनि छैन भने
5: ओमकार।
4: यहाँ पण्डित बा पनि जति बेला ओमकार मात्रै भन्नुहुन्छ भने के हो यो ओमकार भनेको?
6: नानी पनि वर्षौंदेखि सेवा दिँदै आइरहेको ओमकार पूजा सामग्री भण्डारमा जानुहोस्। त्यहाँ जति मूल्य मिलाएर त दुलेगौडा खैरेनीको त कुरै छाडौं, पोखरामा पनि पाइँदैन। लाखबत्ती, रुद्री, सप्ताह, न्वारन, घर पैचो, विवाह, व्रतबन्ध लगायत विभिन्न देवी देवताका मूर्तिहरू, धार्मिक पुस्तकहरू, विवाहका लागि यज्ञ सजाउने सामानहरू, शुभ विवाह ब्यानर, सम्पूर्ण पूजाका सामानहरू सुपथ मूल्यमा पाइने दुलेगौडा खैरेनीकै सबैभन्दा पुरानो अनि सबैभन्दा सस्तो ओमकार पूजा सामग्री भण्डारलाई सम्झनुहोस्।
4: पुआई विस्तृत जानकारीको लागि फोन नम्बर 98560 50 834।
7: दाई, एक बिहानै झोला बोकेर कता जान लागेको?
0: घरैसी सामान सकिएको थियो, बजारतिर जाउँ भनेर।
7: मेरो पनि घरको सामान सकिया छ, कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल?
0: त्यसो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा, त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ।
7: ल हेर्नुहोस् न त जाउँ त्यसो भए। दुलेगौडा सपिङ सेन्टर, शुक्ला गण्डकी 4 दुलेगौडा, 3 तारा केबलको 4 घर माथि।

0: नै भवनमा
1: दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ। साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ।
2: चिकन ससेज, बफ ससेज
1: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ।
3: प्रोपाइटर सन्दीप श्रेष्ठ, फोन नम्बर 0 65 70 052, मोबाइल 98 5 60 28 587।
1: अब तपाईको घर, अफिस वा बगैंचा हराभरा र सुन्दर बनाउने सही समय यही हो। द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स। यहाँ हरेक प्रकारका फूलका गमलाहरू, इन्डोर र आउटडोर बिरुवाहरू, सिजनल र पेरिनियल्स प्लान्टहरू, रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ। हामी तपाईको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोलुसन, ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस, गार्डेनिङ टुल्स र न्युट्रियन्स, सजिलो र भरपर्दो सेवा। थप जानकारीको लागि सम्पर्क रविन थापा, मोबाइल 98 5 60 33 398 र 98 4 65 10 950, इमेल robin98560@gmail.com, टिकटक @davillagegarden। तपाईँको हरियाली सपना पूरा गर्न हामी तयार छौ। पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स, शुक्ला गण्डकी 4 दुलेगौड़ा हेल्प पोस्ट चौक। आजै आउनुहोस्, जहाँ फूल मात्रै होइन प्रेम पनि फूल छ।
4: शुक्ला गण्डकी एफएम 97.6।
5: घटना, दुर्घटना,
6: कला, संस्कृति,
5: स्थानीय, राष्ट्रीय,
7: अन्तर्राष्ट्रिय खेलकुद,
8: जे देख्छौ त्यो भन्छौ।
9: सूचना तपाईको अधिकार।
10: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, शुक्ला गण्डकी 4 बनकेवा चौक, कुमारी ब्याङ्क सँगै आफ्नै भवनमा तनहु जिल्लाको पहिलो र एक मात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर, मूल्य र गुणस्तरको ग्यारेन्टी। सम्पर्क 98 5 60 60 554।

नमस्कार तथा शुभ प्रभात। आज मिति विक्रम सम्वत 2083 साल जेठ महिनाको 20 गते बुधबार, अधिक ज्येष्ठ कृष्ण पक्षको तृतीय तिथि अंग्रेजी मिति अनुसार जुन 3 तारीक सन् 2026 नेपाल सम्वत 1146। आज विश्व साइकल दिवस, सूर्योदय बिहान 5:09 भयो भने सूर्यास्त साँझ 6:57 हुनेछ। बिहानी शुक्ला गण्डकी समाचारमा यहाँलाई स्वागत छ। समाचार कक्षबाट म रिमा। शुक्ला गण्डकी समाचार शुरू गरौं। यस प्रसारणका प्रमुख समाचारका शीर्षकहरूबाट विपक्षीको अवरोध पछि प्रतिनिधि र राष्ट्रिय सभा बैठक स्थगित, नेपालले पनि भारतको भूमि मिचेको छ भन्ने अभिव्यक्ति प्रधानमन्त्रीले नदिएको सरकारको दावी। रवि र भारतीय विदेश मन्त्री जयशंकर बीच भेट, नेपाल र भारत बीचको सीमा विवादलाई स्थापित द्विपक्षीय संयन्त्र मार्फत समाधान गरिने भारतको प्रस्तुतप्रति। गण्डकीको नियन्त्रण कार्यक्रम, गाँजा खेती नियमन, एआई प्रयोग, रिटर्न टू भिलेज अभियान घोषणा। हिमाली जिल्ला मुस्ताङमा पछिल्लो 5 वर्षमा लेक लागे र 58 जना पर्यटकले ज्यान गुमाए। ओखलामा भारतीय पाहुना आगमनमा फर्को, मे महिनामा कीर्तिमानी तथ्याङ्क। जाति भेदभावका छुवाछुत उन्मूलन राष्ट्रिय दिवसको अवसरमा शुक्ला गण्डकीमा स्थानीय विधा, नेपाल क्रिकेट टोली एसियाली खेलकुदमा छनौट।

0: प्रमुखप्रतिपक्षीय दल नेपाली कांग्रेसले विपक्षी दलहरूको अवरोधपछि प्रतिनिधि सभा बैठक स्थगित भएको छ। सभामुख डीबी अर्यालले हिजोको कार्यसूचीका बुदा नम्बर 2 र 3 कार्यसूचीबाट हटाउँदै बैठक स्थगित गरेको हो। सभामुख अर्यालका अनुसार अब अर्को बैठक जेठ 25 गते सोमबार बिहान 11 बजे बस्नेछ। प्रधानमन्त्री बालेन शाहले नेपालले पनि भारतको जग्गा मिचेको रहेछ भन्ने अभिव्यक्ति दिएपछि उक्त अभिव्यक्ति रेकर्डबाट हटाउन वा तथ्य प्रमाण पेश गर्न माग गर्दै विपक्षीहरूले पनि बैठक अवरोध गरेका थिए। सरकारले प्रधानमन्त्री बालेन्द्र शाहले संसदमा नेपालले पनि भारतको भूमि मिचेको छ भन्ने अभिव्यक्ति नदिनु भएको स्पष्ट पारेको छ। संसद बैठकमा प्रधानमन्त्री शाहले नेपालले पनि थुप्रै ठाउँमा भारतको भूमि मिचेको कुरा आफूले प्रधानमन्त्री भएपछि थाहा पाएको बताउनु भएको थियो। हिजो सिंहदरबारमा संचारकर्मीहरूसँग बोल्दै सरकारका प्रवक्ता एवं युवा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले नेपालको सीमा मिचिएको कुरा राख्दा भारत नेपाल संयन्त्रले नेपालले पनि भारतको भूमि बताएको र यसबारे प्रधानमन्त्रीले आफू आश्चर्य भएको बारेमा कुरा राख्नु भएको बताउनुभयो। उहाँले भन्नुभयो, प्रधानमन्त्रीज्यूले सीमा विवाद सम्बन्धी काम अगाडि बढ़ाउँदा अर्को पक्षबाट नेपालले पनि सीमा मिचेको छ भन्ने कुरा आउँदा आफू अचम्मित परेको बताउनु भएको हो। उहाँले सदनमा पनि यही प्रसंग उल्लेख गर्नुभएको थियो। यस विषयमा परराष्ट्र मन्त्रालयले समेत आफ्नो स्पष्टीकरण दिइसकेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपति सांसद आशिका तामाङले संसदको जारी गतिरोध अन्त्यका लागि प्रधानमन्त्रीलाई जवाब दिन अपील गर्नुभएको छ। मंगलबार सामाजिक सञ्जाल मार्फत आफ्नो धारणा राख्दै उहाँले प्रधानमन्त्रीलाई सदनमा उपस्थित भएर प्रतिपक्षले उठाएका प्रश्नहरूको जवाब दिन र सत्तापक्षको समेत मन राखिदिन आग्रह गर्नुभएको हो। सांसद तामाङले राष्ट्रियताका सवालमा सत्ता र प्रतिपक्ष नभनी एकजुट हुनुपर्नेमा जोड़ दिनुभएको छ। विपक्षी सधैं सही वा सधैं गलत नहुने उल्लेख गर्दै उहाँले राष्ट्रिय मुद्दामा विभेद नगरी अघि बढ्नुपर्ने औलाउनुभयो। भारतीय विदेश मन्त्रालयले नेपाल र भारत बीचको सीमा विवादलाई स्थापित द्विपक्षीय संयन्त्र मार्फत समाधानको निष्पष्ट पारेको छ। मन्त्रालयका प्रवक्ता रणधीर जसेवालले नियमित पत्रकार सम्मेलनका क्रममा बोल्दै दुई देश बीचको सीमांकनको कार्य करिब 98% सम्पन्न भइसकेको जानकारी दिनुभयो। प्रवक्ता जयसवालका अनुसार सड़क नदीले धार परिवर्तन गरेका कारण केही क्षेत्रमा सीमांकनका विषयमा सुल्झिन बाँकी रहेका छन्। यसका साथै सीमांकन भइसकेका क्षेत्रहरूमा पनि सीमा वारपारको कब्जा र 10,000 नो म्यान्स ल्याण्ड अतिक्रमणका केही घटनाहरू देखिएकाले त्यसको संयुक्त रूपमा नक्साङ्कन भइरहेको बताउनुभयो। नेपाल र भारत बीचको सीमामा मिलाप हुन त द्विपक्षीय विषय भएकाले कुनै पनि तेस्रो मुलुकको भूमिका नरहने स्पष्ट पार्नुभयो। नेपालका प्रधानमन्त्री बालेन्द्र शाहले आइतबार प्रतिनिधि सभामा सम्बोधन गर्दै नेपाल र भारत सीमा समस्याबारे कूटनीतिक पहल भइरहेको र बेलायतलाई पनि यसबारे कूटनीतिक नोट पठाइसकेको जानकारी दिनुभएको थियो। उहाँले नेपालले पनि भारतको सीमा मिचेको भनेपछि अहिले नेपालमा तीव्र विरोध भइरहेको छ। सोही कारण भारत स्पष्टीकरण दिएको हो। राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रसभाका सभापति रवि लामिछाने र भारतीय विदेश मन्त्री एस जयशंकर बीच भेटवार्ता भएको छ। भारत भ्रमणमा रहेका सभापति लामिछानेले मंगलबार जयशंकरलाई भेट गरेका हुन्। जयशंकरले यसबारे आफ्नो सामाजिक सञ्जालमा राख्दै विकास साझेदारी बारेमा छलफल भएको उल्लेख गरेका छन्। हिजो दिल्लीमा नेपालको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र उहाँको प्रतिनिधिमण्डलसँग भेट्न पाउँदा खुशी लाग्यो। हाम्रो छलफल विकास साझेदारी र जनता जनता बीचको सम्बन्धमा केन्द्रित थियो। यी सम्बन्धहरूले विकास र प्रगति र समृद्धिलाई प्रवर्धन गर्न महत्वपूर्ण भूमिका खेल्छन्। उहाँले लेख्नु भएको छ, लामिछाने भारतीय जनता पार्टीको निमन्त्रणामा 5 दिने भ्रमणमा भारत जानुभएको हो। भुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट 54,71,000 रूपियाँ सहित भिसामा विदेश जान लागेका नेपाल एयरलाइन्सका संचालक एयरलाइन्सका चालक पक्राउ परेका छन्। सुनसरी गढ़ी गाउँपालिका एक घर भई हाल काठमाडौँको वनस्थली बस्ने कमल नारायण विश्वासलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले पक्राउ गरेको हुने 16 वर्षदेखि नेपाल एयरलाइन्स मार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भई ग्राउण्ड इक्विपमेन्ट अरेटरमा कार्यरत थिए। उनी सोमबार राति 8:30 बजे बाटिक एयरको फ्लाइट मार्फत भिजिट भिसामा मलेसियाको कोलालम्पुर प्रस्थान गर्ने क्रममा विमानस्थल प्रहरीद्वारा जाँच गर्दा उनको लगेजमा फलामको कराईभित्र विभिन्न देशको मुद्रा भेटिएको हो। भ्रष्टाचार मुद्दामा दुई थरी बकपत्र परेपछि अख्तियार दुरूपयोग अनुसन्धान आयोगका साक्षीमाथि 50 लाख रूपियाँ घुस लेनदेनको अभियोग सहित मुद्दा चलाइएको छ। नेपाल बैंकका तत्कालीन संचालक समिति अध्यक्ष डाक्टर चन्द्रबहादुर अधिकारी समेत भएको घुस सम्बन्धी मुद्दामा सरकारी साक्षी रहेका ईश्वरी प्रसाद गौतमले अख्तियारमा गरेको बकपत्र विपरीत विशेष अदालतमा प्रतिवादीलाई सहयोग पुग्ने गरी प्रतिकूल बकपत्र गरेको आरोपमा भ्रष्टाचार मुद्दा तयार गरिएको हो। नवलपरासी सुस्तापूर्वको त्रिवेणी गाउँपालिका शाखा गौतम विरूद्ध 50 लाख रूपियाँ बिगो दावी गर्दै आयोगले मुद्दा दायर गरेको हो। अख्तियारका अनुसन्धान अधिकृत समेत समक्ष गरेको बयान कागज तथा आरोप माग दावीको प्रकृति प्रतिकूल हुने गरी बकपत्र गरेको आरोप अख्तियारले लगाएको छ। गौतमलाई अख्तियारको अनुसन्धानको क्रममा अनुसन्धान अधिकृतलाई सहयोग गरेको बताउँदै यस अघि भ्रष्टाचार निवारण एन 2059 दफा 55 बमोजिम सजाय पूर्ण छुट दिए प्रतिवादी बनाइएको थिएन। सरकारी साक्षीको रूपमा पेश गरिएका गौतमले गत वैशाख 23 गते अदालतमा फरक बकसपत्र गरेको दावी अख्तियारको छ। प्रदेश सरकारले आगामी आर्थिक वर्ष 2083-84 लागि आत्मनिर्भर समुन्नत प्रदेश सुखी प्रदेशवासी भन्ने मूल प्रदेशवासी भन्ने दीर्घकालीन सोच सहितको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। मंगलबार प्रदेश सभाको बैठकमा प्रदेश प्रमुख डेलीराज भट्टले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन्। नीति तथा कार्यक्रम कृषि पर्यटन स्वास्थ्य शिक्षा पूर्वाधार ऊर्जा खेलकुद तथा सुशासनलाई प्राथमिकतामा राखेको छ। सरकारले कृषिको आधुनिकीकरण तथा उत्पादन वृद्धि गर्ने उद्देश्य सहित रिटर्न टू प्लेस अभियान सञ्चालन गर्ने भएको छ। वैदेशिक रोजगारीबाट फर्किएका तथा गाउँमा उद्यम गर्न चाहने युवाहरूलाई सहुलियतपूर्ण कर्जा र ब्याज अनुदान उपलब्ध गराइने उल्लेख गरिएको छ। पर्यटन क्षेत्रतर्फ पोखरालाई पर्यटकीय राजधानीका रूपमा थप स्थापित गराउन राउण्ड फेवा भ्यू फेवा कार्यक्रम सञ्चालन गर्ने भएको छ। दामोदर कुण्डदेखि त्रिवेणी धामसम्मलाई धार्मिक पर्यटन परिपथको निर्माण गर्ने तथा स्काई डाइभिङ र बन्जी जम्पिङ जस्ता साहसिक पर्यटन गतिविधिहरू विस्तार गरिने नीति लिएको छ। स्वास्थ्य क्षेत्रमा क्यान्सर तथा मृगौला रोगीहरूलाई राहत तथा नियमित डायलिसिस सेवालाई थप प्रभावकारी बनाइने भएको छ। प्रत्येक जिल्ला अस्पतालमा विशेष शज्ञ सेवा विस्तार गर्ने तथा मर्यादित महिनावारी कार्यक्रम अन्तर्गत निशुल्क सेनेटरी प्याड वितरणलाई निरन्तरता दिइने उल्लेख छ। प्रदेश सरकारले एक घर एक धारा कार्यक्रमलाई निरन्तरता दिने शालिग्राम करिडोर तथा कुरोल्ला पोखरा त्रिवेणी सड़कको आयोजनालाई रूपान्तरणकारी आयोजनाका रूपमा अघि बढ़ाउने जनाएको छ। साथै उज्यालो गण्डकी अभियानलाई पूर्णता दिँदै एक जिल्ला एक जलाशय अवधारणा अनुसार जलाशय विकासको योजना अघि सारिएको छ। जिल्ला क्षेत्रमा शिक्षा क्षेत्रमा विद्यालय तहदेखि नै कृत्रिम बुद्धिमत्ता एआई ब्लकचेन तथा साइबर सुरक्षा सम्बन्धी ज्ञान प्रदान गरिने भएको छ। सिक्दै कमाउँदै कमाउँदै सिक्दै कार्यक्रमलाई निरन्तरता दिँदै प्राविधिक तथा व्यावसायिक शिक्षालाई श्रम बजारसँग जोड्ने नीति लिएको छ। यसलाई घरेलु मदिरा ऐन कार्यान्वयनमा ल्याउने औषधि जन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजा खेती नियमन सम्बन्धी कानून पारित गर्ने सरकारी सेवामा एआईको प्रयोग बढ़ाउने तथा सेवा प्रवाहलाई डिजिटल माध्यमबाट प्रभावकारी बनाउने कार्यक्रम पनि समेटिएको छ। खेलकुद क्षेत्रको विकासका लागि प्रत्येक जिल्लामा बहुद्देश्य कभर हल निर्माण गर्ने तथा साहसिक खेललाई पर्यटनसँग जोडेर गण्डकीलाई खेल पर्यटनको केन्द्रका रूपमा विकास गर्ने लक्ष्य सरकारको छ। प्रदेश सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि प्रदेश सभामा छलफलपछि आगामी आर्थिक वर्षको बजेट ल्याइनेछ। हिमाली जिल्ला मनाङमा पछिल्लो 5 वर्षमा लेक लागेर 58 जना पर्यटकले ज्यान गुमाएका छन्। लेक लागेर मृत्यु हुने मध्ये 65% बढी भारतीय पर्यटक छन्। आर्थिक वर्ष 2078-79 आर्थिक वर्ष 2082-83 जेठ 15 गतेसम्ममा लेक लागेर 16 नेपाली 42 विदेशी पर्यटकले ज्यान गुमाएका छन्। प्रहरी कार्यालय मुस्ताङको अभिलेखमा उल्लेख छ। प्रहरीको तथ्याङ्क अनुसार पछिल्लो 5 वर्षको शुरूआती वर्ष मुस्ताङमा लेक लागेर आर्थिक वर्ष 2078-79 6 जना, आर्थिक वर्ष 79-80 12 जना, आर्थिक वर्ष 80-81 14 जना, आर्थिक वर्ष 81-82 13 जना र चालू आर्थिक वर्ष 82-83 जेठ 15 सम्ममा 13 जना गरी 58 जना पर्यटकले ज्यान गुमाएका प्रहरी निरीक्षक सन्तोष बसाले जानकारी दिनुभयो। उकालो उक्लदै गर्दा अक्सिजनको मात्रा कम भई लेक लाग्ने समस्या हुन्छ। सरकारले भूमि समस्या समाधान आयोगका रिक्त पदहरूमा नयाँ नियुक्ति गरेको छ। मंगलबार बसेको मन्त्री परिषद बैठकले आयोगको अध्यक्षमा कास्कीका बलभद्र वास्तोलालाई नियुक्ति गर्ने निर्णय गरेको हो। त्यसै गरी आयोगका सदस्यहरूमा अमेर प्रसाद नेपाने, पद्मनीति सुती र डाक्टर रोना श्रेष्ठलाई नियुक्ति गर्ने निर्णय मन्त्री परिषदले गरेको छ। सरकारले आयोगका रिक्त पदहरूमा नियुक्ति गर्दै भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूको समस्या समाधानका लागि आयोगको कामलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ। मन्त्री परिषदको निर्णयसँगै नवनियुक्त पदाधिकारीहरूले आयोगको नेतृत्व तथा नीति कार्यान्वयनको जिम्मेवारी सम्हाल्नेछन्। आयोगले भूमि सम्बन्धी विवाद समाधान, जग्गा व्यवस्थापन तथा भूमिहीन नागरिकलाई जम्मा जग्गा उपलब्ध गराउने लगायतका कार्य गर्दै आएको छ। शुक्ला गण्डकी नगरपालिकाले जाति भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवसको अवसरमा बिहिबार स्थानीय विदा दिने भएको छ। नगर प्रमुख कृष्णराज पण्डितद्वारा जारी सूचनामा ज्येष्ठ 18 गतेको कार्यपालिका बैठकको निर्णय अनुसार उक्त दिन नगरपालिका अन्तर्गतका सम्पूर्ण कार्यालय, सामुदायिक एवं निजी शैक्षिक संस्था, अत्यावश्यक बाहेकका स्वास्थ्य संस्था र अन्य संघ संस्थाहरूमा स्थानीय सार्वजनिक विदा दिएको उल्लेख छ। सिर्की खोलालाई अतिक्रमण मुक्त बनाउन पोखरा महानगरपालिकाले 7 दिनसम्म डोजर अपरेशन गर्ने गर्यो। जेठ 10 गतेदेखि शुरू अभियानका क्रममा महानगरले खोला घर मिचेर बनाइएका साना ठूला गरी 167 भौतिक संरचनाहरू बत्काएको छ। डोजर चलाउँदा निजी विद्यालयदेखि व्यक्तिका 5 तले घरसम्म परेका छन्। नगर प्रहरी प्रमुख पुरूषोत्तम थापाका अनुसार अधिकांश ठाउँमा रूट क्लियर भइसकेको छ भने केही ठाउँमा भग्नावशेष हटाउने र सरसफाई गर्ने काम बाँकी छ। पिर्के खोला छेउछाउका संरचना बत्काउन महानगरले ठूलो संख्यामा हेभी इक्विपमेन्ट, जेसीबी र एक्सकाभेटर परिचालन गरेको थियो। यस्तै बीचमा पृथ्वी चोकमा राजनैतिक दलका भातृ संगठन, विभिन्न संघ संस्थाहरूले भोक्चलन गर्दै आएका संरचनाहरूमा समेत महानगरले डोजर लगायो। पृथ्वी चोक क्षेत्रमा पोखरा उपत्यका नगर विकास समितिको नाममा रहेको जग्गामा बनाइएका संरचनाहरू भत्काउन 3 दिन भन्दा बढ़ी समय लाग्यो। यहाँ 5 संस्थाका 7 भवन थिए। फिर्गेमा महानगरले अभियानलाई स्थित व्यवस्थित बनाउन 3 मुख्य केन्द्र, अन्धेरी कुना, फिर्के पुल, बुढा नीलकण्ठ र 0 किलोमिटर तोकेर कर्मचारी र मेसिन परिचालन गरेको थियो। महानगरपालिकाका अनुसार सड़क विभागको एक्सकाभेटर 70 चल्यो, निजीको एक्सकाभेटर 20.5 र निजी जेसीबी 74 चलेको नगर प्रहरी प्रमुख थापाले जानकारी दिनुभयो। महानगरको जेसीबी भने 35 चलेको उहाँको भनाइ छ। महानगरले दिएको तथ्याङ्क विश्लेषण गर्दा मेसिनरी सञ्चालनमा कुल खर्च विश्लेषण गर्दा ठूलो रकम खर्च भएको देखिन्छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय साङ्जाले पिकअप सवारी साधनमा जडान गरिएका हुड र छत हटाउने अभियानलाई तीव्रता दिएको छ। पिकअप सवारी साधनले हुड र छतमा यात्रु राखेर सञ्चालन गर्दा दुर्घटनाको जोखिम बढ़ेको भन्दै ट्राफिक प्रहरीले त्यस्ता संरचना हटाउन थालेको हो। ट्राफिक प्रहरीको ट्राफिक नियमको पालना सभ्य समाजको सृजना भन्ने नारासहित सञ्चालन गरिएको दुर्घटना न्यूनीकरण अभियान अन्तर्गत हालसम्म 121 सवारी साधनका हुड र छतहरू हटाइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय स्याङ्जाका प्रमुख नगेन्द्र बहादुर शाहीले जानकारी दिनुभयो। उहाँले कानून विपरीत जडान गरिएका हुड र छतहरू हटाइएको बताउँदै अब जिल्लाभित्र सञ्चालन हुने कुनै पनि सवारी साधनमा त्यस्ता संरचना नरहने बताउनुभयो। हुड र छत राखेर अनावश्यक सामान तथा यात्रु बोक्ने प्रवृत्तिको अन्त्य हुँदै गएको छ। शाहीले भन्नुभयो, दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीको प्रयास मात्र पर्याप्त हुँदैन, यसमा सबैको साथ र सहयोग आवश्यक छ। सन् 2026 मे महिनामा नेपालमा हवाई माध्यमबाट भित्रिएका भारतीय पर्यटकको संख्या अहिलेसम्मकै बढ़िरहेको छ। यो मे महिनामा मात्र सबै गरी 40,782 भारतीय पर्यटक हवाई माध्यमबाट नेपाल भित्रिएका छन्। अहिलेसम्मको तथ्याङ्क अनुसार एक महिना अवधिमा भित्रिएका भारतीय पाहुनाहरूको संख्या यो नै सबैभन्दा बढ़ी हो। स्थलमार्गबाट भित्रिएका भारतीय पाहुनाको आकार अझै बढ़िरहेको व्यवसायहरूले बताउने गरेका छन्। पर्यटन बोर्डको तथ्याङ्क अनुसार यो महिनामा नेपालमा सबै गरी 1,02,000 26 जना विदेशी पाहुना नेपाल भित्रिएका थिए, ती मध्ये झण्डै 40% पाहुना भारतीय छन्। अघिल्लो वर्ष विभिन्न घटनाक्रमका कारण भारतीय पर्यटक नेपाल आउनबाट त्रासित भएका थिए। प्राकृतिक विपद र दुर्घटना तथा आन्दोलनका कारण भारतीय पाहुनाको आगमन एकाएक प्रभावित भएको थियो। यो पटक भने त्यो आगमन एकाएक सुधार भएको व्यवसायीले बताएका छन्। सरकारी तथ्याङ्क अनुसार यसअघि नेपालमा सन् 2024 को मेमा नेपालमा 38,198 जना भारतीय पाहुना भित्रिएका थिए। त्यसबाहेक 2025 अगस्त महिनामा नेपालमा 35,505 जना भारतीय पाहुना भित्रिएका थिए। 2025 मे महिनामा जम्मा 28,160 भारतीय नेपाल भित्रिएका थिए। यो पटक भारतीय पाहुनाको आगमन समग्र पर्यटन व्यवसायहरूलाई उत्साहित बनाएको छ। पोखरा र आसपासका क्षेत्रमा होटेलहरूमा भारतीय पाहुनाहरूको बहुल्यता छ। होटेल संघका केन्द्रीय सदस्य भरत राज पराजुलीले भन्नुहुन्छ, पोखरामा पछिल्लो 2 सातादेखि भारतीय पाहुनाहरूको भीड़ बढ़ेको छ, यसले पर्यटन क्षेत्रलाई निकै राहत दिएको छ। व्यवसायीका अनुसार अहिले पोखरामा होटेलका अकुपेन्सीहरू करिब 60% हिस्सा भारतीयको रहेको पराजुलीले बताउनुभयो। रेडक्रस नेपाल रेडक्रस सोसाइटी कास्की अन्तर्गत प्रादेशिक रक्त संचार सेवा पोखराले उक्त रक्त अभाव हुन सक्ने अवस्थालाई मध्यनजर गर्दै विभिन्न संघ तथा सामाजिक समूहहरूलाई आकस्मिक रक्तदान कार्यक्रम आयोजना गर्न आग्रह गरेको छ। प्रादेशिक रक्त संचार सेवा पोखराका प्रमुख अर्जुन गेवालीको अनुसार यही महिनाको 19 गतेदेखि 23 गतेसम्म कुनै पनि नियमित रक्तदान कार्यक्रम तय भएको छैन। साथै हाल एबी पोजिटिभ ओ रगत समूहको मौजदात न्यून रहेकाले आवश्यकता अनुसार रगत उपलब्ध गराउन चुनौती उत्पन्न हुन सक्ने देखिएको छ। यस अवस्थालाई ध्यानमा राख्दै सेवा केन्द्रले विभिन्न संघ संस्था, क्लब, आमा समूह, युवा समूह तथा अन्य सामाजिक संस्थाहरूलाई उक्त अवधिमा आकस्मिक रूपमा रक्तदान कार्यक्रम सञ्चालन गरी सहयोग गर्न विशेष अनुरोध गरिएको छ। जनभावना नेवाखल मिसपुच दमौलीको आयोजना तथा व्यास नगरपालिका 3 वडा कार्यालयको आर्थिक सहयोगमा मकैको कोष्ठाबाट विभिन्न सामग्री निर्माण गर्ने सिपमूलक तालिम मंगलबारदेखि शुरू भएको छ। जेठ 23 गतेसम्म सञ्चालन हुने उक्त तालिममा 40 जना महिलाहरूको सहभागिता रहेको छ। व्यास नगरपालिका 3 का वडाध्यक्ष अनुप राणाले महिला लक्ष्य तालिमलाई व्यवहारमा उतार्दै उद्यमशीलतासँग जोड्न आग्रह गर्नुभयो। तालिम लिएपछि त्यसलाई उत्पादन र व्यवसायमा रूपान्तरण गर्नुपर्ने उल्लेख गर्दै उहाँले उद्यमीले उत्पादन गरेका वस्तुको बजारीकरणका लागि वडा कार्यालयले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। यानी शुक्लागण्डकी समाचारमा खबरका सिलसिला बाँकी नै छन्। अहिले विश्रामको पालो।
1: आहा, कति स्वादिष्ट मासु हो! यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो?
2: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
3: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस, दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658-590-065, मोबाइल 98166-34372।
4: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अल्मलमा परिरहेछ त केटा त।
5: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगौडामा पनि छ। पीटी, आईएलटीएस, टोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ।
4: हजुर, बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास जित्दै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली।
5: मुख्य कार्यालय चिफलीढुङ्गा पोखरा।
4: शाखा कार्यालय शुक्ला गण्डकी 4 दोलेगौडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
5: फोन गर्नुहोस् 0658-590-511।
6: बुवा ढोक गरे, घरतिर सबै सन्चै हुनुहुन्छ होला। मैले अलिअलि पैसा पठाइदिएको छु, घर चाहिँ चिटिक्कको बनाउनु है।
7: यतातिर सबै ठिक छ बाबु, घर बनाउनको लागि केही चिन्ता लिनै पर्दैन। दुलिङवडा बजारमा रिमाल हार्डवेयर सेन्टर छँदैछ, म त ढुक्क छु, तैँले पनि कुनै चिन्तै नलि।
6: यस क्षेत्रकै सबैभन्दा पुरानो र धेरैभन्दा धेरै ग्राहकको विश्वास जित्न सफल रिमाल हार्डवेयर सेन्टर।
8: नेपालका उत्कृष्ट ब्रान्डहरू जस्तै उल्लासका रंगीन तथा सादा जस्ता पाता, शिवम सिमेन्ट, एसियन पेन्ट्स का रंग रोगन, पञ्चकन्याका एसडीपी पाइप, राजस्थानी मार्बल, सेनिटरी टाइल, इन्डियन ज्याकर कम्पनीका धारा लगायत सम्पूर्ण निर्माण सम्बन्धी सामान चाहिएमा हामीलाई सम्झनुहोस्।
9: रिमाल हार्डवेयर, सम्पर्क 0654142445, 0654143445।
10: वर्षा यदि सुन्न, क्या टेन्सन भइरहेछ, भोलिको पार्टीको लागि एउटा राम्रो डिजाइनको कपडा नै छैन भने अब आजको आजै कहाँ गएर सपिङ गर्ने होला? यता कतै राम्रो डिजाइनको कपडा पाउने पसल थाहा छ तलाई?
11: लगाउनलाई राम्रो राम्रो कपडा चाहिने अनि घरमै थपक्क बसेर कहाँ पाइने? रेडिमेड कपडा सो